0: विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
2: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो

0: ট্রাফিরে এনজিও প্লাস্টিক গরাইকা ওয়া গ্রাউনো পরিমা
1: মুটুকো ভালকো অপারেশন র মুটুকো বাইপাস গরেকা বিরামি হরুলে তুরুন্ত সম্পর্ক গর্নু হোলা
0: ফোন বাট পনি নাম দর্তা গর্ন সকিনে ছ
2: বিরামি যাঁচো নিমিতি এহি অসোজ 16 গতে শুক্রবার
3: সম্পর্ক দিব্য ফার্মেসি ঘোরাই 15 সড়ক বিভাগ রোড দাং ফোন নম্বর 082-595-410 মোবাইল নম্বর 98-478-2913 র 98-095-12-871
4: না কান তথা ঘাটি রোগ উপচার সেবা অব সুবর্ণ মেডিকেল হল ঘোরাহি দাং মা
5: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: अन्य सेवाहरू
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944
9: होइन भाइला लखर लखर कहाँ हिँडिस
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
12: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
11: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा 3 पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-578-45-226
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
12: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
12: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा चापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
12: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98-686-61-694 विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार

0: वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
3: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टि रोग निदान उपचार,
4: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
4: कन्ट्याक्ट लेन्स सेवा,
3: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
4: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
4: दाङ जिल्लाकै पहिलो र एकमात्र
6: भिजन थेरापी सेवाहरू।
4: अल्छी आँखा उपचार,
3: डेढो आँखा उपचार,
4: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
4: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
4: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
3: फोन नम्बर 9869984602 र 9864883473।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847873572।
3: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
2: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 9822877494।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाँग च्याक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असोज 14 गते बुधबार, सन् 2026 सेप्टेम्बर 30 तारीक असोज कृष्ण पक्षको चतुर्थी तिथि।
5: काया कैरन का साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: निजामती सेवा विधेयक संसदमा लगिँदै, 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
3: बीपी राजमार्ग एकतर्फी सञ्चालनमा अवरूद्ध, कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
4: हिउँ चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका 4 वटा विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाई प्रभावकारी हुने।
7: बाहिर लगेर त्यसलाई देखाएर अनुभूति गराउँदाखेरि अझ उत्सुक भएर सोध्ने, हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साथै बाहिर चाहिँ देख्नुमा त धेरै ठूलो अन्तर हुन्छ नि।
3: यूएनएचसीआरमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
4: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98-578-3599, 98-578-31-684, 98-578-31-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: बाली।
1: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखिएको विधेयक संसद पठाउने निर्णय गरेको छ। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय हिजोको मन्त्री परिषद बैठकले गरेको हो। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेर अवकाशमा पठाइने कर्मचारीको पेन्सन सुविधा भने नघटाउने प्रावधान विधेयकमा राखिएको छ। यो व्यवस्था शुरूको मस्यौदामा थिएन। प्रचलित कानूनले कर्मचारीको सेवा शर्त संरक्षण गरेको भन्दै लोकसेवा आयोगले दिएको परामर्शको आधारमा विधेयकका केही विषय परिमार्जन गरिएको हो। सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार विधेयक संसद लाने निर्णय भएको हो। मन्त्रालयका सचिव मदन भुजेलले लोकसेवा आयोगबाट प्राप्त भएका अधिकांश परामर्श लाई ध्यानमा राखेर विधेयकमा परिमार्जन गरिएको बताउनुभयो। उहाँका अनुसार 30 वर्ष सेवा अवधि पूरा भएको तर उमेर 51 वर्ष मात्रै पुगेको भए पेन्सन प्रयोजनका लागि सम्बन्धित कर्मचारीको सेवा अवधिमा 7 वर्ष जोड़िनेछ। यसैबीच सरकारका प्रवक्ता पोखरेलले सरकारले पछिल्लो 6 महिनाको अवधिमा सुशासनको जग बसाल्ने प्रयास गरेको समेत दावी गर्नुभएको छ। निजामती सेवा विधेयक संसद लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव शीर्षकको खबर आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
7: पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसो 1 बजेदेखि संचालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले जनाए अनुसार धादिङको कृष्णवीर, परेवा भीर, बांगे मोड क्षेत्रका पहिरो लगायतका अवरोधहरू हटाएर सड़क संचालनमा ल्याउन लागेको हो। यो सँगै काठमाण्डौ भित्र नै कान्ति लोकपथ बाहेका सबै सड़क संचालनमा आउने भएका छन्। मुगली नारायणगढ़ सड़क खण्डको सिमेलटालमा सड़कको करिब 70 मिटर लम्बाई भाँसिएर आवागमन एकतर्फी भएको छ। यो सड़क भए आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाई लेन अनुशासन पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि एकतर्फी रूपमा खुलेको छ। बाढ़ी पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बीपी राजमार्ग संचालनमा आएको हो। सड़क डिभिजन भक्तपुरले गएको शुक्रबारदेखि बन्द रहेको बीपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि हिजोदेखि यातायात संचालनमा आएको छ। डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बीपी राजमार्ग अन्तर्गत चौकी डाँडा, कर्टुन्जे, मामती र पिप्लेमा डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि राजमार्ग संचालनमा ल्याइएको बताउनुभयो। बाढ़ीका कारण डाइभर्सन बगाएको चौकी डाँडामा विद्युतको ट्रान्सफर्मर हटाउन सम्भव नभएको तथा खानेपानीको पम्प हाउस नभत्काई ट्र्याक बनाइएकोले तत्कालका लागि यो ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो।
6: यसैबीच कालीगण्डकी करिडोर अवरूद्ध छ। करिडोर अवरूद्ध हुँदा सर्वसाधारण यात्रु प्रभावित भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मीचौरदेखि पूर्तिघाट सड़क खण्डका विभिन्न ठाउँमा खसेको पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक रूपमा आवत जावत गर्नमा समस्या हुनुका साथै दैनिकीमा पनि प्रभाव परेको छ। कालीगण्डकी करिडोर खुलाउन अझै केही दिन लाग्ने भएको छ। यसैबीच गएको असार 31 ठप्प रहेको तातोपानी नाका खुलाउन चिनिया अधिकारीसहित नेपालको तर्फबाट पनि पहल थालिएको छ। हिजो नेपाल स्थित चिनिया दूतावासका उपनियोगको प्रमुख चाउ फानसहित नेपालको तर्फबाट परराष्ट्र अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सड़क विभागका अधिकारीले सीमा क्षेत्रसम्मै पुगेर स्थलगत निरीक्षण समेत गरेका छन्। चीनसँगको सबैभन्दा छोटो दूरीको तातोपानी नाका सञ्चालनमा ल्याउन सके आउँदो मुख्य पर्व दशैं तिहारका लागि आवश्यक सामग्री संघीय राजधानी काठमाडौँ ल्याउन पुर्याउन सहज हुने सरकारी टोलीको भनाई छ। परराष्ट्र मन्त्रालयका सहसचिव रवकाजी खड्का नेतृत्वको टोलीले चिनिया दूतावासका उपनियोग प्रमुख फानलाई तातोपानीसम्म जाने बाटोको अवस्था सीमा क्षेत्र लिपिङ र भन्सार यार्डको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो। तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले थाले पहल शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
7: जब जब बजारमा ग्यासको अभाव हुन्छ तब घराइसी र व्यावसायिक ग्यासको रंग अनि तौल छुट्टा छुट्टै सञ्चालनमा ल्याउने चर्चा हुन्छ। पछिल्लो पटक भोटेकोशीको बाढ़ीको प्रभावले राजधानीमा लामो समय ग्यासको अभाव भयो। उपभोक्ता घण्टौं लाइनमा बस्नु पर्यो। व्यवसायीले ग्यास धेरै मौजदात गरेको आलोचना पनि खेपे। पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै अहिले फेरि सरकारले घराइसी र व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलमा ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। 13 वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारी शीर्षकको खबर आज कान्तिपुरमा छ।
6: फेरि पनि ग्यासकै खबर। नेपाल आयल निगमले आउँदा दिनमा कतै पनि सड़क अवरोध नभए एक हप्ताभित्र काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज हुने दावी गरेको छ। 3-4 दिनको विगतको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग सहित राजमार्ग अवरूद्ध हुँदा ग्यासको ढुवानी प्रभावित बनेको थियो। अहिले बुलेट आउने क्रम शुरू भएको र काठमाडौँ उपत्यकामा असहज भएको ग्यास आपूर्ति अब सहज बन्दै जाने निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनु भएको छ। अहिले बाटोमा 1,50,000 सिलिण्डर ग्यास आइरहेका छन्। 4 दिनसम्म सड़क रोकिदा उपभोक्ता ग्यास अभाव हुने त्रासमा थिए। निरन्तर आपूर्ति हुँदा एक हप्ताभित्र ग्यासको समस्या नहुने शाहको दावी छ। अरू गाड़ीभन्दा ग्यास बुलेटलाई प्राथमिकतामा दिएको हुँदा बजारमा समस्या लामो समयसम्म नरहने उहाँले बताउनु भएको छ। एक हप्ताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा हिउँ चितुवाबारे बुझाउन मुस्ताङका विद्यालयमा शिविर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: कलापन उमेरले छिप्दैन, मनको कलाकारिता कतैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसोदेखि संचालनमा आउने, बीपी राजमार्ग एकतर्फी संचालनमा, अवरूद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले, खाना पकाउने ग्यासको अभाव हट्न अझै एक हप्ता लाग्ने निगमको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। भदौ महिनाको पहिलो र दोस्रो हप्ता गरी मुस्ताङका चारवटा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हिउँ चितुवाको वासस्थान देखाउन स्नो लेपर्ड्स स्काउट्स मनिटरिङ क्याम्पमा लगेका छन्। विद्यार्थीहरू माझ वन्यजन्तु संरक्षण र वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका यी शिविरहरूमा विभिन्न विद्यालयका विद्यार्थी तथा संरक्षणमा सरोकार राख्ने व्यक्तिहरूको सहभागिता थियो। हिउँ चितुवाको वासस्थान रहेको आसपासमा रहेका बस्तीका विद्यार्थीलाई हिउँ चितुवाको महत्वबारे जानकारी गराउँदै त्यसको वासस्थानबारे जानकारी गराई संरक्षणमा प्रोत्साहित गर्नु कार्यक्रमको उद्देश्य थियो। थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट।
3: हामीले हिउँ चितुवा सहित उक्त स्थानीय क्षेत्रको पनि विभिन्न चारैतिर प्रचार प्रसार गर्न सक्छौ, जसका कारण विभिन्न पर्यटकहरूको आगमन हुन्छ। विभिन्न पर्यटकहरूको आगमन सहित आर्थिक रकमहरू त आइहाल्छ, त्यसैले हामीले स्थानीय व्यक्तिहरू तथा पर्यटकहरूलाई पनि यस्ता लोभ हुन लागेका वन्य जन्तुहरूको बारेमा चेतना र जानकारी पनि फैलाउन सक्छौ।
4: उहाँ हुनुहुन्थ्यो मुस्ताङको घरबजोङ गाउँपालिकामा रहेको जनकल्याण आधारभूत विद्यालयको कक्षा 8 अध्ययनरत छात्रा अरोडा देवकोटा। उहाँले स्नो लेपर्स स्काउट्स मोनिटरिङ क्याम्पका क्रममा यस्तो बताउनु भएको हो। बारागोङ मुक्ति क्षेत्र गाउँपालिकामा रहेको जनशान्ति माध्यमिक विद्यालयबाट 31 जना, घरबजोङ गाउँपालिकामा रहेको जनबल माध्यमिक विद्यालयबाट 27 जना, धौलागिरी बोर्डिङ स्कूलका 27 जना र जनकल्याण आधारभूत विद्यालयका 25 जना विद्यार्थी शिविरमा गएका थिए भने अभिभावक संरक्षण कर्मी लगायतको पनि सहभागिता थियो। शिविरमा विद्यार्थीले के सिके त शिविरका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख
5: क्याम्पमा चितुवाको वासस्थानमै गएर उनीहरूले अवस्थाहरू बुझ्छन्। त्यसमा हुने वनस्पतिहरूको अवस्थाहरू, जस्तो 3000 मिटर भन्दा माथि भुट्यानहरू हुन्छन्, त्यहाँ चौरीहरू चरीचरणहरू पनि हुन्छन्, त्यही नजिकै हिउँ चितुवाको आहाराहरू पनि चरिरहेको हुन्छ, जस्तो नाउरहरू। त्यसपछि आएर बाइनोकुलर होइन क्यामेरामा चाहिँ बच्चाहरूले नाउरको चाहिँ बच्चा सुत्दै प्राकृतिक वासस्थानमा हेरे, क्यामेरा ट्याप कस्तो औजार हो, जीपीएसले चाहिँ कसरी उचाइहरू लोकेसनहरू चाहिँ रेकर्ड गर्छ भन्ने कुरा पनि, त्यसको महत्व पनि उनीहरूले बुझे, कोठालाहरूसँग पनि अन्तर्क्रियाहरू गरे होइन।
4: विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा कोठाबाट बाहिर निकालेर प्रकृतिमा पुर्याउँदा उनीहरूले धेरै कुरा महसुस गर्छन्। यसबाट वन्यजन्तु संरक्षण सहित जैविक विविधताबारे दिगो सिकाइ हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेल बताउनुहुन्छ।
6: फिल्ड भिजिट अथवा चाहिँ विद्यार्थीलाई आफै वरिपरि के छ त, त्यसको महत्व के छ, त्यसलाई कसरी हेर्ने, त्यसलाई चाहिँ हेर्ने मात्र होइन कि त्यसलाई बुझ्ने हिसाबले केही कुरा चाहिँ कक्षामा पढाउनु र बाहिर लगेर त्यसलाई चाहिँ देखाएर अनुभूति गराउँदाखेरि चाहिँ यसको एकदम ठुलै भिन्नता चाहिँ हामीले देखेकै छौँ। उहाँहरूमा चाहिँ जुन विद्यार्थीहरू हुन्छ उहाँहरूले चाहिँ ती कुराहरूमा अझ उत्सुक भएर सोध्ने होइन, हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साँच्चै बाहिर चाहिँ देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ नि।
4: मुस्ताङका विद्यालयहरूले गरेको प्रयास अरू विद्यालयका लागि पनि सिकाइ हो। कक्षा कोठाको सिद्धान्त सँगसँगै प्रकृतिमै पुगेर दिइने यस्ता व्यावहारिक सिकाइले नै विद्यार्थीहरूलाई भोलिका दिनमा जैविक विविधता र वन्यजन्तु संरक्षणका मुख्य संवाहक बनाउन मदत पुर्याउँछ।
1: हिउँ चितुवाको महत्व बुझाउन मुस्ताङका विद्यालयमा शिविर तथा हिउँ चितुवा बारेका थप विवरण तपाईँले अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला। भोटेकोसी बाढ़ीको एक महिना बितिसकेको छ। बाढ़ीबाट ज्यान जोगिएका धेरै परिवार अहिले रसुवा नुवाकोटका विभिन्न अस्थायी शिविरमा छन्। कतिपय काठमाडौँको येल्लो गुम्बा लगायत ठाउँमा आश्रय लिएर बसिरहेका छन्। बाढ़ीको एक महिना बितिसक्दा उनीहरूको चिन्ता अब तत्कालको सुरक्षित आश्रयबाट विश्वको जीविकोपार्जनतर्फ सरेको छ। उनीहरू आफैले गरी खाने वातावरण बन्नुपर्ने बताउँछन्। त्यसका लागि उनीहरूको पहिलो माग हो सड़क र पुल। सरकारले रसुवा नुवाकोट र धादिङका आफ्नो
7: बन्दोबस्ती आफै गर्न सक्ने बाढ़ी पीड़ित परिवारलाई छ महिनासम्म मासिक रकम दिने निर्णय समेत गरेको छ। चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिने निर्णय कार्यान्वयनका लागि पालिकामा पठाएको सरकारले जनाएको छ। मासिक रकम पाउने परिवारलाई खाद्यान्न लगायत अन्य राहत वितरणमा प्राथमिकतामा नराखिएको राष्ट्रपति विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापित भन्छन् महिना बित्यो राहतको भरमा कहिलेसम्म शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: भोटेकोशी त्रिशुली हिम बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायत जिल्लाका मन्दिर गुम्बा मस्जिद चैत्य धर्मशाला पार्टी संग्रहालय तथा अन्य ऐतिहासिक एवं पुरातात्विक संरचनामा क्षति पुगेको छ। पुरातत्व विभागले गरेको प्रारम्भिक स्थलगत अध्ययन अनुसार बाढ़ीबाट 48 ऐतिहासिक तथा पुरातात्विक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती संरचनामा करिब 1,11,00,000,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान विभागले गरेको छ। पुरातत्व विभागका प्रवक्ता सन्दीप खन्नालले बाढ़ीपछि स्थानीय तह तथा विभागका कर्मचारीबाट संकलन गरिएको विवरणका आधारमा क्षतिको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। नेपाल र तिब्बत बीच विक्रम सम्बत 1849 नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पर्ने बेत्रावतीमा भएको बेत्रावती सन्धिको सम्झना स्वरूप राखिएको ऐतिहासिक ढुंगा समेत बाढ़ीले बगाएको प्रवक्ता खनालले जानकारी दिनुभयो। बेत्रावती क्षेत्रमा शिव मन्दिर सहित 3 मन्दिर तथा 5 चैत्य लगायतका संरचनामा क्षति पुगेको विभागले जनाएको खबर गोर्खा पत्रमा छ।
7: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: हैन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
9: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
8: हजुर, विगत 3 तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्युरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65255।
2: डिप्लो इन्जिनियरिङ सम्बन्धी पेसा व्यवसाय सञ्चालन गर्न पाइने छैन। पूर्वाधार विकास मन्त्रालयले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रतिनिधि सभामा असोज 5 दर्ता गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटी र शिक्षा विभागबाट विभिन्न विषयमा डिप्लोमा इन्जिनियरिङको पढ़ाई हुँदै आएको छ। यो पढ़ाई पूरा गरेका जनशक्ति सीधै पेशा व्यवसायमा संलग्न हुँदै आएकोमा सरकारले परीक्षा लिएर उत्तीर्णलाई मात्रै लाइसेन्स प्रदान गर्ने तयारी गरेको छ। मन्त्रालयले ओभरसियर पेशालाई व्यवस्थित वैज्ञानिक गुणस्तरीय र मर्यादित बनाउन छुट्टै डिप्लोमा इन्जिनियरिङ परिषद स्थापना गर्न लागि दावी गरेको छ। नेपाल इन्जिनियरिङ परिषदले स्नातक र स्नातक भन्दा माथिल्लो शैक्षिक योग्यता प्राप्त जनशक्तिलाई परीक्षा लिएर लाइसेन्स प्रदान गर्दै आएको छ। सिटीभिटीबाट मात्रै 2082 अन्तिमसम्म डिप्लोमा इन्जिनियरिङ पूरा गरेको संख्या 44,749 पुगेको छ। विधेयक पारित भए डिप्लोमा इन्जिनियरिङ पढ़ेकाले पनि लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ। ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकको खबर कान्तिपुरमा छ।
7: अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावको कारण विश्वभरका झण्डै 83,00,000 शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8,50,000,000,000 अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म 2,70,000,000,000 डलर अर्थात 32% मात्र प्राप्त भएको समाचार संस्था एएफपीले जनाएको छ। बजेट अभावको कारण चाँड इथियोपिया र सुडान लगायत देशमा बाल संरक्षण शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ। संस्थाका अनुसार इराकमा 3,50,000 जना शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणको अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन्। त्यस्तै सिरियामा 1,62,500 जना कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ। संस्थाका अनुसार सन् 2025 बजेट संकटको कारण झण्डै 5,000 कर्मचारीको पद कटौती गरिएको थियो। यूएनएचसीआरले अमेरिका लगायत प्रमुख दात्री देशबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमा थप जोखिम परेको जनाएको छ।
2: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरूषतर्फको 5,000 मीटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन्। पालले 5,000 मीटर दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। भण्डारीले सन् 2004 एथेक्स ओलम्पिक्समा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गरेका हुन्। यसैबीच विशौं एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदकविहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। हिजो कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो।
7: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुल्दै गएको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जानकारी दिएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। आज कोशी र बागमतीको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
2: सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिको व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्याख्या छ। ब्रिज नन्दन ठाकुर बडही विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरेको हो। फरक विषय भएको फैसलामा उल्लेख गरेको छ। सार्वजनिक जग्गामा लामो समयसम्म कसैले भोग चलन गर्दै आए पनि त्यसैको आधारमा कानूनी भोगाधिकार स्वत सृजना नहुने अदालतको व्याख्या छ।
7: र आउँदो आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी हुँदैछ। निर्वाचन समितिले हिजो सार्वजनिक गरेको नयाँ तालिका अनुसार आउँदो शुक्रबार र शनिबार प्रतिनिधिहरूको दर्ता र आइतबार 2 बजे खुला मंचमा महाधिवेशन उद्घाटन गरिनेछ। उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
2: निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
7: बीपी राजमार्ग एकतर्फी संचालनमा अवरूद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
2: यौं चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका 4 विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाइ प्रभावकारी हुने।
7: यूएनएचसीआरमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
2: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
7: र अन्त्यमा आजको कार्टुन, रविन सामीले बनाउनु भएको पुरानो कार्टुन। कार्टुन सरकारले बढ़दो बजार भाव नियन्त्रण गर्न नसकेको विषयमा केन्द्रित छ। यहाँ 2 गृहिणी बजार पुगेर फर्किरहेका छन्। उनीहरू तरकारीको अचाक्ली भाव सुनेको विषय र भएको विषयबारे कुराकानी गर्दैछन्। त्यसै क्रममा अर्की एक महिलाले भन्दैछन्, सरकार तरकारी बजारमा भन्दा बढ़ी शेयर बजारमा पो देखियो। आजको काया कैरन सकिएको छ।
11: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
17: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50
19: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान। फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गुराहीदानमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
22: कसैले बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कसैले बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
23: सञ्चालक नरेश कुमार श्रेष्ठ।
24: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढ़मा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: घोराही उपमहानगरपालिकाको प्रशासनिक भवनको 5 वर्षमा 75% काम सम्पन्न। नेपाल विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्दै।
0: दाङमा मौसम खुलेसँगै धान भित्र्याउने चटारो। वर्षा र हावाहुरीका कारण मौसमका कारण 2-5% धान ढलेको अनुमान।
1: र विद्यार्थीहरूलाई कृषि कर्मबारे प्रयोगत्मक अभ्यास गराउँदै विद्यालयमै अम्बा खेती। हावाहुरीका कारण घोराही 12 रतनपुरमा केरा खेतीमा नोक्सानी।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्ष राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्ष दैनिकबाट।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दाङबाट खसी बोकाहरू खरिद नगर्ने भएको छ। केन्द्रबाटै जिल्ला स्तरमा खसी बोका खरिदका लागि हालसम्म पनि निर्देशन नआएपछि कम्पनीको तुलसीपुर स्थित कार्यालयले यस वर्ष जिल्लाबाट खसी बोका खरिद नगर्ने भएको हो। कम्पनीले विगतका वर्षमा दाङका विभिन्न स्थानबाट खसी बोका खरिद गरेर काठमाडौँ पठाउँदै आएको थियो। दशैं तिहार लगायतका चाडपर्वका समयमा मासुको ले नियन्त्रण गर्न सरकारले कम्पनी मार्फत खसी बोका खरिद गरेर काठमाडौँमा बिक्री गर्दै आएको थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीका अनुसार केन्द्रले कुनै पनि जानकारी पठाएको छैन। हालसम्म कुनै पनि जानकारी नआउँदा यस वर्ष खसी बोका खरिद नहुने अवस्था छ। खरिद गर्ने भए हालसम्म पत्र आइसक्नु पर्ने हो, तर कुनै जानकारी आएको छैन उहाँले भन्नुभयो। पत्र आएमा आफूहरू खसी बोका खरिद गर्न तयारी अवस्थामा रहेको उहाँले बताउनु भएको छ। जिल्लाबाट खसी बोका खरिद गर्दा ढुवानी लगायतका विभिन्न समस्या देखिने गरेको कम्पनीले जनाएको छ। केन्द्रबाट जिल्लाबाट खसी बोका खरिद गर्न कुनै निर्देशन आएको छैन। सोही अनुसार हालको अवस्थाले यस वर्ष तुलसीपुर कार्यालयले प्रत्यक्ष रूपमा खसी बोका खरिद गर्दैन। डागीले भन्नुभयो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: असोज 8 गते देखिको निरन्तर वर्षा र त्यसपछिको हावाहुरीका कारण घोराई उपमहानगरपालिका वडा नम्बर 12 रतनपुरमा होमबहादुर केसीले लगाएको केरा खेतीमा ठूलो नोक्सानी पुर्याएको छ। सरकारी विद्यालयको 9 बिघा जग्गा भाड़ामा लिएर 4 बिघामा केरा खेती गर्दै आउनुभएका केसीको केरा खेतीमा 90% केराका बोटहरू नष्ट भएका छन्। साना ठूला गरेर 2000+ बोटहरू नष्ट भएका छन् भने फल लागेको र दशैं तिहारका लागि भनेर बेच्न तयारी हुँदै गरेका 1300 बोटहरू पूर्ण रूपमा नष्ट भएको किसान केसीले बताउनुभयो।
3: 8 गतेबाट तपाईँको 9 गते साँझसम्म करिब 30-31 घण्टा लगातार पानी पर्यो, अनि त्यसपछि त्यस साँझदेखि पानी प्लस हावाहुरीले गर्दाखेरि करिब अर्को 30 घण्टा त्यो पानी र हावाहुरी आयो। त्यसले गर्दा अब तपाईँ हाम्रो खेतीको हिसाबले हेर्ने हो भने टोटलमा करिब 2000 बोट र फल लागेको चाहिँ करिब 1300-1400 बोट चाहिँ क्षति पुगेको छ। क्षति त अब करिब करिब 85-90% हाराहारमा क्षति भएको छ। यो भनेको अब हामीलाई करिब 2 वर्षसम्मलाई चाहिँ अलिकति ब्रेक गरायो। यसलाई हामीले अब यो फाल्नु पर्यो, हटाउनु पर्यो, त्यसपछि चाहिँ यसलाई फेरि रोप्नु पर्यो। यो खास गरेर अझ केरा रोप्ने सिजन पनि होइन। यसले गर्दा 2 वर्षलाई चाहिँ हाम्रो क्षति भयो, चेन ब्रेक नै भयो, यसले अलिकति चाहिँ डुबायो नै भनौँ न।
1: सबै क्षतिको हिसाब गर्दा करिब 15 लाख रूपियाँ बराबरको प्रत्यक्ष क्षति भएको पीड़ित किसानको गुनासो छ। यसअघि गत जेठ 20 गते आएको हावाहुरीले पनि उहाँको केरा खेतीमा ठूलो क्षति पुर्याएको थियो। पटक पटकको प्राकृतिक विपदबाट यति ठूलो परिमाणमा क्षति हुँदा पनि स्थानीय सरकार वा सरकारवाला निकाय कुनै किसिमको चासो नदिएको र निरीक्षण समेत गर्न नआएको गुनासो केसीले गर्नुभयो।
3: कतै घाएको पनि छैन र यसपटक चाहिँ रातको लागि कुनै पनि रातको लागि हात फिजाउन जाँदैन भन्ने पनि छ मेरो सोच। एउटा के भयो भने अहिले देशै डुबिरहेछ, देश ध्वस्त भएको छ, त्यसले एउटा रिजन चाहिँ त्यो हामी हाम्रो देश पनि डुबिरहेको भएको भएर म जाँदैन। अर्को कारण चाहिँ के हो भने अब यो रातको प्रक्रिया थोरै लामो हुन्छ। मलाई समस्या के हो भने लाग्ला 2 दिन लाग्ला 3 दिन लाग्ला त्यसलाई चाहिँ झेल्न सकिन्थ्यो। त्यो रात माग गर्ने बेलामा हामीले प्रहरी मुचुल्का बनाउनु पर्छ, प्रहरी साथीहरू आइदिनुहुन्छ, मुचुल्का बनाउनुहुन्छ। त्यसपछि समस्या के हुन्छ भने उहाँहरूले फेरि हामीलाई दुनो गाई जस्तो बनाउनुहुन्छ, रेगुलर आउने सताउने त्यो गर्नुहुन्छ। अनि मलाई योभन्दा पहिलो पटक चाहिँ खेती हुँदाखेरि आउनुभयो उहाँहरूले, मुचुल्का बनाउनुभयो, जानुभयो, तेल खर्च चाहिँ सरकारले हामीलाई दिदैन तपाईँले दिनुपर्छ भनेर पैसा पनि माग्नुहुन्छ। त्यो गर्दाखेरि मलाई ती कुराहरूले अलिकति यो राहत प्रक्रियामा नजाउँ कि भन्ने चाहिँ गराएको छ।
0: व्यावसायिक रूपमा कृषिमा लागेका किसानहरूले प्राकृतिक प्रकोपबाट बारम्बार यस्ता समस्या झेल्नु परे पनि समयमै राहत तथा क्षतिपूर्तिको व्यवस्था नहुँदा कृषकहरू थप निराश बन्दै गएका छन्। सम्बन्धित निकायको ध्यान समयमै पुग्न सकेको छैन। युवा उद्यमीहरूको सृजनशील प्रयासमा यसरी विपत्ति आउँदा स्थानीय सरकारको व्यवस्थाका कारण युवा उद्यमी पलायन हुने र यसबाट सृजना भएको रोजगारी पनि गुम्ने खतरा रहेको छ। प्रसंग अझै कृषिकै देउखुरी क्षेत्रमा मौसममा सुधार आएसँगै अहिले धान भित्र्याउनका लागि चटारो छ। केही दिनदेखि भएको अविरल वर्षा र हावाहुरीका कारण रोकिएको धान कटाई मौसम खुलेसँगै शुरू भएको हो। राप्ती, लमही, गढवा, राजपुर क्षेत्रका किसान बिहानैदेखि खेतमा पुगेर धान काट्ने, बोक्ने र सुरक्षित स्थानमा थन्क्याउने काममा व्यस्त छन्। धान पाकेर खेत पहेलपुर भएपछि किसान केही दिनदेखि बाली भित्र्याउने तयारीमा थिए, तर वर्षा र हावाहुरीका कारण धान काट्न रोकिएको थियो। मौसम खुलेपछि भने किसानलाई अब धेरै समय कुर्ने अवस्था छैन। खेतमा पाकेको धान लामो समय राख्दा वर्षा भएमा भिज्ने र ढलिसकेको धानमा थप क्षति पुग्ने भएकाले सकेसम्म छिटो बाली घर भित्र्याउने प्रयास भइरहेको छ। राप्ती गाउँपालिका वडा नम्बर 4 का किसान हरिभगत चौधरी बिहानै खेत पुगेर धान काट्ने काममा जुट्नु भएको छ। उहाँले केही दिन अघि आएको हावाहुरीले उहाँको खेतमा पाकेको धान ढालेको छ। मौसम खुलेपछि भने ढलेको धान समेत उठाएर सुरक्षित गर्न थालेको उहाँले बताउनुभयो। वर्ष दिनलाई खाने धान यही हो। मौसम खुलेपछि खुलेको बेला सकेसम्म काटेर घर भित्र्याउनु पर्छ, उहाँले भन्नुभयो। पानी पर्यो भने फेरि थप क्षति पुर्याउने उहाँको भनाइ छ। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार पछिल्लो वर्षा र हावाहुरीका कारण जिल्लाका विभिन्न क्षेत्रमा पाकेको धान ढलेको छ। प्रारम्भिक रूपमा करिब 2-5% पाकेको धान ढलेको अनुमान गरिएको उहाँले बताउनुभयो। यस वर्ष दाङमा करिब 32,000 हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर क्षतिको यकिन विवरण संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। भण्डारीका अनुसार अहिले मौसम खुलेकाले पाकेको धान सकेसम्म छिटो भित्र्याउन उपयुक्त हुन्छ। खेतमा ढलेको धान लामो समय पानीमा डुबिएमा दाना बिग्रने, अंकुराउने र गुणस्तरमा कमी आउने जोखिम बढ्ने गर्दछ। आजको युगबोध दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ।
2: 2 वर्षमा निर्माण सम्पन्न गरी सम्झौता भएको घोराई उपमहानगरपालिकाको प्रशासनिक भवन 5 वर्ष पुग्न लाग्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन। उपमहानगरपालिकाका अनुसार हालसम्म भवन निर्माणको करिब 75% काम सम्पन्न भएको छ। भवनको मुख्य संरचनाको काम लगभग सम्पन्न भए पनि प्लास्टर, टायल, प्लम्बिङ र विद्युतीय जडान लगायतका फिनिशिङका काम जारी रहेका छन्। घोराई उपमहानगरपालिकाको शहरी विकास पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर ओम जीएमले भवन निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार भवनको मुख्य संरचनाको काम लगभग सकिएको र बाँकी कामलाई पनि तीव्रता दिएको छ। मुख्य संरचनाको काम करिब सकिएको छ। अहिले प्लास्टर, टायल, प्लम्बिङ र विद्युतीय जडानका काम भइरहेका छन्, उहाँले भन्नुभयो। निर्माण कम्पनीले पुष मशान्तभित्रै भवन हस्तान्तरण गर्ने गरी काम अघि बढ़ाएको उहाँले बताउनुभयो। भवन निर्माणका लागि श्री गौरी पार्वती भूषाल बस्ने देवीसँग 2078 वैशाख 6 गते सम्झौता भएको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार 2080 वैशाख 31 गते भित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर निर्धारित समय सकिएको लामो समय बितिसक्दा समेत भवन निर्माणको काम करिब 75% मात्रै सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि पहिलो पटक 2081 चैत मसान्तसम्म म्याद थप गरिएको थियो। थपिएको अवधिमा पनि निर्माण कार्य सम्पन्न नभएपछि उपमहानगरपालिकाले ठेक्का तोडेर नयाँ सम्झौता गर्ने तयारी गरेको थियो। निर्माण कम्पनीले पुनः म्याद थपको माग गरेपछि सचेत गराउँदै 2083 पुष मसान्तसम्म निर्माण सम्पन्न गर्ने समय दिएको महाशाखाका सब इन्जिनियर मधुसूदन खतिवडाले बताउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा सन्तोष दहितले खबर लेख्नु भएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दाङका 3 निर्वाचन क्षेत्र मध्ये 2 मतदान भएको छ। सहमतिमा नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन क्षेत्र नम्बर 1 र 2 मंगलबार निर्वाचन भएको छ भने निर्वाचन क्षेत्र नम्बर 3 हुन सकेको छैन। मंगलबार मतदान हुन नसकेको क्षेत्र नम्बर 3 आज बिहान नयाँ नेतृत्व चयनका लागि मतदान शुरू हुने जनाइएको छ। निर्वाचन क्षेत्र नम्बर 2 नयाँ नेतृत्वका लागि भएको मतदानमा 978 मत खसेको छ। घोराही उपमहानगरपालिका 14 स्थित बहुउद्देश्य सभाहलमा भएको बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म भएको निर्वाचनका क्रममा 1032 क्षेत्रीय प्रतिनिधि मतदाता मध्ये 978 मत खसेको मतदान अधिकृत निर्मल गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार निर्वाचनमा 54 मत खसेन। दाङ क्षेत्र नम्बर 2 क्षेत्रीय सभापतिमा प्रकाश श्रेष्ठ र सन्तोष योगीले प्रतिस्पर्धा गर्नुभएको थियो भने प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ। महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको अहिले मतगणना जारी रहेको छ। आजको गोरक्षीय दैनिकमा खबर छ, खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड़जोड़ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
14: इन्डोस्कोपी सेवा,
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार।

0: आइडियल बोर्डिंग स्कूलले विद्यालयमै अम्बा खेती गरेपछि विद्यार्थीहरूलाई अर्ग्यानिक खाजा मात्रै होइन अभिभावक शिक्षक तथा कर्मचारी र अभिभावकलाई अम्बा खोज्दै बजार धाउनुपर्ने समस्या हटेको छ। विद्यालयको आफ्नै 2 बिघा जमीनमा ताइवानी पिंक अम्बाको खेती गरिएको छ। 2082 जेठमा रोपेका 1000 अम्बाका बोटमा अहिले फल पाक्न थालेका छन्। वर्षदिनमै उत्पादन दिन थालेपछि विद्यालयले आमदानी त छँदैछ, विद्यार्थी शिक्षक कर्मचारीहरूले स्वस्थ खाजा पनि पाएका छन्। सिजन शुरू भएको छ तर बजार खोज्नुपर्ने परेको छैन। विद्यालयका प्रिन्सिपल बसन्त पुनले भन्नुभयो, विद्यार्थीहरूलाई खाजामा मिलाएर दिने गरेका छौं, शिक्षक कर्मचारीहरूले पनि लैजानुहुन्छ, बच्चा छोड्न आउनुभएका अभिभावकले पनि लैजानुहुन्छ। विद्यालयमा अहिले 900 विद्यार्थी छन्, 50 बढ़ी शिक्षक कर्मचारी छन्। विद्यार्थी शिक्षक कर्मचारी र 900 विद्यार्थीका अभिभावकमै अम्बाको उत्पादन खपत भइरहेको छ। जति स्वादिलो छ उत्तिकै सस्तो पनि छ। प्रति किलो 150 बिक्री भइरहेको ताइवानी पिंक किलोमा 4 वटासम्म चढ्छ, त्यसैले खपत पनि विद्यालयमा भइरहेको छ। बोट साना भएकाले एउटा बोटमा 8-10 दानासम्म राखिएको छ, बाँकी फल टिपेर फालिएको प्रिन्सिपल पुनले बताउनुभयो। पहिलो लट भएकाले 30-40 क्विन्टलसम्म उत्पादन हुने अपेक्षा विद्यालयले गरेको छ। विद्यालयको खेर गइरहेको जमीनमा अम्बा खेती गर्दा एकातिर आमदानी, अर्कोतिर विद्यार्थीहरूलाई कृषि उत्पादनबारे प्रयोगत्मक अभ्यास गराउन पनि सहज भएको प्रिन्सिपल पुनले बताउनुभयो। हामीले आमदानी मात्रै भन्दा पनि विद्यार्थीलाई कृषि कर्मबारे प्रयोगत्मक अभ्यास गराउने र समाजमा पनि गरे हुँदो रहेछ भन्ने सन्देश दिन खेती गरेका हौं। प्रिन्सिपल बसन्त पुनले भन्नुभयो, अम्बा खेतीले समाजलाई सन्देश, विद्यार्थीलाई शिक्षा र विद्यालयलाई 2 पैसा जुटेको छ। अहिलेसम्म विद्यालयले अम्बा खेतीका लागि 10 लाख लगानी गरेको छ। पहिलो लटमै लगानीको आधा खर्च उठ्ने अवस्था देखिएको बताउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ।
1: नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आगामी मंगसिर 1 गतेदेखि विद्युत महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ। केन्द्रका प्रमुख सुरेश कुमार महतोका अनुसार उपभोक्ताले अब घरमै बसेर अनलाइन मार्फत विद्युत महसुल भुक्तानी गर्नुपर्नेछ। कार्यालयले यसअघि गत साउन 10 गते काउन्टर बन्द गर्ने सूचना जारी गरे तापनि उपभोक्ता काउन्टरमा आउन थालेपछि 3 वटा मध्ये 2 वटा काउन्टर खुला गरेर महसुल लिँदै आएको छ। आजको गणतन्त्र दैनिकमा यो खबर छापिएको छ।
0: नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशन आगामी असोज 18 गतेदेखि काठमाडौँमा हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएको, निर्धारित समयभन्दा 2 दिन पर सारिएको जानकारी दिनुभयो। यसअघि कांग्रेसले असोज 16 गतेदेखि 19 गतेसम्म अधिवेशन गर्ने कार्यतालिका जारी गरी निर्धारित समयलाई 2 दिन पछि सारिएको हो। पार्टीको अधिवेशन अन्तर्गत ओडा र पालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका छन्। यसैबीचमा देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै 15 महाधिवेशन असोज 18 गतेसम्मका लागि सारिएको हो। आजको एकबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: घोराई उपमहानगरपालिकाका 19 वटै वडामा समस्या, सम्भावना, आवश्यकता र विशेषता पहिचान गर्दै विकासको स्पष्ट खाका निर्माण गर्ने उद्देश्यले घोराही बनाऊ अभियानले विशेष वडा अभियान सञ्चालन गर्ने भएको छ। अभियान अन्तर्गत असोज 18 गते आइतबार वडा नम्बर 1 कार्यक्रमको औपचारिक शुरूआत गरिनेछ। पहिलो कार्यक्रम वडा नम्बर 1 सिमलतारा स्थित खानेपानी उपभोक्ता तथा सरसफाई समितिको भवनमा बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। आजको गणतन्त्र दैनिकमा खबर रहेको छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा जलवायु न्याय र नेपाल दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको यो

0: अनुसार छापिएको छ। लुम्बिनी प्रदेश राजधानी विकास अवसर र चुनौती गणेश आचार्यको विचार छापिएको छ भने संयुक्त राष्ट्र संघको महासभापछि नेपालले चाल्नुपर्ने कदम शीर्षकमा सम्पादकीय लेखेको छ।
1: यसैगरी आजको गोरक्षर राष्ट्रिय दैनिकमा नेपाल जापान कार्य संस्कृति नै आधारभूत फरक शीर्षकमा गणेश प्रसाद पाण्डेको विचार छापिएको छ। खेलाड़ीका रूपमा पहिचान पाउँदा शीर्षकमा मेरो खुशी स्तम्भमा यो सामग्री छापिएको छ। होला त टर्कीले चाहे जस्तो भिटो अधिकार खारे शीर्षकमा स्टीफन क्विलिनका विचार छापिएको छ भने चुनौतीलाई समाधान गर्न सबै एकजुट हौं शीर्षकमा नारायण प्रसाद श्रेष्ठको विचार छापिएको छ। चाडपर्वका बेला मूल्य वृद्धिको चिन्ता शीर्षकमा रत्न प्रजापतिको विचार पनि छापिएको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
0: त्यसै गरी आजको गणतन्त्र दैनिकमा बारूदी याम भित्र रम्दा पुरन शर्माको यो कविता संग्रहको समीक्षा सुरेश कुमार पाण्डेले यो समीक्षा लेख्नु भएको छ भने आजको गणतन्त्र दैनिकले साहित्य समाज रूपान्तरणको आधार बन्नुपर्छ शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
1: अनि म देवा भुसाल पनि बिदा हुन्छु।
0: नमस्कार।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478263।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
9: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: किराले खाएको दाँत निकाल्ने,
11: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
10: खाली ठाउँमा दाँत राख्ने,
11: दाँतको जरैदेखि उपचार गर्ने,
10: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
11: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
12: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 0825904662 9829185053।
13: आया, मम्मी मम्मी दाँत दुख्यो।
14: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
15: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
16: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
14: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
16: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
9: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
17: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल
7: यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 0825902222।
19: सुरोट चुट्टी पुकार खोइनी जस्ता चुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: विधेयक सहित तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कंग्रेसको 15 महाधिवेशन, असोज 18 गतेदेखि हुने र इरानी युद्ध छिट्टै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी, होर्मुज जलमार्गमा तेल ढुवानी युद्ध अघिकै अवस्थामा फर्कँदै।
21: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासीदाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
20: बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको। बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। हिजोको मन्त्री परिषद बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर बथलैया सड़क खण्ड, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव आवास श्रेष्ठ कर्णलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने तथा डाक्टर जगदीश्वर कर्मचारीलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारका प्रवक्ता मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढ़ेपछि रेस्क्यू गरी सुरक्षित स्थानमा लगेको पनि बताउनुभयो।
23: स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ सुरक्षित स्थानमा लगिएको हो, त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन।
20: मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश राणामाथि जिन्जी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न संचार माध्यममा आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथि उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले सीमा तथा राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिका विषय, गुप्तचर अध्ययन, साइबर सुरक्षा लगायतका रणनीतिक विषयलाई प्राथमिकताका साथ अघि बढ़ाउन विधेयक आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले सामान्य उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय नभई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीतिक यसको मुख्य कार्यक्षेत्र रहेको पनि बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने, सिफारिश समितिमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, साइबर सुरक्षा, सूचना प्रविधि र भू राजनीति जस्ता बदलिँदो सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने सुझाव दिनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेश प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुरक्षित गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐनहरूमा एकरूपता कायम गर्न पनि यस विधेयकले महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा अनुसन्धान र नवप्रवर्धनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विधेयकले मधेस प्रदेशका नागरिकलाई काठमाडौँ आउनु नपर्ने गरी आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरसनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढ़ीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सड़क संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, विपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले चाडपर्वका बेला बढ़ने बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने, चाडपर्वमा सड़कमा मानिसको चाप थप बढ़ने भएकाले जीर्ण सड़कहरूको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने, विभिन्न स्थानमा क्षति पुगेका पुलहरूको निर्माण कार्य तत्काल अघि बढ़ाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो विदाई भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। हिजै उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग पनि लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार विदाई भेट गर्नुभयो। त्यस्तै हिजै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भारतीय राजदूत श्रीवास्तवले विदाई भेट गर्नुभयो। भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ़ रहँदै आएको बताउनुभयो। उहाँले हालै बाढ़ी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन यही असोज 18 गतेदेखि काठमाडौँमा हुने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा 2 दिन पर सारिएको जानकारी दिनुभयो। असोज 16 देखि 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरी निर्धारित समयभन्दा 2 दिनपछि सारिएको मुख्य सचिव दुलालले बताउनुभयो। कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने कांग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताउनु भएको छ। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे हिजो कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासन विपरीत जाने र अराजकता फैलाउनेमाथि कड़ा कार्यवाही हुने बताउनुभयो। एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठक यही असोज 5 देखि 8 गतेसम्म ललितपुरमा बसेको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताउनु भएको छ। हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले एमाले आफूलाई दिएको वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताउनुभयो। एमाले यही असोज 8 गते भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटिले अनुमोदन गरेको थियो। अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। विपदबाट बागलुङमा 12, म्याग्दीमा 7 जना, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध नेपाल टेलिकमको दूरसंचार सेवा शीघ्र पुनः संचालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्याल लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग हिजो मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री तिमिल सिन्हाले बाढ़ी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरूद्ध दूरसंचार सेवा, हालसम्मको पुनस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिनुभएको हो। संचार मन्त्री तिमिल सिन्हाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सड़क तथा विद्युत संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिनुभयो। छलफलमा नेपाल टेलिकमका प्रमुख संचालन अधिकृत प्रेम प्रसाद सिलवालले अधिकांश प्रभावित टावरमा विद्युत आपूर्ति अवरूद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको बताउनुभयो। बाढ़ी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गर्ने निर्णय गरेको हो। विपद संकटग्रस्त जिल्ला घोषणा गरी पुननिर्माण र पुनस्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभयो। असोज 8 देखि 11 गतेसम्मको निरन्तरको झरीपछिको बाढ़ी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा हिजो पहिरो जाँदा 4 घर 2 गोठ पुरिएका छन् भने 1 जना घाइते भएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि 6 प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति चितौनले हिजो आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाविपत्ति आएको र पुननिर्माणका लागि सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग सहयोगको अनुरोध गरिएको बताउनुभयो। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सड़क सम्पर्क पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढ़ाइएको छ। मनसून प्रतिकारी कमाण्ड पोस्टमा हिजो बसेको बैठकमा भोटेकोशी बाढ़ी तथा यही असोज 8 देखि 11 गतेसम्म भएको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरूद्ध सड़क पुनस्थापनाका लागि भइरहेको प्रयासबारे छलफल भएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अध्यावधि गर्ने तथा सड़क सम्पर्क पुनस्थापनाका लागि भइरहेका कामको समीक्षा गरिएको थियो। केन्द्रीय मनसून प्रतिकारी कमाण्ड पोस्टका संयोजक डाक्टर धर्मराज उप्रेती सहितको टोलीले रसुवा, नुवाकोट र धादिङका जिल्ला मनसून प्रतिकारी कमाण्ड पोस्टसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ।
0: चाड़ पर्व नजिकै सँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालनमा हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कड़ाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि दुई चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा दुई चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने उहाँले जानकारी दिनुभयो। अविरल वर्षाका कारण बाढ़ी पहिरोले चार दिनदेखि अवरूद्ध बनेको बीपी राजमार्ग हिजोदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढ़ीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डका पहिरो पञ्चायतसँगै हिजोदेखि यातायात आवागमन गराइएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङको राईनाश नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी सहित 10 जनाले आर्थिक हिनामिना गरेको भन्दै हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नगरपालिकामा आर्थिक वर्ष 2076-77 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त 16,72,000 रूपियाँ हिनामिना गरेको आयोगले जनाएको छ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिंगो हिजो बेलुका 9:25 साइटमा ढालिएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरू भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो। हिजो राति इन्द्रध्वज पातन गरेसँगै 8 दिन लामो यात्रा समापन भएको गुठी संस्थानले जनाएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमान ढोका दरबार क्षेत्र जानुभई श्री गणेश, श्री भैरव र श्री कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको थियो। टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा रहिआएको छ। हिजै दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो। यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो। इन्द्रजात्राका अवसरमा यही असोज 10 गते माथिल्लो टोलमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ यात्रा गरिएको थियो। इन्द्रजात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ यात्रा गरिएको थियो। जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान अन्तर्गत झापामा 2,70,246 जनालाई खोप लगाइएको छ। झापामा चालू आर्थिक वर्षमा 13 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख झापा स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये 7 जनाको मृत्यु भएको पनि कार्यालयले जानकारी दिएको छ। झापामा 5,70,000 खोप लगाउने लक्ष्य रहेकोमा हाल लक्ष्यको 54% खोप लगाइएको जनाइएको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्म लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढ़ीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढ़ीले नदी किनारका बस्ती, धार्मिक तथा शैक्षिक संरचना र सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको यो रिपोर्ट।
1: 4 दिनसम्म लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढ़ीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ। 3 जिल्लाको संगम स्थलका रूपमा रहेको स्याङ्जाको सेती बेडीमा बाढ़ीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको बहाव बढ़ेपछि बजार क्षेत्रका करिब 50 घर डुबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय र औषधि पसल समेत बाढ़ीको चपेटामा परेका छन्। लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीय घर तथा पसलमा पानी पसेपछि सेतीबेडी बजारको अवस्था अहिले सुनसान र अस्तव्यस्त बनेको छ। स्थानीय जय वल्लभ नेउपाने:
7: 9 गते आगो बाढी घटिसकेको थियो, 10 गते बाढी चौकीबाट हल्ला भयो, हेर्दाखेरि त बाढी अकस्मात आयो, मान्छेमा क्षति भएन, बाढी सफल भयो।
1: बाढीका कारण स्याङ्जा र गुल्मी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मिचौर जोड्ने पक्की पुल समेत नदी बगाएको छ। पुल बगेसँगै 2 जिल्लाबीचको आवात जावत प्रभावित भएको छ। कालीगण्डकी नदीको बाढ़ी सेतीबेडीमा मात्र सीमित रहेन, रामदी स्थित प्रहरी चौकी समेत डुबानमा परेको छ। रामदीको संस्कृत गुरूकुलम र उत्तर वाहिनी स्थित गुरूकुलमा समेत बाढ़ीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशासनले सुरक्षित स्थानमा सारेको छ। स्थानीयका अनुसार यसपटकको कालीगण्डकीको बाढ़ी 2018 सालपछिकै ठूलो हो। मौसम सम्बन्धी पूर्व सूचना र स्थानीय प्रशासन प्रशासनको आग्रहपछि धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ।
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्थिति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
18: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
24: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
25: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
24: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
28: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
29: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
28: उपलब्ध। शल्यक्रियाहरू
29: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
28: बालबालिकाको न्यूरो सर्जरी,
29: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
28: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
29: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
28: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
30: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
31: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
30: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
31: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
32: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहरको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
29: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
32: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
33: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
33: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
28: छाती, दम, निमोनिया, खोकी, छेरो,
33: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
28: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
33: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
28: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
33: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
28: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
33: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
33: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
33: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
33: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
6: कसैले बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसैले बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
8: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: इंटरनेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
1: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: आदरणीय श्रोता हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौं आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radiomp.org मा लगइन गरी र हाम्रो पात्रको माध्यमबाट संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामाज परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ कार्यक्रम समताको आजको श्रृंखलामा हामी एउटा अलिकति फरक तर अत्यन्तै महत्वपूर्ण विषय लिएर आएका छौं जलवायु परिवर्तन र महिलाको भूमिका अहिलेको समयमा हामी विकास र निर्माणको दौड़मा यति व्यस्त छौं कि प्राय हाम्रो वातावरणको संरक्षण र प्रकृतिसँगको सन्तुलनलाई बिर्सिरहेका छौ घोराई शहरदेखि हाम्रो गाउँ शहरका सड़क निर्माण अनियन्त्रित भवन निर्माण र वृक्ष कटानको वास्तविकता हामीले बुझेका छौं तर यो केवल शहरको मात्र समस्या होइन यसले हाम्रो जीवन हाम्रो खेतीबारी र विशेष गरी महिलाहरूको दैनिकीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ महिलाहरू नै हुन् जसले घरको पानी खाना र परिवारको जीवन व्यवस्थापनमा प्रमुख भूमिका निर्वाह गर्दछन् जब पानी कम हुन्छ जब वर्षा अनियमित हुन्छ जब माटो सुक्खा हुन्छ पहिले असर महिलामाथि पर्छ यसै कारण आजको विशेष कार्यक्रमले महिलाहरूको दृष्टि उनीहरूको अनुभव र उनीहरूको योगदान प्रस्तुत गर्नेछ जलवायु परिवर्तनमा महिलाहरूको दृष्टि उनीहरूको अनुभव र उनीहरूको योगदान प्रस्तुत गर्नेछ हामी चर्चा गर्नेछौ कि महिलाहरूले कसरी जलवायु परिवर्तनसँग जुधिरहेका छन् र कसरी हाम्रो वातावरणीय भविष्य सुरक्षित गर्न सकिन्छ आज हामी एक यथार्थ सामना गर्दैछौ हाम्रो वातावरण हाम्रो प्रकृति र हाम्रो समाज तीव्र परिवर्तनको सामना गरिरहेको छ हिमाली गाउँदेखि तराईका खेत र घोराई टाङका सड़क गल्ली घर आँगनसम्म जलवायु परिवर्तनको असर हामीले आँखाले देख्न सक्छौ पहिले नेपाल हराभरा थियो वर्षा समयमा पानीको पर्याप्तता ताल पोखरी र घरबारीमा हरियाली तर आज सड़क पुल भवन र विकासको नाममा रूख कटान अनियन्त्रित निर्माण र विकासले हाम्रो वातावरण संकटमा पारेको छ घोराई शहरमा सड़क विस्तार र भवन निर्माणको नाममा हजारौं रूख कटान भएका छन् र प्रत्येक रूख केवल एउटा हरियो अस्तित्व मात्र होइन भविष्यको अक्सिजन जीवन र हाम्रो सन्तुलनको स्रोत हो यस परिवर्तनले महिलाको जीवनमा सबैभन्दा पहिले असर पार्छ किनभने महिला हुन् जसले घर परिवार र समाजको व्यवस्थापनमा अधिक जिम्मेवारी लिन्छन् खाने पानीको खोजी बालबालिकाको हेरचाह खाना पकाउने खेतबारीमा काम गर्ने यी सबै जिम्मेवारी उनीहरूको काँधमा हुन्छ जब पानी कम हुन्छ जब बाली सुक्छ जब अन्न उत्पादन गर्छ पहिलो प्रभाव महिलामाथि पर्छ तर यही महिलाहरू हाम्रो समाजको वास्तविक शक्ति हुन् उनीहरूले केवल समस्याको समाधान गर्दैनन् उनीहरूले समाधानको बाटो बनाउँछन् अहिले नेपालका महिला समूहहरू ताल पोखरी संरक्षणमा पनि लागिरहेका छन् घर आँगनमा ससाना बोट बिरूवा रोप्ने जैविक तरिकाले तरकारी उमार्ने दैनिक जीवनमा पर्यावरण मैत्री अभ्यास गर्ने काम उनीहरूले अगाडि बढ़ाइरहेका छन् हाम्रो समाजले सधैँ बुझ्नुपर्छ कि वास्तविक परिवर्तन घरबाटै शुरू हुन्छ भान्सा कोठा आँगनमा बालबालिकालाई पढ़ाउने शिक्षकको रूपमा र स्थानीय बजारमा महिलाले ससाना तर प्रभावकारी कदम चालिरहेका हुन्छन् र त्यही ससाना कदमले ठूलो परिवर्तनको बिउ बोकेको छ जब हामी महिलाको योगदानलाई मात्र नदेखेर विकासको नाममा रूख कटान गर्छौ हामी भविष्यलाई जोखिममा पार्दैछौ तर जब महिलाहरू सक्रिय हुन्छन् घर समाजबाट नै प्रकृति संरक्षण र सामाजिक जिम्मेवारीको संस्कार फैलिन्छ मनसून पनि यस वर्ष लुम्बिनी प्रदेशका र वरिपरि क्षेत्रमा अनियमित भएको हामीले देखेकै छौ अपेक्षित वर्षा नभएका कारण कृषक समुदाय विशेष गरी महिला कृषकहरू थप चुनौतीमा छन् धान मकै र तरकारी बालीमा असर परेको छ। तर महिलाहरूले सामूहिक प्रयास मार्फत जल स्रोतको संरक्षण, ससाना बाँध बनाउने र खेतबारीमा नयाँ तरिका अपनाउने काम गरिरहेका छन्। उनीहरूको सक्रियता बिना हाम्रो गाउँ शहरको पर्यावरणीय सन्तुलन सम्भव छैन। महिलाहरूको यो भूमिका केवल परिवारसम्म सीमित छैन, उनीहरूले स्थानीय विद्यालय, समुदाय केन्द्र र बजार मार्फत सचेतना फैलाइरहेको पनि हामीले पाएका छौं। उनीहरूले बच्चालाई सिकाउँछन्, उनीहरू देखाउँछन् कि सार्वजनिक जीवनमा महिला नेतृत्व आवश्यक छ ताकि विकास र वातावरण बीच सन्तुलन कायम रहोस्। त्यसैले श्रोताबिन्द, हामीले बुझ्नै पर्छ, जलवायु परिवर्तन केवल मौसमको समस्या होइन, यो हाम्रो जीवनशैली, हाम्रो सोच, हाम्रो समाज र हाम्रो भविष्यसँग प्रत्यक्ष सम्बन्धित मानवाधिकारको सवाल हो। महिलाहरूको भूमिका यसमा अत्यन्तै महत्वपूर्ण छ। उनीहरूले केवल परिवार बचाउँदैनन्, उनीहरूले समुदाय, सहर र हाम्रो सम्पूर्ण वातावरण बचाउन सक्छन्। जहाँ महिला सक्रिय हुन्छन् त्यहाँ रुख रोपण, ताल पोखरी संरक्षण, जलस्रोत व्यवस्थापन र जैविक खेती जस्ता पहलहरू पनि अगाडि बढ़िरहेका छन्। हाम्रो विकास आवश्यक छ, तर प्रकृतिसँगको सन्तुलन बिना विकास हुनु हुँदैन। हाम्रो शहर र गाउँमा महिला नेतृत्व र सहभागिता सुनिश्चित गर्नु आवश्यक छ। जब महिला सक्रिय हुन्छन् हाम्रो भविष्य पनि सुरक्षित हुन्छ। घरबाट, भान्साबाट, आँगनदेखि सार्वजनिक जीवनसम्म परिवर्तन शुरू गर्न आवश्यक छ। श्रोता, हामी कार्यक्रम समता रेडियो मध्यपश्चिम 91.4 बोलिरहेका छौं। अब हामी कार्यक्रमको अर्को महत्वपूर्ण भागमा प्रवेश गर्दैछौ। हामीले आज जलवायु परिवर्तन र महिलाको भूमिका बारे केही विशेषज्ञ महिलाहरूको आवाज संकलन गरेका छौं। यस भागमा हामी सामाजिक अभियन्ता, जलवायु परिवर्तनसँग सम्बन्धित महिला विशेषज्ञ र शैक्षिक पेशेवरहरूसँग लिएको आवाज हामी प्रस्तुत गर्नेछौ, जसले यस विषयमा गहिरो अनुभव र दृष्टिकोण प्रदान गर्नेछ। हामीले समेटेका आवाजहरू हुन् बिन्दु मिश्र, जो इन्टर्नशिप फोकल पोइन्टको रूपमा कार्यरत छिन्, पासाङ डोलमा शेर्पा, सेन्टर फर इन्डिजिनियस पिपल रिसर्च एण्ड डेभलपमेन्टबाट, र काठमाडौँ विश्वविद्यालयकी एक प्राध्यापक, जसले शहरी विकास र वातावरणीय अध्ययनमा व्यापक अनुसन्धान गर्दै आएकी छन्। यी महिला विशेषज्ञहरूले जलवायु परिवर्तनले समाज, महिला र बालबालिकामा पारेको प्रभाव, महिलाहरूले यसमा खेल्न सक्ने भूमिका र समाधानका उपायहरूको बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेका छन्। अब हामी यी महिलाहरूको आवाज सुन्नेछौ, जसले समाज र वातावरणमा महिलाको योगदानको महत्वपूर्ण उजागर गरेका छन्।
1: जलवायु परिवर्तन सम्बन्धी प्रभावहरूको पहिचानमा तत्काल हुन सक्ने प्रभावहरू र आगामी दिनहरूमा, दूरगामी दिनहरूमा हुने प्रभावहरूको पहिचान, मूल्याङ्कन, जोखिम विश्लेषणहरूमा महिलाहरूको ज्ञान सिपलाई आधार मानेर अगाडि बढ्न सक्छौ। उहाँहरूलाई सहभागी गराएर हामीले त्यो प्रभावबाट अनुकूलित हुने, कसरी बच्ने विषयहरूमा अनुकूलनका विभिन्न तरिकाहरू, स्थानीय लेभलमा के हुन सक्छ र अन्य साइन्ससँग मिलाएर के हुन सक्छ, उहाँहरूको सहयोगमा अगाडि बढेर अनुकूलनका तरिकाहरू अध्ययन गरेर त्यो ठाउँ विशेषको लागि कुन चाहिँ अनुकूलन प्रक्रिया एडप्ट गर्ने, कुन चाहिँ अनुकूलन प्रक्रिया त्यहाँको लागि सम्बोधन गरेर प्रभाव न्यूनीकरण गर्ने अगाडि जान सक्छौ र त्यसरी तरिकाहरूको एडप्टेसन पछि त्यो प्रक्रियाको भविष्यमा मूल्याङ्कन गरेर के राम्रो भयो, के राम्रो भएन, कृषिले रोपेको फर्न भन्दा मैले रोपेको सेवक फर्नको सर्भाइभल पर्सेन्ट बढी भयो भने केले गर्दा भयो त, त्यो साइन्सलाई जानकारीका साथ अगाडि बढाएर हामीले चाहिँ प्रभाव कम गर्नको लागि महिलाहरूको ज्ञानको आधार बनाएर गर्न सक्छौ। तर यो सँगै यहाँले सोध्नु भएको थियो महिलाहरूले जलवायु परिवर्तनको असर सामना गर्न कसरी योगदान पुर्याउन सक्नुहुन्छ भन्ने प्रश्न। हामी नेपालीहरूकै कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा हामी जलवायु परिवर्तनमा हाम्रो योगदान न्यूनतम छ, तथापि हामीले पनि कार्बन उत्सर्जन त गर्ने गरेको छौ। त्यो कार्बन उत्सर्जन घटाउनु नै वास्तविक रूपमा जलवायु परिवर्तनका जोखिमहरूलाई कम गर्नु हो र हामी व्यक्तिगत रूपमा समेत प्रत्येक ठाउँमा, प्रत्येक गाउँमा यसका जोखिमहरू कम गर्ने चाहिँ बानीहरू सुधार्दै गयौं भने कम हुन सक्छ। उदाहरणको लागि सबभन्दा पहिला त खानपानबाट सुरु हुन्छ। हामीले शाकाहारी भोजन गर्यौं भने थोरै भए पनि मांसाहारी भोजन भन्दा चाहिँ कम इमिसन गर्न सक्छौ। हाम्रो घर कस्तो बनाएका छौँ, घरमा हिटिङ कस्तो छ, इन्सुलेसन कस्तो छ, हामीले घरमा प्रयोग भइराखेको हिटिङ आवश्यक समयमा पनि प्रयोग गरिराखेको छौँ कि केही चिज कम गर्न सक्यौं भने आवश्यकता अनुसार मात्र थोरै भए पनि हटाउन सक्छ। यातायातमा सबभन्दा धेरै फ्लाई गर्दाखेरि कार्बन सर्जन हुन्छ। कहाँ हो हामी पैदल चलेर अन्य यातायातका साधनहरू प्रयोग गरेर गर्न सक्यौं भने घटाउन सक्छौं नवीकरणीय ऊर्जाको प्रयोग। अब विश्वभरि काठमाडौँ त सोलर प्यानलको सिटीको रूपमा प्रख्यातै छ। हाम्रा पहाड़मा पनि जहाँ राम्रै लाग्छ, सबै ठाउँमा हामीले सोलर एनर्जी प्यानलहरू युज गर्न सक्छौ। यस्तै विन्ड एनर्जीका उपायहरू गरेर चाहिँ ऊर्जा खपतमा चाहिँ हुन सक्छौ। हामीले स्मार्ट एग्रिकल्चरका तरिकाहरूको अपनाएर उत्पादनमै जुन हाम्रो कार्बन इमिसनहरू धेरै हुन्छ त्यसलाई घटाउन सक्छौ। हामीले प्लास्टिक प्रयोग ब्यान गर्न सक्छौ र वृक्षारोपण गरेर चाहिँ कार्बन सिङ्कको रूपमा जंगल बढाउन सक्छौ। भएको जंगललाई व्यवस्थापन गर्दै बढाउँछ र वृक्षारोपण गर्दै जान सक्छ। यसरी काम गर्दाखेरि यसको ग्रुपमा चाहिँ इन्टिग्रेटेड रिसर्च भन्न आउँछ, जुनमा चाहिँ नेपाल आफू सरहको देशहरूसँग समन्वय र सहकार्य गरेर गरिराखेको छ भने हामीले थाहा पाए अनुसार हामीले इन्डिजिनस नलेजहरूको कुरा धेरै गर्छौ। हामी कहाँ छ र त्यो प्रभावकारी छ जसको बारेमा धेरै कुरा हाम्रो पासाङ म्याडमलाई थाहा छ, उहाँले यसको बारेमा वकालत गरिराख्नु भएको छ भने साइन्स त फेरि साइन्स नै हो, नभए हुँदैन। हाइपिक नलेजहरू साइन्ससँग ब्याकअप गरेर इन्डिजिनस नलेजहरूमा आधारित हामीले चाहिँ विभिन्न अनुकूलनमा लगायतका कामहरू लागि चाहिँ नलेज बैंक बनाएको छौँ र त्यसमा चाहिँ हामी काम अगाडि गरेको छौँ। डाटाबेस नभइकन फ्युचरको राम्रो प्लानिङ गर्न सक्दैनौँ। के आधारमा गर्ने भयो, हामी कहाँ छौँ त, नेपालबाट 2000 भन्दा बढी चाहिँ यम नदीहरू रहेछ, त्यो थाहा पाएपछि न भारतमा 100 भन्दा नि थोरै छ, अनि बल्ल हामी ओहो हिम नदीको जोखिम त नेपालमा धेरै छ भन्नु पर्यो। यो डाटा यस्ता डाटा तथ्य तथ्याङ्कहरू हामी आदान प्रदान गर्छौँ, रिसर्च भएपछि एकअर्कालाई जानकारी गराउँछौ र त्यसको आधारमा राम्रो योजनाहरू बनाएर यस्ता समस्याबाट कसरी जुझ्ने, हामी हाम्रो पूर्व तयारी के हुन सक्छ र केही गइहाल्यो त्यसलाई कसरी हामी विकास गर्छौ, त्यसलाई कसरी समाधान गर्छौ, ती समस्यासँग हामी कसरी जुझ्छौ, त्यसको लागि सहकार्य र समन्वय नेपालले यस सम्बन्धित जेन्डर एक्सन प्लान चाहिँ बनाएको छ, जुन अझ तयारी भइसकेको छ, प्रक्रियामा अगाडि बढिराखेको छ। वर्किङ ग्रुप पनि छ युएनएफसिसीको छुट्टै, त्यहाँ विडो भन्ने संस्थाले त्यसलाई अगाडि बढाइराख्नु भएको छ। उहाँहरू सबैको सहयोगमा र हाम्रो आफ्नो सरकारको नोमिनेसन प्रक्रियामा महिला सहभागिता बढ्छ भन्ने आश गरौं। जबसम्म नोमिनेसन भइसक्दैन हामी रिप्रेजेन्टेटिभ भएर त्यहाँ जान पाउँदैनौँ, यही हुन्छ भन्न सक्छौँ।
2: हामीले यही यो जलवायु परिवर्तनको कुरा हामीले गर्नुपर्दाखेरि यसले असर त सबैलाई पारेछ, तर पनि हामीले धनी राष्ट्र र गरिब राष्ट्रमा गरिब राष्ट्र भने जस्तै तपाईँको नेपालको सर्वाग हेर्दाखेरि चाहिँ यसको हिमालय क्षेत्रमा बढी नै असर परेको देखिन्छ। र अहिलेको तपाईँको यो टेम्परेचरको कुराले गर्दाखेरि पनि अधिकांश नेपालको टेम्परेचर भएको एभरेज हेर्दाखेरि हिमालय टेम्परेचरमा चाहिँ बढी टेम्परेचर हाई इम्प्याक्ट भएको हुनाले पनि यसको बढी टेम्परेचरको राइजेस भएको हुनाले पनि हिमालय क्षेत्रमा चाहिँ विशेष गरेर चाहिँ त्यहाँको महिलाहरूलाई असर परेको देखिन्छ। र हामीले महिला भन्दाखेरि नेपालमा झन्डै तपाईँको चाहिँ 18 आदिवासी जनजातिहरूको चाहिँ ग्रुपहरू रहेको छ र त्यति मध्येमा पनि तपाईँको चाहिँ 50% भन्दा बढी महिलाहरू आदिवासी महिलाहरूलाई चाहिँ यसको असर प्रत्यक्ष रूपमा परेको देखिन्छ। र तपाईँको यसमा विशेष गरेर चाहिँ जीविकोपार्जनमा र हाम्रो आफ्नो तपाईँको डे टु डे लाइफमा होइन पानीको मुहान सुक्ने एउटा कुरा छ भने अर्को कुरा चाहिँ तपाईँको यो अहिलेको यो पानीको मुहानहरू सुक्नुको सँगसँगै यो प्रेसिपिटेसन प्याटर्न जुन चाहिँ यो पानी पर्ने यो प्रोसेस छ जुन चाहिँ कहिले बढी पर्ने कहिले कम पर्ने त्यसको कारणले गर्दाखेरि र अर्को कुरा चाहिँ यो फ्लडको कारणले गर्दाखेरि पनि चाहिँ एकदमै यो जीविकोपार्जनलाई र एकदमै असर पारेको देखिन्छ होइन र त्यो जीविकोपार्जनलाई असर एकदमै देखिन्छ तर पनि यो विभिन्न अनुसन्धान र तपाईँको चाहिँ कार्यक्रम हुँदाखेरि चाहिँ यो आदिवासी महिलाहरूलाई विशेष गरेर चाहिँ हिमालय क्षेत्रमा रहेको आदिवासी महिलाहरूलाई चाहिँ इन्गेजमेन्ट चाहिँ पार्ट चाहिँ एकदमै न्यून भएको देखिन्छ अब अफर गर्नको लागि भन्ने हो भने तपाईँको चाहिँ यो अवेरनेस लेभल एकदमै न्यून छ र अर्को कुरा चाहिँ धेरै कुरा चाहिँ यो कृषिगतको कुरा तपाईँ एफोर्टको कुराहरू चाहिँ मोर सेन्टरमा चाहिँ फोकस भएको देखिन्छ विशेष गरेर चाहिँ यो पोलिसीगत कुरा गर्दाखेरि हामीले चाहिँ धेरै कुरा माउन्टेनको एजेन्डाहरू चाहिँ उठाएको देखिन्छ ग्लोबलमा पनि देखिन्छ नेसनल पनि देखिन्छ पोलिसीगतमा पनि देखिन्छ तर हामीले चाहिँ तपाईँको हिमालय क्षेत्रमै रहेको त्यहाँको आदिवासी जनजातिहरूलाई शेर्पाहरूलाई अथवा त्यहाँ अन्य आदिवासी अथवा अन्य महिलाहरूलाई सरोकारको कुरा गर्ने हो भने चाहिँ अझै पनि यो पोलिसीगतमा चाहिँ यो इन्गेजमेन्ट चाहिँ एकदमै न्यून देखिन्छ हिमालको कुरा गर्यौँ हो तपाईँको हिमाल हाम्रोलाई एकदमै महत्वपूर्ण हाम्रो जीविकोपार्जन गाँसेको छ हाम्रो पर्यटन व्यवसायमा गाँसेको छ र अर्को कुरा चाहिँ हाम्रो सौन्दर्य गाँसेको छ र सौन्दर्यलाई हामीले चाहिँ तपाईँको आज मात्रै तपाईँ हामीले मात्र नहेरेर हाम्रो भावी पुस्ताहरूलाई युवाहरूलाई हाम्रो नाता नातिनीहरू पनि हेर्नुपर्छ भन्ने हाम्रो चाहिँ एउटा अडान छ होइन र त्यसको लागि चाहिँ अहिले नै हामीले एक्सन लिनु पर्यो त्यसको लागि अहिले नै हामीले चाहिँ के गर्नु पर्यो भन्ने हो अब अहिले नेपालमा चाहिँ धेरै मा चाहिँ अब केही एफोर्ट चाहिँ भएको देख्छु म अब यो जलवायु परिवर्तन सम्बन्धी नै संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तन सम्बन्धी महासन्धि खाकामा लगातार तपाईँको 2009 कन्टिन्युसली लागिरहेको र अहिले लाग्दाखेरि मेरो आफ्नो अनुभवमा पनि युवाहरूको चाहिँ तपाईँको चाहिँ रोल चाहिँ एकदम महत्वपूर्ण भएको महसुस भएको र अर्को कुरा चाहिँ अहिलेसम्म चाहिँ तपाईँको यो नीतिगत रूपमा चाहिँ अझै पनि युवाहरूको जोर चाहिँ देखेको पाइँदैन र यो हाम्रो नीतिगत रूपमै युवाहरूको कुरा आवश्यक एकदमै सरकारी रूपमा आउनु पर्यो र अर्को कुरा चाहिँ यो अनुकूलन न्यूनीकरणको लागि यो खालि तपाईँको चाहिँ यो पेपर मात्रै नभएर यो इन्टरनलाइजेसन गर्नुको लागि एकदम महत्वपूर्ण रोल छ भन्ने लाग्छ म चाहिँ काठमाडौँ विश्वविद्यालयमा पनि पढाउँछु पढाउँदाखेरि पनि एउटा के एउटा फिलिङ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले खालि यो पढ्ने पढाइको लागि पढ्नको लागि र तपाईँको जाँच पास गरेर डिग्री ल्याउनुको लागि मात्रै होइन हामीलाई चाहिँ एउटा क्या खटेको छ भन्दाखेरि चाहिँ एउटा इन्टरनलाइजेसन हामीलाई साँच्चै यो चाहिँ मेरो महत्वपूर्ण कुरा हो यो चाहिँ मैले म चाहिँ एउटा चेन्ज एजेन्टको रूपमा काम गर्नुपर्छ भन्ने खालको कुरा युवाभित्रमा ल्याउनको लागि तपाईँ हाम्रो महत्वपूर्ण रोल हुनेछ र त्यो भयो भने साथ तपाईँको हाम्रो डे टु डे लाइफमा होइन के खाँदाखेरि बस्दाखेरि तपाईँको हिँड्दाखेरि तपाईँको हाम्रो चाहिँ अब यो ट्रान्सपोर्टेसन युज गर्दाखेरि प्रत्येक हाम्रो जीविकोपार्जनलाई परिवर्तन गर्दै गर्दै ल्यायो भने चाहिँ सायद सानो वान स्टेप सुल के अरे रिस माइल्स अफ जर्नी भने जस्तै तपाईँको सानो सानो हाम्रो एक्सनले परिवर्तन गर्यो भने यसले चाहिँ ठुलो परिवर्तन गरेर चाहिँ यो जलवायु परिवर्तन न्यूनीकरणको लागि चाहिँ त्यो पुर्याउँछ जसले गर्दाखेरि चाहिँ कमसे कम हामीले ब्यालेन्स वे अफ लाइफले चाहिँ यो सौन्दर्यलाई चाहिँ मेन्टेन गर्न सक्छौँ र हाम्रो भावी सन्ततिहरूले चाहिँ इन्जोय गर्न पाउँछ भन्ने चाहिँ मलाई लाग्छ है एउटा खालि एउटा सानो तपाईँको एउटा स्टडीको आउटकमबाट म सुरु गर्छु यो इक्बेसदेखि लिएर आइपिसिसी इन्टर गभर्मेन्ट प्यानल अन क्लाइमेट चेन्जको र विभिन्न अन्तर्राष्ट्रिय तपाईँको चाहिँ यो बडिजहरूको रिसर्चले पनि एउटा कुरा के देखाएको छ भन्दाखेरि चाहिँ 6.2% इन्डिजियस पिपल्सको चाहिँ वर्ल्डको पपुलेसनहरू देखिन्छ 6.2 इन्डिजियस पिपलको आदिवासी जनजातिहरूको वर्ल्डमा पपुलेसनले 80% बायोडाइभर्सिटी कन्जर्भेसन गर्नको लागि क्लाइमेट चेन्ज रिसिलियन्ट गर्नको लागि चाहिँ ठूलो योगदान पुर्याएको छ विशेष गरेर त्यहाँ स्थानीय तहमा रहेको लोकल नलेज प्र्याक्टिसेस भन्ने कुरा अगाडि आइसकेको छ त्यही डिस्कसको आउटकमको मध्यनजर गरेर पनि यो संयुक्त राष्ट्र संघको महासन्धि खाकामा अहिले जलवायु परिवर्तन सम्बन्धी आदिवासी जनजाति र स्थानीय समुदायको एउटा प्लेटफर्म पनि क्रिएट गरेर चाहिँ अब तपाईँको साइन्स नलेजले मात्रै यो जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न पुग्दैन रहेछ अब चाहिँ तपाईँको स्थानीय तहमा रहेको आदिवासी जनजातिको ज्ञान सिप शैली र तपाईँको चाहिँ यो संस्कृति रीतिरिवाजले पनि ठूलो रूपमा चाहिँ जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन त्यहाँ पुर्याउँदो रहेछ भन्ने महसुस गरेर चाहिँ त्यसको लागि प्लेटफर्महरू चाहिँ क्रिएट गरिसकेको छ र त्यो क्रिएट प्लेटफर्म चाहिँ रिजनल लेभलमा र नेसनल लेभल र तपाईँको स्थानीय तहमा चाहिँ जाने क्रममा छ त्यति मैले यहाँलाई जानकारी गराएँ यति हुँदाहुँदै पनि ठूलो योगदान परिवर्तन हुँदा हुँदै पनि जलवायु परिवर्तनको असर विशेष गरेर महिलाहरूलाई महिलाभित्रमा पनि तपाईँको आदिवासी महिलाहरूलाई त्यहाँको मार्जिनलाइज कम्युनिटीहरूलाई परेको चाहिँ देखिन्छ होइन। र तपाईँको यो हामीले गरेको विभिन्न अनुसन्धानले के देखाएको छ भन्दाखेरि चाहिँ जलवायु परिवर्तनको तपाईँको चाहिँ ज्ञान जलवायु परिवर्तन भनेर ज्ञान चाहिँ एकदमै न्यून छ तर तपाईँको त्यसमा चाहिँ एउटा यो यो अवेरनेसको सचेतनाको कुरा सायद कम होला तर त्यति तर पनि तपाईँको के चेन्ज भइरहेको छ भन्ने महसुस चाहिँ स्थानीय तहमा रहेको महिलाहरूले चाहिँ अनुभूति गरिसकेको छ। अब लमजुङको दुरा गाउँकै कुरा गर्ने भने ज्यादा हामी धेरै वर्षदेखि नै काम गरि पनि राखेका छौँ। तपाईँको उहाँहरूको त्यहाँको दुरा कम्युनिटीको महिलाहरूले चाहिँ उहाँहरूले चाहिँ अहिलेको खेतीपाती गर्ने क्रम चाहिँ एक महिना चाहिँ उता सिफ्ट गरिसकेको छ। पहिला उहाँहरूको किन कसरी गर्नुभयो भन्दाखेरि उहाँहरूको प्रश्नमा उहाँहरूको रेस्पोन्समा चाहिँ हामीले तपाईँको चाहिँ पोहोर साल यही टाइममा गर्दाखेरि फलेन र एक पछि पन्ध्र दिन पन्ध्र महिना पछि फल्दा रोप्दाखेरि अलिकति फल्यो र यसपालि चाहिँ हामीले एक महिना सारेको र सायद अब अर्को वर्ष सायद दुई महिना सार्नुपर्छ भन्ने खालको उहाँ ट्रेडिसनल नलेज तपाईँको आफ्नो खालको अनुभवबाट चाहिँ केही हदसम्म चाहिँ जलवायु परिवर्तनलाई यो अनुकूलन गर्ने कामहरू एफोर्ट गर्ने कुरा देखिन्छ। त्यस्तै गरेर मुस्ताङमा म भर्खरै यो फेब्रुअरी महिनामा चाहिँ मुस्ताङ अपर मुस्ताङमा मेरो स्टडीको क्रममा गएको थिएँ। त्यहाँ अचम्मको कुरा तपाईँको चाहिँ अब हुन त मिडियामा पनि धेरै कुरा त आइसकेको छ। एउटा कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ धेरै यो एकदम ब्युटिफिकेसन जुन चाहिँ अब अपर मुस्ताङमा त सबै घरहरू बढी मात्रामा हिउँ पर्ने भएको हुनाले एकदमै त्यहाँ चाहिँ माटोको छानाहरू हुन्छ तपाईँहरूलाई थाहा छ। तर अहिले तपाईँ मुस्ताङमा जानु हो भने त्यो माटोको छानाहरू चेन्ज भएर चाहिँ तपाईँ टिनको छानाहरू लाउन सुरु गरिसकेको छ। अब उहाँहरूको आफ्नै हिस्सामा किन भन्दाखेरि माटोको छाना पहिला हिउँ मात्रै पर्थ्यो भने अब हिउँ भन्दा पनि अलिक पानी पर्न थाल्यो भन्दा आफ्नै नलेजबाट चाहिँ आफ्नै तपाईँको अनुभवबाट चाहिँ केही अब उहाँले एडप्ट गर्न थालिसक्नु भएको छ। जस्तै तपाईँको धेरै रिभरमा हेर्नु भने म आफै प्रत्यक्ष रूपमा त्यहाँ गएँ, पानीको मुहान सुकेर तपाईँको चाहिँ एकदम ड्राइनेस भएर चाहिँ होल एउटा कम्युनिटी नै तपाईँको चाहिँ यो धेरै रिभरको ब्याङ्कमा चाहिँ सेटल भएको पनि पाएँ होइन। भन्दा पनि केही एफोर्ट चाहिँ छ, आफ्नै हिसाबले के गर्नु चाहिँ भन्नुभएको छ तर पनि यसको जलवायु परिवर्तनको इम्प्याक्टको कारण यस्तो भएको र हामीले चाहिँ यस्तो गर्नुपर्छ भन्ने खालको अनुभूति अझै पनि देखिँदैन। र मैले एउटा खालि अन्तिममा सक्नुभन्दा अगाडि एउटा कुरा के ध्यान आकर्षण गर्न चाहेँ भन्दाखेरि चाहिँ तपाईँको अब नेपाल सरकारले पहिलाको अनुपातमा धेरै कुरा गरिरहेको छ, त्यसमा दोबारो छैन। अहिले कोको क्रान्ति दिशा पनि एकदमै उहाँले चाहिँ एकदम हाम्रो राधाम नामको लिडरसिपमा अहिले पहिलाभन्दा धेरै नै इम्प्रुभ भएको छ। यो स्टेक होल्डर्स इङ्गेजमेन्ट महिलाहरूको र विभिन्न सरकारहरूलाई चाहिँ फ्रन्ट लाइनमा ल्याएर कसरी चाहिँ एकअर्कालाई आदान प्रदान गरेर चाहिँ नेपालको एजेन्डालाई अगाडि बढाउने भन्ने कुरा धेरै कुरा आएको छ। तपाईँको चाहिँ जलवायु परिवर्तनको नीतिमा हेर्नुहुन्छ भन्ने

0: सेन्ट्रल लेभलमा जति हाई लेभल पुग्यो त्यतिमा चाहिँ त्यो त्यहाँ चाहिँ पुरुषहरूको मात्रै सहभागिता देख्ने, महिलाहरू त्यति नदेख्ने। अनि हरेक तालिम ओरिएन्टेसन तालिमहरू पनि सेन्ट्रल लेभलमा चाहिँ 4 स्टार 5 स्टार होटलमा मात्र प्रपोज हुने। साँच्चीकै भिक्टिम जहाँ चाहिँ छ महिला बाल बालिका छ त्यहाँनिर चाहिँ त्यस्तो नदेख्ने। त्यो कारणले गर्दाखेरि म चाहिँ के भन्छु भने जुन जतिवटा ट्रेनिङहरू हुनुपर्छ, जति ओरिएन्टेसन त्यो चाहिँ ग्रास रुट रुरल एरियामा नै महिला, किनभने महिलाहरूको इम्पोर्टेन्ट रोल जुन मैले पर्यटन सेक्टरमा काम गर्ने सुरु गरेकोदेखि नै हेर्दाखेरि रुरल एरियामा चाहिँ महिलाहरूको होल राउन्ड रोल खेलिरहेको हुन्छ, यिनबाट काम गरिरहेको हुन्छ। असर पनि उनीहरूले भूकम्प आए पनि महिलाहरूले नै असर हुन्छ, भारी पहिरो आए पनि महिला र बाल बालकलाई नै असर हुन्छ। र अब तराई क्षेत्रमा चाहिँ वर्षमा 4 चोटि अहिले उठाउँछ भने हिमाली क्षेत्रमा त 1 चोटि मात्रै, त्यो 1 चोटि पनि अब यो जुन भारी पहिरोले गर्दाखेरि क्लाइमेट चेन्जेसले गर्दाखेरि असर परेको छ। त्यो जुन त्यसले गर्दाखेरि झन् एकदमै सर्भाइभ गर्नु नै गाह्रो भइरहेको छ। तर त्यो चाहिँ डिसिजन मेकिङ लेभलमा, पोलिसी मेकिङ लेभलमा हाम्रो महिलाहरू चाहिँ इन्क्लुड कम गरेको कारण जति हाई लेभल हुँदै गयो त्यति महिलाहरू चाहिँ कम हुने, जति ग्रासरूट लेभलमा चाहिँ बिहान 4 उठ्ने पनि महिला नै, बिहान सबभन्दा ढिलो सुत्ने नै महिला नै, हरेक इन्भाइरोमेन्ट सम्बन्धी काम गर्नु पर्दाखेरि नै महिलाले नै गरिरहेको हुन्छ। तर जति माथि पुग्यो त्यति चाहिँ महिलाहरूको सहभागिता कम देख्ने, महिलाहरूलाई इन्क्लुड कम गर्ने ग्रासरूट लेभलमा चाहिँ महिलाहरूको लागि दिनु पायो भने अझै महिलाहरूले धेरै ठुलो रोल खेल्नु सक्छ।
1: पहिला म खुम्चिङमै जन्मेको, खुम्चिङमा घुटेको, त्यो सेन्चेल थम्सेलको तलसम्म तल खेतसम्म चाहिँ हिउँ हुन्थ्यो। अहिले पोहोर साल पर्खमारम गएर हेर्दाखेरि त त्यो हिउँ त कति माथि पुगेछ है, त्यहाँ तल त झुङ्गै हिउँ रहेछ। त्यसको मतलब हिउँहरू कति पक्रेछ होइन। अब त्यो आइसफलहरू पनि पहिला त्यसको तल बस्नु पर्थ्यो, अहिले त माथि माथि बिस्तार हुँदै माथि माथि पुगेछ, त्यो सबै पक्रेको होइन। त्यो पक्लाइन नदिनुको लागि अब ग्लोबल वार्मिङ हो, ग्लोबल वार्मिङलाई त हामीले मात्र बचाएर हुँदैन, हामी चाहिँ एउटा गरिब देश हो, त्यो सबैभन्दा धनी देशहरूको पल्युसन र त्यो सबै कार्बोहाइड्रेटले गर्दाखेरि ग्लोबल वार्मिङ भएको हो। हामीले त के गर्छ, हाम्रो एउटा गरिब देशले त खास गरी केही गर्दैन कि, त्यो सबै इफेक्ट भनेको धनी देशबाट आएको इफेक्ट हो। धनी देशले थुप्रो फ्याक्ट्री खोलेको छ, थुप्रो के खोलेको छ, हामीसँग त एउटा फ्याक्ट्री त राम्रोसँग देखाउन पाएको छ नि, के को पल्युसन हुन्छ।
2: श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको समता कार्यक्रममा हामीले जलवायु परिवर्तन, अनियमित मनसून र यसको प्रभावमा महिलाहरूको भूमिका, अहिले नेपालमा भइरहेको अनियमित वर्षा, खेतीको असुरक्षा र अनियन्त्रित विकासले हाम्रो भविष्यमा आउने ठूला जोखिमहरूलाई संकेत दिइरहेको छ। त्यसैले हामीले बुझ्नुपर्छ, जलवायु परिवर्तन केवल मौसमको समस्या होइन, यो हाम्रो जीवनशैली, हाम्रो समाज र हाम्रो भविष्यसँग प्रत्यक्ष सम्बन्धित चुनौती हो। त्यसैले हामी सबैको जिम्मेवारी हो प्रकृति संरक्षण गर्ने, स्थानीय स्तरबाट समाधानका कदमहरू चाल्ने। हामी कार्यक्रम समताको तर्फबाट हाम्रा सबै प्रिय श्रोताहरूलाई आग्रह गर्न चाहन्छौ कि तपाईँको घर, आँगन र समुदायमा ससाना तर प्रभावकारी कदमहरू चाल्नुहोस्। वृक्षारोपण गर्नुहोस्, पानी र माटोको संरक्षण गर्नुहोस् र महिलाहरूको योगदानलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। यही सानो प्रयासले मात्र पनि हामी हाम्रो वातावरण सुरक्षित राख्न, हाम्रो समाजलाई सशक्त बनाउन र भविष्यलाई उज्यालो बनाउन सक्नेछौ। कार्यक्रम समता, सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्राचारको ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 MHz, सयदुमिस मार्ग, घोराईदाङ। तपाई हामीलाई रेडियो मध्यपश्चिमको फेसबुक पेज मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक रामलाई धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस्त, आजको तपाईँ हाम्रो साथलाई यही बिट मार्दै

0: अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: बिदा हुन्छौ। नमस्कार।
2: यो दाँत दुखेर मर्नु भयो।
3: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
2: अय्या, अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
3: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
5: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
8: 98-41-68-47-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910।
9: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: होइन भाइला,
12: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
13: मध्य पश्चिम चाङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भसालको नमस्कार। दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत केन्द्रीय आयुर्वेद विद्यापीठले निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विद्यापीठले आयोजना गरेको स्वास्थ्य शिविरबाट 500 जनाले सेवा लिएको प्राचार्य मंगलकान्त झाले बताउनुभयो। उहाँका अनुसार आयुर्वेद उपचार पद्धतिका विषयमा आम नागरिकलाई बुझाउनका लागि यो शिविर आयोजना गरिएको हो। शिविरमा आयुर्वेदका 14 वटै विषयगत विभागका विशेषज्ञ डाक्टर तथा चिकित्सा टोलीले सेवा प्रदान गरेका थिए। सेवाग्राहीहरूका लागि कार्य चिकित्सा शल्यक्रिया तथा छारसूत्र आँखा नाक कान घाँटी पञ्चकर्म स्त्री रोग तथा प्रसूति सेवाका साथै विकृति विज्ञान अन्तर्गत प्रयोगशाला परीक्षण सुविधाहरू उपलब्ध गराइएको थियो। त्यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीले व्यक्तिगत स्वार्थ त्यागेर संस्कृत भाषा आयुर्वेद रोग र प्राकृतिक चिकित्साको विकासका लागि आफू पूर्ण रूपमा समर्पित रहेको बताउनु भएको थियो। विद्यापीठले आगामी दिनमा स्थानीय तह तथा वडा अध्यक्षहरूसँग समन्वय गरी दुर्गम गाउँपालिकाहरूमा पनि एकीकृत स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। प्रचार्य झाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी परिषद सदस्य रघुनाथ नेपाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रशिक्षक सुरेन्द्र चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रेम खड्काले गर्नुभएको थियो। जेन्जी आन्दोलनको समयमा बाँके जिल्लाका 2 वटा बाल सुधार गृह तथा एउटा कारागारबाट भागेका 169 जना बाल बन्दी र कैदीहरू अझैसम्म फरार रहेका छन्। आन्दोलनको क्रममा बाँकेका 340 जना बाल बन्दी र कैदीहरू भागेका थिए, जसमध्ये हालसम्म 169 जना कैदी अझै फरार रहेका हुन्। भागेका मध्ये हालसम्म 171 जना पक्राउ परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका स्थित नौबस्ता बाल सुधार गृह र डुडुवाको जयन्तु बाल सुधार गृहबाट भागेका 193 जना बाल बन्दी मध्ये हालसम्म 115 जना पक्राउ परेका छन्। त्यसैगरी नौबस्ता क्षेत्रीय कारागारबाट भागेका 147 जना कैदी बन्दी मध्ये 56 जना पक्राउ परेका छन्। नौबस्ता बाल सुधार गृहका प्रमुख श्याम बहादुर राणाले सुधार गृहमा रहेका 176 जना बाल बन्दी मध्ये प्रहरी संघको झडपमा 5 जनाको मृत्यु भएको र 78 जना भागेको बताउनुभयो। भागेकाहरू मध्ये हालसम्म 47 जना पक्राउ परेको र 31 जना बाल बन्दीको खोजी कार्य रहेको उहाँले बताउनु भएको छ। यसैगरी नौबस्ताकै क्षेत्रीय कारागारबाट फरार भएका 147 जना कैदी बन्दी एक वर्षको अवधिमा 56 जना पक्राउ परेको तथा 18 जना विदेशी सहित 91 जनाको खोजी भइरहेको क्षेत्रीय कारागारका प्रमुख दलबहादुर बस्नेतले बताउनुभयो। उक्त कारागारमा सो समयमा 585 जना कैदीहरू रहेका थिए। पछिल्लो समय किसान सूचीकरण अभियानले तीव्रता पाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको मन्त्रालयका अनुसार किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न थालिएसँगै पछिल्लो चरणमा मात्रै करिब 3 लाख थप किसान प्रणालीमा दर्ता भएका छन्। नयाँ किसान थपिएसँगै देशभर सूचीकृत किसानको कुल संख्या 26,59,000 पुगेको मन्त्रालयले जनाएको छ। किसानको वास्तविक पहिचान सुनिश्चित गर्नुका साथै कृषि क्षेत्रका योजना तथा कार्यक्रमलाई विश्वसनीय र तथ्याङ्कमा आधारित बनाउन सूचीकरण अभियानलाई प्राथमिकता साथ अघि बढ़ाइएको मन्त्रालयको भनाइरहेको छ। मन्त्रालयले आफ्नो मातहतका सबै कार्यालय निकाय तथा आयोजनालाई कृषि क्षेत्रसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। यसबाट सरकारी कार्यक्रम तथा सेवा सुविधा वास्तविक किसानसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। उपचारका लागि जिल्ला अस्पताल पुगेकी एक महिलाको झुण्डिएर मृत्यु भएको छ। श्वास प्रश्वास सम्बन्धी समस्या भएपछि भेरी नगरपालिका 3 थाप्ले स्थित जिल्ला अस्पताल जाजरकोटमा भर्ना भएकी भेरी नगरपालिका 12 धाइराकी 30 वर्षीय ईश्वरी राणाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार मंगलबार बेलुका 3:50 बजे अस्पतालको शौचालयको झ्यालमा सलको पासो लगाई
झुण्डिएको अवस्थामा राणालाई उहाँका श्रीमान कुलबहादुर बस्नेत र स्वास्थ्य कर्मीले फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि लगिए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डीएसपी पुरीले जानकारी दिनुभयो। त्यस्तै जाजरकोटको जुनिचाँदी गाउँपालिकामा पनि ससुराको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जुनिचाँदी गाउँपालिका चार पागाका 75 वर्षीय गंगाराम शाही आफ्नै घरमा मृत फेला परेका थिए। घटनास्थलमा धारिलो वस्तु हँसिया खुर्पी समेत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान गर्ने क्रममा मृतककी माइली बुहारी शर्मिला शाहीको संलग्नता रहेको आशंका भएपछि मृतकका छोरा रामकुमार शाहीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार प्रहरीले शर्मिला शाहीलाई नजिकै घरबाट पक्राउ गरी जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा पहिलो पटक 10 दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी कानून मन्त्री गौतमले नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशुरोग विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यसैगरी विज्ञान प्रविधि तथा नवप्रबन्धन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। र देशका धेरै ठाउँमा आजको मौसम सफा रहेको छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबारदेखि रोकिएपछि मौसम खुलेको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी पर्न रोकिएसँगै बिहान र बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। आज कोशी बागमती प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। हवस् त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684
4: डाक्टर आउने बारे सूचना
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमटी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
4: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
6: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
7: बिरामी जाँचो निमिति यही असो 17 गते शनिबार
8: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9998

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड.
1: But that was just the beginning. The real game begins now.
2: एफएक्स सिनेमाज घोराइ दस चौटिकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानाक चलचित्र आचार्य.
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति.
2: जदौ
4: रागले बोल्यो जातको चलना पानी हातको
2: बाएक एउटा
5: मेरी छोरी फूल जस्ते लगते आज देखी हजार को शिर में सिवरी दिया.
2: साथ ही हिंदी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ हेरेर भरपूर मनोरंजन लिनुहोस्.
6: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा. ये क्रोधित हुए उन कौओं की कहानी है.
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ.
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड.
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ.
9: खुशीको खबर.
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ. सम्पर्क फोन नम्बर 082-590-847 082-590-847.
11: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही. के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ. तर अब चिन्ता गर्न पर्दैन. तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ. समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ. त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 082-563-509 र मोबाइल 98453-0653.
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती दम निमोनिया खोकी छेरो
12: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
13: मधुमेह सुगर मृगौला रोग पिसाब
12: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
13: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
12: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
13: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
12: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
13: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।
12: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गोटिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
14: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 0825917694, मोबाइल नम्बर 98227794।

0: Everest.
1: The real game begins now.
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
3: उसको निधारमा शान्ति छ, तर उसको आँखाभित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानायक चलचित्र बाहेक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: जस्तो नलाइफ प्राइस नसार्नु कसैको पनि नहोस्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: पहिलाको क्याम्पहरूमा पनि सिक्यौं होइन, आर्टिस्ट भनेर एकदम प्रोफेसनल आर्टिस्ट होइन कि, एमेच्योर आर्टिस्ट तर फरेस्ट्रीकै ब्याकग्राउण्डको ग्रेजुएटलाई हामीले चाहिँ लगेका थियौं। अनि उहाँहरूको लागि पनि त्यो हिंसिताको वासस्थानमै गएर विद्यार्थीहरूलाई सिकाउने चाहिँ एकदम त्यो एउटा राम्रो अनुभव उहाँले सङ्घाल्नु हो कि, फेसमा चाहिँ पेन्ट गर्ने स्नोडेपरको चाहिँ विद्यार्थीहरू पेन्ट गर्ने, त्यसपछि आएर तपाईँले कागजमा पेन्ट गर्ने, त्यसपछि स्टोनहरू नजिकैको त्यो हेबिटेटमा पाउने ढुङ्गाहरू होइन, ढुङ्गाहरूमा चाहिँ हिंसितुवा, त्यसपछि पुच्छर, त्यसको चाहिँ पन्जा छाप, त्यसपछि विभिन्न किसिमको कुराहरू चाहिँ पेन्ट गर्दाखेरि चाहिँ रमाइलो एउटा चाहिँ एक्टिभिटिज हुँदो रहेछ भन्ने कुरा सबले रियलाइज गरे। त्यस्तै मिन्सहरू भनौँ, त्यो माध्यमबाट चाहिँ विद्यार्थीहरूलाई चाहिँ रमाइलो किसिमको भनौँ न, अब एकैचोटि लेक्चर मात्र दिएर हिंसिता यस्तो हो होइन, हिंसिता यस्तो चाहिँ ठाउँमा बस्छ भन्नुभन्दा ल नानी हो तिमीहरू चाहिँ हिंसिताको वासस्थानमा छौ, अब यहाँ चाहिँ यसमा आधारित चाहिँ हामीले आर्ट पनि गर्छौ, कसैले कविता पनि वाचन गरे होइन, कसैले कथा भने, स्टोरीमै भएको कथाहरू भने भन्दाखेरि त उनीहरूलाई चाहिँ एउटा राम्रो एउटा फिल इज द क्लासरूम भने जस्तो किसिमको अनुभूति चाहिँ यो क्याम्पले चाहिँ गरायो।
2: विद्यालयहरूले चाहिँ तपाईँलाई कस्तो प्रतिक्रिया दिन्छन् यो कार्यक्रम गर्दै गर्दा?
1: यसलाई चाहिँ उहाँले अवसरको रूपमा एउटा सेलिब्रेसनको रूपमा चाहिँ लिनुभएको छ। यो चाहिँ तपाईँको 2012 मुस्ताङ जिल्लामा चाहिँ अभिन्न एउटा अङ्ग जस्तै भइसकेको छ, हरेक वर्ष गर्छौँ। तर अब अनफर्चुनेटली अब हामीसँग रिसोर्स धेरै नभए हुनाले धेरैभन्दा धेरै स्कुलहरूलाई विद्यार्थीहरूलाई समेट्न सकेको छैन, तर अहिलेलाई चाहिँ अब हिंसितुवामा आधारित संरक्षण शिक्षा पढिरहेको 6-7-8 स्कूल को मात्र विद्यार्थीहरू चाहिँ यसमा भाग लिइरहेछन्। तर अब पालिका स्थानीय सरकारको प्रतिनिधिहरू पनि भाग लिनुहुन्छ यसमा होइन, उहाँहरूले पनि एउटा चाहिँ वार्षिक कार्ययोजनामा चाहिँ बजेटमा चाहिँ उहाँहरूले यदि ठिक छ अलिकति तपाईँहरूले स्कूल अनुसार हामी पनि यति पैसा छुट्याइन्छु भनेर भन्नुभयो भने चाहिँ यसमा धेरैभन्दा धेरै विद्यार्थीहरू पनि आउँछन्। र उनीहरूलाई चाहिँ अब जस्तो जाँदाखेरि चाहिँ हामीले अब अहिलेसम्म चाहिँ हामीले लास्ट इयरसम्म हामी चाहिँ ज्याकेट दिन्थ्यौँ विद्यार्थीहरूलाई, अब अहिले चाहिँ टी सर्टहरू सबै विद्यार्थीहरूले यसपालि चाहे मेरो विचारमा 250 विद्यार्थीहरू चाहिँ सहभागी हुँदैछन्। दुईटा क्याम्प अझै बाँकी छ, त्यहाँदेखि अब अरू पार्टनरहरू जोडियो, अरू रिसोर्सहरू जोडियो भने चाहिँ धेरैले चाहिँ विद्यार्थीहरूले चाहिँ रिसोर्सफुल भएर क्याम्प चाहिँ
2: पालिकाहरूले चाहिँ यसमा हातेमालो गरे भने प्राविधिक सहयोग गरेर क्याम्प यसरी सञ्चालन गर्ने, यसरी सिकाउने भन्ने कुराहरू गर्न चाहिँ तपाईँहरूको कार्यक्रमको तर्फबाट त्यो तयारी चाहिँ हुनुहुन्छ है?
1: हामी एकदम एक्साइटेड पनि छौँ। हामीले त अहिले यसलाई ट्रेकिङ एक्सपिडिसनको टिमसँग पनि होइन, त्यो प्रोग्रामसँग पर्यटनसँग पनि जोड्न सकिन्छ कि भनेर मैले पनि त्यसको पर्यटन व्यवसायीहरूसँग पनि एक दुईजनासँग कुरानी राखेँ। पर्यटकहरू चाहिँ खालि आफ्नो त्यो डेस्टिनेसनमा जाने आउने मात्र हुन्छ भने 1-2 त्यहाँ बसेर आफ्नो देशको चाहिँ इन्भाइरोमेन्टको कुराहरू सेयर गर्ने, विद्यार्थीहरूले के गरेको छ त्यो बुझ्ने भयो भने चाहिँ त्यो पदयात्रीहरूको लागि पनि एउटा चाहिँ एकदम रोमाञ्चक अनुभव हुने जस्तो देखिन्छ। त्यहाँदेखि धेरैभन्दा धेरै स्टेक होल्डर चाहिँ आउनुपर्छ भन्छु म चाहिँ।
2: लामो समयदेखि यस्ता क्याम्पहरू गर्दै आउनु भएको छ, अहिलेसम्म स्थानीय बासिन्दाबाट अर्थात् तपाईँहरूको आफैले हेर्दाखेरि कतिको सफल भएको अथवा कतिको विद्यार्थीहरूलाई बुझाउन सकिएको जस्तो लाग्छ तपाईँले यी क्याम्पहरूबाट?
1: यो चाहिँ मेरो विचारमा चाहिँ कमसे कम होइन एउटा चाहिँ उनीहरूसँग यदि इन्टरभ्यूहरू लिँदाखेरि पनि बच्चाहरूले चाहिँ उनीहरूको एउटा स्माइल सुरुमा भन्दाखेरि नै त्यो बच्चाहरूको चाहिँ अनुहारमा जो जो क्याम्पमा चाहिँ पार्टिसिपेट भएको थियो उनीहरूसँग हामीले इन्टरभ्यू गर्दाखेरि पनि त्यो एउटा एक्साइटमेन्टको लेभल चाहिँ देखिन्छ उनीहरूमा होइन, एक्सप्रेस पनि गर्छन्। र त्यो सिकेको कुरा चाहिँ तपाईँको चाहिँ क्लासरुममा मात्र सीमित छैन, फिल्डमा मात्र सीमित छैन, उनीहरूले चाहिँ कमसेकम परिवारलाई पनि ए म क्याम्पमा जानला है भने चाहिँ क्याम्पमा के भयो भने चाहिँ उसले चाहिँ त्यसलाई प्रसार गरेको अवस्था छ होइन, भनेपछि तपाईँको चाहिँ समग्र समुदायमै यो स्नोरेपर क्याम्प चाहिँ हुने गरेको छ है मुस्ताङमा भन्ने चाहिँ जस मान्छेहरूले चाहिँ क्याम्प गर्छन्, टी सर्ट लाउँछन् बच्चाहरू होइन, एउटा चाहिँ युनिटीको पनि एउटा सन्देश गएको छ, हिंसिताको सन्देशहरू गएको छ। त्यसले गर्दाखेरि यो चाहिँ तपाईँको रमाइलो किसिमको चाहिँ अनुभव हामीले हासिल गरेका छौँ। जस विद्यार्थीहरूले बोल्न थालेका छन् अनि पढेको कुरा चाहिँ व्यवहारमा चाहिँ लागू भएको कुराहरू उनीहरूले प्र्याक्टिकल्ली गरेर देखाएछन्, त्यसले गर्दाखेरि उनीहरूमा भएको ज्ञान पनि अलि अभिवृद्धि भएको हो कि भन्ने मलाई चाहिँ।
2: उहाँ हुनुहुन्थ्यो समुदायमा आधारित हिंसितुवा संरक्षण कार्यक्रमका प्रमुख अनिल अधिकारी। स्नो लेपर्स स्काउट्स मोनिटरिङ क्याम्पका विद्यार्थीले गर्ने क्रियाकलाप सहित त्यसबाट प्राप्त हुने उपलब्धिका बारेमा जानकारी गराउँदै विद्यार्थीहरू साथीहरूसँग रमाइलो गर्दै खुल्ला प्रकृतिमा पुगेर सिकेका कुराले वास्तवमै दिगो सिकाइमा फाइदा पुर्याउँछ। हिउँचितुवाको संरक्षणका लागि भएका पहल बारे यति चर्चा गरेपछि तपाईलाई हिउँचितुवा के हो भन्ने बारेमा विस्तृतमा बुझ्न मन लाग्यो होला। त्यसो भए आउनुहोस् हिउँचितुवा के हो भन्ने बारेमा जानकारी सुनौ। हिउँचितुवा वार्षिक पत्रिका 2082 उल्लेख हिउँचितुवा बारेका तथ्यहरू सुनाउँदै हुनुहुन्छ साथी महेश गेवाली।
3: हिउँचितुवा विश्वका 12 देशहरू नेपाल, चीन, भारत, भूटान, मंगोलिया, रसिया, अफगानिस्तान, पाकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तानमा मात्र पाइन्छ। विश्वभरमा 3921 देखि 6090 सम्मको संख्यामा हिउँचितुवा भएको अनुमान गरिएको छ। तापनि केहीले यसको संख्या यसभन्दा कम भएको बताएका छन्। विश्वभरिका चिड़ियाघरहरूमा 600 वटा हिउँ चितुवाहरू रहेको जानकारीमा आएको छ। हिउँ चितुवाले धेरै ठूलो क्षेत्रलाई वासस्थानका रूपमा उपयोग गर्छन्, जसमध्ये पोथीको लागि 120 वर्ग किलोमिटर भन्दा बढ़ी र भालेको लागि झण्डै 200 वर्ग किलोमिटर क्षेत्र हुन्छ। नेपालमा 397 वटा हिउँ चितुवा भएको अनुमान गरिएको छ। हिउँ चितुवाहरूको प्रजनन समय जनवरीदेखि मार्चको मध्यसम्म हो। पोथी हिउँ चितुवाको गर्भधारण समय 93 देखि 110 दिन हुन्छ। डमरूहरू आमा हिउँ चितुवासँग 18 महिनादेखि 22 महिनासम्म सँगै रहन्छन् र त्यसपछि उनीहरू छुट्टा छुट्टै बस्छन्। खोरमा हिउँ चितुवाहरू 22 वर्षसम्म बाँचेको अभिलेख छ, तर वनमा यिनीहरू 10 देखि 12 वर्षसम्म मात्रै बाँच्ने गरेको पाइन्छ। 2024सम्ममा नेपालको सेफोक्सुण्डो राष्ट्रिय निकुञ्जमा झण्डै 90 वटा हिउँ चितुवा रहेको अनुमान गरिएको छ, जसको घनत्व प्रति 100 वर्ग किलोमिटरमा 2.21 रहेको छ। हिउँ चितुवालाई आईयूसीएनको रातो सूचीमा संवेदनशील वन्यजन्तुको श्रेणीमा राखिएको छ भने साइटिसको अनुसूची 1मा समावेश गरिएको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029ले हिउँ चितुवालाई प्राथमिकताका साथ संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यस ऐनको 5औं संशोधनले हिउँ चितुवा लगायतका संरक्षणको प्राथमिकतामा परेको वन्यजन्तुको शिकार गर्न पूर्णत निषेध गरेको छ। कसैले यसलाई गैर कानूनी तरिकाले मारे, घाइते बनाए, यसको शरीरको कुनै पनि अंगलाई किनबेच गरे रू 5 लाख रूपियाँदेखि 10 लाख रूपियाँसम्म जरिवाना वा 5 देखि 15 वर्षसम्मको जेल सजाय वा दुवै प्रकारको सजायको भागीदार हुनुपर्ने व्यवस्था गरेको छ।
2: तपाईले सुन्नुभयो हिउँ चितुवा बारेका केही तथ्यहरू। हिउँ चितुवा कस्तो जीव हो, त्यसको अवस्था के छ, हिमाली क्षेत्रमा मानिसहरूसँगको द्वन्द घटाउन भएका प्रयास कतिको प्रभावकारी छन् लगायतका विषयमा प्राणी शास्त्री करण शाहसँगको कुराकानी सहित हिउँ चितुवाका गोठाला उपनामले चिनिने संरक्षणविद एवं विश्व वन्यजन्तु कोष WWF नेपालका प्रमुख डाक्टर घनश्याम गुरूङ बारेको जानकारी र मुस्ताङको जनशान्ति माविमा अध्ययनरत विमला बुढा मगरले वक्तित्वकला प्रतियोगितामा भाग लिँदा हिउँ चितुवा संरक्षणमा समुदाय भूमिका विषयमा उल्लेख गर्नुभएका कुरा पनि बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन नजाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंख चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
4: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यू पिंकुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
6: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
4: फोन नम्बर
5: 082-562-452
4: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
8: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: जनशान्ति माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत विमला बुढा मगर प्रथम हुनुभयो। प्रतियोगितामा उहाँले व्यक्त गर्नुभएका विचार 2082 सालको भदौमा प्रकाशित हिउँसितुवा वार्षिक पत्रिकामा प्रकाशन भएको छ। पत्रिकाबाट साभार गरिएको विमला बुढा मगरको विचार सुनौ साथी सम्झना महर्जनबाट।
3: हिउँ चितुवाहरूको विषयमा हामीले सानैदेखि गाउँघरमा सुन्दै आएको हो, तर यसको विषयमा धेरै कुराहरू भने म जनशान्ति माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्दा हिउँ चितुवामा आधारित संरक्षण शिक्षा पुस्तक पढेपछि थाहा पाएको हुँ। हाम्रो मुस्ताङ जस्तो हिमाली क्षेत्रहरूको प्राकृतिक खाद्य चक्रमा यो वन्य जन्तु माथिल्लो श्रेणीको शिकारी वन्य जन्तु हो। यसको मुख्य विशेषता भनेको पुच्छरको लम्बाई शरीरको जत्तिकै लामो हुन्छ। विश्वकै जैविक विविधता संरक्षणमा हिउँ चितुवाहरूको महत्वपूर्ण स्थान छ, किनकि यो नेपाल लगायत एसियाका 12 देशहरूमा मात्र पाइन्छ। यसले नेपाललाई विश्व सामु चिनाउन सघाउँदछ। खुशीको कुरा, नेपाल र यसका नजिकैका छिमेकी मुलुकहरू चीन, भारत र भूटानमा पनि हिउँ चितुवा पाइन्छन्। हिमाली क्षेत्रको 3000 मिटर माथिको उबड़ खाबड़ जमीनमा बस्ने हिउँ चितुवाहरूको प्राकृतिक आहाराहरूमा नाउर, कस्तुरी, मृग, फ्याउ मुसोहरू पर्दछन्। त्यसबाहेक यसले कहिलेकाही घरपालुवा, भेडा, च्याङ्रा, घोड़ा, चौरीहरूको पनि शिकार गर्छ। हिउँ चितुवाको अनुसन्धानका लागि नेपाली र विदेशी वन्य जन्तु विज्ञहरू लागि परेका छन्। मधु छेत्री, सोम आले, कमल थापा, करण बहादुर शाह नेपाली हिउँ चितुवा विज्ञहरू हुन् भने जर्ज स्यालर, रडनी ज्याक्सन, ल्यान्ड्रो लोभारी, चारु दत्त मिश्र हिउँ चितुवाको विषयमा अध्ययन गर्ने विदेशी वैज्ञानिकहरू हुन् जसले नेपालमा हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्नुभयो। रमेश बिक, घिर्मी गुरूङ, पेमा लोवा मुस्ताङ जिल्लामा रहेर हिउँ चितुवाको खोज गर्न सघाउने स्थानीय नागरिक वैज्ञानिकहरू हुनुहुन्छ जसले विभिन्न अप्ठ्यारा भीरहरूमा क्यामेरा ट्र्यापहरू राखेर क्यामेरामा हिउँ चितुवाका तस्विरहरू कैद गर्नुभएको थियो। हिउँ चितुवालाई आगामी पुस्ताका लागि जोगाउन अति आवश्यक छ। त्यसको लागि हिउँ चितुवा वासस्थान वरपरका समुदायहरूको विशेष भूमिका हुने गर्दछ। समुदायहरूले हिउँ चितुवा र यसको वासस्थान बारे बुझ्नु, चौपाया चराउँदा सतर्क रहनु, चौपायाका गोठ सुरक्षित बनाउनु, हिउँ चितुवा र त्यसका आहारा प्रजातिहरू देखे विवरण संकलन गर्नु र स्थानीय समुदायहरूलाई हिउँ चितुवामा आधारित उद्यमहरूमा संलग्न हुनु अति आवश्यक छ। उदाहरणका लागि हिउँ चितुवाको आकृति समावेश गरिएको हस्तकला निर्माण, हिउँ चितुवा विषयवस्तुमा आधारित पदयात्रा मार्गहरू विकास र हिउँ चितुवा वासस्थानमा केन्द्रित पर्यटन गतिविधिहरू सञ्चालन गर्न सकिन्छ। यस्ता पहलहरूले स्थानीय बासिन्दाहरूका लागि आमदानी सृजना गर्न सक्छन् र हिउँ चितुवा संरक्षण प्रवर्धन गर्न मद्दत गर्छन्। यी प्रयासहरूले एकै समयमा हिउँ चितुवा संरक्षण र स्थानीय अर्थतन्त्रको सुधारमा योगदान पुर्याउन सक्छन्। मुस्ताङ जिल्ला बौद्ध धर्मावलम्बीको क्षेत्र हो। यहाँका मानिसहरूसँग हिउँ चितुवाको सांस्कृतिक सम्बन्ध छ। यहाँका मानिसहरूले हिउँ चितुवा गाउँघरमा पसे अनिष्ट हुन्छ भनेर विश्वास गर्दछन् र हिउँ चितुवा स्थानीय देवताको पाल्तु जनावर भएकाले यसलाई नोक्सान गर्न हुन्न भनेर जनविश्वास राख्दछन्। हाम्रो स्थानीय पालिकाहरू, स्थानीय विद्यालयहरू, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना टेका समूह नेपालको प्रयास स्वरूप हामी विद्यार्थीहरूले संरक्षण शिक्षाबाट स्थानीय वन्य जन्तुका बारेमा सिक्न पाएका छौं। हिउँ चितुवाका बारेमा कक्षा कोठामा हरेक हप्ता पढ्न पाएका छौं। अब हामी जस्तो विद्यार्थीहरूले आफूले कक्षामा पढेका पुस्तकका हिउँ चितुवा सम्बन्धी राम्रो हाम्रा कुराहरूलाई परिवार र समुदायसम्म पुर्याएर हिउँ चितुवाका बारेमा बढ़ी भन्दा बढ़ी बुझाउनु पर्दछ। कुनै बेला मोस्ताङ जिल्लामा हिउँ चितुवा मारे बहादुर घोषित गरे, मरेको हिउँ चितुवा सहित शिकारीलाई गाउँघर डुलाएर नगद जिन्सी दिएर सम्मान समेत गरिन्थ्यो। तर संरक्षण शिक्षाका कारण हिजो आज मानिसहरूले हिउँ चितुवालाई बुझ्न थालेका छन्। हिउँ चितुवा पनि आफ्नो वासस्थानमा बाँच्न पाउनु पर्दछ। यसलाई क्षति पुर्याए 5 लाखदेखि 10 लाख रूपियाँ जरिवाना वा 5 देखि 15 वर्षसम्म जेल सजाय हुन्छ। यसलाई बचाए समुदायमा रोजगारीको अवस्था सृजना हुन्छ भनेर कुरा गर्न थालेका छन्। समुदायका मानिसहरू स्नो लेपर्ड मोनिटरिङ क्याम्प, हिउँ चितुवा दिवस, हिउँ चितुवा सम्बन्धी जनचेतना कार्यक्रममा भाग लिन थालेका छन्। यसले हिउँ चितुवा संरक्षणमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याउँदछ। हिउँ चितुवा संरक्षण कुनै एक व्यक्ति वा संस्थाले गरेर मात्रै सम्भव नहुने भएकाले यसको संरक्षण गर्न स्थानीय समुदायको भूमिका आवश्यक पर्दछ। छिमेकी घरबझोङ गाउँपालिकामा जस्तै एस बारगोङ मुक्ति क्षेत्र गाउँपालिकामा पनि यदि स्थानीय पाठ्यक्रमहरूमा हिउँ चितुवाको विषय समावेश गर्न सकियो भने हिउँ चितुवा संरक्षणप्रति समुदायका व्यक्तिहरूमा सकारात्मक सोच र सकारात्मक धारणा आउने कुरा निश्चित छ। त्यसो गरे समुदायका हरेक व्यक्तिहरूले हिउँ चितुवा बारे बुझिरहनेछन्।
2: साथी सम्झना महर्जनले प्रस्तुत गर्दै हुनुहुन्थ्यो 2082 सालको भदौमा प्रकाशित हिउँ चितुवा वार्षिक पत्रिकामा समेटिएको मुस्ताङको जनशान्ति माध्यमिक विद्यालयको कक्षा 8 अध्ययनरत विमला बुढामगरका विचार। कार्यक्रममा अब एकजना यस्ता व्यक्तिका बारेमा जानौं जो मुस्ताङको धी गाउँमा जन्मिएको सामान्य गोठालो हुँदै वन्यजन्तु संरक्षणको क्षेत्रमा विश्वकै अग्रणी संस्था WWF नेपालको प्रमुख बन्नुभएको छ, डाक्टर घनश्याम गुरूङ, जसको जीवन प्रेरणादायी छ। हिउँ चितुवा संरक्षण शिक्षा अन्तर्गत कक्षा 6 का लागि तयार पारेको सन्दर्भ सामग्रीमा समेटिएको डाक्टर घनश्याम गुरूङ बारेको जानकारी सुनाउँदै हुनुहुन्छ साथी हृदय रिमाल।
4: उपल्लो मुस्ताङको धी गाउँमा विक्रम सम्बत 2022 साल असार 1 गते जन्मेको एउटा सानो गोठालो ठिटो पढे लेखेर हिउँ चितुवा बचाउने अभियानमा लागे। हिउँ चितुवाको गोठालो नामले चिनिने त्यही ठिटो डाक्टर घनश्याम गुरूङ आज विश्व वन्यजन्तु कोष WWF नेपालका प्रमुख हुनुहुन्छ। बाल्यकालमा मेरो शत्रु नै हिउँ चितुवा थियो, घनश्याम सम्झनुहुन्छ। उहाँको बाल्यकालको अधिकांश समय माथिल्लो मुस्ताङका खर्कहरूमा बित्थ्यो। उहाँ कहिले कोठाला हजुरबुवासँग, कहिले एक्लै आमाङ काग दामोदर कुण्ड र होमी खर्कको 3500 देखि 5200 मिटरसम्म भेडा र च्याङ्ग्रा चराउन पुग्नुहुन्थ्यो। उहाँ करिब 5 वर्ष गोठाला बन्नुभयो। हिउँदमा एकपटक होमी खर्कमा एउटा माउ र दुईवटा अर्धवयस्क चितुवाहरूले एक खेपमा 10 वटा बाख्राको बच्चाहरू मारिदियो। सायद बच्चालाई शिकार गर्न सिकाएकी थिए आमाले, घनश्याम सम्झनुहुन्छ। वस्तु मरेको चोट सहन नसकी घनश्याम सुक्क सुक्क रुँदै गोठमा फर्कनुभयो। हजुरबुबाले सम्झदै भन्नुभयो, देउता रिसाएर होला, नरौ। त्यति बेला माथिल्लो मुस्ताङमा हिउँ चितुवा र अरू शिकारी वन्यजन्तुले पशुपालकहरूका थुप्रै वस्तुहरू मार्थे र अहिले पनि मार्छन्। शिकारी वन्यजन्तुलाई घनश्याम, उहाँको परिवार र गाउँलेहरूले शत्रु नै ठान्थे। पाए मार्न हुन्थ्यो भन्ठान्थे, घनश्याम सम्झनुहुन्छ। अझ कसैले मार्न सके त हिउँ चितुवालाई गाउँ डुलाएरै उपहारै पाउँथे। गोठाला जीवन कष्टप्रद भए पनि सम्झदा आनन्द लाग्ने घनश्याम बताउनुहुन्छ। तपाईँ प्रकृतिमा स्वतन्त्र हुनुहुन्छ उहाँ भन्नुहुन्छ, र प्रकृतिको आकर्षक जीवहरूसँग जम्का भेट हुन्छ। गोठाला लाग्दा घनश्यामले हिउँ चितुवा थुप्रै पटक देख्नुभयो, लखेट्नु पनि भयो, पुच्छर समातेर तान्नु पनि भयो, घनश्याम भन्नुहुन्छ। हिउँ चितुवाको 2 वटा डम्बरूलाई काखी च्यापेर डुलाएको पनि छु। त्यसबाहेक उहाँले नाउर, हिमालो भालु र बाँसोलाई पनि धपाउनुभयो। गोठाला जीवन सजिलो भने हुन्न, घाम, झरी, हुरी बतास, हिमपात कहिलेकाहीँ सोचेभन्दा धेरै कठोर बनिदिन्छ। चौरी खोज्न जाँदा पहिरोले मर बुबालाई बगाएर पुरिसकेको थियो, घनश्याम सम्झनुहुन्छ। धन्न जोगियो, हिउँदमा कमजोर च्याङ्ग्रा खान नपाएर मर्दा शास्ती थियो, घनश्याम सम्झनुहुन्छ। धन्न जोगियो, किनकि तिनै त थिए घनश्यामको परिवारको जीविकोपार्जनको आधार। घरपालुवा वस्तु हिउँ चितुवा र अन्य शिकारी वन्यजन्तुका लागि सजिला आहार बन्थे। घनश्याम 12 वर्षको हुँदा कहिले बुबा कहिले हजुरबुबासँग सयौं च्याङ्ग्राको बथान दोहोर्याउँदै म्याग्दीको तातो पानीसम्म पुग्नुहुन्थ्यो। महिना दिन लाग्थ्यो, घनश्याम सम्झनुहुन्छ। हिमाली जडीबुटी खाएर हुर्केका कति च्याङ्ग्रा त तल्लो भेगमा तितेपाती खाएर छेर्दै मर्थे। खासमा त्यो व्यापारिक यात्रा हुन्थ्यो। तिब्बतबाट उनीहरू नुन ल्याउँथे। च्याङ्ग्राको ढाडमा दुवैतिर ससाना नुनका थैलोहरू बाँध्थे। अहिले कहिलेकाहीँ जिम्बु पनि लगिन्थ्यो। नुन र जिम्बु तातो पानीमा चामलसँग साटिन्थ्यो। घनश्यामले धिगाउ नजिकको ताङताङ फु गुफामा लामा लिपि पढ्नुभयो। प्राथमिक कक्षा पढ्न उहाँ लोमानथाङ जानुभयो। सानो गाउँबाट राजाको गाउँमा पढ्न जाँदा केही नजान्ने पाखे भन्थे उहाँ सम्झनुहुन्छ। जोमसममा पढेर उहाँले एसएलसी पोखराबाट दिनुभयो। न्यूजील्याण्डको लिंकन युनिभर्सिटीमा स्नातकोत्तर सकेर जब घनश्यामले राष्ट्रिय प्रकृति संरक्षण कोषको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्न थाल्नुभयो, उहाँले सानैदेखि शत्रु ठानेको हिउँ चितुवालाई भिन्न दृष्टिकोणले बुझ्न थाल्नुभयो। वन्यजन्तु नभए न त पर्यावरण जीवित रहन्छ, न त स्थानीय जीविकोपार्जन नै सुदृढ़ हुन्छ भन्ने घनश्यामले बुझ्नुभयो। हिमाली खाद्य चक्रमा हिउँ चितुवाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेछ भन्ने बुझेपछि उहाँ हिउँ चितुवालाई मित्र भावले हेर्न थाल्नुभयो। विक्रमसम्म 2054 सालमा घनश्यामले डब्ल्यूडब्ल्यूएफ नेपालमा काम शुरू गर्नुभयो। त्यति बेला कञ्चनजंघा संरक्षण क्षेत्रमा हिउँ चितुवाको खासै अध्ययन भएको थिएन। झण्डै 14 वर्षपछि कञ्चनजंघा संरक्षण क्षेत्रमा 23 हिउँ चितुवाहरू रहेको अध्ययनले देखायो। तीमध्ये 4 स्याटेलाइट ट्रान्समिटर कलर जडान गरिएको छ। गोठालाहरूलाई हिउँ चितुवाले क्षति गरेको वस्तु भएको क्षतिपूर्ति दिन बीमा कार्यक्रमको पनि पहल कञ्चनजंघामा उहाँले गर्नुभयो। डब्ल्यूडब्ल्यूएफले काम थालेदेखि त्यो क्षेत्रमा प्रतिशोधको भावनाले हिउँ चितुवा मारिएको अहिलेसम्म एउटा पनि घटना नभएकोमा घनश्याम सन्तुष्ट हुनुहुन्छ।
2: डब्ल्यूडब्ल्यूएफ नेपालका प्रमुख डाक्टर घनश्याम गुरूङ बारेको जानकारी सुनाउँदै हुनुहुन्थ्यो साथी हृदय रिमाल। यो जानकारी हामीले हिउँ चितुवा संरक्षण शिक्षा अन्तर्गत कक्षा 6 लागि तयार पारेको सन्दर्भ सामग्रीबाट लिएका हौं। हामीले स्नो लेपर्स स्काउट्स मनिटरिङ क्याम्प यस क्याम्पको महत्व, हिउँ चितुवा बारेका तथ्य लगायत बारे थाहा पाइसकेका छौं। अब हिउँ चितुवाका बारेमा अलि विस्तृतमा जान्न प्राणीशास्त्री करण शाहसँगको कुराकानी सुनौ। उहाँले लामो समय हिउँ चितुवा बारेमा अध्ययन गर्नुभएको छ।
5: हिउँ चितुवा उच्च हिमालय भेगमा पाउने मांसाहारी जन्तु हो। यो चाहिँ ठूलो बिरालो वर्गमा पर्ने हो। यो साधारणतया 3000 मिटर भन्दा माथिको उचाइमा पाइन्छ र अहिलेसम्म नेपालमा झन्डै भनौँ न 6000 मिटरसम्मको उसमा कहिलेकाहीँ जाने गरेको। यसले चाहिँ एउटा ठाउँबाट अर्को ठाउँ जाने बेलामा ठुल्ठुलो त्यो हिमश्रृङ्खलाको त्यो पासहरू लेगहरू त्यो भन्ज्याङहरू क्रस गरेको त्यस्तो रेकर्डहरू पनि भेटिहाल्छ होइन। अब यो कस्तो छ भन्दाखेरि नाउर र झारल भन्ने चाहिँ जुन घाँस खाने वन्यजन्तु हुन् तिनीहरू भएको ठाउँमा चाहिँ नि अक्सर गरेर चाहिँ हिउँ चितुवा पाइन्छ। यो भिरालो ठाउँ अनि खुला ठाउँ होइन घना जंगलमा बस्न मन पराउँदैन। अब साधारणतया त कस्तो हुन्छ भन्दाखेरि हिउँ चितुवा पाइने धेरै जसो ठाउँमा त रुखहरू नै हुँदैन क्या। यो के भन्दाखेरि हाम्रो त्यो ट्री लाइन भन्छ नि रुखहरू पाइने उचाइभन्दा पनि माथिल्लो भागमा जाने पाइने हो होइन। अनि भिरमा पनि जान सक्ने त्यहाँको वातावरण र हिउँ चितुवाको शरीरको रंग उस्तै भएको हुनाले यो भेटिनु देखिनु धेरै मतलब गाह्रो हुन्छ कि। अब त्यो कहिले अब मान्छे एकदम भाग्यशाली छ भने देख्ने हो, नत्र त एकदम त्यो बढी हिउँ चितुवा पाइने ठाउँमा पनि मान्छेहरू गएको खण्डमा पनि यो चाहिँ आँखाले देखिनु एकदम गाह्रो पर्छ।
2: यसलाई चिन्नको लागि चाहिँ शारीरिक बनावट अथवा हाउभाव कस्तो हुन्छ नयाँ मान्छेले यसलाई चिन्नको लागि चाहिँ?
5: अब यो चितुवा भन्दा अलि सानो होइन। अब यो चाहिँ माथिल्लो भेगमा गइसकेपछि 3000 मिटर भन्दा माथिको उसमा गइसकेपछि कतिपय ठाउँमा धेरै कम ठाउँमा मात्र ऊ हो यो हिउँ चितुवा र हाम्रो चितुवा चाहिँ सँगै बस्ने होइन। नत्र चाहिँ अब जस्तो भनौँ न अब 4500 जस्तो जस्तो उसमा गइसकेपछि हिउँ चितुवा मात्रै माथितिर पाइने हो होइन। धेरै जाडो हुने ठाउँमा बस्ने भएको हुनाले यसको शरीरमा एकदम लामो र घना जाने बुत्लाहरू हुन्छ अनि चितुवाको भन्दा पनि ठुलो त्यस्तो चाहिँ थोप्ला होइन एकदम बुट्टा के त्यो ठुलै त्यो रोजेटी भन्छ कि त्यसलाई गुलाबको फुल जस्तो गोलो गोलो तर चाहिँ एकदम त्यो गाढा रङको अलिकति गाढा जुन चाहिँ शरीरको रङ हो त्योभन्दा अलिकति छुट्टिने किसिमको त्यस्तो किसिमको बुट्टाहरू हुन्छ। जिउमा चाहिँ नि कस्तो हुन्छ भन्दाखेरि जुन वातावरण हो त्यहाँको त्यसँगै मिसिने भएको हुनाले शरीरको रङ पनि त्यति एकदम गाढा किसिमको हुँदैन। अनि यसको अर्को विशेषता भनेको पुच्छर चाहिँ एकदम लामो हुन्छ है। टाउकोदेखि लिएर यसको पुच्छरको फेदसम्म जति लामो हुन्छ अथवा भनौँ न यसको शरीर जति लामो हुन्छ पुच्छरको लम्बाइ पनि करिब करिब त्यति नै लामो हुन्छ होइन। तर के छ भन्दाखेरि पुच्छर पनि फेरि एकदम मोटो रौँ भएको गोलो अनि हिँड्दाखेरि चाहिँ जमिनमा एकदम घसारिएर जाने के भनेको मतलब कस्तो भन्दाखेरि यदि हिउँ परेको ठाउँ छ भने त्यो ठाउँमा चाहिँ हिउँ चितुवा हिँड्यो भने त्यो पुच्छर जाने त्यो घस्रिएर हिँडेको त्यो चिन्नु पनि देखिन्छ क्या। अनि त्यस्तो मोटो हुन्छ होइन, अब यो पुच्छर जाने यस्तो मोटो हुन्छ कि धेरै चिसो भएको बेलामा पुच्छर जाने शरीरमा बेरेर ब्ल्याङ्केटको जस्तो न्यानो पार्ने काम पनि हुन्छ भन्ने किसिमको भनाइन्छ क्या मानिसहरूको। हिउँ चितुवा र मानिसको द्वन्द्वको कुरा गर्दाखेरि यो चाहिँ धेरै अगाडिदेखिको कुरा हो होइन, यो मतलब सधैँ चलिरहने कुरा हो। हालका दिनमा आएर चाहिँ केही कम भएको छ, यो विभिन्न कारणहरूले गर्दाखेरि सरकारको त्यसमा सरकारले चाहिँ विभिन्न किसिमको सोल्युसनको कुराहरू होइन विभिन्न किसिमको स्थानीयलाई चाहिँ जानकारी अनि स्थानीय मानिसहरूले चाहिँ उनीहरूको जुन गाईवस्तु याग चौरीहरू घोडाहरू त्यो खाएर भेडा बाख्रीहरू खाएर जुन नोक्सान हुन्थ्यो त्यो नोक्सानको कम्पेन्सेसन पुरा कम्पेन्सेसन चाहिँ नभनौँ क्षतिपूर्ति भनौँ न टोटल नभए पनि कुनै कुनै ठाउँमा बिमा यो जम्मै गर्दाखेरि अहिले चाहिँ कम भएको छ, नत्र त अगाडि जाने धेरै मतलब ठुलो बढी द्वन्द्व हुन्थ्यो। अनि अब यो द्वन्द्वको कारणले नै हिंसितुवा मानिन्थे, तर त्यो बाहेक अरू पनि मानिसहरूले जाने त्यो आय आर्जनको लागि हिंसितुवाको छाला बिक्री हुने, आजभन्दा तपाईँ 30 वर्ष अगाडिको कुरा गर्नुहुन्छ भने त्यसको छाला मात्र बिक्री हुने हो होइन, अब पछिका वर्षहरूमा छालाभन्दा पनि हड्डीहरू बढी बिक्री हुने, अब हड्डी चाहिँ हिंसितुवाको हड्डी भन्नुभन्दा पनि यो चाहिँ जुन परम्परागत औषधि बनाउने हो यो बाघको हड्डी गरेर हड्डी चाहिँ प्रयोग गरेर बाघको हड्डीमा मिसिएर बाघकै हड्डी हुने र त्यो किसिमले चाहिँ बेचबिखन हुने हो। अनि अब यो दुई तिनवटा कारणहरू छन् यो जुन चाहिँ द्वन्द्वको कुरा छ होइन, एउटा त के छ भन्दाखेरि मानिस स्थानीय मानिसहरूको गाईवस्तुहरू अब उच्च हिमाली भेगमा दुइटै हुन्छन्, गाई हाम्रो जुन साधारण गाईहरू हुन्छन् त्यो किसिमको पनि हुन्छन्, गाई भयो बाख्री भयो भेडा भयो, अनि अलि माथि त्योभन्दा पनि माथिल्लो लेभलमा गइसकेपछि कुनै ठाउँमा बढी चाहिँ उच्च हिमाली भेगमा गइसकेपछि गाईहरू यिनीहरूको सट्टा टोटल्ली पूर्णतया उसले हाम्रो चौरीहरूले, चौरी भनेको एउटा कमन टर्म हो क्या यो, अब मानिसहरूले विभिन्न किसिमले भन्छन् त्यो भन्ने बित्तिकै त्यो भित्र चाहिँ याग झोपा यो जम्मै आउँछ जति पनि आउँछ, जस्तो हामी गाईवस्तु भन्छौँ नि कमन टर्म त्यस्तै त्यो माथिल्लो भेगमा चौरी भनेको कमन टर्म छ, त्यसमा चाहिँ अब भाले याग पोती याग अब त्यो भारी बोक्ने चाहिँ त्यो नाग झोपा विभिन्न किसिमका हुन्छन् कि, बढी घोडाहरू युज हुने खच्चर त कमै युज हुन्छ उच्च हिमाली भेगमा, त्यसपछि भेडा बाघ्रीहरू यिनीहरूलाई चाहिँ हिउँ चितुवाले मारिदिने, सानो छन् भने डाइरेक्ट आक्रमण गरेर मार्ने, ठुला छन् एकदम याग चौरीहरू एकदम ठुला जीव भएका छन् भने तिनीहरूलाई चाहिँ तर्साएर भिरबाट लडाएर त्यसरी मार्ने अनि उ गर्ने हुन्छ भने त्यो क्षतिपूर्ति धेरै बढी मतलब क्षति धेरै हुने भएको हुनाले अब यसलाई मारिदियो भने त्यहाँको चाहिँ जुन एउटा सोल्युसन हो त्यो बेला पुरानो हो, अब मारिदिएपछि त मार्ने भयो नि त समाधानको रूपमा चाहिँ मान्ने हुन अगाडि धेरै अगाडि त्यो बिस्तारै बिस्तारै त्यो कुरा कतिपय जिल्लाहरूमा अहिले राहत भन्छ हामी क्षतिपूर्ति भन्दा पनि, अब क्षतिपूर्ति भनेपछि के भएको भन्दाखेरि कसैको चाहिँ 50,000 यागलाई मारेको छ भने 50,000 नै चाहिँ सरकारले उपलब्ध गराउँछ भने त्यो चाहिँ क्षतिपूर्तिको कुरा भयो होइन, अब अहिले के छ भन्दाखेरि राहत भनिन्छ क्या, राहत भनेको के भन्दाखेरि जस्तो भनौँ न अब 50,000 याग मारेको छ भने ल ठिक छ त्यहाँ अब कति पैसा जम्मा भएको छ के छ त्यहाँ कुन सिस्टम छ ल ठिक छ उसले चाहिँ पुरै याग त उसको भयो उसले चाहिँ लुज गर्यो उसको नोक्सानी भयो तैपनि राहतको रूपमा उसलाई 20-25,000 रुपियाँ 30,000 रुपियाँ दिउँ भने त्यो किसिमको सिस्टम पनि छ, अर्को एक दुई ठाउँमा चाहिँ बिमा पनि गरेको छ बिमाबाट पनि पैसा पाउने त्यस्तो किसिमको त्यो भएको हुनाले द्वन्द्व चाहिँ अलिकति कम हुँदैछ। फेरि अर्को कुरा के छ भन्दाखेरि जुन चाहिँ हाम्रो यो गाईवस्तु पाल्ने जुन पुरानो सिस्टम थियो त्यो सिस्टममा कस्तो भन्दाखेरि लेकमा त्यत्तिकै छोडिदिने मान्छेसँगै नजाने दिउँसो, कतिपय त कस्तो भन्दाखेरि 2-3 महिनासम्म याग चौरीहरू घोडाहरू त्यो चाहिँ ठुल्ठुला पाटनहरू बढी जाने भएको एलिभेसन भएको उच्च हिमाली भेगमा ठुल्ठुला पाटनहरूमा त्यत्तिकै छोडिदिने 3-4-5 महिनासम्म छोडिदिने उनीहरू त्यहीँ खान्छन् त्यही हुन्छन् त्यसपछि चाहेको बेलामा जुन बेला चाहिँ हिउँदको बेलामा बढी हिउँ पर्छ भने त्यो बेला चाहिँ त्यहाँ माटो लिएर गाउँमा राख्ने त्यस्तो किसिमको चलन। त्यसर्थ मानिस नै सँग नबस्ने त्यो तीन चार पाँच महिनासम्म त्यहाँ त्यतिकै छोड्दाखेरि त्यो बेला झन् बढी आक्रमण हुने बढी मार्ने। अब यो एउटा कुरा चाहिँ जरुरी कुरा के छ भन्दाखेरि सबैले बुझ्नुपर्ने कुरा नि मुख मान्छेहरूको मुखैमा अहिले पनि तपाईँले कतिपयलाई सोध्नुभयो कतिपयको सोचाइ के होला भन्दाखेरि हिउँ चितुवाले किन मार्छ त घरपालुवा गाई बस्तुहरूलाई याक छोरीहरूलाई भन्ने बित्तिकै पुरानो अब यो जंगलमा भएको जीव जन्तुहरू उसले खाने आहाराहरू चाहिँ जम्मै मारिसक्यो मानिसहरूले शिकार गरेर कि अवैध शिकार गरेर कि अथवा कुनै तरिकाले त्यही भएर जंगलमा चाहिँ खानेकुराको कमी भयो अनि त्यो भएको हुँदा घरको उसमा चाहिँ आश्रित भयो घरकोलाई मार्छ यताउति हुने कुरा जुन कुरा चाहिँ 100% चाहिँ के हो गलत हो कि जंगलको चाहिँ नभएर जंगलको कम भएर जंगलको सिद्धिएर होइन यो के हो भन्दाखेरि घरपालुवा चाहिँ नै मार्नु सजिलो हुन्छ उनीहरूको रेन्जमा जस्तो भनौँ न एउटा सर्टेन एरियामा तिनीहरू त किन भन्दाखेरि अब त्यो गोठहरू हुन्छन् गोठको नजिकै त हिउँचितुवा बस्दैन त कहिलेकाहीँ मात्र आउने हो तर अब कुनै ठाउँमा होला जहाँ चाहिँ हिउँचितुवा सधैँ बस्ने सधैँ पाइने ठाउँ होला अब त्यस्तो ठाउँमा पनि घरपालुवा गाईबस्तुहरू जान्छन् अनि जंगलको मृगहरू भन्दा नाउर भन्नुहुन्छ कि तपाईँ झाल भन्नुहुन्छ कि यिनीहरू के हुन्छ लखेटेर उनीहरूभन्दा पनि बढी चाहिँ यिनीहरू चाहिँ दगुर्नु सक्छन् हिंसितुवाहरू त्यो भएर लखेटेरै मार्ने हुन् तर त्यसले गर्दाखेरि उनीहरूले चाहिँ अलिकति दगुरिसकेपछि त्यसपछि एकदम भित्रलो ठाउँमा गएर उनीहरूले चाहिँ आफूलाई सुरक्षित पार्ने हुन् कि अनि त्यस्तो एकदम धेरै चाहिँ ऊ भयो भिरालो ठाउँ त्यस्तो छ भने त्यस्तो ठाउँमा चाहिँ हिंसितुवा जान सक्दैन अब तर त्यो कुरा त घरपालुवाले गर्न सक्दैन नि त घरपालुवा त मार्नु पनि सजिलो भयो अनि सजिलो भएको हुनाले दोस्रो कुरा उनीहरूलाई स्वाद गर्नु पनि परेको हुन्छ होइन एक किसिमको आकर्षण हुन्छ कि अब जंगलको सधैँ खाने ल घरतिरकोलाई पनि ऊ गरौँ भन्ने किसिम त्यो किसिमको पनि त्यो हुन्छ होला यी विभिन्न कारणले गर्दाखेरि कतिपय ठाउँमा त धेरै नोक्सानी मतलब जुन जस्तो भनौँ न एउटै परिवारको उसले चाहिँ धान्नै नसक्ने त्यस्तो किसिमको चाहिँ अगाडि हुन्थ्यो अहिले नै बिस्तारै

0: अनि अलि अध्ययन अनुसन्धान अब हाम्रो पालामा हामीले चाहिँ 2040-42 सालतिर जुन किसिमले हामीले अध्ययन गर्यौं त्यत्रो लामो अध्ययन गर्यौं त्योभन्दा अहिले चाहिँ अझ राम्रो त्योभन्दा पनि राम्रो किसिमको अध्ययन होइन अनि यो जम्मै कुराहरू छन् त्यसपछि चाहिँ अब जुन अघि मैले भने यो गाईबस्तुहरू याग चौरीहरू त्यत्तिकै छोडिदिने बाख्रीहरू भेडाहरू तिनीहरू पनि खुला छोड्ने पर्खाल यो जस्तो बनाएर चारैतिर पर्खालले घेरेर बीचमा चाहिँ तिनीहरूलाई राखिदिने राति चाहिँ पर्खाल नागेर हिंसुरमा भित्र पस्ने मार्ने यस्ता कुराहरू अहिले चाहिँ कस्तो छ भन्दाखेरि एकदम प्रोटेक्सन एकदम त्यो गोठहरू पनि त्यो त्यस्तो खुलै पर्खाल जस्तै चारैतिर घेरेको गोठ भए पनि माथितिर त्यो तारको जाली लगाएर यो गरेर पुरा एकदम त्यसलाई प्रोटेक्टिभ आवरण दिएर तिनीहरूलाई चाहिँ राति सुरक्षा गर्ने त्यस्तो किसिमको ऊ छ क्या धेरै ठाउँमा चाहिँ विकसित गरिएको छ क्या सरकारको तर्फबाट बाहिरको फन्डिङबाट त्यही भएर गाउँलेहरूलाई पनि अब एक किसिमको हुनु पर्यो नि त किन जोगाउने भन्ने कुरा नि कुनै चिज पनि मानिसले किन जोगाउँछ त त्यो जोगाएपछि त्यसबाट आफूलाई के फाइदा हुन्छ भन्ने कुरा बुझेको जोगाउने हो नि त त्यतिकै त कसैले गर्दैन नि त हानि नोक्सानी मात्र हुन्छ त्यसको चाहिँ के उपयोगिता भन्ने कुरा त बुझाउन सक्नु पर्यो नि त त्यो भएको हुनाले अब यो किन जोगाउनु पर्यो त हिंसुरमा भन्ने कुराहरू चाहिँ धेरै ठाउँमा धेरै मानिसहरूले चाहिँ बुझिसकेका छन् क्या अब कतिपय ठाउँहरू हेर्नुहोस् त राति चाहिँ अब मै कतिपय प्रोजेक्टमा इन्भल्भ भएर हामीले चाहिँ फोक्स लाइट भन्ने हुन्छ त्यो बाहिर विदेश अस्ट्रेलियामा अब अरू ठाउँमा अमेरिकामा युज गरेको त्यो लाइट राति चाहिँ त्यो गोठको माथि चाहिँ त्यो लाइट राखिदियो भने त्यो लाइट राति चाहिँ बिहानसम्म अँध्यारोमा आफै जाने हुने बल्ने घुम्ने त्यस्तो किसिमको त्यसबाट पनि त्यो मान्छे छन् भनेर तर्सेर हिंसित बनाउने यस्ता नयाँ नयाँ उपायहरू चाहिँ अहिले विकसित भएको छन् कि त्यो भएको हुनाले जुन द्वन्द्वको पनि घटेको छ अनि सरकारले पनि त अब यसरी नै त गर्ने हो नि सबै लागेका छन् उच्च हिमाली भेगमुखमा भएको चाहिँ जति पनि संरक्षित क्षेत्रहरू छन् त्यो ठाउँमा सरकारले विभिन्न किसिमको लोकल स्थानीयहरूलाई चाहिँ एकदम त्यहाँको विकासको अनुभूति दिने किसिमका विभिन्न परियोजना सञ्चालन गरेर ऊ गरेर हुने भनेपछि बिस्तारै बिस्तारै हुने हो क्या म चाहिँ यो कुरा चाहिँ केही पनि भएन खत्तमै हुन लाग्यो भने त्यस्तो त्यो पक्षमा चाहिँ
1: स्थानीय बासिन्दाहरू जो प्रभावित क्षेत्रमा छन् उनीहरूले चाहिँ कसरी बुझ्न थालेका छन् यसको क्षती रोक्दै यसलाई चाहिँ मार्नुहुन्न भन्ने कुरा बुझ्न थालेका छन्
0: पक्कै पनि बुझ्न थालेका छन् क्या यो किनभने शिक्षाको कुरा हो होइन अब बुझ्नु भन्ने कुरा बुझ्नु र बुझाउने भन्ने कुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरि कतिपय कुराहरूमा बुझेर पनि बुझ पचाएको हुन्छ कि अब मानिसहरूको चाहिँ दुई किसिमको भूमिका होला होइन अब अगाडि चाहिँ ल यसो यसो यसो भनेर चाहिँ त्यो एकदम राम्रो पोजिटिभ कुरा गर्ने पछि गएर
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
2: अनुहार हड्डी भाँचिएको जोड्ने
4: दाँतको एक्सरे सेवा
2: सामान्य तथा जटिल दाँत निकाल्ने
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
4: मेसिनबाट जरेदेखि दाँत भरिने
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562777
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
2: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
4: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
7: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको

0: दिव्या थार्मी श्रीमान।
1: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार,
2: डाक्टर द्वारा दिइने सेवाहरू,
3: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनस को आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
2: बिना टाका प्रभावका उपचार,
1: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
2: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
1: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
2: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ,
4: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार,
0: दिव्य फार्मेसी कुहाई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
4: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासीदाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
6: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
7: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ,
6: तर केही सिक चलेन,
7: अब त आश्रै मरिसक्यो।
6: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछौ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478-23572।
10: मध्य पश्चिम ट्याङ्क, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। बर्दियाको गेरुवा गाउँपालिकाको 6 ओडामा बर्दिया राष्ट्रिय निकुञ्जबाट गएका हात्तीले सताउने गरेको छ। वर्षेनी हात्तीको आतंकबाट पीड़ित बन्ने गरेका किसान यस वर्ष पनि सोही समस्यामा परेका छन्। गेरुवा कर्णाली नदीको पूर्वी भंगालो नदी तरेर हात्ती नदी तटीय क्षेत्रमा आउने गरेका छन्। निकुञ्जसँग सीमाना जोड़िएका शान्तिपुर, ढुकोनिया, दाङपुर, राजीपुर, गोला र खल्ला गाउँमा 15 बिघा खेतको धान पूर्ण रूपमा नष्ट गरेको गेरुवा उपभोक्ता समितिका अध्यक्ष दिनेश बहादुर शाहीले बताउनुभयो। उहाँले 3 भाले हात्ती 22 दिनदेखि लगातार अलग अलग ठाउँबाट खेतमा प्रवेश गरेको जानकारी गराउनुभयो। हात्ती रोक्नका लागि भरपर्दो छेकबार नभएका कारण किसानको खेतमा पस्ने गरेको गेरुवा गाउँपालिका 4 वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरीले बताउनुभयो। गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले हात्ती छेकबार र तटबन्ध निर्माण कार्य निकुञ्जको सीमा विवादका कारण हुन नसकेको बताउनु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले हात्ती आतंक रोक्न नियमित गस्ती र सचेतनाको कार्यक्रम गराइरहेको बताउनु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा हात्ती, बाघ लगायत वन्यजन्तुबाट भएको क्षति बापत 1,78,62,000 रात वितरण गरेको थियो। गएको असोज 8 गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढ़ी, पहिरो लगायत विपदका घटनामा अहिलेसम्म 35 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरीका अनुसार विपदबाट बागलुङमा सबैभन्दा धेरै 12 जनाले ज्यान गुमाएका छन्। त्यस्तै म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको ज्यान गएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1,082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति भएको छ। 10 पुल, 31 गोठ र 114 पशु चौपायमा क्षति भएको प्राधिकरणको तथ्याङ्क रहेको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2,000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गराइएको थियो। हुम्ला जिल्लाभित्र पनि कर्णाली करिडोर र सबै ग्रामीण सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। 3 दिनसम्म लगातार परेको वर्षाका कारण पहिरो र ढुंगा खसेपछि जिल्लाभर सड़क अवरूद्ध भएको हो। वर्षाका क्रममा स्थानीय प्रशासनले सम्भावित क्षतिबाट जोगाउन जिल्लाभर यातायात सेवा सञ्चालनमा रोक लगाए पनि वर्षाका कारण हुम्ला जिल्लाभित्र पर्ने कर्णाली करिडोर र 7 गाउँपालिकाका विभिन्न बस्ती तथा ओडा जोड्ने ग्रामीण सड़क बुधबार बिहानसम्म आजसम्म पूर्ण रूपमा बन्द रहेको प्रहरी नायब उपरीक्षक शंकर खड्गाले बताउनुभयो। उहाँका अनुसार हुम्लामा पर्ने कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्मको खण्डमा 40 भन्दा बढ़ी स्थानमा पहिरो खसेको छ भने कतिपय ठाउँमा ठूलो ढुंगा खसेको कारण सड़क अवरूद्ध भएको छ। पहिरो र ढुंगा पन्थ्याउन 2-3 दिन लाग्ने भएकाले उक्त अवधिमा जिल्लाको यातायात सेवा पूर्ण रूपमा बन्द रहने अवस्था रहेको छ। कर्णाली करिडोर मात्र नभई 7 गाउँपालिकाका वडा केन्द्र तथा विभिन्न गाउँबस्ती जोड्ने ग्रामीण सड़कका 70 भन्दा बढ़ी स्थानमा पहिरो खसेर सड़क अवरूद्ध भएका छन्। अवरूद्ध सड़क सञ्चालनमा ल्याउन 7 गाउँपालिकासँग समन्वय भइरहेको उहाँले बताउनु भएको छ। र दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत केन्द्रीय आयुर्वेद विद्यापीठले निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विद्यापीठले आयोजना गरेको स्वास्थ्य शिविरबाट 500 जनाले सेवा लिएको प्राचार्य मंगलकान्त झाले बताउनुभयो। उहाँका अनुसार आयुर्वेद उपचार पद्धतिका विषयमा आम नागरिकलाई बुझाउनका लागि यो शिविर आयोजना गरिएको हो। शिविरमा आयुर्वेदका 14 विषयगत विभागका विशेषज्ञ डाक्टर तथा चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए। त्यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीले व्यक्तिगत स्वार्थ त्यागेर संस्कृत भाषा
आयुर्वेद योग र प्राकृतिक चिकित्साको विकासका लागि आफू पूर्ण रूपमा समर्पित रहेको बताउनु भएको थियो। विद्यापीठले आगामी दिनमा स्थानीय तह तथा वडा अध्यक्षहरूसँग समन्वय गरी दुर्गम गाउँपालिकामा एकीकृत स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। प्राचार्य झाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी परिषद सदस्य रघुनाथ नेपाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रशिक्षक सुरेन्द्र चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रेम खड्काले गर्नुभएको थियो। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आज सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू:
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्यूरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
5: पुनश्च हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
8: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
10: के गर्ने बाबु,
11: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
10: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
11: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ।
12: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-477-2779
13: र 98-578-30689।
14: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
14: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एकसाथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराहिदाङमा।
5: उपचार हुने रोगहरू:
13: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
16: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
19: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
20: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानु भावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
21: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
22: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
21: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
22: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
21: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
22: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
21: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
22: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
21: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
22: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
21: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
22: सम्पर्क नम्बर 082-560-23।
21: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: bebê, por favor.
1: नमस्कार यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु जी राम भण्डारी आज यहाँहरू सामुने उपस्थित हुनुहुन्छ योगेश कुमार झा उहाँ राजनीतिक विश्लेषक हुनुहुन्छ उहाँले बेलायतबाट एमएससी गर्नुभएको छ भने अमेरिकाबाट एमबीए र उहाँ हुनुहुन्छ सर्लाही जिल्लाको र विकसित नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका त्यो बुझ्ने सामर्थ्य राख्ने पछिल्लो पुस्ताको व्यक्ति हुनुहुन्छ योगेश कुमार झा आज म उहाँसँग विकसित नेपालको पछिल्लो राजनीतिक घटनालाई केन्द्रमा राखेर संघीयता गणतन्त्र धर्मनिरपेक्षता जारी भएको संविधान र नेपालको राजनीतिमा हुने पटक पटकका विद्रोह आशा अनि त्यसपछि छाउने गरेका निराशाहरू यही वरिपरि केन्द्रित रहेर संवाद गर्ने मेरो प्रयत्न रहनेछ सर्वप्रथम म उहाँलाई स्वागत गर्छु सर स्वागत छ है त कार्यक्रममा अब म कहाँबाट प्रवेश गर्न चाहे भने तपाईँ सर्लाही जिल्लाको हुनुहुन्छ सुप्रसिद्ध व्यक्ति हुनुहुन्छ तपाईँ इन्टरनेसनल युटी एमएससी युकेबाट गर्नुभएको छ तपाईँ एमबीए युएसएबाट गर्नुभयो तपाईँ अहिले पीएचडीको कन्स्ट्रक्टमा पीएचडी गर्ने तयारीमा हुनुहुन्छ त यो तपाईँको विचारमा नि मधेसबाट म शुरू गर्न चाहे यस पटकको संसदीय निर्वाचनमा मधेस केन्द्रित भनिने दल साफ शून्यमा परिणत मधेस केन्द्रित भनिने र पुराना जसले नेपालको राजनीतिमा 46 सालको राजनीतिक परिवर्तन 62-63 राजनीतिक परिवर्तन यहाँसम्म कि 7 सालको राजनीतिक परिवर्तनमा पनि अहम भूमिका निर्वाह गरेको कांग्रेस र कम्युनिष्ट नामका पार्टीहरू सबैलाई भर्खर सम्पन्न संसदीय निर्वाचन अथवा 6 महिना अघि सम्पन्न संसदीय निर्वाचन फागुन 21 चुनावले सुहा बनाइदिएको छ मधेस केन्द्रित अनि यो अर्थात् क्षेत्रको कुरा गर्नेहरू यी सबै यो दृश्य हेर्दा त्यो मधेसमा किन त्यो अवस्था सृजना भयो जसले संघीयताको लागि प्रदेश संरचना जरूरी छ भनेर मुभमेन्ट गर्यो मधेसले र केन्द्र शासन जरूरी छ केन्द्रीकृत शासन भन्ने पक्ष मधेसको मुद्दालाई सम्बोधन गर्न उनीहरू प्रदेश संरचनामा जान बाध्य भए तर तिनलाई अहिले विस्थापित गरिदियो यसलाई कसरी हेर्नुहुन्छ तपाईँ
2: नमस्कार सर धन्यवाद हजुरको प्रश्नलाई पहिला मैले इन्टरभ्यू स्टार्ट गर्दा एउटा प्रभाव भन्छु रिभोल्युसन ओपन्स द डोर इलेक्सन चेन्ज द अकुपेन्ट बट इफ द हाउस इज नट बेल द पिपुल रिटर्न टु नोक द डोर अगेन अर्को चाहिँ के छ भने यु क्यान ड्याम अ रिभर बट यु क्यान नट इरेज द करेन्ट यु क्यान सप्रेस द पोइस बट यु क्यान नट इरेज इट्स डिमान्ड यो भनेको के छ भने हजुरको 2005 2026 को जुन पोलिटिकल इरा छ
1: तपाईँले 21 वर्षको
2: लगभग 21 वर्ष तपाईँको डिमान्ड बढी भयो तर इन्स्टिट्युसनल डेलिभरी चाहिँ कम भइरहेछ
1: मतलब माग बढी भयो संस्थागत त्यो हुन सकेन
2: हुन सकेन अब फर इक्जाम्पल अब नेगोसिएसन र अर्को कुरा नेटवर्किङ कुरा अर्को प्रभाव तपाईँलाई एउटा हाम्रो डिप्लोमेटिक सर्कलमा के भनिन्छ देयर इज अ सेइङ इफ यु आर नट अन द टेबल देन यु आर अन द मेन्यू जब हजुर टेबलमा हुनुहुन्न नेगोसिएसन गर्न सक्नु भने चाहिँ तपाईँको अरूको कुरा मान्नुपर्छ लास्टमा टेबलमा मान्नुपर्छ यही हो कुरा हजुरको पोलिटिकल जर्नी है मैले चाहिँ यो एनालाइज गरेको थिएँ 2005 2026 है ट्रान्सफर्मेसन 2005 राजा गेन्द्र टु पावर होइन त्यसको चाहिँ पोलिटिकल इकोनोमिक इस्यु के भएको थियो नि डेमोक्रेसी डिजास्टर भन्ने एउटा अङ्कलन आएको थियो अर्को 2006 जनआन्दोलन 2 त्यसमा के भन्यो मोनार्की एन्ड भयो अर्को 2006 माओइस्ट जुन छ नि त्यहाँ पिस एग्रिमेन्ट भयो त्यसमा माओइस्टहरू मेन माओइस्टहरू पोलिटिकल सिनारमा आउन थाल्नुभयो अर्को 2007 इन्ट्रिम कन्स्टिट्युसन भयो त्यसमा धेरै इस्युहरू आए होइन 2007 मधेस आन्दोलन मधेस आन्दोलनको मुद्दा के हो इन्क्लुसिभ समावेशी भयो त्यो हुन्छ अर्को 2008 कन्स्टिट्युसन एसेम्ब्ली भयो त्यहाँ न्यू पोलिटिकल जर्नी चाहिँ स्टार्ट भयो अनि त्यसपछि 2008 पोलिटिकल डिक्लेरेसन भयो मोनार्की इन्ड भयो त्यसमा धेरै विभिन्नका तथ्यहरू छ जनताहरूसँग सुझाव लियो तर सुझाव चाहिँ त्योहरू चाहिँ त्यहाँ निर्मूल गर्न सकिएन त्यो सुझाव चाहिँ बुढाका थानामा पल्टिएर
1: मतलब सुझावलाई सम्बोधन गरिएन
2: त्यसपछि आयो 2012 प्रतिनिधि सभाको त्यो आयो नि हजुर त्यसमा कि फेडरल रिस्टोरेसन सङ्कटमा आउन थाल्यो अर्को 2013 दोस्रो संविधान सभाको त्यो भयो, त्यसमा चाहिँ न्यू कन्स्टिट्युसनल प्रोसेस स्टार्ट भयो, अर्को 2015 चाहिँ संविधान कन्स्टिट्युसन डिमान्ड भयो नेपाललाई कि फेडरल डेमोक्रेटिक रिपब्लिक इन्स्टिट्युसन स्टाब्लिस भयो। 2015 2016 मधेस पर्वत आन्दोलन भयो, उनको इस्यु के थियो, बााउन्ड्रिज तोकियोस् र इन्क्लुसिभ भइयोस्। 2017 लोकल प्रोभिजनल ल हजुरको फेडरल इलेक्सनको संरचना चाहिँ बनाइयो। 2018 कम्युनिस्ट कन्डोसिलेसन स्प्रिड भयो, विवाद आयो, मेजोरिटी ल्यायो तर विवाद आउनु थाल्यो,
1: मतलब नेपाल नेकपा डबल नेकपा भयो, डबल नेपाल झन्डै दुई तिहाई बहुमतको अवस्था।
2: 2022 चाहिँ हजुरको नयाँ र ओल्ड पार्टीको फ्रेगमेन्टेसन जसहरूले राज्यसभाको उदय भयो त्यो चाहिँ इस्टाब्लिस भयो, अल्टरनेटिभ पोलिटिक्स त्यहाँ
1: मतलब विकल्पको रूपमा
2: इस्टाब्लिस भयो। 2024 नयाँ दलप्रति जनताहरूको अलिकति बढी
1: आकर्षण
2: भयो। त्यसपछि 2025 जेनजी प्रोटेस्ट भयो, खास करप्सन गभर्नेन्स कुरा हो, जेनेरेसन ग्यापका कुरा आयो। 2026 कन्स्टिट्युसन एमेन्डमेन्टको अहिले डिबेट चलिरहेछ, अब न्यू पार्टी इन्स्टिट्युसन रिफर्म हुन्छ कि हुँदैन त्यसको खोजी चलिरहेछ।
1: त यो जुन तपाईँको विचारमा नि जस्तो मधेसको एउटा सवाल छ कि मधेस केन्द्रित भनिने दललाई चाहिँ मधेसका मानिसले किन धुक्कारे?
2: अब उहाँहरूले चाहिँ इन्क्लुसिभ कुरा त ल्याउनु भयो,
1: समावेशी,
2: तर मधेसका विभिन्न जनताहरू के खोजिरहेछ, डेलिभरी खोजिरहेछ, इन्स्टिट्युसनल डेलिभरी खोजि, जुन चाहिँ उहाँहरूले डेलिभर केहीसम्म 20-30% चाहिँ तपाईँको डेलिभर गर्न सक्नुभयो, तर बाँकी चाहिँ डेलिभर गर्न नसक्नुको कारण उहाँहरूले चाहिँ अल्टरनेटिभ खोज्न थाल्नु भयो।
1: मतलब डेलिभर गर्न नसक्नुको पछाडि के त्यो नियत खराब हो कि अथवा हाम्रो परिवेश नै यस्तो छ जो गर्न सकिँदैन?
2: यो हाम्रो के हुन्छ, म हजुरलाई एउटा के भन्छु, यो कन्स्टिट्युसन भनेको एउटा खिचडी हो, दाल भात हाल्यो खिचडी विभिन्न समेट्यो, तर इन्स्टिट्युसनल डेलिभरी चाहिँ भएको छैन। त्यो इन्स्टिट्युसनल फ्रेमवर्क जुन खोजिरहेको छन् पहिलाको पार्टी अहिलेको पार्टी त्यो एउटा ग्याप छ, त्यो चाहिँ कसरी फिल हुन्छ कसैलाई थाहा छैन, कसरी यसलाई समावेशी गरेर यसलाई तुरन्त हामीले इन्स्टिट्युसन रिफर्म गर्छ। अब हजुरले हेर्नुहोस् 2027 डिबेट छ, कन्स्टिट्युसनमा कुन धारा तपाईँले चेन्ज गर्नुहुन्छ, किन तपाईँले चेन्ज गर्ने बित्तिकै त्यो सिनारी हुन्छ, टेन्डेन्सी चाहिँ चेन्ज हुन्छ।
1: त्यो संविधान त कसरी चेन्ज गर्न सकिन्छ, जस्तै जस्तो संशोधन, जस्तो संविधान संशोधन गर्नलाई त प्रतिनिधि सभामा दुई तिहाई बहुमत, राष्ट्रिय सभाको पनि दुई तिहाई बहुमत, अनि त्यो प्रदेशको जो संरचना छ त्यो खारेज गर्ने हो भने पनि भलै के गर्छन् गर्ने के बारे कोही प्रश्न छैन, त्यो गर्ने हो भने पनि प्रदेश सभा सदस्यको पनि दुई तिहाई बहुमत चाहिन्छ, अथवा जो सातवटामा तपाईँ दुई तिहाई बहुमत रहेको पाँचवटाको जस्तो चाहियो, त यो कसरी सम्भव हुन्छ तपाईँको विचारमा? संविधान संशोधन सम्भव छ,
2: संविधान संशोधन सम्भव छ भन्दा पनि म तपाईँले एउटा इक्जाम्पल दिन्छु। अहिले रिसेन्ट भनेको ग्रे जोनको रिपोर्ट आए, ग्रे जोनको रिपोर्टले मलाई के लाग्छ भने राज्यसभाको विरोध भइरहेको, राज्यसभाको पब्लिसिटी भइरहेछ,
1: पब्लिसिटी
2: अनि ग्रे जोनको रिपोर्ट आउन साथै
1: बढी प्रचार,
2: बढी प्रचार
1: पक्षमा, ग्रे जोनको रिपोर्ट राज्यसभाको पक्षमा प्रचार हो,
2: राज्यसभा टू तपाईँको टू उदय हुन्छ, मोर पावरफुल हुन्छ राज्यसभा,
1: अझै
2: अझै पावरफुल हुन्छ। किन म हजुरलाई यसको तर्क भन्छु, ग्रे जोनको रिपोर्ट आउनु र इलेक्सन कमिसनले लोकल इलेक्सन र प्रोभिजनल इलेक्सनको डेट फागुनमा तोक्नु, जुन कि वैशाखमा
1: मतलब अग्रिम चुनाव
2: भनेको यो अग्रिम चुनाव भने राज्यसभाको मेजोरिटी आउँछ, 100% आउँछ, नो दुविधा है, त्यसकारण त्यसमा कन्स्टिट्युसन चेन्जेस गर्न के एमेन्ड गर्न उनीहरूको मेजोरिटी पुगिहाल्छ, डेफिनेटली अपर हाउस लोअर हाउसमा छँदै अपर हाउसमा पुगिहाल्छ, त्यही हो तर्क छ, त्यसैलाई एनालाइसिस हामीले बुझ्न सक्छौँ। र अर्को कुराहरू अब
1: भनेपछि यिनीहरूलाई थप अरू मजबुत बनाउने अवस्था बन्दैछ, ग्रे जोनको रिपोर्ट राज्यसभालाई बलियो बनाउने प्रयोजनका लागि यो तहमा सतहमा चर्चामा ल्याइएको,
2: डेफिनेटली 100% डेफिनेटली ग्रे जोनको रिपोर्ट आउनु, इलेक्सन कमिसनले इलेक्सन डेट निकाल्नु भनेको राज्यसभाको उदय हो। अब मधेस मैले केही अगाडि
1: यस्तै यस्तैमा अलिक क्लियर गर्नु, त्यसपछि मधेसमै पनि जाउँला, किनभने यो जुन विषय उठ्यो त्यसको अलिक पुरै प्रस्ताइदिनुहोस्। त्यो ग्रे जोनको रिपोर्टले त यो जो राज्यसभाको नेतृत्व पंक्तिको मानिस छ, म यो कुरा भनिरहेको छैन, तर रिपोर्टले के भन्छ भने यी त सबै हामीबाट अर्थात् अमेरिकीहरूबाट पश्चिमी शक्तिहरूबाट पालित पोषित नेतृत्व पंक्तिका मानिस हुन् है, तपसिलका विभिन्न नाम पनि ल्याएछ नि, त्यो आशय छ त नेपाली जो मानसिकता छ भावना छ त्यो त अलि नेसनलिस्टिक अलिकति राष्ट्रवादी भावनाबाट ओतप्रोत छ त्यसो हुँदा त झन् उनीहरू अलोकप्रिय हुने होइन र लोकप्रिय कसरी हुन्छन् उनको पक्षमा कसरी जनमत झन् बढ्छ भनेर भन्नुभएको त मैले
2: यसो हजुरले यो एनालाइसिस गर्नु यो इन्फ्लुएन्स अहिले होइन इन्फ्लुएन्स 2005 चलिरहेको छ युएस इन्फ्लुएन्स इन्डिया इन्फ्लुएन्स या युरोपियन इन्फ्लुएन्स या हजुरको चाइनिज भर्खर 2015 हो
1: मतलब नेपालमा सबै बाह्य शक्तिको प्रभाव बढोत्तरी
2: इन्फ्लुएन्स अब एनइएडीको वेबसाइटमा जानुहुन्छ हजुरले एनालाइज गर्नुहुन्छ त्यहाँ भनेको एनइएडीको वेबसाइटमा नेसनल इन्डोर्समेन्ट डेमोक्रेसी वेबसाइटमा के लेखेको छ भने इट्स सपोज पोलिटिकल थिङ पोलिटिकल थिङ पोलिटिकल थिङ भनेको मैले बुझेअनुसार मेरो एनालाइसिस अनुसार भनेको पोलिटिकल पार्टिज अपकमिङ जेनेरेसनलाई सपोर्ट गर्ने अब कसलाई सपोर्ट गर्ने कसलाई उनीहरूले रिपोर्ट माने होइन अब केही मन्त्रीहरूले या नेताहरूले फलोवर्स कम छ भने हामीलाई त्यसलाई तथ्यमा मानिँदैन त्यसको खण्डित गर्दा फलोवर त अहिले टिकटक टिकटक अंशु वर्मा बढी छ विभिन्न मिलियन फलोवर छ फलोवर हुँदैमा सत्यता लुक्ने हो कि फलोवर्स कम हुनेले पनि सत्यता एनालाइज गर्न सकिन्छ त्यही कुरा हो अब यो भनेको अब उहाँहरूको नाम निकाल्नु भनेको उहाँहरूको पब्लिसिटी हुनु
1: ग्रे जोनको रिपोर्ट उनीहरूको नाम मेन्सन हुनु उनीहरूको नाम लिनु भनेको उनीहरूको प्रचार हो अर्थात् त्यसले उनीहरूलाई लाभ हुन्छ नेपालको सन्दर्भ नेपालको राजनीतिक
2: सन्दर्भमा अर्को सन्दर्भमा हजुरलाई के भन्छु भने अब कुनै ओल्ड पार्टीले मधेसवादी या अरू दलले दसैँपछि आन्दोलन गर्नुपर्छ मैले पहिले एनालाइज गरिसकेको थिएँ हुन्छ आन्दोलन होइन
1: हुन्छ आन्दोलन
2: आन्दोलन गर्छन् उनीहरूले तर अब
1: भनेको के पुराना काङ्ग्रेस कम्युनिस्टवालाले कि मधेस केन्द्रित
2: सबै मिलेर तर मधेसवादी दल अलिकति मोर पावरफुल छ काङ्ग्रेस एमाले भन्दा
1: उनीहरूको छवि अझ राम्रो छ
2: छवि राम्रो छ पकड छ नेटवर्किङ छ उनीहरूको तराई मधेसमा नेटवर्किङ छ अब यसलाई हजुरले कसरी लिनुहुन्छ भने बालेन के छ भने बालेन भनेको मैले पिएम प्राइम मिनिस्टर हाम्रो आदरणीय प्राइम मिनिस्टर भनेको अब यस्तो भयो भने सिचुएसन के आउँछ भने एमएनए गर्ने हिन्दू राष्ट्र पनि ल्याउन सकिन्छ
1: मतलब बालेन्द्र शाह त फेरि मधेसकै हुन् उनी खास त महोत्तरीका मानिस हुन् होइन
2: हजुर
1: त उनी उनको खिलाफमा मधेसमा आन्दोलन उठ्छ
2: उठ्छ उठ्न सक्छन् उठ्न यहाँ भनेको अब पोलिटिकल पुराना मधेसी दलका पार्टी उनीहरूको नेटवर्किङ छ होइन आन्दोलन गर्न नेपालमा धेरै सजिलो छ होइन अब अहिले जुन हजुरको पहिला ट्याक्स उठाउनु भयो होइन 3% 5% अहिले फेरि हाम्रो एनइएले तिर त 5% त्यो पनि डाकआउट हो अब यसै इस्युलाई उनीहरूले मुद्दा
1: मतलब स्वास्थ्य शिक्षा हुँदै अब त्यसपछि अब यो बिजुलीको ट्याक्सबाट पनि
2: पछि हट्यो अनि
1: जससँग उठायो
2: उहाँहरूलाई मधेसवादी दलहरूलाई के भन्छन् इन्क्लुसिभ हुन्छन् उहाँहरूको मुद्दा थियो इन्क्लुसिभ रिप्रेजेन्टेटिभ सूची हट्न सक्छ उहाँहरूलाई के डर लागिरहेछ नि हिन्दू राष्ट्र घोषणा हुन सक्छ होइन यो त अब कहीँ पनि
1: मतलब मधेस केन्द्रित के हिन्दू राष्ट्रको खिलाफमा छ मधेस केन्द्रित दल कि मधेसी जनता
2: हिन्दू राष्ट्रको खिलाफमा हिन्दू राष्ट्र 100% सपोर्ट छ जुन यो जुन
1: मतलब मधेसी जनता चाहिँ हिन्दू राष्ट्रको पक्षमा छन् अर्थात् सनातन हिन्दू राष्ट्रको पक्षमा छन्
2: 100% छ तपाईँको 2024 डाटाले के भन्छ मोर देन 30-40% त्यतिखेरको डाटाले हिन्दू राष्ट्रको पक्ष अहिले त तपाईँ के छ राजसपाको विकल्प आयो भने इन फ्युज भने हिन्दू राष्ट्र नै उनीहरू खोजिरहेछ अब राजसपा या प्रधानमन्त्री आदरणीय प्रधानमन्त्री बालनसँग के छन् यिनीहरूले आन्दोलन गर्यो या केही इस्यु आयो भने हिन्दू राष्ट्रिय मेजोरिटी ल्याउने हिन्दू राष्ट्रिय रिफ्रेन्डममा हाल्ने हिन्दू राष्ट्रिय गरिदिने यही हो एजेन्डा यही
1: मतलब के राजसपा चाहिँ जनमत संग्रह तहसम्म जान सक्छ हिन्दू राष्ट्र स्थापित गराउने त्यो तहमा जान सक्छ राजसपा अथवा बालेन्द्र शाहको सरकार
2: जान सक्छ नि किन जान सक्छन् जब एजुकेसनको यो हजुरको यो इलेक्ट्रिसिटीको या हेल्थको इस्यु आयो उनीहरूले फेरि हो नि आफ्नो जुन अधिक थियो त्यो फेरि हो नि त्यही हो नि
1: पुरानो धारणा अथवा पुरानो निर्णयबाट पछि हट्यो
2: यो यसले के सन्दर्भ देखान्छ नि जनताले चाहेन पहिला 2024 डाटले 30-40% छ अहिले त तपाईँको फेसबुकहरूको कमेन्ट हेर्नुहोस् राष्ट्रपतिको पनि सपोर्टमा छन् 100% छ बिल्कुल छ तर हिन्दू राष्ट्रको मेजोरिटी छ राष्ट्रपतिकै मान्छेहरू या विभिन्न हिन्दू दलका या विभिन्न दलका पहाड़का मधेसका हिमालका सबै हिन्दू राष्ट्रको पक्षमा छ फर इक्जाम्पल हजुरलाई म एउटा कुरा भने यहाँ हजुरले यो भर्खरै सुन्नुभएको छ हिन्दू मुस्लिमको राइट छ होइन कति मदरसा छ हिन्दू राष्ट्र
1: त्यो देवानगंजको भर्खरको त्यो घटना
2: अनुसार त कति मदर छ त्यो मदरसालाई फन्डिङ गर्ने अर्गनाइज म एउटा देशको इक्जाम्पल दिन्छु त्यो कुनै राइसको लागि या कुनै कास्टको लागि मैले हजुरको रेसिजम गरेको होइन तर म यो हजुरलाई एउटा के भन्छु भने साउदी अरेबियाले चाहिँ नेपालमा विभिन्न अर्गनाइजेसनलाई फन्ड गरेर चाहिँ मदरसा बनाउने सपोर्ट गर्ने तर हाम्रो नेपालमा हिन्दू टेम्पलहरू छ मन्दिरहरू छ तिनीहरूले चाहिँ साउदी अरेबियामा ब्यान गरेछ किन ब्यान गरेछ
1: भन्छ कि साउदी अरबले नेपालमा मदरसाहरूका लागि के सहयोग गरिरहेछ
2: सहयोग गर्दै
1: देखिने गर्दा कि
2: गुपचुपमा
1: गुपचुपमा
2: गुपचुपमा त्यो तपाईँले एनालाइसिस गर्दा पनि कसले सहयोग मिडल इस्टले त सहयोग गर्यो
1: तर त्यहाँ हिन्दूहरूलाई चाहिँ प्रतिबन्ध निषेध गरेको छ
2: एनजिओहरूलाई होइन तपाईँको
1: हिन्दूहरूलाई
2: हिन्दूहरूलाई क्रिस्चियनहरूलाई उनीहरूले टेम्पल बनाउन दिए छैन यो कुन खालको डिप्लोमेसी कस्तो खालको पोलिटिक्स हो अनि हामी चाहिँ के भन्छ अलिकति हामी चाहिँ फेडरलमा ह्याप्पी हुन्छौँ नेपालको अस्तित्व कहाँ छ
1: मतलब के प्रयोजनका लागि उनीहरू नेपालमा लगानी गरिरहेछ
2: कट्टर तपाईँको मुस्लिमवादी सोचका गरिरहेछ आज मैले म इक्जाम्पल के दिउँ म अहिले एक महिना अगाडि दुई महिना अगाडि आफ्नो सर्लाइनमा छवटा गभर्मेन्ट स्कुल कम्प्युटर बाँड्नु भएको थिएँ लास्टको स्कुलमा एउटा फडदवा भन्ने ठाउँमा छ है त्यहाँ भने अब
1: तपाईँ आफै कम्प्युटर बाँड्न जानुभएको मतलब
2: म सोसल सेक्टरमा इन्भल्भ छु अनि गएको थिएँ स्कुलहरूमा त्यहाँ डिजिटल गभर्मेन्ट नगरेपछि हामी त छ नि गरौँ अहिलेसम्म 34 गरिसकेको छ अब 100 टार्गेट छ लिस्ट पनि छ सरलाईको 20 स्कुलको गभर्मेन्ट स्कुलको
1: मतलब हरेक स्कुललाई के
2: पाँच पाँचवटा डिजिटल स्टार्ट होस् के किनभने एआईको युग स्टार्ट होस् अब त्यहाँ एकजना फरदबा गर्ने ठाउँ छ त्यो हरिपुर म्युनिसिपालिटीमा पर्छ त्यहाँ भनेको बाउले यो कुनै रेसिजम होइन फेरि मेरो अनुभव ठिक त्यहाँ टिचरहरूले प्रोग्राम गरिरहेछ डान्सको प्रोग्राम गेस्टहरूलाई चाहिँ इन्टरटेनमेन्ट गरेर त्यहाँ बिचमा रजाको केही उनीहरू 4-5 बिचमा केही आयो कि म्युजिक त्यहाँ चाहिँ 4-5 मुस्लिम केटाहरूले चाहिँ प्रोग्राम बन्द गर्न भन्यो म सुनिरहेछु यो भनेको कट्टरवादी यो कट्टरवादी सोचले
1: मतलब कट्टरपन्थीहरू बढ्दैछन्
2: मैले कुनै मुस्लिम समुदायलाई हेल्ला गरेको होइन अहिलेसम्म 11% छ पपुलेसन यस तराईमा यो कट्टरवादी
1: धार्मिक सद्भाव सहयात्रा यो जुन खालको थियो त्यो हार्दिकता
2: हजुर
1: त्यो हार्मोनी जो सामाजिक एउटा सोसियल हार्मोनी त्यो जो थियो त्यो समाप्त हुँदै
2: हुँदै जाइछ यो सिचुएसनले यो इन्सिडेन्टले यो भनिरहेछ त्यो म किन मैले आफै देखाएको छु होइन अब म विभिन्न हिन्दूवादी संस्था जुन आइरहेछ उनीहरूले पनि गरेको छ होइन गरेको छ उनीहरू पनि कट्टरपन्थीतर्फ लागिरहेछ यता पनि मुस्लिम युथहरू पनि
1: दुवै हिंसक हुँदैछन्
2: हिंसक हुन्छ यसले राइट्स देखाइसकेको छ फेरि ठुलो राइट्स हुनु छ यसलाई युटिलाइज गर्छन् मधेसवादी दलले युटिलाइज गर्छन् या पुरानो पार्टीले युटिलाइज गर्न सक्छन् यसलाई चाहिँ बसेर अलिकति संवेदेशन चाहिँ गर्नुपर्छ है राज्यले न त भोलिको दिनले न त
1: मतलब राज्य संयन्त्र यसमा सचेत हुनुपर्छ
2: हजुर
1: त मधेस तपाईँले सनातन हिन्दू राष्ट्रको कुरा गर्नुभयो जस्तो मधेसी जनता चाहिँ सनातन हिन्दू राष्ट्रको पक्षमा छन् अब मधेसी दल चाहिँ के छन् त
2: मधेसी दल रिप्रेजेन्टेटिभ इन्क्लुसिभको पक्षमा छ
1: समावेशी
2: अब काठमाडौँमा
1: समावेशी हुनुको अर्थ के हिन्दू राष्ट्र हुँदा उनीहरूलाई आपत्ति हुन्छ कि अथवा त्यो बोक्न चाहँदैनन् जेसुकै होस् तर समावेशी चाहिँ हुनुपर्छ
2: उहाँहरूको अनुसार राजतन्त्र उहाँहरू त पहिलेदेखि हुनुहुन्छ उहाँहरूले बुझ्नु मभन्दा बढी बुझ्नुहुन्छ त्यतिखेर जुन समय परिस्थिति थियो त्यतिखेर त इन्क्लुसिभ थिएन बोल्न पाइदिन्थे उहाँहरूको त्यो त हो सत्य हो तर टाइम अनुसार सबै कुरा चेन्ज हुनु छ
1: अहिले समयले सबै चिज परिवर्तन
2: अहिले छ भनेको युथहरूको जेनेरेसन छ उनीहरूले चाहिँ इन्स्टिट्युसनल रिफर्म खोजिरहेछ जुन डेलिभरी खोजिरहेछ अब यस पार्टीले दिन सकेन भने भोलिको 10 वर्षमा अर्कोले अर्कै खोज्छ अबको विकल्प भनेको त्यही
1: मतलब मानिस विकल्प तदर्थमा होइन यदि गर्न सक्छ यसले भने ठिकै छ गर्न सकेन भने विकल्पमा जानुपर्छ भन्ने नयाँ पुस्तामा त्यस्तो धारणा बढोत्तरीमा छ
2: एकदम आइसकेको छ
1: बढ्दै बढ्दै
2: आइडियोलोजी
1: यसको अर्थ मधेस केन्द्रित भनिने जल जस्तै भन्नुहोस् न जसपा नेपाल भन्नुहोस् अथवा अर्को के आम आदमी पार्टी भन्छ अथवा अरू जनमत पार्टी भन्छ यस्तै विभिन्न खालका तराईमा अनेकौं खालका पार्टीहरू छन् नि त अनेक नामका जनमत पार्टी भन्छ जसपा भन्छ अथवा तमलोपा भन्छ यी सबै विभिन्न खालका यी सब जो पार्टीहरू छन् उनीहरूको कुनै चान्सेस छ कि छैन भोलिका दिनमा?
2: भोलिका दिनमा
1: अहिले त जिरोमा गए देखियो यो
2: जिरो, भोलिको दिनमा पनि चान्सेस छैन, चान्सेस छैन छैन. किन भन्छु भने आज विभिन्न मधेसी दलका पार्टीहरू राष्ट्रमा प्रवेश गर्न खोजिरहेछ, होइन खोजिरहेछ भने बुझ्नुहोस् अपर्च्युनिटी राष्ट्र पनि दिनु, उनीहरू ठ्याक्कै सबै प्रवेश गर्छन्,
1: ए अझ ओहिरिनेसम्म आज भन्छ बाँकी रहेका पनि
2: मसँग छ, मसँग प्रुफ छ, त्यसैले भने सेयर गर्न मिल्दैन, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ. त खोजिरहेको छ
1: ए मधेस केन्द्रित भनिने दलका नेताहरू जो मधेसमा छन् अथवा स्थानीय तहका प्रभावशाली राजसभामा पस्नलाई लाइन लागेका छन्,
2: एकदम लाइन, दसैँ पछि हेर्नुहोस् एकदम लाइन लाग्छ. अहिले त प्रवेश मैले रोकिरहेको छु, होइन मैसँग छ, होइन अब भन्न मिल्दैन,
1: मतलब नजानुस् किन जानुहुन्छ तपाईँहरू भन्न खोज्नु भयो तपाईँले?
2: होइन मैले त केही भन्दिनँ, मैले त रिफर गर्दिनँ है, मैले चाहिँ केही भन्दिनँ,
1: मतलब यो वा त्यो भन्ने कुरा त मैले भएन,
2: तर उहाँहरूको चाहिँ राजसभाको चाहिँ युज राइज हुँदैछ, राजसभा टू आफ्नो दसैँ, होइन ग्रेजोनले रिपोर्टले उहाँहरूलाई पब्लिसिटी दियो, होइन अनि उहाँहरूले अब मधेसवादी दलले आन्दोलन गर्नु भने उहाँहरू आफै सकिनुहुन्छ, बुझ्नुहुन्छ, बुझ्नु पर्यो.
1: मधेस केन्द्रित भनिनेहरू चाहिँ के यो आउने दसैँ तिहार छठ पछि आन्दोलनमा जान्छन् भन्नु?
2: आन्दोलनको मुद्दा के? इन्क्लुसिभ त अलरेडी छ, अब के हो काठमाडौँलाई उहाँहरूको अब मुद्दा, अर्को मुद्दा के हुनसक्छ भने काठमाडौँमा मात्रै पावर, प्रोभिन्सियल चाहिँ पावर दिनु पर्दैन, उहाँहरूको त्यो मुद्दा हुनसक्छ. तर के छ त्यहाँको जनताहरूले के बुझिरहेको छ भने उहाँहरूको युथमा र हाम्रो बुढाफाको मान्छेले के राष्ट्रपतिले राम्रो गर्छ, मान्दैन राम्रो गर्छ,
1: मतलब त्यो धारणा
2: बनिसकेको छ
1: पाका मानिसहरूमा पनि,
2: पाका मानिसहरू. म एक ठाउँमा हिजो चिया खाँदै थिएँ, अब मैले उहाँहरूको कुरा सुनिरहेको थिएँ, ठिक छ अहिले उहाँहरूले डिलिभर, तर हामी त उहाँले ट्रस्ट गर्छु भन्दैछ बुढापा. अब मधेसवादी दल कङ्ग्रेस या माओवादी, कम्युनिस्टी माओवादी भन्नु, म त माओवादी भन्नु, त्यो पार्टी त चिन्दैन, उहाँले आन्दोलन गर्नु नै बेथार्थ, फाइदा राष्ट्रवादलाई नै हुन्छ.
1: मतलब मधेस केन्द्रित भनिने दल पुराना काङ्ग्रेस कम्युनिस्ट यिनले आन्दोलन गरे भने पनि त्यसको लाभ राष्ट्रपालाई नै हो,
2: राष्ट्रपाल बढी अब केही इनकेस होइन फोर्स युज गर्यो भने या कोही मर्यो भने, फर एक्जाम्पल नहोस् यस्तो मर्यो भने त बालेन्द्र शाह त अस्त छ नि हिन्दू राष्ट्र,
1: मतलब बालेन्द्र शाह हिन्दू राष्ट्रमा जान सक्छ?
2: डेफिनेटली डेफिनेटली, उसको कुमारबिन भेट्नु, विभिन्न इन्डियन काउन्टर पार्टसँग भेट्नु, आरएसएसको चिफसँग भेट्नु, कोही अरे चिफ नभन्नु कोही मान्छेसँग भेट्नु बिफोर जेएनजीआन के सहजमा बुझाउँछ. मैले हेर्ने भने बालेन्द्र शाह या उसको टिम या जेएनजी टिम या राष्ट्रको कोही टिम, म आफै हिन्दू राष्ट्रको पक्षमा छु,
1: मतलब राइटिस्ट फोर्सको सम्भावना तपाईँ देख्दै हुनुहुन्छ?
2: देख्दैछु म.
1: मतलब यो के एउटा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा राइटिस्ट शक्तिको रूपमा अर्थात अलिकति परम्परागत पक्षहरूलाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने
2: पार्टीको आइडियोलोजी छैन, राष्ट्रिय स्वतन्त्र पार्टीको के भन्छ कुनै आइडियोलोजी छैन, अरू अरू पार्टी छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पनि डेलिभरीमा फोकस छ, रिफर्ममा फोकस छ, तर आइडियोलोजी के छ नि थाहा छ हजुरलाई? केही आइडियोलोजी छैन नि. अनि आइडियोलोजी के भने कुनै रिभोल्युसन आयो भने बालेनको आइडियोलोजी चाहिँ हिन्दू राष्ट्र, आदरणीय प्रधानमन्त्रीको चाहिँ मोटिभ केही इस्यु आयो भने हिन्दू राष्ट्र, सो रेफरेन्डम गराउनुहोस् या कन्स्टिट्युसन एमेन्डमेन्ट गराउनुहोस् गर्ने, यसैको लागि तपाईँको लोकल इलेक्सन चाहनु ल्याउँदैछन्, कति मान्छेले बुझेको छैन त, मैले मेरो एनालाइसिस म हिजो त्यो बुझेको छु.
1: अनि त्यो मधेसमा चाहिँ मधेस केन्द्रितहरूको उपस्थिति चाहिँ कुन कस्तो तहमा रहला, र पुराना पार्टी काङ्ग्रेस कम्युनिस्टहरूको उपस्थिति मधेसमा कस्तो तहमा रहला अब आउने चुनावको
2: मतलब
1: कस्तो लोकप्रियता खस्कँदो छ कि हिजोको भन्दा अझ, वा हिजोको भन्दा अलि राइज गर्दैछन् कि पुराना पार्टीहरूले? तपाईँले राष्ट्रपाको त भन्नुभयो, पुराना पार्टीको चाहिँ के?
2: पुराना पार्टीहरूको त सबै सकाएको, मैले तपाईँलाई भने नि राष्ट्रसभामा हजारौँ मान्छे प्रवेश गर्न रेडी छन्, अब उनीहरूलाई केही पद चाहिन्छ डेफिनेटली, कुनै
1: राजनीति त
2: केही पदकै लागि, जो आए पनि होइन, जसले आए पनि पदकै लागि राजनीति हो, बिना पदको कुनै राजनीति हुँदैन मेरो नाम नै. अब म एउटा हजुरलाई के छ चाहिँ, अबको 2026 के छ पोलिटिकल क्वेसन, मतलब
1: जस्तै
2: राजतन्त्र कि गणतन्त्र मात्र होइन, फेडरलिजम कि युनिटरी मात्र होइन, अब मेन चाहिँ के छ भने क्यान फेडरलिजम डेलिभर, क्यान पोलिटिकल पार्टी रिफर्म देमसेल्फ, क्यान नेपाल क्रिएट डोमेस्टिक इम्प्लोयमेन्ट, क्यान मधेस कन्भर्ट रिप्रेजेन्टेटिभ इन्टु इकोनोमिक पावर, क्यान युथ, यो युथहरूले क्यान युथ कन्भर्ट प्रोटेस्ट इनर्जी इन्टु इन्स्टिट्युसनल इनर्जी, क्यान नेपाल मेन्टेन स्ट्रेटेजिक अटोनोमी बिट्विन इन्डिया चाइना एन्ड वेस्टर्न पावर सच एज युरोपियन युनियन युएसए, क्यान नेपाल न्यू पोलिटिकल पार्टी जेनेरेसन एभोइड रिप्रोड्युसिङ ओल्ड पार्टिज इन सिटी, यही हो कुरा छ अहिलेको कुरा. फर इक्जाम्पल हामीले युएसएसँग के खोजिरहेछ भने उनीहरूसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट खोजिरहेछ,
1: अमेरिकासँग
2: इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट
1: पूर्वाधार
2: पूर्वाधार, चाइनासँग के खोजिरहेछौ कनेक्टिभिटी खोजिरहेछ, इन्डियासँग के खोजिरहेछ डिप्लोमेसी स्ट्रङ डिप्लोमेसी खोजिरहेछु, मार्केट खोजिरहेछु, कल्चरल डिप्लोमेसी खोजिरहेछ, यही हो सर यो तिनवटा कारण. तर हाम्रो चाहिँ नन एलाइनमेन्ट पोलिसी छ,
1: असंलग्न,
2: त्यसैले हामी चाहिँ नन हेजिङ स्ट्रेटेजीमा बस्नुपर्छ, इन्डियाको सपोर्ट पनि नगर्ने, चाइनाको पनि सपोर्ट,
1: कसैको परास्त
2: नहुने,
1: मतलब देशभक्त हुने भन्नु
2: नहुने, इभन
1: जे गर्दा राष्ट्रको हित हुन्छ त्यही काम गर्छ,
2: एनालाइज गर्दा हामी चाहिँ इकोनोमिक डिप्लोमेसीमा जानुपर्छ.
1: अब हेर्नुहोस्
2: हामीले चाहिँ मोर देन 1.8 ट्रिलियनको चाहिँ इम्पोर्ट डेफिसिट छ, हामी
1: चाहिँ
2: हामी अमेरिका किन जानु पर्यो, मेजर इकोनोमिक पावर त हाम्रै छ इन्डिया र चाइना, अहिलेको देख्नु भयो भने इन्डिया चाइना रसिया भनेको आफ्नै करेन्सीमा ट्रेड गर्ने,
1: मतलब
2: मैले पहिले हेरिसकेँ, अब सबैले डलरको अल्टरनेटिभ खोज्दैछ, नेदरल्यान्डले आफ्नो गोल्ड रिजर्भ हटाउनु लन्डनमा ल्याएर छोड्नु, इन्डिया चाइना रसियाले आफ्नो लोकल करेन्सीमा ट्रेड गर्नु, युएसएले ट्रेड टाइप 100% ट्रेड टाइप इन्डियालाई चाइना दिनु, यो के संकेत दिन्छ?
1: खाडी राष्ट्रवालाहरूको केही छ भूमिका यसमा?
2: खाडी राष्ट्रवालाहरूले पनि पहिला गरेको थियो, सदाम हुसेनले गरेको थियो होइन ट्रेड गर्न, अरू इराकमा हाम्रो अरू मुलुकमा गरेको थियो होइन, उनीहरूलाई के भयो त सबैलाई मारिदियो होइन, राष्ट्रघाती भनेर सम्बोधन गरे, तर उनीहरू चाहिँ राइट थिए कि हामी आफ्नो
1: राइट थिए
2: एक उनीहरूले चाहिँ हामीले डलर बाहेक अरू करेन्सीमा किन ट्रेड नगर्ने,
1: त उनीहरूको जो एलिमिनेट जसरी उनीहरूको हत्या भयो वा मारिए जहाँ जहाँ सकिए नयाँ खालको अवस्था सिर्जना भयो, त्यसले स्थायी शान्ति त्यो खाडी राष्ट्रमा प्रदान गर्यो कि अथवा झन् समस्यामा,
2: अहिले समस्या छ, समस्यामा छ. अब युएसएले के थाहा छ भने म इकोनोमिक पावर हाउस हो, इकोनोमिक पावर
1: मतलब म नै सबै चाहन्छु, त्यही
2: हुन्छ, पहिला ओइलको थियो, अहिले इनर्जीको डिप्लोमेसी, अब केही 10 वर्ष इनर्जीको डिप्लोमेसी हुन्छ होइन, तर उहाँले युएसएले के बेच्यो भने रसिया इज हाइएस्ट पावर, इन्डिया इज गोइङ टु बी हाइएस्ट डिप्लोमेसी पावर, चाइना इज गोइङ टु हाइएस्ट डिप्लोमेसी पावर, यो होइन मिडल इस्ट हुँदैन, यो तिनटै कन्ट्री हो, यिनीहरूले नि च्यालेन्ज दिन सक्छ, सेङ्सन गर्नु रसियाले के गर्यो, रसियाले त ओइल त सेल गरिरहेको छ, के गर्यो सेङ्सनले केही भएन. अब हेर्नुहोस् नेपालले के, नेपालले ट्रेड गर्दा पनि के डलरले चाइनासँग डलरले, तर नेपालको अपर्च्युनिटी के छ भने आरएमबीसँग पनि ट्रेड गर्न सकिन्छ नि, इन्डियासँग जस्तो इन्डियन करेन्सीमा ट्रेड गर्छ, तर चाइनासँग किन गरिरहेको छैन कि हाम्रो हजुरको पैसाको भ्यालु छैन त्यति, एक्सपोर्ट छैन, त्यही अपर्च्युनिटी खोज्नु पर्यो के, हामीले अपर्च्युनिटी खोज्नु पर्यो. प्लस अर्को कुरा छ नि युक्रेन र रसिया भनेको तपाईँलाई लाग्यो होला रसियाले क्रिएट गरेर, यो वार क्रिएट भनेको युएसएले क्रिएट गर्छ,
1: कहाँ पनि
2: वार भनेको पैसा,
1: जति युद्ध भयो जति लडाई भयो त्यति आर्जन हुने
2: वेपन्स सेल
1: गर्छ,
2: त्यही हो सर, यही हो बुझिराख्नु छ. अबको पावर हामीले नेपालले डिप्लोमेसी गर्न कसलाई चुज गर्न बेटर हुन्छ,
1: जस्तो नेपालको हितका सवाल हो सर, जस्तो तपाईँले अघि भन्नुभयो हामी देशभक्त हुनुपर्छ, हामी प्रो चिनिया प्रो इन्डियन प्रो अमेरिकन प्रो युरोपियन अथवा मुस्लिम राष्ट्रहरू परस्त कसै परस्त नै हुनुहुन्न भन्ने तपाईँको जो आशय थियो नि मैले त्यही रूपमा बुझेँ, त त्यो कसरी त्यो सम्भव छ जो जब हाम्रो मतलब परनिर्भरता त हाम्रो छ फेरि, जस्तो भारतसँग हाम्रो जो व्यापार घाटा छ, हाम्रो खुल्ला सिमाना छ, भारतसँग अलिक फरक खालको सम्बन्ध राख्न सके उसले असहयोग गरिदिँदा पर्न सक्ने दुष्परिणामको बारेमा हामी जानकार छौँ, त यो कसरी हामी सर्भाइभ गर्न
2: सक्छौँ? अब यसो
1: हित अर्थात् नेपालको हित के गर्दा हुन्छ भने,
2: हित गर्दा त त्यही इकोनोमी हामीले एक्सपोर्ट ओरिएन्टेड गर्नु पर्यो सर, हित गर्दा होइन. अब मानव इन्डियाको चाहिँ 70% ट्रेड नेपालमै प्रडक्ट हामी लिन्छौँ, ट्रेड जहाँ हुन्छ इन्फ्लुएन्स बढी त्यही हुन्छ, आइदर पोलिस लेभलमा हो पोलिटिकल चेन्ज
1: अथवा प्रभाव उनीहरूकै
2: डेफिनेटली हुन्छ डेफिनेटली जसले जे भयो भने जसको ट्रेड वर्ल्डमा ट्रेड पावर जसको छ प्रभाव उसकै छ वर्ल्डमा ट्रेड पावर अहिले इन्डिया र चाइना र रसियाको छ इन्डिया बेसिकली चाइनाको बढी छ प्रभाव उसकै हुन्छ इन्भेस्टमेन्ट वाइज होस् या पोलिटिकल वाइज होस् होइन फर इक्जाम्पल इन्डियाले नेपालमा यो गभर्मेन्टहरू कसरी बढ्न सक्छ यही डाटा
1: जस्तो हो नेपालको बारेमा उनीहरू सुसूचित छन् भन्ने मेरो अनुमान छ होइन नेपालमा के भइरहेको छ यहाँको सम्पूर्ण अवस्था कुन लागतमा नेपाल गुज्रिरहेको छ कुन अवस्थाबाट गुज्रिरहेको छ त्यो दुनियाँले बुझ्दछ नि त अब अहिले त डेटाहरू यथेष्ट छँदैछ होइन सबै चिज उनीहरू सूचना प्राप्त गर्दछन् त जस्तै अहिले लिपु लेखका सवाल भर भारत र चीन तपाईँले रुसको सन्दर्भ कुरा गर्नु उनीहरू कुनै न कुनै ढंगले एउटा मिलन बिन्दु उनीहरूले पहिल्याएका छन् ब्रिक्सको हालै एउटा दिल्लीमा त्यो सम्मेलन भयो त्यो सबै हेर्दाखेरि जसरी चीन र भारत बीच लिपुलेख आवत जावत गर्नेदेखि लिएर त्यहाँबाट व्यापारिक जो मार्ग खोले नि त्यो सबै हेर्दा के हामी अलि अप्ठ्यारो अवस्थामा प्रवेश गरेका त होइनौ
2: होइन हामी अप्ठ्यारो हामी त अपर्च्युनिटी झन् अपर्च्युनिटी पायो
1: अपर्च्युनिटी आयो
2: त्यो रुटलाई युटिलाइज गर्न सकिन्छ नेपालको तपाईँको लगभग 44,000 मेगावाट फिजिबल छ नि हाइड्रो पावर इनर्जी होइन इन्डियाको डिमान्ड लगभग 5,00,000 मेगावाट पढिरहेछ सप्लाई हामीले गर्न सकेछौँ अब नेपाल सरकारले प्राइभेट सेक्टरलाई पावर ट्रेड गर्दा दियो भने इन्डियासँग बेनिफिट इनर्जी इभन चाइना अबको डिप्लोमेसी इनर्जी डिप्लोमेसी आउने अनि हाम्रो मार्केट पहिला डिपेन्डेन्ट थियो इन्डिया र चाइना त्यो खुलेपछि हामीले एउटै रुट युटिलाइज गर्न सक्छ त्यसलाई हामीले इकोनोमिक के हुन्छ पोलिटिकल फेलियर भन्न मिल्दैन या कसरी त्यसलाई हामीले इकोनोमिक डिप्लोमेसी कसरी हामीले प्रफिट लिने त्यसमा सोच्नुपर्छ हामी नेपाललाई चाहिँ अब मैले के आराम अनुरोध गरेँ भने विभिन्न इन्डियन सरकारलाई चाइनिज सरकारलाई रसियन सरकारलाई चाहिँ नेपाललाई चाहिँ पनि ब्रिक्समा ल्याउन खोज नेपाललाई बिचमा ल्याउनु भयो भने तपाईँहरूले क्लिन रिलिफ पाउनुहुन्छ जुन क्लाइमेट इस्यु गरिराखेको छ मेजर चाइना र इन्डियाले बढी युएसएलाई हामीले किन युएस धेरै पछाडि छ नि त अनि तर मेजर ग्यास इमिटेड ग्रिन हाउस ग्यास
1: मतलब हाम्रो प्राथमिकतामा चीन र भारत पर्नु पर्यो हामीलाई लाभ
2: युएसए पर्नु पर्यो युएसएसँग त 99 नेपालको 99% डाटा अहिलेदेखि 2000 उनीहरूले स्टडी गरिरहेको छ थ्रु युएसआइडी डिफ्रेन्ट अर्गनाइजेसन डाटा छ चाइनासँग पनि छ इन्डियासँग पनि छ हामी के खान्छौँ के लगाउँछौँ सबैसँग डाटा द्याट्स वाइ ट्रेड ह्यापन द्याट्स वाइ पोलिसी चेन्ज होइन अबको कुरा के भने हामीले चाहिँ बिचमा गयो भने नेपाल गयो भने नेपाललाई ह्युज अपर्च्युनिटी आउँछ हामीले युएसएलाई चुज गर्ने युएसएलाई चुज गर्ने हामीले चाहिँ ब्रिक्सलाई चुज गर्नु पर्यो फ्युचर 10-20 इयरको रिफर्मलाई हेर्दा इन्स्टिट्युसनल रिफर्मलाई नै यिनीहरूलाई ब्रिक्सलाई चुज गर्दा नेपाललाई धेरै फाइदा हुन्छ इकोनोमिक वाइज जुन ट्रिलियन कति ट्रिलियनको टार्गेट गरिरहेको छ नि कसरी टार्गेट गर्ने त मेजर टार्गेट हामीले युएसले मार्केट कसरी सप्लाई गर्ने प्लेन वाइज गर्ने कस्टिङ नै बढी हुन्छ टार्गेट त हामीले चाइना र इन्डिया गर्नु पर्यो रसियासँग बस्नु तिनवटा कन्ट्रीसँग बस्नु पर्यो हामीलाई हाम्रो प्रडक्टलाई तपाईँले मार्केट कसरी दिनुपर्छ के गर्नुपर्छ इन्भेस्टमेन्ट गर्नुपर्छ के गर्नुपर्छ अहिलेको तपाईँले जुन राजदूतको नियुक्ति भयो त्यसमा पनि म भन्न चाहन्छु हामीले चाहिँ यङ पार्लियामेन्टलाई चाहिँ चान्स दियो तर यङ डिप्लोमेटले चान्स किन दिएन
1: मतलब डिप्लोमेटहरू चाहिँ त्यस्तो
2: त्यही कुरा होइन अब क्राइटेरियामा आइएनजिओ एनजिओको नलिएको नै तर त्यही भइरहेछ इन्टरभ्यू नलिएछ तपाईँले सिभी लिनुहुन्छ सिभीलाई तपाईँले इन्टरभ्यू स्किल्स नसकेर कसरी जस्टिफाई गर्नुहुन्छ त्यो मान्छे क्यापेबल छ त्यो मैले पनि एप्लाई गरेको थिएँ खोइ त हामीलाई इन्टरभ्यू त बोलाउनु पर्छ नि हाउ डु यु जज द स्किल्स विदाउट इन्टरभ्यू तपाईँले बुकलाई हेर्ने बित्तिकै त्यो बुक नराम्रो हुनसक्छ डन जर बुक बाई इज कभर्स त्यो पनि धेरै छ नि हामी एनालाइज गर्छौँ बुझ्छौँ त्यही हो डिप्लोमेटको रोल के हो
1: भन्छ के यो अर्थात् सिफारिस वा अरू कुनै चीजले काम गरेको छ
2: फ्ल्याग बेरियर अफ इङ्ग्लिस वर्ड छ फ्ल्याग बेरियर अफ नेपोटिजम उनीहरूले सपोर्ट गरेर राख्छ र दास दे घट्यो म यसमा कुनै लक्ष्य किन इन्टरभ्यू नलिनु होइन छ महिनामासम्म इन्टरभ्यू नलिनु के तपाईँ सिभी के तपाईँ के भन्छ सिसिर खनाल के परराष्ट्र मन्त्री हुन्छ उहाँ डिप्लोमेसीमा काम गर्नुभएको छ
1: मतलब अनुभव त्यस्तो खालको
2: थिएन नि उहाँ के गर्दैछ यो के छ टिच फर नेपालको को फाउन्डर होइन अनि टिच फर नेपालको को फाउन्डर भएपछि के डिप्लोमेसी
1: एजुकेसन एरियाको
2: त्यसमा त म पनि बोर्ड अफ डाइरेक्टर छु एउटा फाउन्डेसन आर्ट्स फाउन्डेसन डिप्लोमेसी भनेको चिज भनेको स्टडी ल्याउने नेटवर्किङ ल्याउने इन्डियासँग के चाहिन्छ एफडिआई चाहिन्छ इनर्जी चाहिँ त्यही हो डिप्लोमेसी इनर्जी कल्चरल डिप्लोमेसी चाइना चाहिँ कनेक्टिभिटी चाहियो मार्केट कनेक्ट गर्ने त्यही डिप्लोमेसी युएसएसँग के इन्फ्रास्ट्रक्चर त्यही डिप्लोमेसी अस्ट्रेलियासँग के चाहिने भने त अस्ट्रेलियासँग त तपाईँले इनर्जी सेल गर्नुहुन्छ ट्रेड गर्न सक्नुहुन्छ अनि तपाईँले चान्सै नदिएपछि कसलाई तपाईँले बुझ्न सक्नु को क्यापेबल छ को क्यापेबल छ एक्सपिरियन्स म्याटर्स है तर एक्सपिरियन्स डजन्ट म्याटर हिज क्यापेबल अर नट अर सी इज क्यापेबल
1: तपाईँले एक सन्दर्भको कुरा गर्दै हुन्थ्यो अघि ब्रिक्सको कुरा गर्नुभयो जस्तो ब्रिक्समा प्रवेश गर्नका लागि सरकार राष्ट्रहरूले महत्व दिनु पर्यो अर्थात् उनीहरूले औचित्यको आधारमा ब्रिक्समा प्रवेश गराउने कुरा हुन्छ त त्यसमा अब यो दक्षिण एसियामा मात्रै एउटा देश भारत छ ब्रिक्सको र अरू त्यसपछि अरू शक्तिशाली 11 देश ब्रिक्सका पूर्णकालीन सदस्य छन् अर्थात् सक्रिय सदस्य छन् अरू केहीलाई यसो आमन्त्रित गरिएको छ त्यो यो के भोलि यदि

0: पहिला इराक हेर्नुहोस् अरू देश हेर्नुहोस् रसियालाई त सक्दैनन् युक्रेनको युद्ध गराउने
1: जसलाई सकिन्छ त्यसलाई प्रयोग गर्ने गर्छ
0: यस्तो छ कतै पोलिटिकल गेम खेल्छन् कति मनी पावर खेल्छन् यो चाहिँ कति कति ट्रेड पावर विभिन्न
1: मतलब तिन चारवटा
0: अनि इन्डिया र चाइनाले यो कुरा बुझिसके चाइनालाई बेसिकली बुझिसकेछ युएसएको त्यसैले त 100% तारिक थियो उनीहरूले ब्रिक्समा करेन्सी आफ्नो ट्रेड गर्ने ल्याउनु युएसएले तारिक गर्ने उद्देश्य के हो त्यही त नि अब नेपालको त अपर्च्युनिटी छ नेपालले त ग्रास गर्नुपर्छ ब्रिक्समा हाम्रो कुटनीतिक लेटर पठाउनु पर्यो प्राइम मिनिस्टरले अनुर इमेल गर्नु पर्यो उहाँहरूसँग बस्नु पर्यो हामीलाई ब्रिक्समा कसरी ल्याउने अबको 10 वर्ष भनेको ब्रिक्स हो अपर्च्युनिटी G7 होइन ब्रिक्स हो त्यसको मार्केट भ्यालु पनि
1: G7 होइन ब्रिक्स हो 10 वर्षपछि
0: भविष्य ब्रिक्स हो अनि मार्केट भनेको साउथ पपुलेसन वाइज होस् ट्रेड वाइज होस् मार्केट भनेको साउथ एसियन
1: मतलब नेपालले त्यसरी आफ्नो
0: त्यसरी सोच्नुपर्छ अब प्राइम मिनिस्टरले कसरी हेर्नुहुन्छ मेरो धारणा चाहिँ उहाँहरूले ब्रिक्समै अहिलेदेखि वर्कआउट गर्नुपर्छ लेटर डिप्लोमेटिक अनि टेबल टक गर्नुपर्छ हामीलाई चाहिँ कसरी ब्रिक्समा छिराउने हामीले चाहिँ त्यहाँबाट के अपर्च्युनिटी ग्रास गर्नु एक्सपोर्टमा के गर्न सक्छु इनर्जीमा कसरी पावर हाउस बन्न सक्छु त्यो सोच्नुपर्छ
1: त्यो तहमा के गृह कार्य भएको होला जस्तो लाग्छ हाम्रो परराष्ट्र मन्त्रालय वा अर्थात् अर्थ मन्त्रालयहरू त्यो तहमा सुस्ने मान्छेहरू छन्
0: हुनसक्छ गरिरह होला होइन तर मिडियामा आइरहेको छ होइन गरिरहेको होला तर के मैले के भन्न चाहन्छु नि विभिन्न अहिले जो यङ पार्लियामेन्टरी छ यो पार्लियामेन्टरी उनीहरू चाहिँ खालि विदेश भ्रमण
1: मतलब प्राथमिकता
0: विदेश भ्रमण गरिरहेको छ जुन हेरिरहेको छ नि पहिलाको पनि त्यही चाहिँ विदेश भ्रमण तर विदेश भ्रमण भन्दा त्यसले ल्यायो के अपर्च्युनिटी त्यो पनि हेर्नु पर्ने के सिक्यो एक्सपर्टहरूसँग तपाईँले मिडियामा ल्याउन चाहिँ एक्सपर्टहरूको ओपिनियन चाहियो तर एक्सपर्ट हेर्नु तपाईँले पे गर्नु हुँदा फ्रीमा चाहिँ एक्सपर्टहरूसँग इन्डिभिजुअल एक्सपर्टहरू सजेसन लिने त्यो इम्प्रुभमेन्ट नलिने तर चाहिँ विदेश भ्रमण या अरूमा चाहिँ आफै जाने उनीहरूलाई चाहिँ इन्भल्भ नगराउने वाट काइन्ड अफ डिप्लोमेसी देशमा त्यो
1: मतलब विगतका त्रुटिहरू फेरि तपाईँको विचारमा म अलिकति आन्तरिक घरेलु राजनीतिमा प्रवेश गर्छु म कार्यक्रमको अन्त्यतिर आएँ कि त्यो भने हो के भने त के यो छठपछि नेपालमा फेरि एउटा मुभमेन्टको कोसिस हुन्छ त्यो मुभमेन्ट चाहिँ के असफल हुन्छ
0: 100% असफल हुन्छ
1: के कारणले के मानसिकता नेपाली त्यस्तो छैन कि पुराना पार्टीहरू नेतृत्वमा लागेपछि त्यो आन्दोलनले गति
0: यो जेनेरेसन ग्याप हो जेनेरेसन यो जेनेरेसन अनि तपाईँको बुढापाकाले पनि नयाँलाई रोचाइरहेछ अनि डिजिटली उनीहरू छ
1: ए बुढापाकाले पनि पुराना मानिसहरूले पनि परिपक्व मानिसहरूले अथवा एकदम पाका मानिसहरूले पनि नयाँ पुस्तालाई रुचाइरहेछ नयाँ पार्टीहरू
0: हजुर हजुर किनभने उनीहरू पार्टी प्रवेश हुनु उनीहरूको पार्टी छोड्नु डिफ्रेन्ट लिस्ट आउनु डिफ्रेन्ट यो घटनाक्रम डिफ्रेन्ट पार्टी चाहिँ राजसभा आउनु यो देखाउँछ भने मधेस या मधेस प्रति दलहरू र हजुरको काङ्ग्रेस अरू दलहरूलाई तराईमा चाहिँ रुचाउँदैन इनकेस
1: भन्छ मधेस केन्द्रित दलहरूलाई पनि रुचाउँदैन उनीहरूको भविष्य अब माथि प्रश्न उठ्यो यसको अर्थ
0: अब उनीहरूको भविष्य भनेको तपाईँहरूको अरू पार्टी राज्यसभामा आउनु पोजिसन लिनु अगाडि बढाउनु आफ्नो जसलाई राजनीति त्यो अब भइरहेछ त्यो
1: एक हिसाबले यो ठिक कि बेठिक हो
0: यो एक हिसाबले तपाईँको बेठिक नै हो होइन यो भनेको अलिकति अटोक्रेटिक रुल ल्याउन सकिन्छ होइन अटोक्रेटिक रुल ल्याउन सकिन्छ
1: निरङ्कुशता लाग्न सक्छ
0: ल्याउन सकिन्छ होइन किनभने अहिलेको के छ भने तपाईँले आफ्नो फेसबुकमा या कुनै प्लेटफर्ममा भ्युज राख्नु भने गाली खाइन्छ तर उहाँले जसले गाली गर्नु उहाँले एनालाइसिस गर्नुहुन्न के छ त भविष्य त्यो सोच्नुपर्ने हो
1: त यसको अर्थ अब फेडरलिजम चाहिँ जरुरी छैन भन्ने अर्थ हो
0: अब यही हो फेडरलिजम नेपालमा चाहिँ खासै जरुरी छैन
1: मतलब संघीयता चल्दैन
0: चल्दैन अब चाहिँ भनेको इन्स्टिट्युसनल रिफर्म र डेलिभरीको कुरा खोजिरहेको
1: छ मुलुकले चाहेको त्यो अन्ततको त त्यही दिशामा जान्छ कि स्थायित्वमा चाहिँ जाँदैछ राजनीति
0: राजनीति कहिले स्थायीमा हुँदैन
1: भनेपछि हुँदैन
0: स्टेबिलिटी कहिले हुँदैन जबसम्म तपाईँको
1: नेपालको राजनीति उही तरल तरल
0: तरल तरल तर स्थायी अहिले म्यान्डेट छ तर पनि यहाँ बालिमको टिम राजसभाको टिम अलिकति अन्तर छ क्या
1: उनीहरू के डिभिजनमा जान सक्छन्
0: अब त्यो त सबैले बताउन सक्छ त्यो अहिलेको स्थिति त्यही देखाइरहेछ होइन
1: मतलब काहीँ न काहीँ तनाव छ राष्ट्रपाभित्र
0: तनाव छ
1: बालिमको टिम र अर्को रविहरू बीच भन्दा
0: तनाव छ होइन तनाव छ यो कसैले लुकाउने कुरा तनाव त छ अब यसलाई चाहिँ हामीले त्यो तनावलाई लिएर कसैले यसलाई क्यापेसिटी बिल्डअप गर्ने त्यो चाहिँ बाटो सोच्नुपर्छ
1: हस् धन्यवाद
0: धन्यवाद
1: आदरणीय दर्शक बहिनी उहाँ हुनुहुन्थ्यो योगेश कुमार झा राजनीतिक

0: पृथक समसामयिक विषय केन्द्रित गरिएको संवाद म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट विदा दिनुहोस् नमस्कार.
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा.
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
7: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ.
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825 63 479
9: मोबाइल नम्बर 98494 67 487

बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा रहेको छ। विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीहरूले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। प्रधानमन्त्री, पर्यटन मन्त्री, संघीय संसद तथा सम्बन्धित मन्त्रालय र निकाय समक्ष ज्ञापन पत्र, छलफल, धरना र आन्दोलन मार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायीहरूको गुनासो रहेको छ। राज्यले करिब 35 अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानी समेत जोखिममा परेको व्यवसायीहरू बताउँछन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रूपन्देहीका पर्यटन तथा उद्योगी व्यवसायीले विमानस्थल सञ्चालनको विषय पुनः उठाउँदै आएका छन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म 69,377 यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन्। लुम्बिनी बुद्ध जन्मस्थल हुनुका साथै पश्चिम नेपालका प्रमुख पर्यटकीय गन्तव्यसँग जोड़िएको क्षेत्र भएकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय हवाई सञ्चालनमा जोड्न सके त्यसको प्रभाव लुम्बिनीको पर्यटनसँगै उद्योग, व्यापार र सेवा क्षेत्रमा समेत पर्ने व्यवसायीहरूको अपेक्षा रहेको छ। भोटेकोसी बाढीले भौतिक संरचना, सवारी साधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बीमा दावी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भोटेकोसीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढीबाट प्रभावित 2,180 बीमितले करिब 21 अर्ब रूपियाँको क्षतिपूर्ति दावी गरेका छन्, जसमा ठूलो हिस्सा सम्पत्ति, इन्जिनियरिङ तथा मोटर बीमा रहेको छ। तर दावीको ठूलो आकारको तुलनामा हालसम्मको भुक्तानी 67,48,000 रूपियाँ मात्र भएको छ। 20,98,87,00,000 रूपियाँको प्रारम्भिक दावी मध्ये सम्पत्ति बीमाले मात्रै 9,41,00,000 रूपियाँ भन्दा बढ़ी हिस्सा ओगटेको छ। बाढ़ीबाट जलविद्युत आयोजना, सवारी साधन, घर तथा अन्य सम्पत्ति, व्यापारिक मौजदात लगायत क्षेत्रमा ठूलो क्षति भएपछि निर्जीवन बीमा कम्पनीमा दावीको चाप बढ़ेको हो। रसुवा र भोटेकोसी क्षेत्रमा संस्थागत बीमा दावी मात्र आएका कारण भुक्तानीमा कमी देखिएको बताइन्छ। यसअघि बाढ़ीबाट करिब 26 अर्ब रूपियाँ बराबरको बीमा दावी परेको प्रारम्भिक विवरण सार्वजनिक भए पनि बीमा कम्पनीहरूबाट प्राप्त विवरणको प्रमाणीकरण तथा भेरिफिकेशन पछि नेपाल बीमा प्राधिकरणले 20,98,87,00,000 रूपियाँको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ। गएको असोज 8 गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायत विपदका घटनामा अहिलेसम्म 35 जनाको ज्यान गएको छ। केन्द्रीय प्रहरीका अनुसार विपदबाट बागलुङमा सबैभन्दा धेरै 12 जनाले ज्यान गुमाएका छन्। त्यस्तै म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको ज्यान गएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1,082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति भएको छ। 10 वटा पुल, 31 वटा गोठ र 114 पशु चौपायामा क्षति भएको प्राधिकरणको तथ्याङ्क रहेको छ। बाढ़ी र पहिरो प्रभावित क्षेत्रका झण्डै 2,000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। र झिन्जी आन्दोलनको समयमा बाँके जिल्लाका 2 वटा बाल सुधार गृह तथा एउटा कारागारबाट भागेका 169 जना बाल बन्दी र कैदीहरू अहिलेसम्म फरार रहेका छन्। आन्दोलनको क्रममा बाँकेबाट 340 जना बाल बन्दी र कैदीहरू भागेका थिए, जसमध्ये हालसम्म 169 जना कैदी अझै फरार रहेका छन्।
भागेकाहरू मध्ये हालसम्म 171 जना पक्राउ परेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका स्थित नौबस्ता बाल सुधार गृह र डुडुवाको जयन्तु बाल सुधार गृहबाट भागेका 193 जना बालबन्दी मध्ये हालसम्म 115 जना पक्राउ परेका छन्। यसैगरी नौबस्ता क्षेत्रीय कारागारबाट भागेका 147 जना कैदी मध्ये 56 जना पक्राउ परेका छन्। नौबस्ता बाल सुधार गृहका प्रमुख श्याम बहादुर राणाले सुधार गृहमा रहेका 176 जना बाल बन्दी मध्ये प्रहरीसँगको झडपमा 5 जनाको मृत्यु भएको र 78 जना भागेको बताउनु भएको छ। भागेकाहरू मध्ये हालसम्म 47 जना पक्राउ परेको र 31 जना बालबन्दीको खोजी कार्य भइरहेको उहाँको भनाइरहेको छ। यसैगरी नौबास्ताकै क्षेत्रीय कारागारबाट फरार भएका 147 जना कैदी बन्दी मध्ये एक वर्षको अवधिमा 56 जना पक्राउ परेको तथा 18 जना विदेशी सहित 91 जनाको खोजी भइरहेको क्षेत्रीय कारागारका प्रमुख दलबहादुर बस्नेतले बताउनुभयो। उक्त कारागारमा सो समयमा 585 जना कैदीहरू रहेका थिए। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
10: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
9: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
11: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा,
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध, शल्यक्रियाहरू,
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बाल बालिकाको न्युरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन, मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
12: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
13: कोसेली बेकरी र बी एन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् लौ गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बी एन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
14: सञ्चालक नरेश कुमार श्रेष्ठ

रहेको छ र सूर्यज्योति भन्ने बित्तिकै जीवन बीमाका लागि सम्झनै पर्ने नाम रहेको छ यो सूर्यज्योति लाइफ इन्सुरेन्स। देशैभर यसका शाखा सञ्जाल छन् र तपाईँलाई जहाँ सजिलो पर्छ ती ठाउँहरूबाट चाहिँ मजाले आफ्नो जीवनको बीमा आज नै गराउन सक्नुहुन्छ। हो, सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा आजको यस कार्यक्रम प्रायोजित रहेको छ र अब दशैं पनि आउन लागिसकेको छ र दशैंका गीतहरू जब जब रेडियोमा बज्न थाल्छन् त्यसपछि चाहिँ टाढा टाढा रहेका लाउरे दाजुभाइ दिदीबहिनीहरूलाई पनि अब त घर जानुपर्छ, टिकट नभएको भए टिकटको मेलो मिसाउनु पर्यो होइन, अनि त्यसपछि शहर बजारमा रहनेहरूले पनि यो पालि चाहिँ यति गते अथवा म यसरी घर जाँदैछु अनि घर गएर होइन मजासँग ती आफ्ना पुराना यादहरू दिलाउनु छ, अनि गाउँ बस्तीमा दशैंको बेलामा सबै टाढा टाढाबाट पनि आउने अझ रमाइलो भेटघाट हुने होइन यसरी नै रमाइलो गर्नुपर्छ भन्न एक किसिमको ताना बाना तपाईँले बुनिरहनु भएको छ र शहरमा हुनेहरूले पनि अब घर जानको लागि यो समयको लागि चाहिँ मैले बसको टिकट बुकिङ गर्नु छ भन्ने पनि हुन्छ, अनि मजासँग टाढा गएका लाउरीहरू चाहिँ होइन एक किसिमको पहिला पहिला चाहिँ रेडियो बजाउँदै टक्क चाहिँ गाउँ बस्तीतिर जाँदै गर्दाखेरि ओहो लाउरी आए है धेरै वर्षपछि अहिलेको दशैं र तिहारलाई रमाइलोसँग मनाउनुपर्छ भन्न कानेखुसी गर्दै गरेका ती दाजुभाइ दिदीबहिनीहरूलाई सम्झिँदै गर्दा पनि एक किसिमको मन प्रफुल्लित भएर आउँछ र तिनै बालापनको दशैंले पनि हामीलाई कता कता यादहरू दिलाइदिन्छ। अब तपाईँलाई पनि त्यस्तै यादहरू हुन सक्छन् अनि जब रेडियो मार्फत दशैंका गीतहरू बन्न थाल्छन् त्यसपछि चाहिँ अब बिस्तारै बिस्तारै हेर्नुहोस् त अब यो मौसम पनि परिवर्तन छ अनि यो मौसम सँगै अब बिस्तारै हरिया चाहिँ पात पतिङहरू अथवा हरिया चाहिँ अरू पलाउन थाल्ने पालुवाहरू पलाउने त्यो किसिमको हुन्छ र छुट्टै खालको वातावरण बीच चाहिँ यो दशैं तिहारलाई हामी मनाउँदैछौ। खैर जे भए पनि यो रमाइलो दशैंलाई रमाइलोसँग मनाउनको लागि सबैजना तमतयारी अवस्थामा रहनु भएको छ भन्ने पनि मलाई लागेको छ। हो, आजको व्यवसायमा केही दोहोरी भाका केही दशैं तिहारका दोहोरी लगायत अन्य गीत संगीतहरू इन्द्रणीको व्यवसायमा प्रस्तुत गर्दै म यो व्यवसायलाई अगाडि बढाउँछु। अब तपाईँ जहाँ जहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ कमेन्ट गर्ने साथीहरूले कमेन्ट गर्नुहोला होइन अनि एसएमएस गर्ने साथीहरूले एसएमएस गर्नुहोला। यसरी नै यात्रा अगाडि बढाउँदै गर्दा बीचमा हामी सुमधुर गीत संगीतका बानकी त सुनाउँछौ नै, अब ढिला गर्दिन इन्द्रणीको बसाईमा अर्को एउटा लोभलाग्दो गीतले तपाईँलाई मनोरञ्जन दिलाउनको लागि म अगाडि बढ्दैछु यतिखेर भने यो गीत यहाँको लागि।

देशै भरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ र लोभलाग्दा यी दशैं आउँदै गर्दा दशैंका लोकभाकाहरूले मनलाई फुरंगित सँगै तरंगित पनि बनाइरहेको छ। तपाईँ जहाँ हुनुहुन्छ आधुनिक श्रोता एसएससी समुद्र भाकाहरू रेडियोमा सुन्दै एक किसिमको आनन्द लिइरहनु भएको छ। घरदेशमा रहने घरदेशीहरू, परदेशमा रहने परदेशीहरू, अनि त्यही हो दशैं आउँदै गर्दा अब चाहिँ तपाईँले पनि तानाबाना बुनिरहनु भएको छ भन्ने मलाई लागेको छ र वर्षौंसम्म भेट नभएका आफन्तीहरूको भेटघाट गर्ने, आफूभन्दा ठूला बडाबाको हातबाट आशीर्वाद ग्रहण गर्ने, टीकासँगै आशीर्वाद थाप्ने, होइन यो बडा दशैं विचित्रै रमाइलो छ कि त्यसैले पनि नेपालीहरूको ठूलो चाडको रूपमा हामीले बडा दशैंलाई मनाउँदै आइरहेका छौं र बडा दशैंको अवसरमा नेपाली लोकसंगीतका दोहोरीको क्षेत्रमा पनि कलाकार साथीहरूले असाध्यै मन छुने लोभलाग्दा गीतहरू पनि प्रस्तुत गरि नै रहनुहुन्छ र यस्ता राम्रा राम्रा गीतहरू प्रस्तुत गरिरहनुहुने सम्पूर्ण कलाकारलाई पनि हामी सांगीतिक नमन व्यक्त गर्न चाहन्छौ। तपाईँका कारण साँच्चीकै यादगारमय दशैं बन्छ भन्ने चाहिँ हामीलाई लागेको छ र यो पालि अलिकति खल्लोपनको आभास त भइ नै हाल्ने छ किनभने भाद्र दश गते गएको विनाशकारी एक किसिमको दैवी प्रकोप, त्यसपछि यही असोजको आठ गति पछि आएको निरन्तर वर्षाका कारण फेरि पनि विभिन्न ठाउँहरूमा क्षतिग्रस्त भए, होइन, जसका कारण घर जानको लागि पुल बगाएको छ कसरी जाने होला, बाटो बगाएको छ कसरी जाने होला, एक किसिमको त्यो एउटा चिन्ता त छ, चिन्तासँगै जसरी हुन्छ योपालि त घर जान्छु भन्ने पनि छ, होइन, किनभने दशैं गाउँमै रमाइलो हुन्छ त्यसैले गाउँको दशैं मनाउनको लागि सबैजना अब अहिले चाहिँ व्यस्त रहनु भएको छ किनभने अब अलिकति खर्च पनि जोहो गर्नु पर्यो, यसका लागि काम पनि गर्नु पर्यो, होइन, यी यसरी नै तपाईँहरू चाहिँ अगाडि बढ़िरहनु भएको होला जस्तो लाग्छ। हो, हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं। सुमधुर गीत संगीतले नै बढ़ी तपाईँलाई एक किसिमको आनन्द दिलाइरहेका छौं। यतिखेर म ढिला गर्दिन, दशैं भन्ने बित्तिकै राम थापा शिशिरलाई सम्झिन्छौं र यतिखेर पनि राख्दैछौ राम थापा शिशिरको यो बहुचर्चित गीतलाई।

बेसी भरका रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। रेडियो सुन्दा छुट्टै आनन्द आइरहेको होला जस्तो लाग्छ। कति साथीहरू यात्रा गरिरहनु भएको छ गन्तव्यसम्म पुग्नको लागि। हाम्रा सवारी चालक जो गुरूजीहरू हुनुहुन्छ, रेडियो मजाले बजाउँदै यात्रुहरूलाई रेडियो होइन गीत सुनाउँदै रेडियो मार्फत अगाडि बढ़िरहनु भएको होला जस्तो पनि लाग्छ। अनि विभिन्न ठाउँमा पुग्नको लागि आतुर हुनुहुन्छ, कुदिरहनु भएको छ, मजाले इन्द्रणी घन्किरहेको छ। अनि पसलमा बसेर व्यापार गर्दै गरेका साथीहरूले पनि सुनिरहनु भएको छ। विभिन्न कल कारखानामा हुनुहुन्छ, त्यहाँ बसेर पनि हामीलाई साथ दिइरहनु भएको होला। गाउँ बस्तीमा हुनुहुन्छ, अनि त्यही हो अब दशैं भन्ने बित्तिकै सेतो माटो रातो कमेरो होइन त्यो पहिलाको चलन के घर रंगाउनको लागि। अब अहिले त घर रंगाउनको लागि विभिन्न रंगहरू भनेको जस्तो आउँछ, त्यो हिसाबले पनि सहज छ। तर पुराना ती हाम्रा मौलिक घरहरूमा चाहिँ अझै पनि रातो माटो अनि सेतो कमेरो लगाएर घरलाई चाहिँ चिटिक्क पार्ने एउटा चलन छ। चट्ट नेपाली घरलाई टक्क बनाए कस्तो रमाइलो हुन्छ नि त होइन। यसरी तपाईँ विभिन्न ठाउँहरूमा चाहिँ कति अब कमेरो लिन कति रातो माटो लिनको लागि गाउँ बस्तीमा त त्यो खालको वातावरण हुन्छ नि त होइन। त्यसरी अगाडि बढ़िरहनु भएको होला व्यस्त ठाउँमा रहने साथीहरू। विभिन्न कामधन्दामा व्यस्त रहँदा रहँदै पनि इन्द्रणीको बसाई जहाँ रेडियो मार्फत गीतहरू मजाले बजिरहेछन् सुन्दै सुन्दै यात्रा अगाडि बढ़ाउनु भएको होला जस्तो लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ, ईशाले साथ दिइरहनु भएको छ। र भर्खरै हामीले राम थापा शिशिरको असाध्यै लोभलाग्दो गीतलाई सुनाइसकेका छौं र यही बीचमा अर्को एउटा राम्रो गीत पनि सुनाउने बेला भइसकेको छ। म ढिला गर्दिन, इन्द्रणीको बसाईमा राख्दैछु यो गीतलाई।

दशैं आएपछि गाउँै रमाइलो भन्ने कुरा त कलाकार साथीहरूले भनिसक्नु भएको छ। दशैं साँच्चीकै लोभलाग्दो छ, दशैं साँच्चीकै उत्सव बन्न आउँछ, दशैं साँच्चीकै सबै नेपालीको पीर मर्काहरू होइन एक किसिमको चाहिँ लगिदिन्छ, किनभने यो दशैं भन्ने चाहिँ रमाउने बेला रहेछ। र हामी भन्न चाहन्छौ, अब पहिला चलन कस्तो थियो भने दशैं भन्ने बित्तिकै दशा आयो अनि नहुनेले पनि ऋण गरेर दशैं मनाउने एउटा चलन भनेर पनि भनिन्थ्यो। त्यो त्यस्तो गर्दा चाहिँ कसैको घरबार उजाड हुने, जसले गर्दा ऋण थुपर्ने यो खालको अवस्था हुन्थ्यो भने अहिले चाहिँ हामीले दशैं तिहार पर्वहरूलाई मनाऊ तर आफ्नो गच्छे अनुसार हामीले मनाउन सक्यौं भने त्यो असाध्यै फलदायी दशैं तपाईँ हाम्रो बन्छ। त्यसैले दशैंलाई अझ उत्सवका रूपमा मनाउनको लागि तपाईँ हामीले जे जस्तो छ होइन त्यही अनुसार दशैं मनाऊ, मिठो मसिनो आफ्नो भान्सामा जे छ त्यही खाउँ, अरूको देखासिखी गरेर माथिल्लो घरमा त ठूलो खसी ढाल्यो म पनि योपालि खसी नै ढाल्छु भन्ने मानसिकतालाई त्यागेर हामीले एकदम आनन्दको साथमा पनि दशैं र तिहारलाई मनाउन सक्छौ। त्यसरी नै यहाँहरूले मनाउनुहोला, यो हाम्रो यहाँहरूलाई एक किसिमको अनुरोध पनि रहेको छ। हामी इन्द्रणीको बसाईमा छौं, साँच्चीकै लोभलाग्दा गीतहरू आज गुन्जिरहेका छन्। मलाई त 12-15 वर्ष अगाडिको दशैंको यादहरू पनि आइरहेको छ। बालापनको दशैं, ओहो दशैंको बेलामा नौराथा भरि मन्दिरहरू डुलेको, साथीभाइ भेटेको अनि भेट भएर चिया खाएको, अनि त्यही हो अब त्यो बेलाको वातावरण भनेको चाहिँ एक किसिमको रहरै रहरमा चाहिँ होइन नौराथामा काठमाडौँमा हुनेहरू चाहिँ पशुपति 64 को दर्शन गर्न जाने त्यो एक किसिमको हुन्थ्यो होइन 64 घुम्ने भन्ने हुन्थ्यो, त्यो खालको अवस्था अथवा त्यसरी नै रमाइलो गरिन्थ्यो। अहिले पछिल्लो समयको पुस्ताका भाइ बहिनीहरू चाहिँ होइन एक किसिमको घरमै रमाउने, यसरी घुम्न जान मन नपराउने त्यो खालको अवस्था पनि देखिएको छ। तर त्यो अवस्थालाई चिर्दै हामीले हाम्रो चाडपर्वमा चाहिँ घुम्ने अथवा बिहानीको समय शुभ प्रभातीको समयमा यात्रा गर्दै गर्दा घुम्दै गर्दा एक किसिमको स्फूर्ति पनि हुन्छ, त्यसैले पनि घुम्नको लागि अनि नवरथामा टक्क मन्दिर गएको यादहरू चाहिँ हुन्छ। अहिले पनि हामी साथीभाइ ती पुराना साथीभाइसँग भेट हुन्छ अनि ती साथीभाइहरूसँग पशुपति नवरथामा घुम्न जाउँ न भन्ने एक किसिमको रहर जाग्छ। अनि कति दशैं त त्यसरी नै हामी गएका छौं, अब यो पाली पनि त्यसरी नै ती पुराना यादहरू दिलाउनको लागि पुरानै साथीभाइ जम्मा भएर घुम्न जाने होइन बिहानीको समयमा मन्दिरहरू, किनभने नवदुर्गाको दर्शन अनि नवदुर्गाको दर्शन गर्दै गर्दा त्यो नवरात्रभर चाहिँ विभिन्न चाहिँ मन्दिरहरू जाँदै गर्दाखेरि धेरै जसो चाहिँ हामी काठमाडौँबाट पशुपति बढ़ी जान्थ्यौं। अब यो प्रसंगहरू छँदै नै छन् किनभने रमाइला किस्साहरू हुने दशैं तिहारका, दशैं तिहारकै भाकाहरू बजिरहेछ किनभने अब दशैं आउन धेरै दिन बाँकी छैन नि साथी। अब राख्दैछु यतिखेर म अहिलेको दशैंमा बोलको गीत सुनाउँदैछु, म्युजिक नेपाल युट्युब च्यानल मार्फत आएको त्रिसना म्युजिकबाट खुमन अधिकारी र कालिका रोकाले गाउनु भएको छ, बाबुरामजी रंजिताजीले यसमा अभिनय गर्नुभएको छ। राख्दैछु यो गीतलाई।

भेट्न पाए अहिलेको दशैंमा साच्चीकै भन्नुपर्दा म जस्तो खुशी चाहिँ कोही नै हुने छैन। यो खुशी साच्चीकै सारा नेपालीहरूको, किनभने आफ्नो मन परेको मान्छे अनि आफन्तीहरूसँग भेटेर दशैं मनाउँदै गर्दा कम त रमाइलो हुँदैन, होइन धेरैलाई रमाइलो हुन्छ। हामी मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै छौं। इन्द्रणीको श्रृंखला अगाडि बढ्दैछ। धेरैभन्दा धेरै साथीहरूले हामीलाई हेर्दै र सुन्दै गर्दा रमाइलोपनको आभास पनि गरिरहनु भएको छ। जो जहाँ बसेर हामीलाई साथ दिइरहनु भएको छ सबै साथीहरूलाई पनि नमन गर्छु। भर्खरै हामीले कालिका रोका अनि खमन अधिकारीको आवाजमा रहेको यो तिर्सना म्युजिकको प्रस्तुति म्युजिक नेपाल मार्फत युट्यूबमा आएको गीतलाई सुनाइसकेका छौं र सम्भवत 12-13 वर्ष अगाडि यो गीत सांगीतिक बजारमा आएको थियो र हिजो सुन्दा पनि त्यतिकै मजा, होइन यसो म उमेर गन्ती गर्छु कि यो गीत आउँदै गर्दा म पनि भर्खर 28-29 रहेछु कि हिसाब गर्दै गर्दाखेरि चाहिँ त्यो बेलाको दशैं कति रमाइलो हुन्थ्यो, होइन अझ त्योभन्दा अगाडिको दशैं कति रमाइलो हुन्थ्यो। अनि घरमा आमा बुबालाई चाहिँ दशैं आउँदै गर्दा नयाँ नयाँ कपड़ा किन्दै गर्दा अनि त्यसपछि पहिला पहिला चाहिँ दशैंमै कपड़ा किन्ने चलन, होइन कतिले त स्कूलकै ड्रेस नै सिलाएको दशैंको बेलामा, त्यो पनि यादहरू मलाई छ। मैले पनि धेरै दशैंमा दशैं भन्ने बित्तिकै नयाँ लुगा हाल्न पाइने, नयाँ कपड़ा हाल्दै गर्दा चाहिँ कस्तो ड्रेस सिलाउने भन्दाखेरि दशैंको ट्याक्क हरियो सर्ट, होइन सेतो सर्ट र निलो प्यान्ट सिलाउँथे कि म चाहिँ, त्यो खालको अवस्था थियो। यसरी नै तपाईँ धेरैले पनि यसरी नै स्कूले जीवनमा चाहिँ दशैं आउँदै गर्दा दशैंलाई स्कूलकै ड्रेस हालेको पनि सम्झना होला जस्तो लाग्छ। यो रमाइलो मैले केही व्यतीत अथवा केही वर्णन गरे जुन चाहिँ तपाईँले पनि ती समयमा भोग्नु भएको थियो अथवा त्यसरी नै दशैं मनाउनु भएको थियो होला जस्तो लाग्छ। हामीलाई धेरै साथीहरूले हेर्दै हुनुहुन्छ, अम्बिका रेग्मीले कार्यक्रम सुन्दै, कमला डुम्रेले पनि सुन्दै हुनुहुन्छ, विक्रम धमला पनि हलो हलो दाई नमस्कार गर्दै आउनु भएको छ, ईशा धमला बहिनीलाई मिठो सम्झना भन्नुभएको छ, होइन अनि हाम्रो रोहित देउबाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, डलिलधुराबाट सम्झना गर्न चाहनु भएको छ। त्यसपछि नक्कुल रिजालले पनि गुड मर्निङ दाई भन्नुभएको छ, अनि श्याम खत्रीले पनि के छ इन्द्रणीको खबर भन्नुभएको छ, मधुसूदन घिमिरेले इन्द्रणी हेर्दै हुनुहुन्छ, करिना मगर पनि हामीलाई सुन्दै रहेको जानकारी भन्नुभएको छ, राजकुमार दुधराजले पनि इन्द्रणी सुन्दै गर्दा सबैलाई सम्झना गर्न चाहनु भएको छ, अनि रंजुले पनि सुन्दै हुनुहुन्छ, अनि दिप्सन दिव्यानी श्रेष्ठले नमस्कार शुभ बिहानी भन्नुभएको छ, अनु मगरले पनि सुन्दै हुनुहुन्छ, दुर्गा पराजुलीले पनि कार्यक्रम सुन्दै गरेको अवस्था, शरण सिंहदेखि धेरै धेरै हुनुहुन्छ, सीमा आले पनि सुन्दै रहनु भएको छ, अनि हाम्रो भरत कुमार गिरी हेलो मेरो प्यारो मान्छे अहिले अस्ट्रेलियामा छन्, बीएनबी फेस हाउसका संचालक हाम्रो भरत कुमार गिरी अहिले चाहिँ घुमघामको क्रममा सँगै एउटा ओलम्पिक जस्तै होइन एथलेटिक्सको लागि भनौँ दौड प्रतियोगिताको लागि भाग लिन अहिले मेलबर्नमा छन् जस्तो लाग्छ, मेलबर्नमा उनको दौड प्रतियोगिता छ, विशेष गरी गोकर्णेश्वर देशकै प्रतिनिधित्व गर्दै दौड़िनको लागि अस्ट्रेलिया पुग्नु भएको छ केही दिन अगाडि, अनि रमाइलो भइरहेको अवस्था भन्नुभएको छ, शर्मिला शर्माले पनि सुन्दै हुनुहुन्छ, सही हो रे भरतले, सही हो अहिले चाहिँ अस्ट्रेलियाका विभिन्न शहरहरू घुम्दै गर्दा रमाइलोपनको आभास भएको थियो, केही दिन अगाडि कविता त्यसपछि युना प्रकाश बाबु सबैलाई भेट्नु भएको थियो, रमाइलो गर्नुभएको छ, विशेष गरी मेरो प्यारो मान्छे भरतलाई म एकदम रमाइलो ती पलहरू व्यतीतको लागि एकदम आग्रह पनि गर्न चाहन्छु। भरतले पनि यतिखेर अस्ट्रेलियामा पुगेर हामीलाई सुन्दै गरेको अवस्था भन्ने जानकारी, इन्दिरा दाहालले पनि हामीलाई सुन्दै हुनुहुन्छ, दिलीप पहरीले माछा पोखरी काठमाडौँबाट सबैलाई सम्झना गर्न चाहनु भएको छ, दिनेश लामी छाने पश्चिमेले पनि हामीलाई सुन्दै र हेर्दै गरेको अवस्था भन्नुभएको छ, सही हो सही भरत कहाँ हो ट्याक्क लेख न है, अस्ट्रेलियाको अवस्था रमाइलो छ मलाई थाहा छ, एक बारको जुनी हो पाएको जीवनलाई चाहिँ खुशीमय बनाउनु पर्छ, त्यसको लागि यात्रा नै सबैभन्दा ठूलो कुरा हो, यात्रा गर्नुपर्छ, भरतलाई धेरै धेरै सम्झना छ। अब एउटा गीत राखौं, बाहिर हाम्रो टेक्निकलमा हुनुहुन्छ यतिखेर इच्छा, अब रेडियोमा विरहका गीतहरू जब दशैं आउँछन् बन्न थाल्छन्, हाम्रो पनि त्यही हो पारा होइन, हामीले पनि मिठा मिठा गीतहरू बजाइरहेका छौं, यतिखेर प्रवीण घरती अनि देवी घरती भन्दै हुनुहुन्छ, रेडियोमा विरहका गीत आइसक्यो बोलको गीत यतिखेर।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
5: होइन भाइला
6: लखर लखर कहाँ हिनिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
8: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ साथमा तीन पटक खाना तथा बस्न फ्री 45 वर्षसम्मका मानिस जान मिल्ने 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
10: डाक्टर आउने बारे सूचना
11: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी

0: खोकी, टीबी, क्षय रोग, छाती को संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, राती में घूर्ने समस्या तथा फोक्सो र छाती संबंधी संपूर्ण रोगहरूको सफल उपचार।
1: सास फेर्न गाह्रो हुने, छाती में पानी जमेको र फोक्सोको तथा छाती को क्यान्सर सम्बन्धी उपचार,
2: साथै डाक्टर द्वारा इन्फ्लुएन्जा र निमोनिया को भ्याक्सिन पनि लगाइन्छ।
3: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
4: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ।
6: सम्पर्क फोन नम्बर 98479-57193 र 98182-89028।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684।

0: रंगाउँ दै देश मेरो एभरेस्ट
1: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा अफसालको नमस्कार। एन प्यावसन दाङको आयोजनामा विद्यार्थीहरूको बौद्धिक तथा मौलिक क्षमता अभिवृद्धि गर्ने र भविष्यमा लोकसेवा जस्ता प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले जिल्ला स्तरीय हाजिर जवाब प्रतियोगिता सम्पन्न भएको छ। दाङ जिल्लाका एन प्यावसनमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा ज्ञानज्योति स्कूलले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी शारदा सिस्नेले द्वितीय, सगरमाथाले तृतीय तथा राप्ती बाल एकाडेमीले सान्तन स्थान प्राप्त गरेका छन्। प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। एन प्यावसन दाङका अध्यक्ष शालिग्राम कार्कीको अध्यक्षता तथा तुलसीपुर उपमहानगर शिक्षा अधिकृत मन बहादुर खड्काको प्रमुख आतिथ्यता एवं एन प्यावसनका जिल्ला सल्लाहकार तथा ज्ञानज्योति फाउण्डेशनका सीईओ सुरेन्द्र जीशीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। त्यस अवसरमा प्रमुख अतिथि खड्काले विद्यार्थीहरू किताबी ज्ञानमा मात्र सीमित नभई बाहिरी ज्ञानका माध्यमबाट भविष्यमा सफल हुन सक्ने बताएका छन्। कार्यक्रममा उपाध्यक्ष ठाकुर डागीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहअधिकरण सचिव छवि कुमार ओलीले गर्नुभएको थियो। दाङमा वर्षासँगै आएको हावाहुरीका कारण 4 बिघा जग्गामा लगाएका करिब 2000 केरा खेतीमा बोटमा करिब 14 लाख बोट बिरूवा 14 लाख रूपियाँ बराबरको क्षति भएको छ। घोराई उपमहानगरपालिका 12 रतनपुरमा असोज 8-9 गते वर्षासँगै आएको हावाहुरीले केराबारीमा ठूलो क्षति पुर्याएको किसान होमबहादुर केसीले बताउनुभयो। 4 बिघा जग्गामा लगाएका करिब 2000 हरिसाल जातका केराका बोट ढलेर नष्ट भएको छ। ढलेका बोट मध्ये करिब 1400 भन्दा बढ़ीमा फल लागिसकेको थियो। बिक्रीका लागि तयार हुँदै गरेका र भर्खर फल लाग्न थालेका केराका बोट ढलेका छन्। उहाँका अनुसार साना र फल नलागेका केही बोट बचे पनि फल लागेका ठूला बोट अधिकांश ढलेका छन्। हावाहुरीका कारण गत वर्ष पनि केरा खेतीमा क्षति बेहोर्नु परेको केसीले यस वर्ष भने ठूलो क्षति बेहोर्नु परेको बताउनु भएको छ। केसीले घोराई उपमहानगरपालिका 12 रतनपुर स्थित माध्यमिक विद्यालय हापुर रतनपुरको 9 बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेती गर्दै आउनु भएको छ। 4 बिघा जग्गामा केरा खेतीसँगै कुखुरा पालन र कृषि पेशा गर्दै आउनुभएका केसीले पुरानै अवस्थामा फर्कन करिब 2 वर्ष लाग्ने बताउनु भएको छ। विगत 6 महिनादेखि बिग्रिएर बन्द रहेको बाँकेको खजुरा स्थित सुशील कोइराला पर्खर क्यान्सर अस्पतालको लिन्याक मेसिन मर्मत सम्भारपछि पुनः सञ्चालनमा आएको छ। मेसिन सञ्चालनपछि रेडियो थेरापी सेवा पूर्ववत रूपमा शुरू भएको छ। क्यान्सरका बिरामीको उपचारको प्रमुख केन्द्र बन्दै गएको सो क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण करिब 6 महिनादेखि बन्द अवस्थामा रहेको थियो। रेडियो थेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएसँगै यहाँका क्यान्सर बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था धेरै हटेको अस्पतालले जनाएको छ। लामो समयदेखि बिग्रिएको सो अस्पतालको लिनियर एक्सिलेटर लिनेक र ब्रेकी थेरापी मेसिन मर्मतपछि सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी डाक्टर प्रवीण कुमार गुप्ताले बताउनुभयो। दुवैको उपकरण सञ्चालनमा आएपछि उपचारका लागि आउने बिरामीलाई अब अन्य क्यान्सर अस्पतालमा जान नपर्ने भएको अस्पतालका निर्देशक डाक्टर निरज भट्टराईले बताउनुभयो। अस्पतालमा रेडियो थेरापीसँगै किमोथेरापी, क्यान्सर शल्यक्रिया, सिटी स्क्यान, म्यामोग्राफी र भिडियो एक्सरे लगायतका सेवा सञ्चालनमा रहेका छन्। गम्भीर अवस्थाका बिरामीका लागि आईसीयू, भेन्टिलेटर तथा निरन्तर निगरानीको व्यवस्था रहेको अस्पतालले जनाएको छ। र सल्यानका 7 पालिकामा फैलिएको किटजन्य सरुवा रोग स्क्रब टाइफसबाट 370 जना संक्रमित भएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानको पछिल्लो अध्यावधिक विवरण अनुसार जिल्लाभर सरकारी र निजी दुवै क्षेत्रका स्वास्थ्य संस्थामा 2322 जनाको परीक्षण गर्दा 458 जनामा संक्रमण पुष्टि भएको हो। जिल्लाको संक्रमण दर
19.72% रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। विभिन्न पालिका र जिल्ला अस्पताल सहित सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएका 1984 जना मध्ये 377 जना अर्थात 18.65% र बागसौर स्थित निजी स्वास्थ्य संस्थामा जाँच गराएका 338 जना मध्ये 88 जना स्क्रब टाइफस पोजिटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो। यस संक्रमणको जटिलताका कारण दार्मा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भएको छ। संक्रमणको विवरण अनुसार महिला यस रोगको उच्च जोखिममा परेका छन्। जम्मा 458 जना संक्रमित मध्ये 360 जना महिला र 98 जना मात्र पुरूष रहेका छन्। दार्मा गाउँपालिकामा 532 जनाको सरकारी परीक्षणमा 116 जनामा संक्रमण पुष्टि भएको छ। कपुरगोट गाउँपालिकामा परीक्षण गरिएका 156 जना मध्ये 52 जना, कोमा गाउँपालिकामा 181 जना मध्ये 54 जना र बाक्सर नगरपालिकामा 629 जना मध्ये 168 जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै छत्रेश्वरी गाउँपालिकामा 27 जना मध्ये 6 जना, कालीमाटीमा 21 जना मध्ये 2 जना र बनगाट कुपिन्डे नगरपालिका 7 जनामै संक्रमण देखिएको छ। जिल्ला अस्पतालमा जाँच गरिएका 769 जना मध्ये 44 जनामा पोजिटिभ रिपोर्ट आएको छ। हस्तो बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यार, यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अय्या, अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नाइस भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
5: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतु गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-63-0027,
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए, कति ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
11: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए, ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिकी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी, खोराइदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
15: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
17: अब दाँत भर्ने, दाँत फाल्ने, नयाँ दाँत राख्ने, दाँत सफा गर्ने, चम्किलो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, इम्प्लान्ट सर्जरी आदि, दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा। प्राइम डेन्टल क्लिनिक।
14: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ। स्थान घोराई दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा। सम्पर्क नम्बर 082-591-794, मोबाइल नम्बर 98-22-87-74-94।

0: रंगाउँ रेडिस मेरो एभरेस्ट
1: त्रिनेत्र नेत्रालय आँखोपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टिरोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्युरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
2: अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: ASD डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73

0: झल्काएर भाइलो
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राईदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।
9: होइन के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
9: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड

0: पानी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
3: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
4: मध्य पश्चिम टाइम चेक यति बेला मध्याह्नको 12 बजेको छ।
5: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। पहिले मुख्य खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने, महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवत जावत बन्द। भोटेकोसी बाढ़ीले 430 MW विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै, मन्त्रालयसँग निरन्तर समन्वयमा काम गरिरहेको विद्युत प्राधिकरणको भनाई। संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, नेपालको कूटनीतिक छवि उच्च बनाएको दावी। 20 वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णवीर, परेवावीर र बांगे मोड़ क्षेत्रका पहिरो लगायतका अवरोध हटाएर दिउँसो 1 बजेदेखि सड़क सञ्चालनमा ल्याउने तयारी छ। यो सँगै काठमाण्डौ भित्रने र बाहिरिने सबैजसो सड़क सञ्चालनमा आउने भएका छन्। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खुलेको छ। अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी चलेका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ सड़क पनि एकतर्फी सञ्चालनमा छ। म्याग्दीको बेनी बाबिया चौर सड़क खण्ड खुलेको छ। पछिल्लो झरीका कारण प्रभावित बनेको यो सड़क खण्ड 4 दिनपछि सञ्चालनमा आएको हो। म्याग्दीको पश्चिमी क्षेत्रका 3 वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सड़क सञ्चालनपछि स्थानीय वासिन्दालाई सहज भएको छ। पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिकाको केन्द्र रहेको बाबिया चौर हुँदै पाना बगरसम्म 16 किलोमिटर सड़क मरमत गरेर यातायात सञ्चालनमा ल्याएको हो। गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरी, मालिका, मंगला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने 24 किलोमिटर दूरीको बेनी दरवाङ तर्फबाट बांगे पहिरोसम्म मरमत भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिलर भाँचिएको छ। महाकाली नदीमाथि रहेको पुलको पिलर आज बिहान भाँचिएको हो। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिलर भाँचिएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले जानकारी दिनुभयो। पुलको झण्डै 6 मिटर भाग मरमत गर्नुपर्ने भएको छ। यो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ। 2 दशक अघि झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी देशका अरू क्षेत्र क्षेत्रसँग भौगोलिक रूपले जोड़िएको थियो। भीमदत्त नगरपालिका 13 वडाध्यक्ष राम बहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताउनुभयो। बिहान पानीको वेगले पिलर भत्किएको र आवागमन रोकिएको उहाँको भनाई छ। नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदल यात्री पुल मध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित छ। महाकाली नदीमाथि बनेको यो पुलको लम्बाई 1452.96 मिटर रहेको छ। दोधारा चाँदनी झोलुङ्गे पुल भएर आवागमन नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। झण्डै 1.5 किलोमिटर लामो यो पुल निर्माण हुनु अघि दोधारा चाँदनीका वासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढ़ीले त्रिशुली करिडोरबाट काठमाण्डौ बालाजु र चपलीमा आउने विद्युत रोकिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृह कार्य अगाडि बढ़ाएको हो। भोटेकोशी बाढ़ीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरूद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढ़ाएको मन्त्रालय का प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर काम गरिरहेको छ। प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माण अगाडि बढ़ाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भई स्वदेश फर्कनु भएको छ। महासभा एवं त्यस अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाएर उहाँ आज बिहान स्वदेश फर्कनु भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपालले उठाएको जलवायु न्यायको एजेण्डाले विश्व मंचमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दावी समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले महासभामा गर्नुभएको सम्बोधन र आफूले विभिन्न मंचमा राखेको धारणाले नेपालको कूटनीतिक छवि उच्च बनाएको उहाँको भनाई छ। परराष्ट्र मन्त्री खनाल गएको असोज 4 गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। यो भ्रमणका क्रममा उहाँले नेपालको तर्फबाट सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गरी आपसी हितको विविध विषयमा छलफल समेत गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उड़ानको प्रतीक्षामा नयाँ सरकारसँग निजी क्षेत्रको आशा आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति आवत जावत बन्द भोटेकोशी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उड़ानको पर्खाईमा छ। विमानस्थल निर्माण सम्पन्न भई संचालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उड़ान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रूपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढ़े विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उड़ानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। पर्यटन व्यवसाय तथा नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानी भन्दा दोब्बर छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पछिल्लो राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा नयाँ सरकारबाट केही आशा पलाएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रूपन्देहीका पर्यटन तथा उद्योग व्यवसायले विमानस्थल संचालनको विषय प्राथमिकतामा राखेर उठाउँदै आएका छन्। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2800 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलामा 2,93,300 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 3,800 रूपियाँले घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,395 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ। सेप्टेम्बर 30 अर्थात आजका दिन अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको हो। यससँगै सन् 2003 इराकमाथि आक्रमण शुरू गरे यता कायम रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने बीबीसीको खबरमा उल्लेख छ। सद्दाम हुसेनलाई सत्ताबाट हटाएपछि इराक लामो समयसम्म विद्रोह र साम्प्रदायिक हिंसामा फँसेको थियो। त्यसपछि अमेरिकाले सन् 2011 आफ्ना फौज फिर्ता गरेको थियो। तर इस्लामिक स्टेट आईएस विरूद्धको अभियानमा सहयोग गर्न सन् 2014 अमेरिकी सेना फेरि इराक फर्किएको थियो। सन् 2024 अमेरिका र इराकले आईएस विरूद्धको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य अभियान अन्त्य गर्ने सहमति गरेका थिए। त्यसअनुसार अहिले अमेरिकी फौज फिर्ता भइरहेको हो। इराक युद्धको समयमा सन् 2007 इराकमा 1,70,000 भन्दा बढ़ी अमेरिकी सैनिक तैनात थिए। सन् 2023 डिसेम्बरसम्म यो संख्या घटेर 2,400 पुगेको थियो। अमेरिकी फौज फिर्ता भए पनि इराकमा अमेरिकाको राजनीतिक तथा सुरक्षा प्रभाव तत्काल समाप्त नहुने विश्लेषकहरूले बताएका छन्। अब विदेशको खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले यो निर्णयप्रति असन्तुष्टि जनाउँदै अपीलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी समेत गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। म्यान्चेस्टर सिटीले अब सबै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढ़ाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 सन् 2017-18 अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढ़ाउन र खर्च घटाउन विभिन्न झुटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आर्थिक वास्तविक आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लीग र यूईएफए को खर्च सीमाको उल्लेखनीय रूपमा उल्लंघन गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने। महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवाजावत बन्द। भोटेकोशी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै, मन्त्रालयसँग निरन्तर समन्वयमा काम गरिरहेको विद्युत प्राधिकरणको भनाई। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, नेपालको कूटनीतिक छवि उच्च बनाएको दावी। 20 वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 91.4 MHz तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 65 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनु। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
13: ब्लड प्रेसर हाई लो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
13: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
13: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
13: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: बिरामी जाँचो निमिति यही असोज 16 गते शुक्रबार
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98478 28 913 र 98095 12 871।
16: खुसीको खबर खुसीको खबर खुसीको खबर।
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847 0825 90 847।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-5562-601 98578-35990 98578-31684।
21: डाक्टर आउने बारे सूचना।
22: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू
22: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
21: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
14: बिरामी जाँचो निमित्त यही असोज 17 गते शनिबार
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: মধ্যে বসব।
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनिरमा सुन्न सक्नुहुनेछ। 082568954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568-54 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
0: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक्स घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
0: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक्स घुराई दान।
4: फोन नम्बर
5: 0825674552
4: 0825674552 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व तर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।

0: दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न कृषि विकास कार्यक्रम सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सूचना जारी गर्दै इच्छुक कृषक समूह, कृषि सहकारी, कृषक उद्यमी फर्म तथा कम्पनीलाई आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आग्रह गरेको हो। केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात असोज 20 गतेसम्म आवेदन दिनुपर्नेछ। केन्द्रले युवा लक्षित कृषि उत्पादन तथा उद्यमशीलता, सिंचाई सहित कृषि विकास कार्यक्रम, क्षेत्रफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, मागमा आधारित कृषि विकास कार्यक्रम, कृषि यान्त्रिकीकरण तथा रैथाने र स्थानीय जातका बाली प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यस्तै कृषि उपज बजारीकरण, सामग्रीमा सहयोग, बगर खेती तथा वसन्ते बाली प्रवर्धन, बिउ आलुको ढुवानी, बोर तथा शीत भण्डारण शुल्कमा सहयोग र सहकारी मार्फत कृषि प्रवर्धन कार्यक्रम पनि सञ्चालन हुनेछन्। केन्द्रका अनुसार युवा लक्षित कृषि उत्पादन तथा उद्यमशीलता कार्यक्रम अन्तर्गत कृषि मूल्य श्रृंखला विकासका क्रियाकलाप तथा नवप्रवर्तन योजना र कृषि सम्बन्धी सिपको उपयोग गर्न सकिनेछ। यस कार्यक्रममा 18 देखि 40 वर्ष उमेर समूहका युवा सहभागी हुन सक्नेछन्। सिंचाईतर्फ सोलर थोपा र लिफ्ट सिंचाई, बोरिङ पम्पसेट तथा मोटर खरिद, सिंचाई कुलो र पोखरी निर्माण तथा सुधारका लागि समेत सहयोग उपलब्ध गराइने केन्द्रले जनाएको छ। यस्तै सहकारी मार्फत कृषि प्रवर्धन कार्यक्रम अन्तर्गत सहकारी संघ संस्था मार्फत कृषि तथा पशु पक्षी जन्य उत्पादन, प्रशोधन र बजारीकरणसँग सम्बन्धित प्रविधिमा आधारित मेसिन, औजार, उपकरण तथा सामग्रीमा सहयोग गरिनेछ। यस कार्यक्रमका लागि सहकारी संघ संस्थाले आयोजना सहितको प्रस्ताव कार्यालयमा पेश गर्नुपर्नेछ। दर्ता भएको मितिले कम्तीमा 2 वर्ष पूरा भएका र बचत तथा ऋण कारोबार बाहेकका सहकारी संघ संस्था हुनुपर्नेछ। तुलसीपुर उपमहानगरपालिकाभित्र किताकात सम्बन्धी समस्या समाधान गर्न माग गर्दै तुलसीपुरका नागरिकहरूले नगर प्रमुख समक्ष निवेदन दिएका छन्। कार्यवाहक नगर प्रमुख माधव ओलीलाई बुझाइएको निवेदनमा जग्गा किताकातको विषयमा देखिएको समस्याका कारण नागरिकहरू मर्कामा परेको उल्लेख गरिएको छ। लामो समयदेखि किताकात सम्बन्धी समस्या समाधान हुन नसकेको भन्दै तत्काल आवश्यक पहल गर्न उनीहरूले माग गरेका छन्। निवेदनमा किताकात रोकिदा जग्गाधनी तथा सेवाग्राही समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन आग्रह गरिएको छ। निवेदकहरूले समस्या समाधान नभई चरणबद्ध रूपमा संघर्षका कार्यक्रम अघि बढ़ाउने चेतावनी समेत दिएका छन्। उनीहरूले नागरिकको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएर पहल गर्नुपर्ने माग गरेका छन्। विगत 6 महिनादेखि बिग्रिएर बन्द रहेको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लिन्याक मेसिन मरमत सम्भारपछि सञ्चालनमा आएको छ। मेसिन सञ्चालनपछि रेडियोथेरापी सेवा पूर्ववत रूपमा शुरू भएको छ। क्यान्सरका बिरामीको उपचारको प्रमुख केन्द्र बन्दै गएको सो क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण करिब 6 महिनादेखि बन्द अवस्थामा थियो। रेडियोथेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएसँगै यहाँका क्यान्सर बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्था धेरै हटेको अस्पतालले जनाएको छ। र एनपेप्सन दाङको आयोजनामा विद्यार्थीहरूको बौद्धिक तथा मौलिक क्षमता अभिवृद्धि गर्ने र भविष्यमा लोकसेवा जस्ता प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले जिल्ला स्तरीय हाजिरी जवाब प्रतियोगिता सम्पन्न भएको छ। दाङ जिल्लाका एनपेप्सनमा आबद्ध विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा ज्ञानज्योति स्कूलले प्रथम स्थान हासिल गरेको छ। यसै गरी शारदा सिस्नेले द्वितीय, सगरमाथाले तृतीय तथा राप्ती बाल एकाडेमी सान्त्वना स्थान प्राप्त गरेका छन्। प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। एनपेप्सन दाङका अध्यक्ष शालिग्राम कार्कीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता एवं एनपेप्सन जिल्ला सल्लाहकार तथा ज्ञानज्योति फाउण्डेशनका सीईओ सुरेन्द्र जीशीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। त्यस अवसरमा प्रमुख अतिथि खड्काले विद्यार्थीहरू किताबी ज्ञानमा मात्र सीमित नभई बाहिरी ज्ञानका माध्यमबाट भविष्यमा सफल हुन सक्ने बताएका थिए। कार्यक्रममा उपाध्यक्ष ठाकुर दागीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण सचिव छवि कुमार ओलीले गर्नुभएको थियो। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847877977
8: र 9857830689।
9: के तपाईँलाई पाइल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: गंगा रेडी मेरो एवरेस्ट।
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
2: सम्पर्क नम्बर 082-560-023।
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
3: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
4: सञ्चालक नरेश कुमार श्रेष्ठ।

को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट प्याकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजनाइज प्रविधि प्रस्तुत राप्ती अंचल कई पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जार को व्यवस्था
0: अर्डर अनुसार खाली बोतल को उत्पादन
1: बीस लिटर जार मा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कान

0: एफएक्स सिनेमाज घोराई दस चौडीकुला दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
1: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ मिलनको शक्ति।
0: जदौ
2: रागले बोल्यो जातको चलना पानी हातको
0: बाएक एउटा
3: मलाई मेरी छोरी फूल जस्तै लाग्छ। आजदेखि हजुरको शिरमा सिउरी दिएछ।
0: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
4: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए उन कौओं की कहानी है।
0: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: द रियल गेम बिगिन्स नाउ।
2: स्वर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानायक चलचित्र आचार्य।
3: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
2: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन
4: लिनुहोस्।
5: होइन भाइला,
6: लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको एसीका पार्टपुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल।

0: बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
1: मध्य पश्चिम चाँड च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाइन फारम अब दाङ प्रशासनबाटै भरिने भएको छ। राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन चाहने सेवाग्राहीका लागि कार्यालयमै अनलाइन आवेदन फारम भर्ने व्यवस्था गरिएको हो। जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय परिचय पत्रको नयाँ विवरण दर्ता अर्थात इनरोलमेन्ट तथा बायोमेट्रिक विवरण संशोधन र राहदानीका लागि आवश्यक अनलाइन आवेदन फारम कार्यालयबाटै भर्ने व्यवस्था गरेको जनाएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै सेवाग्राहीको सुविधाका लागि कार्यालयबाटै फारम भरिने व्यवस्था गरिएको उल्लेख गरेको छ। कार्यालयका अनुसार राष्ट्रिय परिचय पत्र बनाउन नागरिकता प्रमाणपत्रको सकल विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र एकल महिला वा विधुर पुरूषहरूको हकमा मृतक पति वा पत्नीको मृत्यु दर्ता प्रमाणपत्र तथा बसाईसराय गरी आएका व्यक्तिको हकमा बसाईसराय प्रमाणपत्रको सक्कल पेश गर्नुपर्नेछ। यस्तै राहदानी बनाउनका लागि सक्कल नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र आवश्यक पर्नेछ। नाबालकका लागि भने नाबालक परिचय पत्र आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। कार्यालयले सम्बन्धित सेवाग्राहीलाई आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। रूकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जना घाइते भएका छन्। आज बिहान जिल्लाको चौरजहारी नगरपालिका साथ मेलैनाउमा यात्रुवाहक जीप दुर्घटना भएको हो। चौरजहारी नगरपालिका 12 को जोगिनेटाबाट चौरजहारी बजारतर्फ जाँदै गरेको लु 1-6-16-82 नम्बरको जीप दुर्घटना हुँदा 2 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो। दुर्घटनामा घाइते पूरण केसी र रामबहादुर केसीलाई उपचारका लागि चौरजहारी अस्पताल ल्याइएको छ भने अन्य यात्रुको अवस्था सामान्य रहेको छ। उहाँहरू खतरामुक्त हुनुहुन्छ। अनियन्त्रित भएको जीपको ब्रेकले काम नगरेपछि चालकले मेलैनाउली बजारको भित्तातर्फ जीव मोडेर दुर्घटना हुनबाट जोगाएको स्थानीय व्यवसायी खिमानन्द भण्डारीले जानकारी दिनुभयो। स्थानीयका अनुसार क्षमताभन्दा बढ़ी यात्रु बोकेको जीव अनियन्त्रित भएर मेलैनाउली बजारको नालामा दुर्घटना परेको हो। उनीहरूका अनुसार जीवको छतमा समेत बसेका यात्रुहरू हाम फालेर जोगिएका थिए। सल्यानका 10 पालिका मध्ये 7 पालिकामा किटजन्य सरुवा रोग स्क्रब टाइफस फैलिएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानको पछिल्लो अध्यावधिक विवरण अनुसार जिल्लाभर सरकारी तथा निजी स्वास्थ्य संस्थामा 2322 जनाको परीक्षण गर्दा 458 जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको संक्रमण दर 19.72% रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। विभिन्न पालिका र जिल्ला अस्पताल सहितका सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएका 1984 जना मध्ये 370 जना अर्थात 18.65% संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो। यस्तै बागचौर स्थित निजी स्वास्थ्य संस्थामा परीक्षण गराएका 338 जना मध्ये 88 जना अर्थात 26.04% स्क्रब टाइफस पोजिटिभ देखिएको उहाँले बताउनुभयो। यस क्रममा यस संक्रमणका कारण दरमा गाउँपालिकामा मात्रै हालसम्म 8 जनाको मृत्यु भएको छ। संक्रमित मध्ये महिलाको संख्या उच्च रहेको देखिएको छ। कुल 458 संक्रमित मध्ये 360 जना अर्थात 78.60% महिला र 98 जना अर्थात 21.40% पुरूष छन्। खेतबारीमा काम गर्ने, घाँस दाउरा गर्ने तथा पशुपालनमा महिलाको प्रत्यक्ष संलग्नता बढ़ी हुने भएकाले माइट सूक्ष्म किराको टोकाईबाट उनीहरूमा संक्रमणको जोखिम बढ़ी देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। र कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न कृषि विकास कार्यक्रम सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सूचना जारी गर्दै इच्छुक कृषक समूह, कृषि सहकारी, कृषक उद्यमी फर्म तथा कम्पनीलाई आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आग्रह गरेको हो। केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात असोज 20 गतेसम्म आवेदन दिनुपर्नेछ।
केन्द्रले युवा लक्षित कृषि उत्पादन तथा उद्यमशील सिंचाई सहित कृषि विकास कार्यक्रम क्षेत्रफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम मागमा आधारित कृषि विकास कार्यक्रम कृषि नियन्त्रण तथा रैथाने र स्थानीय जातका बाली प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यस्तै कृषि उपज बजारीकरण सामग्रीमा सहयोग बगर खेती तथा वसन्ते बाली प्रवर्धन बिउ आलुको ढुवानी बोरा तथा शीत भण्डार शुल्कमा सहयोग र सहकारी मार्फत कृषि प्रवर्धन कार्यक्रम पनि सञ्चालन हुनेछन्। हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, कोराहीदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: छकत्रो नो इट लाइक फ्लो राशिता पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
13: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
14: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
13: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार,
14: पुरुषको लिंग सम्बन्धी समस्या,
13: पिसाब पोल्ने समस्या,
14: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार, फार तथा उपचार,
13: पाइल्स फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार तथा उपचार
14: शरीर को कुनै पनि भाग में पलाएको गाँठा गुठी को चिरफार तथा उपचार
13: निर्गौला को समस्या संबंधी रोग का बिरामी तुरंत संपर्क गर्नुहोला।
14: डाक्टर भेट्ने समय
13: बिहान 7 बजे देखि 8:30 बजे सम्म,
14: दिउँसो 1 बजे देखि 2 बजे सम्म,
13: साँझ 5 बजे देखि 8 बजे सम्म।
15: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ, फोन नम्बर 0825625023 98478617 98478535।
16: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
16: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
1: पाइने भएर त जान लाग्या नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जार इलेक्ट्रोनिक घुराई दान
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जार इलेक्ट्रोनिक घुराई दान
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: Buy net go, buy one gift one free offer ma. 3 महिना को 125 Mbps internet जो 2700 में खरीद करता, सुई internet package नया जरान को लागी gift करने मौका. सफल referral ma, आपको लागी 1 महिना free internet. Buy net, अब सबै connected.
1: हैन हो साथी, आज निकै तनावमा छौ त. के भो भने?
2: के भो भनौ, अहिले नै साथी को बिहे मा जानु पर्ने. सुट नै छैन. के लगाएर जाने होला भनेर सोचिरहेछु नि.
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि. चिन्ता मान्ने कुरै छैन.
2: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ.
3: हजुर, विगत 3 दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरु पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरु अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ.
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान.
2: सम्पर्क मोबाइल नम्बर 9822964264.
5: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता.
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा.
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध. शल्यक्रियाहरू,
7: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्यूरो सर्जरी,
7: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू.
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन. मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्.
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ.
6: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ. सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255.
8: खुसीको खबर.
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ. सम्पर्क फोन नम्बर 0825-90-847, 0825-90-847.
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ?

0: पोल्ने दुख्ने सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
4: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
3: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
1: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
10: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक शेयर गर्नुहोस्। 500 कार्टुन पुरस्कार जित्नुहोस्।
11: संचालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्स चेक। यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटहरीमा शिव तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाइ दुबईको विमानभित्र दुई पाइलट बीच कुटाकुट, दुई मिनटमा झण्डै 18,000 फीट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युत विहीन छ। बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यान आकर्षण गराउँदै वहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरबझोङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। यसै गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भएको छ। पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र संचार प्रणालीमा धक्का पुगेको छ। सड़क अवरूद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ। सांसद थकालीले यस विपत्तिलाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह समेत गर्नु भएको छ। यता चीनसँग जोड़िएका तीनवटै मुख्य सड़क नाका ठप्प भएपछि दशैं तिहार जस्ता ठूला चाड़पर्वको समयमा बजारमा अत्यावश्यक सामानको अभाव र महगी बढ़ने जोखिम बढ़ेको छ। भोटेको सीको बाढ़ीका कारण रसुवागढ़ी ठप्प छ। तातोपानी नाका पहिरोको जोखिमका कारण चीनिया पक्षले बन्द गरेको छ। पछिल्लो बाढ़ी पहिरोले मुस्ताङको कोरला नाका समेत बन्द गराएको छ। तीनवटै मुख्य नाका ठप्प हुँदा चाड़पर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारी कन्टेनर चीनतर्फ नै रोकिएका छन्। नाका बन्द भएसँगै विशेष गरी दशैं तिहारमा बढ़ी खपत हुने लुगा कपड़ा, जुत्ता चप्पल, फलफूल, इलेक्ट्रोनिक्स सामान र घरायसी उपभोग्य वस्तुहरूको बजारमा तीव्र अभाव देखिन थालेको छ। हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीका अनुसार व्यापारीहरूले ऋणधन गरेर ल्याएका सामान नाकामै रोकिँदा एकातिर ब्याजको भार बढ़ेको छ भने अर्कातिर सामान बिग्रिने र समयमै बजार नपुग्ने चिन्ता छ। संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। आज पूँजी बजारका सरकारवालाहरूसँगको छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बन्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको छ। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैर आवासीय नेपाली एनआरएन फण्ड भित्राउने आवश्यक गृह कार्य पूरा भइसकेकाले छिट्टै नतिजा देखिने जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीमाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जाल मार्फत फैलने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड़ दिनुभयो। सुनसरीको इटहरीमा 7 दिने शिव तथा रोजगार मेला 2083 शुरू भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुख डोलप्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्य सहित आयोजना गरेको मेला यही असोज 20 गतेसम्म सञ्चालन हुनेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढ़ी स्थलहरू राखिएका छन्। 100 भन्दा बढ़ी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ र गाड़ी
मत जस्ता दशवटा विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। कार्यक्रम अवधिभरि युवाहरूका लागि करियर उडान सम्वाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला सातवटै प्रदेशमा आयोजना गर्ने समेत जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काटन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्व नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333 493-555
5: सही धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सोभिता मिजारको शव 3 दिनदेखि अस्पतालमै रोकिएको छ मर्स्याङदी गाउँपालिका 3 की मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो उपचारका क्रममा सोमबार ज्यान गएको हो शुरूमा 1.5-2 लाख खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 4.5 लाख रूपियाँ बिल उठेको छ मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ अस्पतालको बिलिङ काउन्टरका कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 रूपियाँ र अस्पतालकै फार्मेसीतर्फ 2,22,570 रूपियाँ बाँकी छ व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआउँदा समस्या थपिएको आफन्तको भनाई छ उपचार खर्च जुटाउन नसक्दा सब घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको पीड़ित परिवारले गुनासो गरेका छन् अब विदेशको खबर संयुक्त अरब इमिरेट्स यूएई को दुबईबाट झण्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाई दुबईको जहाजमा दुई पायलट बीच कुटाकुट भएको छ 34,000 फीटको उचाइमा पायलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमा तीव्र गतिमा खसेर 16,600 फीटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप र हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएको खबरमा उल्लेख छ घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकबिलले ककपिटभित्रै पायलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभयो एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पायलट निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ अब खेल खबर जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकहरूको न्यून उपस्थितिको चर्चाको विषय बनेको छ 50,000 दर्शक क्षमताको रंगशालामा भएको महिला फुटबलको सेमी फाइनलमा जापानले दक्षिण कोरियालाई पराजित गरेको खेल हेर्न 998 जना मात्र उपस्थित भएपछि केही खेलहरूप्रति आकर्षण बढ़ाउन भइरहेको संघर्षलाई उजागर गरेको छ आयोजकहरूले एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवका लागि 10 लाख भन्दा धेरै टिकट बिक्री भइसकेको बताएको केही घण्टापछि यो जानकारी सार्वजनिक भएको छ यही सेप्टेम्बर 19 हजारौं खाली सीटहरूको अगाडि उद्घाटन समारोह सम्पन्न भएता जापानी आयोजकहरू दर्शकको उपस्थिति लिएर बचाव गर्दैछन्। त्यतिखेर उनीहरूले आदिको जोखिमले मानिसहरू हस्किएका बताएका थिए। केही प्रतियोगिताहरूमा दर्शकहरूको राम्रो उपस्थिति देखिए पनि अन्यमा भने प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाई भएको छ। एथलेटिक्सका मुख्य आकर्षण मानिने पुरूष तथा महिलातर्फको 100 मिटर दौड़ प्रतियोगिताहरूमा खाली सीटको सम्पन्न भएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। ढिक्कपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पूँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इकारीमा स्थित तथा रोजगार मेला शुरू, रोजगारदाता र युवाहरूलाई एउटै थलमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पायलट बीच कुटाकुट, 2 मिनटमै झण्डै 18,000 फीट तल झरेको विमान, साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून।

0: 91.4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक बङ्गालीबाट किनेर हेर न
1: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: बङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा
11: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार
11: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
14: न्युरो रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: वरिष्ठ न्युरो फिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराई डाङमा
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: टाउको दुखाई
14: चक्कर लाग्ने बेहोस हुने
15: प्यारालाइसिस पक्षघात
14: मिर्गी रोग छारे रोग
15: इन्सिफलाइटिस मेनेन्जाइटिस भएको
14: पार्किन्सन रोग
15: इइजी इएमजी एनसीभी गराउनु पर्ने अवस्थामा
14: नसा च्यापिएको
15: स्मरण शक्ति कम हुने
14: मस्तिष्क घात स्ट्रोक र न्युरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला
15: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
14: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार
15: सम्पर्क फोन नम्बर 0825904110 98478829013
14: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
17: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
6: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
6: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
15: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
17: अब दाँत भर्ने दाँत फाल्ने नयाँ दाँत राख्ने दाँत सफा गर्ने चम्किलो बनाउने बाङ्गोटिङ्गो दाँत मिलाउने इम्प्लान्ट सर्जरी आदि दाँत मुख गिजा सम्बन्धी सम्पूर्ण उपचार एकै ठाउँमा प्राइम डेन्टल क्लिनिक
15: प्राइम डेन्टल क्लिनिक नयाँ अत्याधुनिक बिरामी मैत्री क्लिनिकमा अनुभवी चिकित्सक डाक्टर आयुष गौतम तथा अन्य विशेषज्ञ डाक्टरहरूद्वारा उपचार भइरहेको छ स्थान घोराईदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम रोडमा सम्पर्क नम्बर 082591794 मोबाइल नम्बर 98227794

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते
2: नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही दाङ,
6: सम्पर्क मोबाइल 98477-2779-77
7: र 98578-3689।
8: के तपाईँलाई विद्युतीय पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
8: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
10: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इण्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ।
8: फोन नम्बर 082-560-7788।
10: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-2470-72।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
11: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
12: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
11: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
12: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
11: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
17: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जा

0: आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्ड का चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
0: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
0: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
2: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
3: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
2: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
3: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
2: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
3: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
3: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
2: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
3: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
3: सम्पर्क नम्बर 082-560-23।
2: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
4: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
5: विस्तृत आँखा परीक्षण उपचार,
6: बाल दृष्टि रोग निदान उपचार,
4: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
5: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
4: कन्ट्याक्ट लेन्स सेवा,
2: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
4: कृत्रिम आँखा फिटिङ गरिन्छ,
5: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चश्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
4: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
2: डेढो आँखा उपचार,
4: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
5: डबल भिजन उपचार,
4: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
5: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
4: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
5: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
3: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
2: फोन नम्बर 9869-84602 र 9864-84873।
7: मध्य पश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दशैं तिहारलाई लक्षित गर्दै घराईमा मल्चिङ प्रविधिबाट व्यावसायिक फूल खेती गरिएको छ। घराई उपमहानगरपालिका 17 गैरागाउँ स्थित डिभाइन एग्रो फर्मले यस वर्ष 2 बिघा 17 कट्ठा क्षेत्रफलमा फूल खेती गरेको हो। तिहारसम्म फूल फुल्ने गरी खेती गरिएको फर्म संचालक दशरथ साउदले बताउनुभयो। विगत 7 वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएको फर्मले मल्चिङ प्रविधिद्वारा फूल खेती गर्दै आएको छ। फर्मले उत्पादन गरेका फूल तथा फलफूल दाङको स्थानीय बजारसँगै बाहिर काठमाण्डु, बुतवल, नेपालगंज लगायत बजारमा समेत बिक्री हुँदै आएको छ। बजारको माग अनुसार उत्पादन बढ़ाउँदै लगेको फर्मले दाङसँगै कोहलपुर र धनगढ़ी

समेत कृषि उत्पादन शुरू गरेको संचालकले जानकारी दिनुभयो। उहाँले कपिलवस्तुका भास्कर पंगेडी संघको साझेदारीमा 7 वर्ष अघि 6 लाख रूपियाँ लगानीबाट व्यावसायिक कृषि शुरू गर्नुभएको थियो। अहिले व्यवसायमा 25 लाख रूपियाँ भन्दा बढ़ी लगानी पुगेको उहाँले जानकारी दिनुभयो। कृषि विषय अध्ययन गर्नुभएका साउदले आधुनिक प्रविधिको प्रयोग गरी स्ट्रबेरी सहित विभिन्न प्रजातिका फलफूल तथा फूलखेती गर्दै आउनुभएको छ। फूलखेतीबाट हुने आमदानीसँगै फर्मले कृषि उत्पादनलाई पर्यटनसँग जोड्ने प्रयास समेत थालेको छ। यसै वर्षदेखि फर्म परिसरमा मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको छ। करिब 15 कट्ठा क्षेत्रफलमा रहेको पार्क परिसरमा विभिन्न प्रजातिका फूलहरू ढकमक्क फूलेका छन्। कृषि उत्पादनको अवलोकनसँगै मनोरञ्जनका लागि आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले पार्क सञ्चालन ल्याइएको संचालक साउदले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा तुलसीपुरका व्यवसायी टोप बहादुर घरतीले आफ्नो जन्मोत्सवमा सामाजिक सेवा मार्फत मनाउनु भएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहनुभएका घरतीले आज नेपाल मानव धर्म सेवा समिति तुलसीपुरमा पुगेर 50 वटा विद्यालय झोला सहयोग गर्नुभएको हो। समितिले सञ्चालन गर्दै आएको शैक्षिक अभियानमा सहयोग पुग्योस् भन्ने उद्देश्यले जन्मदिनको अवसर पारेर झोला वितरण गरेको उहाँले बताउनुभयो। जन्मोत्सवमा फजुल खर्चलाई निरुत्साहित गर्दै सामाजिक सेवामा योगदान गर्ने सन्देश दिन आफूले शैक्षिक सामग्री सहयोग गरेको घरतीको भनाइ छ। साथै सो अवसरमा उहाँले समितिको आश्रममा आश्रय लिएर बसेका करिब 100 जना विस्तारा दुखी तथा गरीबलाई भोजन समेत गराउनु भएको छ। जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवामा लगाउन सके त्यसले अर्को जीवनमा पनि खुशी ल्याउन सक्छ भन्ने सन्देश दिन आफूले यसरी जन्मोत्सव मनाएको घरतीले बताउनुभयो। राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाइन फारम अब दाङ प्रशासनबाटै भरिने भएको छ। राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन चाहने सेवाग्राहीका लागि कार्यालयले अनलाइन आवेदन फारम भर्ने व्यवस्था गरिएको हो। जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय परिचय पत्रको नयाँ विवरण दर्ता अर्थात इनरोलमेन्ट तथा बायोमेट्रिक विवरण संशोधन र राहदानीका लागि आवश्यक अनलाइन आवेदन फारम कार्यालयबाट भर्ने व्यवस्था गरेको जनाएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै सेवाग्राहीको सुविधाका लागि कार्यालयबाट फारम भरिने व्यवस्था गरिएको उल्लेख छ। कार्यालयका अनुसार राष्ट्रिय परिचय पत्र बनाउन नागरिकता प्रमाणपत्रको सकल विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र एकल महिला वा विदुर विधवाको विदुर पुरूषको हकमा मृतक पति वा पत्नीको मृत्यु दर्ता प्रमाणपत्र तथा बसाईसराय गरी आएका व्यक्तिको हकमा बसाईसराय प्रमाणपत्रको सकल पेश गर्नुपर्नेछ। यस्तै राहदानी बनाउनका लागि सकल नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र आवश्यक पर्नेछ। नाबालकका लागि भने नाबालक परिचय पत्र आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। कार्यालयले सम्बन्धित सेवाग्राहीलाई आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। र रूकुम पश्चिममा जीप दुर्घटना हुँदा 2 जना घाइते भएका छन्। आज बिहान जिल्लाको चौरजहारी नगरपालिका साथ मेले नाउलीमा यात्रुवाहक जीप दुर्घटना भएको हो। चौरजहारी नगरपालिका 12 को जोगीनेटाबाट चौरजहारी बजारतर्फ जाँदै गरेको LU-1/16-82 नम्बरको जीप दुर्घटना हुँदा 2 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो। दुर्घटनामा घाइते पूरण केसी र रामबहादुर केसीलाई उपचारका लागि चौरजहारी अस्पताल लगिएको छ भने अन्य यात्रुको अवस्था सामान्य रहेको छ। उहाँहरू खतरामुक्त हुनुहुन्छ। अनियन्त्रित भएको जीपको ब्रेक काम नगरेपछि चालकले मेलैनाउली बजारको भित्तातर्फ जीप मोडेर ठूलो दुर्घटना हुनबाट जोगाएको स्थानीय व्यवसायी खिमानन्द भण्डारीले जानकारी दिनुभयो। स्थानीयका अनुसार क्षमताभन्दा बढ़ी यात्रु बोकेको जीप अनियन्त्रित भएर मेलैनाउली बजारको नालामा दुर्घटना परेको हो। उनीहरूका अनुसार जीपको छतबाट समेत बसेका यात्रुहरू हामफालेर जोगिएका थिए। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिङ वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र

0: लिटर जार को व्यवस्था,
1: अर्डर अनुसार खाली बोतल को उत्पादन,
0: 20 लिटर जार में होम डिलीवरी सेवा।
1: संपर्क सुर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नंबर 082-563-021 र होटल दांगगारी नजिक जीवन चौधरी, मोबाइल नंबर 98-78-62-375।
0: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
0: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
0: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
8: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
9: तपाईको प्रतिभालाई खोज्दै, तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मञ्च, खुल्ला अवसर। अब तपाईको आवाज, तपाईको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भाइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसको प्रतीक्षा गरिबस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.rmb.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला मलाई प्रविधिबाट मिठो अनि दरिलो साथ दिइराख्नु भएको छ प्राविधिक मित्र सीमा पाण्डे हुनुहुन्छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णुवरा थोकी। हजुर पक्कै पनि हामी आउँछौ प्रत्येक हप्ताको बुधबार 4 बजे केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ र तपाईँले फोन गर्नुपर्छ नि है। फोन गर्ने माध्यम छ 082-560-8054 तपाईँको लागि नै खुल्ला गरेका छौ। फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ। तपाईँका मिठा मिठा प्रतिभा सँगसँगै तपाईँसँग भलाकुसारी पनि गर्नेछौ र अन्तिममा एकजना विजेता पनि घोषणा गर्नेछौ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। लागि तपाईँले फोन गर्नुपर्छ नि 082-560-8054। हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ। अथवा सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामीलाई कार्यक्रम लाइभमा हेर्न सक्नुहुन्छ भने साँझ 8 बजे रेकर्डेड कार्यक्रम विष्णुवरा थोकी जर्नालिस्ट युट्युब च्यानलबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। तपाईँले अघिल्लो बसाइहरूका कार्यक्रम पनि त्यहाँबाट धेरै मात्रामा छन्। ती कार्यक्रमहरू पनि हेर्न अनि सुन्न चाहनुहुन्छ भने पनि हामीलाई सामाजिक सञ्जालमा हेर्न सक्नुहुनेछ। हामी रेकर्डेड कार्यक्रमहरू धेरै राखेका छौँ। त्यहाँबाट पनि प्लेलिस्टमा गएर हेर्नुभयो भने धेरै कार्यक्रमहरू पनि छन्। त्यहाँबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ र इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुनिरहनु भएको छ। इन्टरनेट अनलाइनमा www.rmb.org पनि कार्यक्रम एकसाथ सुनिरहनु भएको छ भने हाम्रो पात्रबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। देश तथा विदेशमा रहनुभएका साथीहरूले इन्टरनेट अनलाइन हाम्रो पात्रबाट पनि सुन्न सक्ने व्यवस्था हामी यहाँबाट मिलाएका छौँ। हाम्रो पात्रबाट रेडियो मध्यपश्चिम एफएम सर्च गर्नुहोला। त्यहाँबाट पनि हामी कार्यक्रम लाइभमै छौँ। त्यहाँबाट पनि कार्यक्रम हेर्न अनि कार्यक्रम सुन्न सक्नुहुनेछ। विशेष त 4 बजिसकेको छ। बिस्तारै साँझ पर्ने समय छ। आफ्नै काममा तल्लीन अनि व्यस्त पनि हुनुहुन्छ होला। कर्मचारी साथीभाइहरू आफ्नै काममा अनि तल्लीन अनि व्यस्त हुनुहुन्छ। विद्यार्थी साथीभाइहरू घर फर्कदै हुनुहुन्छ, खाना खाँदै हुनुहुन्छ, नास्ता खाँदै हुनुहुन्छ। ठिक छ, जुनसुकै अवस्थामा जे गर्दै भए तापनि कार्यक्रम सुनि रहनु भएको छ भने कार्यक्रम मध्यपश्चिम भाइ सुनिरहनु भएको छ। म तपाईँको माझमा छ विष्णु र बाङ्क छ तपाईँको छ। हुन्छ, 082-560-8054 तपाईँको लागि खुल्ला गर्दै हामी कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौ। त्यसपछि उपस्थित हुने नै छौं।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम बाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट कार्यक्रम मध्य पश्चिम बाइस सुनिरहनु भएको छ। प्रविधिबाट सीमा पाण्डे हुनुहुन्छ, म तपाईँको माझमा छु। विष्णुवरा थोकी भने माइक साथ तपाईँको छ, तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 082-5508-54। हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका मिठा मिठा प्रतिभा यहाँबाट लिन्छौँ र अन्त्यमा उत्कृष्ट एकजनालाई हामी विजेता घोषणा गर्छौं र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। यो साप्ताहिक कार्यक्रम हो, साप्ताहिक कार्यक्रममा एकजना विजेता हामी घोषणा गर्ने प्रयास नै गर्नेछौ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ 082-5508-54। हामी तपाईँको लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। पक्कै पनि साँझ पर्ने समय छ, आफ्नो काममा तल्लीन अनि व्यस्त पनि हुनुहुन्छ होला क्यारे, है? काम गरिरहँदा पनि त्यो साइडमा रहेको रेडियो ट्युन अन गरेर सुनिरहनु भएको छ भने कार्यक्रम मध्य पश्चिम बाहिर सुनिरहनु भएको छ। प्रविधिबाट सीमा पाण्डे र म तपाईँको माझमा बोलिरहेको छु विष्णु, र बाँकी साथ तपाईँको छ। पक्कै पनि के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, है? आफ्नो काममा तल्लीन अनि व्यस्त भइरहँदा पनि साइडमा रेडियो रहेको रेडियो ट्युन अन गरिरहनु भएको छ, कार्यक्रम सुन्नु भएको छ, गीतहरू सुनिरहनु भएको छ, र तपाईँ पनि कार्यक्रममा फोन गर्छु भन्ने पनि लागेको छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ नि, है? 082-5508-54 हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो रमाइलो कुराकानी सँगसँगै तपाईँका प्रतिभा त सुन्छौँ नै, अन्यथा हामी कुराकानी मात्र भए पनि गर्न सक्छौँ, किनभने प्रतिभा धेरै साथी राख्न सक्नु भएन भने पनि हामी उहाँसँग रमाइलो कुराकानी मात्र भए पनि गर्ने प्रयास चाहिँ हामी यहाँबाट गर्नेछौँ। त्यसको लागि तपाईँले 082-5508-54 तपाईँले फोन गर्नुपर्छ नि, है? र तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ र इन्टरनेट अनलाइनमा www.rmp.org पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला कोही साथी जोडिसक्नु भएको छ, म अनिल गर्छु। नमस्ते हजुर।
1: हजुर नमस्कार।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
1: म तुलसीर 15 नम्बर वडाबाट।
0: तपाईँको शुभ नाम है?
1: अर्जुन
0: भन्नुभयो?
1: हजुर हजुर।
0: अर्जुनको पछाडि?
1: हजुर,
0: अर्जुनको पछाडि के होला तपाईँको शुभ नाम?
1: मेरो रैदास।
0: रैदास भन्नु भएको छ है?
1: हजुर।
0: अर्जुनजी,
1: हजुर,
0: के गर्नुहुन्छ तुलसीपुर 15 मा?
1: ए बस घरमै हो, अब भोलि पर्सिबाट काममा जाने भनेको।
0: आजभोलि घरमा बसोबास गरिराख्नु भएको छ?
1: हजुर।
0: अनि पर्सिबाट काममा जाने भन्नुहुन्छ, दसैँ आइसक्यो, अब त छुट्टी लिएर बस्ने होला नि त?
1: हजुर।
0: ठिक छ अर्जुनजी।
1: हजुर हजुर,
0: कार्यक्रम सुनिरहनु भएको छ?
1: हजुर हजुर।
0: आज पहिलेबाट सुन्दै हुनुहुन्छ अथवा पहिले पनि कार्यक्रम सुन्नुहुन्थ्यो हजुरले?
1: सुनिरहन्थ्यो, तर म खासै फोन
0: गर्दा कार्यक्रम सुनेर भए पनि साथ दिनुहुन्थ्यो है?
1: हजुर।
0: ठिक छ, हुन्छ अर्जुनजी। अघिल्ला बसेरमा कार्यक्रम सुनिरहँदा कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने दिन सक्नुहुन्छ? ठिक छ है त। हुन्छ अर्जुनजी, आइसक्नु भएको छ कार्यक्रममा, हामी तपाईँको प्रतिभा सुन्नुपर्छ, के सुन्छ आज हामी?
1: के प्रतिभा सुनाउने?
0: जुनसुकै विधाबाट भए पनि गीत गाउन सक्नुहुन्छ। हुन्छ हुन्छ, छोटो अनि मिठो गीत गाउनुहोस् है।
1: हिमाल सेतै छ जता हेरे नि, यो मन त्यतै छ,
0: हुन्छ अर्जुनजी। हुन्छ, प्रयास गर्नुभएको छ तपाईँले, विशेष विशेष धन्यवाद छ है त। हुन्छ अर्जुनजी, अन्य विषयमा पनि हामीलाई फोन गर्दै गर्नु होला, कार्यक्रम सुन्ने चाहिँ प्रयास गर्नुहोला है त। हुन्छ, आजको बसेबाट छुट्टिनु पर्छ गरी आफ्नो साथीभाइ इष्ट मित्रहरूलाई सम्झिनुहोस्।
1: आफ्नो भया भरि सबैलाई हजुर, अब नाम त अब कतिको लिने सकिन्छ र आफ्नो भया भरि घराइमा बस्ने अनि त्यो छुरो बस्ने लमाइमा बस्ने सबैलाई सम्झिन चाहन्छु म अर्जुन भन्नेलाई।
0: हस् छुट्टिन्छ, नमस्ते। यति बेला हामीलाई फोन गर्नुभएको थियो तुलसीपुर 15 हामीलाई अर्जुन रहिदासले हामीले फोन गर्नुभएको थियो, उहाँले पनि प्रयास नै गर्नुभयो, उहाँले प्रतिभा राख्ने प्रयास गरेर गइसक्नु भएको छ। पाला तपाईँको छ नि है, 082-5508-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका मिठा मिठा प्रतिभा लिन्छौँ र अन्तिममा एकजना विजेता पनि घोषणा गर्छौँ र उक्त विजेता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। यति बेला फोन कलमा साथी स्वागत गरे। नमस्ते हजुर।
2: नमस्ते दादा।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
2: घोराई 19 जग्गाबाट कमलापुर मगर।
0: कमलाजी।
2: हजुर।
0: सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै, आरामै।
0: के गर्दै हुनुहुन्छ कमलाजी?
2: यति बेला गोठाला आएर
0: गोठाला के लिएर जानु भएको छ? गाई गोरु लिएर जानु भएको छ है? खेतीपातीको समय पनि छ, गएर खेतीपाती स्याहारेर सकिसक्नु भयो?
2: नै सकेको छैन, अब हुन्छ।
0: बिस्तारै मकै पाक्दैछन् होला गरी है?
2: हजुर पाकिसक्यो,
0: नल काट्ने हो। तोरी छोड्नु छर्नुहुन्छ कि नै? तोरी गहुँ जौँ सबै एकैपटक छर्ने है? ठिक छ, मेहनती हुनुहुन्छ, काम गर्नुहुन्छ, खेतीपाती स्याहार्नुपर्छ, गोठाला जानुहुन्छ है? ल काम गर्ने मान्छे हुनुहुन्छ, मेहनती हुनुहुन्छ क्या है कमलाजी? ल ठिक छ, हुन्छ कमलाजी। नास्ता बिना खाइसक्नु भएको छ? हाम्रो पनि भइसक्यो है त। अनि कमलाजी मौसम कस्तो छ? घाम लागेको छ, बादल गरेको छ, पानी परेको, के छ अवस्था बङ्गला चुलीमा?
2: बादल लागिरहेको छ, बिहान चर्को चर्को घाम लागिरहेको छ।
0: ठिक छ, हुन्छ कमलाजी आइसक्नु भएको छ। हामी तपाईँको पर्दा सुन्छौँ, धेरै माया गर्ने मान्छे हुनुहुन्छ, कार्यक्रमको विषयमा जानकारी पनि छ क्यारे है?
2: हुन्छ, म छोटोमा आज
0: हुन्छ सुरु गर्नुहोस्।
2: हस् हुन्छ।

0: 哪吒哪吒玛呀呼，一岁大的啦，哪吒哪吒玛呀呼，一岁大的啦，一岁你来啦？
1: 哈子，可么啦子？
0: हजुर
1: हुन्छ मिठो बोल्दै राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त
0: हुन्छ
1: हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला कमलाजी आजको बसेबाट छुटिनुपर्छ ग्यारी इष्टमित्र साथीभाइहरूले सम्झिनुहोस्
0: हस् हुन्छ सर्वप्रथम हजुरलाई प्राचीन सीमा पाण्डे दिदीलाई पनि सम्झिन चाहन्छु र मभन्दा अघि र मभन्दा पछि सम्पूर्ण साथीहरूले सम्झिँदै बिदा भए
1: नमस्ते हामीलाई फोन गर्नुभएको थियो हुनुहुन्थ्यो घोराई 19 कमला पुनमा गएर हुनुहुन्थ्यो उहाँले पनि मिठो प्रतिभा सँगसँगै राम्रो भलाकुसारे पनि गरिसक्नु भएको छ पालो तपाईँको छ नि है 082-560-8054 हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ तपाईँका मिठो मिठो प्रतिभा पनि यहाँबाट लिने प्रयास चाहिँ हामी गर्नेछौँ तपाईँसँग जोडिन्छौँ है इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुन्न चाहनुहुन्छ भने हामीलाई www.rebi.org पनि हामीलाई कार्यक्रम सुन्न सक्नुहुन्छ इन्टरनेट अनलाइनबाट हाम्रो पात्रबाट पनि हामीलाई कार्यक्रम सुनिरहनु भएको छ होला सम्भवतः र हामीलाई साँझ 8 बजे पछाडि रेकर्डेड कार्यक्रम विष्णु गराथक जर्नालिस्टमा पनि यति बेला त्यति बेला चाहिँ कार्यक्रम रेकर्डेड कार्यक्रम सुन्न अनि हेर्न सक्नुहुनेछ त्यहाँबाट पनि जोडिने प्रयास चाहिँ गरेका छौँ र विष्णु गराथक जर्नालिस्ट युट्युब च्यानल र फेसबुक पेजबाट पनि कार्यक्रम एकैसाथ प्रसारण भइरहेको छ 82-560-8054 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग रमाइलो कुराकानी हामी यहाँबाट गर्ने प्रयास चाहिँ गर्नेछौँ यति बेला अर्को साथी स्वागत गरे नमस्ते हजुर
2: नमस्ते सर नमस्ते
1: हजुर को बोल्नुहुन्छ कहाँबाट
2: हजुर हापुरदेखि नारायणी बस्ने
1: नारायणीजी
2: हजुर
1: के गर्दै हुनुहुन्छ यति बेला
2: घरासी काम गर्दैछु सर
1: घरासी काम गर्दै हुनुहुन्छ बसिराख्नु भएको छ हामीलाई पनि सुन्दै हुनुहुन्छ
2: हजुर सुन्दै
1: कार्यक्रम कस्तो लाग्दैछ
2: एकदम राम्रो रमाइलो लाग्दैछ
1: आज कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोस् न आज हामी तपाईँकोबाट सल्लाह सुझावको अपेक्षा गर्यौँ
2: एकदम राम्रो प्रोग्राम दिनुहुन्छ कहिले पनि नछुटाएर हजुरको फोन गर्न नपाए पनि सुनेर साथ दिइरहन्छु एकदम राम्रो छ भन्नुभयो सर
1: हस् हुन्छ नारायणजी तपाईँलाई विशेष धन्यवाद छ यति मिठो माया दिनु भएको छ है
2: हजुर
1: हस् अलि धेरै पनि फुर्काउनु भएको छ कि जस्तो लाग्यो हामीलाई
2: होइन के फुर्का आएन कस्तो राम्रो गर्नुहुन्छ अनि फुर्काम अनि त्यही भएर के
1: हो र तपाईँले धेरै माया गरिदिनुहुन्छ र त हामी पनि नियमित आउने प्रयास गर्छौँ है
2: हस्
1: तपाईँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौ है हुन्छ नारायणजी हामीलाई फोन गर्नु भएको छ हामी तपाईँको प्रतिभा सुन्ने जमर्को गर्छौ किनभने मिठो प्रतिभा राख्नुहुन्छ धेरै साथीले मन पराएको स्वर पनि हो ग्यार तपाईँको है
2: हजुर स्वर त सर धेरैको फोन गरेको आज कुरामा आएर दिदुङमा कस्तो हुन्छ
1: प्रयास चाहिँ गर्नुहोस् है
2: मेरो मात्र नदेखाउ गल्ती तिम्रो वचन सानो सम्झछु झर झरल्ती मेरो मात्र नदेखाउ गल्ती तिम्रो वचन सानो सम्झछु झर झरल्ती न पठाउन यादगारी गरी निदौलालाई सन्नसक दिन रात भरी
1: हजुर नारायणजी
2: हजुर
1: एकदमै मिठो प्रतिभा राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त
2: होइन
1: फुर्का होइन मिठो छ नि है यति बेला कार्यक्रम सुनेर बसिराख्नु भएको श्रोताहरू कति मिठो गीत गाउनुभएको भन्दै हुनुहुन्छ हस् तपाईँलाई विशेष धन्यवाद छ र अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला आजको बसेबाट हामी छुट्टिनुपर्छ क्यारे सम्झिनुहोस्
2: हजुर सर्वप्रथम अघि नआउने अर्जुन भाइलाई अनि एउटा बहिनी आउँदा छोरी हुनुहुन्छ बहिनी हुनुहुन्छ मेरो, अनि त्यहाँलाई सम्झिँदै राधा आचार्यलाई सम्झिँदै बिदा हुन्छु हस्त। नमस्ते
1: नमस्ते। हामीलाई फोन गर्नुभएको थियो घरै बाह्रबाट नारायणी बस्नेत हुनुहुन्थ्यो, उहाँले पनि मिष्ठो प्रतिभा राखेर गइसक्नु भएको छ नि। पारा तपाईँको छ 0825608654, हामी तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो तपाईँसँग जोडिन्छौँ, तपाईँका मिठा मिठा प्रतिभा यहाँबाट लिने प्रयास चाहिँ हामी गर्नेछौँ। र अन्तिममा एकजना विजेता पनि घोषणा गर्छौँ, उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रवृत्तिमा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ नि, है फोन गर्ने माध्यम हो 0825608654, तपाईँको लागि नै खुल्ला गरेका छौँ। सामय सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियोमा देवसम एफएम सर्च गर्नुहोला, त्यहाँबाट पनि हामी लाइभमा जोडिन्छौँ भने विष्णु गोरा थुकी जर्नालिस्ट युट्युब च्यानल र फेसबुक पेजबाट पनि हामी लाइभमा जोडिने प्रयास नै गर्नेछौँ। त्यहाँबाट पनि धेरै कार्यक्रममा हेर्न अनि सुन्न सक्नुहुन्छ। साँझ 8 बजे पछाडि युट्युब च्यानलमा पनि कार्यक्रम प्रसारण हुन्छ, त्यहाँबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुन्छ। 8 बजे पछाडि लाइभ आउँछ युट्युबमा पनि, त्यहाँबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। यो कुरा तपाईँले जानकारी गराउन चाहन्छु। अघिल्लो हप्ताका कार्यक्रमहरू पनि हेर्न अनि सुन्न चाहनुहुन्छ भने युट्युब चाहिँ भिजिट गर्नुहोला है। त तपाईँ जोडिने माध्यम छ 0825608654, तपाईँ फोन गर्न सक्नुहुन्छ। तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै हामी एउटा छोटोमा सांगीतिक आवाज छोड्छौँ, त्यसपछि तपाईँसँग जोडिन्छौँ।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रममा मध्यपश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिङको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.rmb.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम र एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट सीमा पाण्डे हुनुहुन्छ, म तपाईँको मानस विष्णु र बैंक साथ तपाईँको रहेको छ। तपाईँले फोन गर्न सक्नुहुन्छ, फोन गर्ने माध्यम छ 082-5864-54 तपाईँले फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँका प्रतिक्रिया लिन्छौ र अन्तिममा एकजनालाई उत्कृष्ट विजेता घोषणा गर्नेछ र उक्त विजेता अर्को हप्ता रेडियोमा आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ नि है। फोन गर्ने माध्यम हो 082-5864-54 तपाईँको लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। हामीलाई विभिन्न इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुनिरहनु भएको, सामाजिक सञ्जालबाट पनि हामी लाइभमा जोडिने प्रयास पनि गरेका छौं, त्यहाँबाट पनि धेरै साथीहरू जोडिरहनु भएको छ, धेरै मिठो साथ दिइरहनु भएको छ। सबै साथीहरूलाई विशेष धन्यवाद यहाँबाट व्यक्त गर्न चाहन्छु। धेरै साथीहरूले कमेन्ट पनि छोडिरहनु भएको छ, ती कमेन्ट पनि स्थान दिने प्रयास चाहिँ मेरो रहनेछ। नेता समीर साथ दिएन भने अर्को हप्ता तपाईँको ती कमेन्टले पनि स्थान दिने प्रयास चाहिँ मेरो रहनेछ। धेरै साथी जोडिनु भएको छ है, विशेष धन्यवाद छ यो मिठो मायाको लागि। कार्यक्रमलाई सेयर गरिदिनु भएको छ, तपाईँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँ जोडिन चाहनुहुन्छ, प्रत्यक्षमा फोन गर्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम हो 082-5864-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग हामी जोडिन्छौँ, मिठा मिठा कुराकानी गर्छौँ नै है त। साँझ पर्ने समय छ, आफ्नै काममा तल्लीन अनि व्यस्त पनि हुनुहुन्छ होला क्यारे है। आजभोलि खेतीपातीको समय पनि छ क्यारे है, केही समय अगाडि पानीले अलि समस्या पनि बनाएको छ, त्यो हुनाले पनि आफ्नै काममा व्यस्त अनि तल्लीन पनि हुनुहुन्छ, यात्रामा हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, खाजा नास्ता खाँदै हुनुहुन्छ, विद्यालयबाट घर फर्किँदै हुनुहुन्छ। ठिक छ, सुको माध्यमबाट हामीले कार्यक्रम सुनिरहनु भएको छ भने पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम हो 082-5864-54 हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ नि है, त्यसको लागि 082-5864-54 तपाईँको लागि नै खुल्ला भएको छ, फोन गर्न सक्नुहुन्छ। 082-5864-54 तपाईँसँगै जोडिने माध्यम हो, अथवा सामी सञ्जालमा आबद्ध हुनुहुन्छ भने पनि हामीलाई मिठो मिठो कमेन्ट छोड्न सक्नुहुन्छ। तपाईँका त्यही कमेन्टहरूलाई पनि यहाँबाट स्थान दिने प्रयास चाहिँ मेरो रहनेछ है त। तपाईँ आउनुभयो भने कुराकानी गर्छौँ नि त, हामी गीत पनि छोड्नुपर्छ, मिठा मिठा गीतसँग रमाउने प्रयास पनि हाम्रो रहन्छ है। बिस्तारै दसैँ पनि आउँदैछ गाडी, करिब 10 दिन बाकी छ दसैँ आउनको लागि, 10-15 दिनपछि त दसैँमा रमाउनुपर्छ है। रमाइलो कुराकानी पनि हामी त्यति बेला पनि गर्नेछौँ। यति बेला फोन कुना कोही साथी जोडिसक्नु भएको छ, अनिल गरी नमस्ते हजुर।
1: हजुर, डबल सी डबल स्क्वायर
0: है। अनि नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: म चाहिँ रुलपाली छिटो सक्षम मगर हाल काठमाडौँबाट है।
0: सक्षम मगर जी है,
1: म यो समयमा मजाले बसिरहेको छु, ड्युटी गर्दै प्लस फोन ट्राई गर्दै गर्दा फोन लाग्यो, धेरै खुसी लागिरहेछ है।
0: धेरै खुसी हुनुहुन्छ है।
1: हजुर हजुर,
0: पनि खानुभयो कि नै सक्षमजीले?
1: एकदम, मेरो खाजा नास्ता भइसक्यो है। तपाईँको खाना नास्ता के खानुभयो?
0: नास्ता चाहिँ भयो, खाजा चाहिँ अलि पछि हुन्छ होला है।
1: हजुर हजुर, कतिको छ दाङतिरको मौसम?
0: दाङतिरको मौसम घाम लागिरहेको छ, कति बेला बादल पनि गर्छ क्यारे है।
1: हजुर हजुर,
0: अनि के छ काठमाडौँतिरको नयाँ अनि हाम्रो ताजा खबर?
1: एकदम काठमाडौँतिर फारिलो फारिलो घाम लागिरहेछ, रमाइलो छ, घमाइलो छ, एकदम क्लियर छ भनौँ, एकदम सफा राम्रो छ
0: है। दाङतिर कहिले आउनुहुन्छ?
1: दाङतिर ठ्याक्कै अब दसैँ तिहार पछाडि हुन्छ होला
0: है।
1: हजुर,
0: आफ्नो काम पनि गर्नुपर्छ गाडी है।
1: एकदम
0: जी, फोन गर्नु भएको छ, मिठो कुराकानी पनि भयो क्यारे, हामी तपाईँको प्रतिभा पनि सुन्नुपर्छ, मिठो प्रतिभा राख्ने मान्छे पनि हुनुहुन्छ क्यारे है।
1: त्यति त आउँदैन, म नियमको पालना चाहिँ गर्छु, म लोकगीत गाउँ, लोकगीत गाउनु पाउँछ?
0: पाउँछ पाउँछ, एकदमै
1: एकदम। ल म सुरु गर्छु है,
0: सुरु गर्नुहोस्।
1: कुटु कुटु यो मुटु खाइरहन्छ, हरेक पलमा तिम्रै याद आइरहन्छ, ए हावा जाऊ

0: मेरो प्रिय सिंहको खबर लिएर आऊ हो, मेरो प्रियतमको खबर लिएर आऊ। यति नै है
1: हजुर सक्षमजी।
0: हजुर
1: मिठो प्रतिक्रिया राख्नु भएको छ, तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु है त।
0: हजुर हजुर
1: सक्षमजी, हामी अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला, आजको बसेबाट विदा गर्नुपर्छ गरी आफ्नो इष्टमित्र साथीभाइलाई सम्झिनुहोस्।
0: हस्तुकी ठस्तो बल्द मिठो मिठो भोइस कि धनी भनौ, मान्छे पनि हेन्डसम खोट्टा डेन्जर हुनुहुन्छ है सर। हजुरको लागि आँखाभरिका सम्झना र मुटुभरिको माया सँगसँगै बिसन्ट एडुकेसनका शब्दमा आफ्नो भन्छु र त है त्यो काजको सारी गतिबाट माथि सृजनशीलता चलाएर ब्याकग्राउन्डको ब्याक म्युजिक घरि ठुलो र घरि सानो बनाउँदै राम्रा राम्रा गीत सङ्गीत बजाउँदै र चाहिँ मेरो टाढाको दुरी नजिक पार्दैकोमा प्रविधि संयोजनबाट फियारो भन्दा फियारो दिइ हुनुहुन्छ उहाँलाई पनि हृदयदेखि आँखाभरिका सम्झना मुतुभरिको माया सँगसँगै मिसनका शब्द मात्र भन्छु र जति पनि साथी है मध्य र सुदूरपश्चिमका ती आसपासका जिल्लाहरूमा रेडियो मध्यको सिन सुनेर बस्नु भएको छ, कार्यक्रमसँग रम्ने अनि रमाउने तपाईँ सम्पूर्ण सम्पूर्ण भगवान र विश्व तारणी साथीलाई हृदयदेखि आएका भरेको सम्झना र मुतुभरिको माया सँगसँगै मिसन रेकेसनका शब्द भाफ्रु बोल्छु र जति पनि साथी है म रोल्पाली छिटो सक्षम मगर भने चिन्न नचिन्ने मेरो भोइसँग मलाई माया गर्ने घृणा गर्ने तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता अनि साथीलाई उस्तै छ माया उस्तै पनि धेरै सम्झेको छु भन्छु र अन्तिममा त है मेरो घरकोमा रहनुहुने प्राण भन्दा पनि प्यारो आमा र बाबालाई धेरै सम्झेको छु भन्दै आजको यस कार्यक्रमबाट म सुख दुःख अनि हाँसोरोदनको साथी सक्षम मगर छुटिन्छु। नमस्ते बाबा, फेरि
1: छोटी सर नमस्ते। हामीलाई फोन गर्नुभएको थियो सक्षम मगर हुनुहुन्थ्यो रोल्पाको साथी, हाल भने काठमाडौँबाट हामीलाई फोन गर्नुभएको थियो, उहाँले पनि मिठो प्रतिभा राखेर गइसक्नु भएको छ। पहिला तपाईँको छ, हामी अन्तिममा एकजनासँग मात्र कुराकानी गर्न सक्छौ, अन्यथा आउनु भएन भने हामी छुट्टिनु पनि पर्छ गाडी। अन्तिममा एकजनासँग पनि छोटो अनि मिठो कुराकानी गर्ने प्रयास चाहिँ हाम्रो छ, त्यसको लागि तपाईँले फोन गर्नुपर्छ 0825608054 तपाईँले फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, अन्यथा हामी छुट्टिन्छौ। हुन्छ, फोन आएको छैन, हामी एउटा गीत राख्छौ, त्यसपछि विजेता साथीको नाम लिएर उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भएसमा। अब भने हामी पनि छुट्टिनु पर्छ गरी कार्यक्रम अन्तिम अन्तिममा छौँ। अब भने हामीलाई फोन गर्ने साथी हुनुहुन्थ्यो तुलसी 15 अर्जुन रविदास हुनुहुन्थ्यो भने कोराई 19 कमला फुन मगर, कोराई 12 नारायणी बस्ने र अन्तिम साथी काठमाडौँबाट सक्षम मगर हुनुहुन्थ्यो। हामीलाई 4 साथीले फोन गर्नुभएको थियो। चारजना मध्येबाट हामी 1 विजेता घोषणा गर्नुपर्छ। अन्य साथीले कति पनि मन नदुख्नु होला किनभने कार्यक्रमको नियम भनेको 1 मात्र विजेता बनाउने नियम छ। र अन्य 3 साथीले कति पनि मन नदुख्नु भन्न चाहन्छु किनभने कार्यक्रमको नियम छ प्रतिस्पर्धा हो, कि तल अनि कहिले माथि हुन्छ, पालो सबैको आउँछ भन्ने चाहिँ तपाईँलाई विश्वस्त गराउँदै आजको पछिमा विजेता हुने घोराई 12 साथी नारायणी बस्ने तपाईँलाई धेरै धेरै बधाई छ। नारायणजी तपाईँ विजेता हुनुभएको छ। हामीलाई एकैछिन पछि 0825608954 फोन गर्नुहोला भन्दै तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घरघर रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुर्याए साथी हुने प्राविधिक मित्र सीमा पाण्डेलाई पनि विशेष विशेष धन्यवादका शब्दहरू व्यक्त गर्दै अर्को हप्तासम्मको लागि म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु वरा थुकु बिदा हुन्छु। नमस्कार।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क

0: पचौ रेडियो मध्य पश्चिम बिहार डेन्टल को सहकारीमा जारी सन्देश।
1: सीता के भो तिमलाई घुम्चेर बसेछौ?
2: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
1: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
5: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
6: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
7: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944, 9847193944।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मकरको नमस्कार। ध्रुव तारा कृषि सहकारी संस्था लिमिटेड खराई छ चैनपुर दाङको 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बेदुराम भण्डारीको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो। सभाका प्रमुख अतिथि खराई उपमहानगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष विष्णुराम आचार्य रहनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि आचार्यले सहकारी संस्थाले आफ्नो पकेट क्षेत्रमा एक उदाहरणीय बन्ने आशा व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो। साधारण सभामा वक्ता थुरेन्द्र बहादुर ओलीले संस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो। त्यसै गरी दलबहादुर ओलीले रासायनिक मलको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव र कोषाध्यक्षको प्रतिवेदन क्रमशः बामकुमारी ओली र नन्दराम ओलीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा शेयर संयोजक बलदेव भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण शेयर सदस्य शिक्षा समितिका संयोजक सुनिल शर्मा रेग्मीले गर्नुभएको थियो। कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष 2083-84 आर्थिक वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न कृषि विकास कार्यक्रम सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सूचना जारी गर्दै इच्छुक कृषक समूह, कृषि सहकारी, कृषक उद्यमी फर्म तथा कम्पनीलाई आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आग्रह गरेको हो। केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार सूचना प्रकाशित भएको मितिले 30 दिन

0: क्षेत्र अर्थात असोज 20 गतेसम्म आवेदन दिनुपर्नेछ। केन्द्रले युवा लक्षित कृषि उत्पादन तथा उद्यमशीलता सिंचाई सहित कृषि विकास कार्यक्रम क्षेत्रफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम मागमा आधारित कृषि विकास कार्यक्रम कृषि यान्त्रिकीकरण तथा रैथानी र स्थानीय जातका बाली प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यस्तै कृषि उपज बजारीकरण सामग्रीमा सहयोग बगर खेती तथा बसन्ते बाली प्रवर्धन बिउ आलुको ढुवानी बोरा तथा शीत भण्डारण शुल्कमा सहयोग र सहकारी मार्फत कृषि प्रवर्धन कार्यक्रम पनि सञ्चालन हुनेछन्। राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाइन फारम अब दाङ प्रशासनबाटै भरिने भएको छ। राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन चाहने सेवाग्राहीका लागि कार्यालयमै अनलाइन आवेदन फारम भर्ने व्यवस्था गरिएको हो। जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय परिचय पत्रको नयाँ विवरण दर्ता अर्थात इनरोलमेन्ट तथा बायोमेट्रिक विवरण संशोधन र राहदानीका लागि आवश्यक अनलाइन आवेदन फारम कार्यालयबाटै भर्ने व्यवस्था गरेको जनाएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै सेवाग्राहीको सुविधाका लागि कार्यालयबाट फारम भरिने व्यवस्था गरिएको उल्लेख गरेको छ। कार्यालयका अनुसार राष्ट्रिय परिचय पत्र बनाउन नागरिकता प्रमाणपत्रको सकल विवाहको हकमा विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र एकल महिला वा विदुर पुरूषको हकमा मृतक पति वा पत्नीको मृत्यु दर्ता प्रमाणपत्र तथा बसाईसराय गरी आएको व्यक्तिको हकमा बसाईसराय प्रमाणपत्रको सक्कल पेश गर्नुपर्नेछ। यस्तै राहदानी बनाउनका लागि सक्कल नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र आवश्यक पर्नेछ। नाबालकका लागि भने बालक परिचय पत्र नाबालक परिचय पत्र आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। कार्यालयले सम्बन्धित सेवाग्राहीले आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। तुलसीपुर उपमहानगरपालिकाभित्र किताकात सम्बन्धी समस्या समाधान गर्न माग गर्दै तुलसीपुरका नागरिकहरूले नगर प्रमुख समक्ष निवेदन दिएका छन्। कार्यवाहक नगर प्रमुख माधव ओलीलाई बुझाएको निवेदनमा जग्गा किताकातको विषयमा देखिएको समस्याका कारण नागरिकहरू मर्कामा परेको उल्लेख गरिएको छ। लामो समयदेखि किताकात सम्बन्धी समस्या समाधान हुन नसकेको भन्दै तत्काल आवश्यक पहल गर्न उनीहरूले माग गरेका छन्। निवेदनमा किताकात रोकिँदा जग्गाधनी तथा सेवाग्राहीलाई समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन आग्रह गरिएको छ। निवेदकहरूले समस्या समाधान नभई चरणबद्ध रूपमा संघर्षका कार्यक्रम अघि बढ़ाइने चेतावनी समेत दिएका छन्। उनीहरूले नागरिकको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएर पहल गर्न माग गरेका छन्। र एनपप्सन दाङको आयोजनामा विद्यार्थीहरूको बौद्धिक तथा मौलिक क्षमता अभिवृद्धि गर्ने र भविष्यमा लोकसेवा जस्ता प्रतिस्पर्धात्मक परीक्षाहरूमा सफलता हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। दाङ जिल्लाका एनपप्सन आबद्ध विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा ज्ञानज्योति स्कूलले प्रथम स्थान हासिल गरेको छ। त्यसै गरी शारदा सिस्नेले द्वितीय, सगरमाथाले तृतीय तथा राप्तीबाल एकाडेमीले सन्तवना स्थान प्राप्त गरेका छन्। प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। एनपप्सन दाङका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता एवं एनपप्सनका जिल्ला सल्लाहकार तथा ज्ञानज्योति फाउण्डेशनका सीईओ सुरेन्द्र जीशीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। त्यस अवसरमा प्रमुख अतिथि खड्काले विद्यार्थीहरू किताबी ज्ञानमा मात्र सीमित नभई बाहिरी ज्ञानका माध्यमबाट भविष्यमा सफल हुन सक्ने बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष ठाकुर नागीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण छवि कुमार ओलीले गर्नुभएको थियो। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बजारेर स्कुल
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जानु।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राखुहल रोड, छोराही दाग,
5: सम्पर्क मोबाइल 98 4 77 9 77
6: र 98 5 78 3 6 8 9।

0: अंगाउ रेडिस मेरो एवरेस्ट।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू,
1: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
3: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज,
3: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
4: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको रायदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: दाङगोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर वसन्त डाङ्गेद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ। विशेषज्ञबाट दिइने सेवाहरू: छाती, खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू,
6: उच्च रक्तचाप, प्रेसर, मुटु सम्बन्धी समस्या उपचार,
5: पेट, गानागोला, पाचनमा गडबडी, अल्सर, मुखमा अमिलो पानी आउने, डकार आउने, कब्जियतको उपचार,
6: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श,
5: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा,
6: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
5: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा।
6: सम्पर्क स्थान पल्लवी स्वास्थ्य क्लिनिक भानुचोक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र मोबाइल नम्बर 98-479-25-700।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
13: विशेषज्ञ डाक्टरी सेवाहरू:
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
13: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
12: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू:
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर वसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
18: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
20: डाक्टर आउने बारे सूचना।
21: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षय रोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
20: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
22: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
23: बिरामी जाँचो निमिति यही असो 17 गते शनिबार
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57193 र 98-1-28-89-028।
24: खुसीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
26: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध। शल्यक्रियाहरू:
26: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्युरो सर्जरी,
26: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
26: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
0: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै

0: आधुनिक प्रविधि द्वारा विभिन्न रोग को चेक जांच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
1: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
4: होइन के भयो दाइ किन झोक्रे आएर बस्नु भएको
5: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
4: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: साथमा परिवार आफन्त कोही छैनन्। 26 दिनदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा बिरामी, परिवारलाई सम्पर्कमा आउन प्रतिष्ठानको आग्रह।
1: कृषि विकासका विभिन्न कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र दाङद्वारा आवेदन आह्वान। कार्यक्रममा 18 देखि 40 वर्ष उमेर समूहका युवा किसान सहभागी हुन पाउने।
0: चाड पर्व आएसँगै घोराहीमा साल ट्रेनिङको सुपथ मूल्य पसल सञ्चालनमा सामान खरिद गर्न उपभोक्ताको भीड़।
1: र दाङमा राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाइन फारम अब जिल्ला प्रशासनबाटै भरिने।
0: अब खबर विस्तारमा।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा कोहलपुर घर भएका 41 वर्षीय प्रकाश चौधरी 26 दिन

0: देखि कार्यरत छन् तर उनका कोही पनि आफन्त अहिलेसम्म सम्पर्कमा आएका छैनन्। अस्पताल प्रशासनका अनुसार चौधरीको उपचारमा हालसम्म बेड चार्ज सहित इन्भेस्टिगेशन तर्फ 51,750 रूपियाँ र औषधि तर्फ 1,55,246 गरी चौधरीको उपचारमा हालसम्म 2,00,000 बढ़ी रकम खर्च भइसकेको छ। लामो समयदेखि आईसीयूमा उपचाररत चौधरीका परिवारजन तथा आफन्त हालसम्म अस्पतालको सम्पर्कमा नआएको र अस्पतालले मानवीय दायित्व अन्तर्गत उनको उपचार निरन्तरता दिइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक सह प्राध्यापक डाक्टर सुरेश रसाइलीले बताउनुभयो। त्यस्तै दाङको लमहीमा 31 वर्षीय सन्तोष छेत्री पनि 6 दिनदेखि प्रतिष्ठानको इमर्जेन्सीमा व्यवहारसी अवस्थामा उपचाररत हुनुहुन्छ। छेत्रीको उपचारमा इन्भेस्टिगेशन तर्फ 1,200 रूपियाँ र फार्मेसी तर्फ करिब 65,000 रूपियाँ खर्च भएको छ। बेड चार्ज सहित समेत जोड्दा उहाँको उपचारमा हालसम्म करिब 70,000 रूपियाँ खर्च भएको छ। छेत्रीका परिवारजन तथा आफन्त पनि हालसम्म अस्पतालको सम्पर्कमा नआएको प्रतिष्ठानले जनाएको छ। दुवै बिरामीको उपचार तथा हेरचाह अस्पतालले आफै व्यवस्थापन गर्दै आएको छ। अस्पताल निर्देशक डाक्टर रसाइलीले चौधरी र छेत्रीका परिवारजन आफन्त वा उनीहरूलाई चिन्ने व्यक्तिलाई प्रतिष्ठानसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ। लामो समयदेखि परिवारको सम्पर्क बाहिर रहेका बिरामीको उपचारमा निरन्तर खर्च भइरहेको भन्दै उपचार तथा व्यवस्थापनमा परिवारजनको समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो। दुवै बिरामीका परिवारजन वा आफन्तले जानकारी हुने व्यक्तिले प्रतिष्ठानसँग सम्पर्क गरी परिवारसम्म सूचना पुर्याउन सहयोग गरिदिन प्रतिष्ठानले आग्रह गरेको छ।
1: कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विभिन्न कृषि विकास कार्यक्रम सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सूचना जारी गरी इच्छुक कृषक समूह, कृषि सहकारी, कृषक उद्यमी, फर्म तथा कम्पनीलाई आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आग्रह गरेको छ। केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात असोज 20 गतेसम्म आवेदन दिनुपर्नेछ। केन्द्रले युवा लक्षित कृषि उत्पादन तथा उद्यमशीलता, सिंचाई सहित कृषि विकास कार्यक्रम, क्षेत्रफलका आधारमा प्रोत्साहन अनुदान कार्यक्रम, मागमा आधारित कृषि विकास कार्यक्रम, कृषि यान्त्रीकरण तथा रैथाने र स्थानीय जातका बाली प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यस्तै कृषि उपज बजारीकरण, सामग्रीमा सहयोग, बगर खेती तथा बसन्ते बाली प्रवर्धन, बिउ आलुको ढुवानी, बोरा तथा शीत भण्डार, शुल्कमा सहयोग र सहकारी मार्फत कृषि प्रवर्धन कार्यक्रम पनि सञ्चालन हुनेछन्। केन्द्रका अनुसार युवा लक्षित कृषि उत्पादन तथा उद्यमशीलता कार्यक्रम अन्तर्गत कृषि मूल्य श्रृंखला विकासका क्रियाकलाप तथा नव प्रवर्धन योजना र कृषि सम्बन्धी सिपको उपयोग गर्न सकिनेछ। यस कार्यक्रममा 18-40 वर्ष उमेर समूहका युवाहरूले सहभागिता जनाउन सक्नेछन्। सिंचाईतर्फ सोलार थोपा र लिफ्ट सिंचाई, बोरिङ, पम्पसेट तथा मोटर खरिद सिंचाई, कुलो र पोखरी निर्माण तथा सुधारका लागि समेत सहयोग उपलब्ध गराइने केन्द्रले जनाएको छ। त्यस्तै सहकारी मार्फत कृषि प्रवर्धन कार्यक्रम अन्तर्गत सहकारी संघ संस्था मार्फत कृषि तथा पशु पंक्षी जन्य उत्पादन, प्रशोधन र बजारीकरणसँग सम्बन्धित प्रविधिमा आधारित मेसिन, औजार, उपकरण तथा सामग्रीमा सहयोग गरिनेछ। यस कार्यक्रमका लागि सहकारी संघ संस्थाले कार्य योजना सहितको प्रस्ताव कार्यालयमा पेश गर्नुपर्नेछ। दर्ता भएको मितिले कम्तीमा 2 वर्ष पूरा भएका र बचत तथा ऋण कारोबारमा सहकारी संघ संस्था हुनुपर्नेछ। कम्तीमा 2,00,000 रूपियाँ लागतको प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
0: जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाइन फारम अब प्रशासनबाटै भरिदिने भएको छ। राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन चाहने सेवाग्राहीका लागि कार्यालयमै अनलाइन आवेदन फारम भर्ने व्यवस्था गरिएको हो। जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय परिचय पत्रको नयाँ विवरण दर्ता अर्थात इनरोलमेन्ट तथा बायोमेट्रिक विवरण संशोधन र राहदानीका लागि आवश्यक अनलाइन आवेदन फारम कार्यालयबाटै भर्ने व्यवस्था गरेको जनाएको छ। कार्यालयले आज एक सूचना जारी गर्दै सेवाग्राही

0: सुविधाका लागि कार्यालयबाट फारम भरिने व्यवस्था गरिएको उल्लेख गरेको छ। कार्यालयका अनुसार राष्ट्रिय परिचय पत्र बनाउन नागरिकता प्रमाण पत्रको सक्कल, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्र, एकल महिला वा विदुर पुरूषको हकमा मृतक पति वा पत्नीको मृत्यु दर्ता प्रमाण पत्र तथा बसाईसराय गरी आएका व्यक्तिको हकमा बसाईसराय प्रमाण पत्रको सक्कल पेश गर्नुपर्नेछ। यस्तै राहदानी बनाउनका लागि सक्कल, नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र आवश्यक पर्नेछ। नाबालकका लागि भने नाबालक परिचय पत्र आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ। कार्यालयले सम्बन्धित सेवाग्राहीले आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
1: तुलसीपुर उपमहानगरपालिकाभित्र कित्ता काट सम्बन्धी समस्या समाधान गर्न माग गर्दै तुलसीपुरका नागरिकहरूले नगर प्रमुख समक्ष निवेदन दिएका छन्। कार्यवाहक नगर प्रमुख माधव ओलीलाई बुझाइएको निवेदनमा जग्गा कित्ता काटको विषयमा देखिएको समस्याका कारण नागरिकहरू मर्कामा परेको उल्लेख गरिएको छ। लामो समयदेखि कित्ता काट सम्बन्धी समस्या समाधान हुन नसकेको भन्दै तत्काल आवश्यक पहल गर्न उनीहरूले माग गरेका छन्। निवेदनमा कित्ता काट रोकिँदा जग्गा धनी तथा सेवाग्राहीहरूलाई समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन आग्रह पनि गरिएको छ। निवेदकहरूले समस्या समाधान नभए चरणबद्ध रूपमा संघर्षका कार्यक्रम अघि बढ़ाउने चेतावनी समेत दिएका छन्। उनीहरूले नागरिकको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएर लाग्नुपर्ने पनि बताएका छन्।
0: ध्रुव तारा कृषि सहकारी संस्था लिमिटेड घोराई छ चैनपुर दाङको 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बेदुराम भण्डारीको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो। सभाका प्रमुख अतिथि घोराई उपमहानगरपालिका वडा नम्बर 6 वडा अध्यक्ष विष्णुराम आचार्य रहनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि आचार्यले सहकारी संस्थाले आफ्नो पकेट क्षेत्रमा एक उदाहरणीय बन्ने आशा व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो। साधारण सभामा वक्ता थुरेन्द्र बहादुर ओलीले संस्थाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो। त्यसै गरी दल बहादुर ओलीले रासायनिक मलको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव र कोषाध्यक्षको प्रतिवेदन क्रमशः वामकुमारी ओली र नन्दराम ओलीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा शेर संयोजक बलदेव भण्डारीले स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण शेर सदस्य शिक्षा समितिका संयोजक सुनिल शर्मा रेग्मीले गर्नुभएको थियो।
1: अन्तर्राष्ट्रिय दुग्ध दिवसका अवसरमा डेरी व्यवसाय संघ दाङको आयोजनामा घोराहीमा निशुल्क दूध वितरण गरिएको छ। दूधको सेवन गरौं स्वस्थ बनौं भन्ने मूल नाराका साथ आज घोराहीको ट्राफिक चोक स्थित पीपल बोट मुनि आयोजित कार्यक्रममा सर्वसाधारणहरूलाई निशुल्क रूपमा दूध वितरण गरिएको थियो। दूध केवल खाद्य पदार्थ मात्रै होइन, किसानको आमदानी र स्वास्थ्यसँग जोड़िएको महत्वपूर्ण

0: बढाइदिने विचारजना मिलेर दिने त्यो भएर चाहिँ छिटो हुन्छ।
1: उपभोक्ताहरू सस्तो मूल्यमा सामान पाउँदा खुसी त छन् तर सामान लिन धेरै समय लाइनमा बस्नु परेकोले उनीहरूको केही गुनासो पनि छ। साल ट्रेनिङले जनशक्ति बढ़ाएर छिटो सेवा दिने व्यवस्था गरे उपभोक्तालाई सहज हुने बताउनुहुन्छ। घोराही छ लखर्की मालती ओली र प्युठान घर भई हाल घोराहीमा बस्दै आउनुभएका शिशिर पौडेल।
2: नुन चिनी पाइन्छ, आउँथ्यो अघिल्लो वर्ष पनि नुन चिनी नै दिन्थ्यो अघिल्लो वर्ष पनि। यो सहज बनाउन व्यवस्थित गरेर राम्रोसँग गराउन मिलाउनु पर्ने हो र अब लाइन लाग्नु पर्ने भयो। अब सामानहरू अरू तेल काजु किसमिसहरू पनि राखेपछि तिहारको मौकामा सबैलाई सजिलो हुन्छ।
3: चिनी र नुनको गर्नलाई अब जस्तै महामारी एकजनाले मात्रै दिने गर्नु भएको होला नि त, अलिक धेरैजनाले दिने गर्छ, कर्मचारी अलिक बढाउनु भयो, त्यो गरेपछि चाँडै हुन्छ। नै नै मैले भर्खरै थाहा पाएर
1: बजारमा चिनीको भाउ 140 रुपियाँसम्म छ र नुन पनि 30 रुपियाँ पर्छ। तर सस्तो पसलमा चिनी 100 रुपियाँ र नुन 24 रुपियाँमा पाइने भएकोले तुलसीपुरदेखि खरिद गर्न आएको बताउनुहुन्छ तुलसीपुरकी कृष्ण ओली।
4: नाम कृष्ण ओली हो, तुलसीपुरदेखि। तुलसीपुरमा छैन त, अलिक सस्तो पाइन्छ भनेको नै यहाँ लाइन अघि नै बाटो लाग्यो, हाम्रो टाउन लाग्यो। अन्त दुई चारजना मिलिकन अलि छिटो छिटो गरे हुने नुन र चिनी। सस्तो पसलमा त अब सबै सामान भइदियो, अब तिहार पनि आउनु लाग्यो, तेलहरू किसमिसहरू काजुहरू बदमहरू तिनी सबै सामान।
1: चाडपर्वमा सर्वसाधारणलाई सहुलियत दरमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने मुख्य उद्देश्यका साथ सञ्चालन गरिएको सुफत मूल्य पसल असोज देखि कार्तिक 31 गतेसम्म सञ्चालन हुनेछ। एकजना व्यक्तिले धेरै सामान लगेर पुनः बजारमा पसलहरूमा महँगोमा बेच्न सक्ने जोखिमलाई ध्यानमा राख्दै कोटा निर्धारण गरिएको पनि साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेड दाङले जनाएको छ। प्रति परिवार 6 केजी नुन र 6 केजी चिनी दिने नियम बनाइएको र यसले गर्दा बजारमा कालो बजारी हुने सम्भावना कम हुने बताउनुहुन्छ साल्ट ट्रेनिङ कर्पोरेशन लिमिटेड दाङका कार्यालय प्रमुख रामबाबु प्रसाद गुप्ता।
5: नमस्कार, म साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङको कार्यालय प्रमुख रामबाबु गुप्ता। सबभन्दा पहिले सबजनालाई नमस्कार। हाम्रो साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले 83 असोज 1 गतेदेखि 83 कार्तिक 31 गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गरिरहेको। यो नेपाल सरकारले नै अनुदानमा एउटा व्यक्तिलाई पर व्यक्तिलाई 6 केजी चिनी 6 केजी नुन दिनु भनेर आएको हुनाले प्रति केजी नुन 24 दरले प्रति केजी चिनी 100 को दरले वितरण गर्नु र एउटा व्यक्तिलाई बढीमा 6 केजी चिनी र 6 केजी नुन दिनु भनेर निर्देशन आएको अनुसारले हामीले त्यो दिएको। अब एउटा व्यक्तिले बोरा माग्दाखेरि भोलि के हुन्छ भने कालाबजारी हुन्छ, त्यसले गएर पसलमा बेच्छ, मान्छेको खपत त्यति छैन। अब त्यो पसलमा गएपछि हाम्रो स्टक सिधिन्छ, फेरि पसलको रेट चाहिँ हाई हुन्छ र फेरि किसानहरूले महँगो रेटमा किन्नुपर्छ भनेर कुरोको मध्यनजर गर्दै हाम्रो हेड अफ डिपार्टमेन्टले यो डिसिजन गर्यो। हामीसँग नुन हाम्रो नेपाल राजभरिमा नुन चाहिँ यो वर्षको अन्तिम स्टक र प्लस आउने वर्षको 8 महिना बफर स्टक राख्छ। नुन चिनी हामीसँग मजाले स्टक छ, अहिले हामीसँग उपलब्ध छ नुन र चिनी, अहिले नुन र चिनी हामी दिइरहेछ। अब मेरो ठूलो चाहना चाँडै पूरा पनि हुनेवाला, हेड अफ डिपार्टमेन्टले पनि स्वीकारिसक्नु भयो, दाङ जिल्लामा एउटा आफ्नो साइटेनको डिपार्टमेन्टल स्टोर होस् कि जुन किसानहरूले जुन पनि व्यक्तिले क्वालिटी र एक्युरेसी जुन कि तल ब्रान्ड पनि हुनु पर्यो, चाँडै खुल्नेवाला छ। अदालतको अगाडि हाम्रो जग्गा छ, त्यहाँ निर्माणको कुरो चलिरहेछ। अब यो पानीले गर्दाखेरि हाम्रो इन्जिनियर हेड अफ डिपार्टमेन्टबाट आउनु भएन, मलाई लाग्छ कि चाँडै आएर त्यहाँ नक्सा सक्सा बनाएर त्यहाँनिर बन्नेवाला, त्यो सधैँको लागि रहनेछ। भाडामा छौँ हामी, एउटा सडर त त्यहाँबाट सञ्चालन गरिरहेको छ, आफ्नो जब बिल्डिङ हुन्छ त्यो सधैँको लागि हुन्छ। पर डे 200 जना त नर्मली आइराख्नु भइरहेको थियो। सोमबारदेखि मिडिया सब साथीहरूको सहयोगले सोमबारदेखि सेल्स बढेछ र हिजो मात्र 413 जनालाई हामी वितरण गर्यौं, आज पनि 400+ हुन्छ, माइनस तल जाँदैन। अब तपाईँहरूको माध्यमबाट जुन पनि न्युज गइरहेछ त्यसले अरू आउने दिनहरूमा चुनौतीपूर्ण छ, मान्छेहरू सबै आएर लिएर जानुहुन्छ, त्यसको लागि तयारी अवस्थामा हामी बसिरहेछ।
1: चाडपर्वको समयमा बजारमा हुने अस्वाभाविक मूल्य वृद्धि र कृत्रिम अभावलाई रोक्न साल ट्रेनिङको यो प्रयास निश्चय नै सराहनीय छ। कार्तिक 31 गतेसम्म सञ्चालन हुने सुफत मूल्य पसललाई अझ व्यापक र प्रविधि मैत्री बनाएर उपभोक्तालाई घण्टौं लाइन बस्नुपर्ने बाध्यताबाट मुक्त गराउन सके यसको सार्थकता अझ बढ्ने देखिन्छ।
6: अब बाँकी प्रसंगहरू। सल्यानका 10 पालिका मध्ये 7 पालिकामा किटजन्य सरुवा रोग स्क्रब टाइफस फैलिएको छ। स्वास्थ्य सेवा कार्यालय सल्यानको पछिल्लो अध्यावधिक विवरण अनुसार जिल्लाभर सरकारी तथा निजी स्वास्थ्य संस्थामा 2322 जनाको परीक्षण गर्दा 458 जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको संक्रमण दर 19.72% रहेको स्वास्थ्य सेवा कार्यालयले जनाए।

0: छ। विभिन्न पालिका र जिल्ला अस्पताल सहितका सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएका 1984 जना मध्ये 370 जना अर्थात 18.65% संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो। त्यस्तै बागचौर स्थित निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएका 338 जना मध्ये 88 जना अर्थात 26.04% स्क्रब टाइफस पोजिटिभ देखिएको उहाँले बताउनुभयो। यस संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै हालसम्म 8 जनाको मृत्यु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संघीय संसद प्रतिनिधि सभा प्रतिनिधित्व गर्नुहुने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषय भन्दा पनि दीर्घकालीन नीति र नयाँ विचार केन्द्रित हुन आग्रह गर्नुभयो। शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्रविधि दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह समेत गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूलाई असाधारण मानिस भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिले सधैँ नयाँ उपाय ल्याउने र त्यसैमा काम गर्ने भएकाले 5 वर्षमा मुलुक बन्ने धारणा राख्नुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। भारतको तमिलनाडु राज्यको सरकारले सरकारी अस्पतालमा जन्मिने नवजात शिशुलाई सुनको औठी उपहार दिने नयाँ योजना शुरू गरेको छ। मुख्यमन्त्री सी जोसेफ विजयले अस्ति सोमबार मैदूरमा रहेको राजा जी अस्पतालबाट थाई मामन थंगा मोतीरम नामक योजना शुरूआत गर्नुभएको हो। त्यस क्रममा मुख्यमन्त्री विजयले केही नवजात शिशुलाई आफै औठी लगाइदिनु भएको थियो। योजना अन्तर्गत तमिलनाडुका हरेक सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने शिशुलाई 1 ग्राम तौलको 22 क्यारेटको सुनको औठी उपहार दिने भारतीय संचार माध्यमहरूले जनाएका छन्। यो योजनाको मुख्य उद्देश्य सरकारी स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास बढ़ाउनु र सुरक्षित संस्थागत प्रसूति गर्नु रहेको राज्य सरकारले जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरूषतर्फको 5,000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। पालले 5,000 मिटरको दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। भण्डारीले सन् 2004 एथेन्स ओलम्पिकमा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गर्नुभएको हो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिले हावाको गति 1 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 76% रहेको मौसम कार्यालयकी प्रमुख श्री आरिचारले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: साथमा परिवार आफन्त कोही छैनन्। 26 दिनदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा बिरामी परिवारलाई सम्पर्कमा आउन प्रतिष्ठानको आग्रह।
1: कृषि विकासका विभिन्न कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र दाङद्वारा आवेदन आह्वान। कार्यक्रममा 18-40 वर्ष उमेर समूहका युवा किसान सहभागी हुन पाउने।
0: चाडपर्व आएसँगै घोराहीमा साल ट्रेन्डिङको सुफत मूल्य पसल सञ्चालनमा सामान खरिद गर्न उपभोक्ताको भीड़।
1: र दाङमा राष्ट्रिय परिचय पत्र र राहदानीको अनलाइन फारम अब जिल्ला प्रशासनबाटै भरिने।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसार भर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 91 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082562601 98578935990 98578135684।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: But that was just the beginning. The real game begins now.
10: एफएक्स सिनेमाज घोराई दश चौटिकुला दाङमा यही असोज 9 गतेदेखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानाक चलचित्र आचार्य
9: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति।
10: जदौ
11: रागले बोल्यो जातको चलना पानी हातको
10: बाएक एउटा
12: मेरी छोरी फूल जस्तै लाग्छ आजदेखि हजुरको शिरमा सिउरी ब्याज।
10: साथै हिन्दी कथानाक चलचित्र पैराडाइज पनि भव्य प्रदर्शन भइरहेको छ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
13: लेकिन उसी जात में पैदा हुए कौओं के बारे में घंटा भी नहीं लिखा। ये क्रोधित हुए उन कौओं की कहानी है।
14: मम्मी मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
17: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 082-595-222।
15: जुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: सीता के भो तिमलाई घुम्सेर बसी छौ
21: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
20: के कुरा गर्छ निमले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
21: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
22: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
23: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
22: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
24: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
25: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
26: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944

0: హంగౌ రీమిక్స్, మీరు ఎవరెస్ట్.
1: The real game begins now.
2: दुर्गधारी चलचित्र मन्दिर घोराही दाङमा यही असोज 9 गते देखि भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानायक चलचित्र आचार्य.
1: उसको निधारमा शान्ति छ तर उसको आँखा भित्र लुकेको छ विनाशको शक्ति.
2: साथै नेपाली कथानायक चलचित्र बा एक योद्धा हेरेर भरपूर मनोरञ्जन लिनुहोस्.
3: जस्तो नलायक छोराई संसारमा फसेको पनि नहोस्.

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
3: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोड्ने सम्बन्धी अपरेसन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेसन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5361-218

0: हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
1: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
0: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
2: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
3: सम्पर्क मोबाइल नम्बर 9822964264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
6: उपचार हुने रोगहरू
5: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
6: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
6: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
6: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61694।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 1500 गेट दाङ।
3: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
4: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
3: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
4: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
3: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
4: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
4: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
3: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
4: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
4: सम्पर्क नम्बर 082-560-23।
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
5: होइन माइला,
6: लखर लखर कहाँ हिनेस?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा 3 पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर
8: 98-578-4526। पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हॉलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz
1: कलागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको प्रधानमन्त्रीको भनाई, पूर्वाधार निर्माणका लागि प्रधानमन्त्रीद्वारा इन्जिनियरहरूसँग छलफल, कुनै योजना नीति तथा सुझावका लागि प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने,
1: पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित, कैद माफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा, कारागार व्यवस्थापन लगायतका विषयमा विद्यमान ऐन तथा कानून संहितामा संशोधन गर्न माग।
2: ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
0: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलियो, विज्ञ टोली त्यहाँ जाने, रोग पहिचानमा जोड़ दिनुपर्ने, बच्नका लागि शरीर ढाक्ने कपड़ा लाउन विज्ञको सुझाव।
3: अलिक अग्लो झारपातहरूमा बढ़ी हुने भएको हुनाले त्यो हामीले अलिकति जुन कपड़ा भनौँ हामीले शरीर ढाक्ने खालको कपड़ा लगाउन एकदम जरूरी छ।
0: र विशौं एसियन खेलकुदमा काँस्य जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि गण्डकीको लगातार दोस्रो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठूला शक्तिको आड़मा जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रूपियाँ उठाउने अनि केही समयपछि पीड़ितलाई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी कुमारी केसीले सीआईएनसँग बताउनुभयो।
6: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घट्या छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइ अनुसार चाहिँ हप्ता दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेको छ स्वास्थ्य सेवा विभागबाट विज्ञको टोली। त्यो अब भोलि बिहान 12 बजेसम्म हाम्रो सबभन्दा पहिला देखिएको दारमा गाउँपालिकामा 12 बजेसम्म यो टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
5: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बच्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका छौं।
3: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले 8 किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ती उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइट भन्ने जुन केटा कुरा गर्ने त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ। तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब टाइफसबाट हामी बस्न सक्दछ। तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा यो जानकारीहरू चाहिँ पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले फैलिएर स्क्रब टाइफसलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
5: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
1: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देश अगाडि बढ्न सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू अब कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो। पूर्वाधारको लागि चाहिँ हामीले तीन सिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरू त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला त्यसमा चाहिँ तीन सिफ्टमै काम गर्नु पर्यो। जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभरि नै तीन सिफ्टमा काम
5: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
7: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यसकारणले झन्नै 20 करोड़ रुपियाँ जतिको चाहिँ के उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो बन्छ।
5: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोड़ेर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटिएका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सृजना गर्नुभन्दा विद्यमान ऐन तथा मूलिकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
2: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी, शारीरिक श्रमको जुन कोट गर्नुपर्छ त्यो ऐनलाई नै कोट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
5: तीन वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डी यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
0: सन्तोषी राहुल बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
8: र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहार हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत भरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 82562707।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
2: तपाईले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरुङ,
3: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेका छौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेका छौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सोही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ, संघ संस्थाहरू, एनजिओ एनजिओहरू हुनुहुन्छ, उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ, त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौँ भन्ने तयारी छ।
2: उत्तरगया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरुङ, बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको, कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै, बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ, त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 98512554 फोन नम्बर काम लाग्न सक्छ है।
4: भदौको 10 गते भुटीकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 98512554 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ। र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ। र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
2: अञ्जु ढुङ्गाना, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख, आजदेखि बेत्रावतीसम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना, सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावतीसम्म जान समस्या हुने छैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वत्सला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने,
5: पशु वत्सला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमोर्टम इक्जामिनेशन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने, के गर्न नपाइने सबै कानूनमै व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
1: मासुको प्रशोधन, भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड, कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ओहो, दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि। सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
7: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
7: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
6: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
8: डाक्टर राजीव ढकाल MBBS MS FMAS DMAS अब शंकर मेडिकल हल खोराई दाङमा डाक्टर द्वारा दिइने सेवाहरू
9: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार
8: एपेन्डिसाइटिस हाइड्रोसिल हर्नियाको चिरफार
9: पुरुषको लिङ्ग सम्बन्धी समस्या
8: पिसाब पोल्ने समस्या
9: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार
8: पाइल फिस्टुला होमोराइड साइनसको समस्याको चिरफार उपचार
9: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार
8: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: डाक्टर भेट्ने समय
8: बिहान 7 बजेदेखि 8:30 बजेसम्म
9: दिउँसो 1 बजेदेखि 2 बजेसम्म
8: साँझ 5 बजेदेखि 8 बजेसम्म
10: सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-5625-98-78-1617
1: साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु बस्ताला सञ्चालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित बस्तालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। बस्ताला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण स्वच्छ तथा वैज्ञानिक ढंगको वध मासुको निरीक्षण प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
5: यो 2055 सालमा पशु वधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु वधशाला र मासु जाँच
11: नियमावली
5: जारी भयो तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर 4 किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो। 4 किल्ला तोकिएको थियो, त्यो 4 किल्ला तोकिएको भन्दा 4 किल्लाभन्दा बाहिरपट्टि गएर पशु खसी वध गर्ने
11: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काटिदिनु भयो,
5: बाहिर गएर काटिदिनु भयो,
11: बाहिर गएर काटिसकेपछि त नियम लागेन
5: र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ। हाम्रो बीचमै
11: 26 वर्षदेखि
5: बीचमा सुर्खेतमा फेरि अर्को एउटा बच्चाला बन्ने कुरा भयो बन्यो र त्यहाँ पनि फेरि हामीले बच्चालालाई नै एरियालाई नै 4 किल्ला मानेर के अरे लागू गर्यौं, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौ। फेरि बुटोबलमा त्यसै गरी एउटा बच्चाला बन्यो, त्यहाँ पनि बच्चालाको वरिपरिलाई मात्रै बाहिरतिर चाहिँ चलिरह्यो, वध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन, यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौँ जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दै काट्दैको मासु हामीलाई चाहिएको छ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के ल खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेस भन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ, जुन ढिलो भइसकेको छ।
2: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ, र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन?
5: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त? अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ।
2: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो।
5: पहिलो कुरा त बच्चालाई हुनु पर्यो, त्यो बच्चाला स्वच्छ सफा हुनु पर्यो, र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि मल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौं भने मात्रै हुन्छ। अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौं, जहाँसुकै जुनसुकै तीनटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौं नि, र त्यो स्थानीय तहमै हो बध हुने पनि, कुनै न कुनै स्थानीय तहमा हुन्छ, बच्चालाई त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ, र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
2: स्थानीय सरकारको हुनु पर्यो भन्ने,
5: सरकारको हुनु पर्यो, मेन त हुनै पर्यो,
2: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको छ।
5: स्थानीय सरकार सञ्चालन ऐनले पनि बच्चालाई सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो, अरूको अरू भनेर अरू दुईटा सरकार पन्चिने अवस्था चाहिँ छैन फेरि, किनभने
2: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हराउँछ।
5: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि
2: धेरै
5: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ। घरमा खसी काटिएन भने के दसैँ आयो र भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ। त्यसकारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले यी सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा, त्यसबाट कुनै
2: कसैलाई पनि स्वास्थ्य मानि नहोस्
5: भन्ने हिसाबले चाहिँ।
2: अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ। यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
5: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, केही छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ, तर मासु पशु बच्चालाई र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम

कायम प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम राज्यक यति बेला रात्रिको 8 बज्छ।
2: थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारको छ महिने समीक्षा चल्दै विपक्षी भन्छन् विकासमा असफल सत्ता पक्षका सांसद बचाउमा।
0: चीनसँगका तीनवटै नाका बन्द हुँदा दशैं लक्षित सामान सीमामै थन्किए। हिमपातले लार्केपास पदमार्ग बन्द हुँदा उत्तरी गोर्खामा खाद्यान्न संकटको जोखिम। मुख्य राजमार्ग अझै खुलिनन्।
1: जेएनजी आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सिफारिश। दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग।
0: इराकमा अमेरिकी सैन्य उपस्थिति अन्त्य। इरानी प्रभाव बढ़ने चिन्ता। हर्मुज खोल्ने इरानी शर्तमा अमेरिकाले पठायो आधिकारिक जवाब।
1: र काश्य पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता। ललित राजवंशीको आईसीसी वरियतामा 38 स्थानको छलाङ।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बालिम सरकारको छ महिना पूरा भएको छ। गत चैत 13 गते प्रधानमन्त्री पदमा बालिन्द्र शाह नियुक्त हुनुभएको थियो। पहिलो मन्त्री परिषद बैठकबाट पारित 100 कार्यसूची मध्ये कतिपय काम सम्पन्न हुन सकेका छैनन्। ती कार्यसूची बाहेक पनि सरकारले केही विवादित निर्णय र काम गरेको थियो। यद्यपि गत भदौ 10 गते गएको भुटेको सिबाडी र गत साताको मनसुनी

0: प्रकोपका कारण ठूलो जनधनको क्षति हुँदा सरकारको ध्यान पुननिर्माण र पुनर्स्थापनामा केन्द्रित भएको छ। सरकार गठनको छ महिना पुगेपछि विपक्षी दलले सरकारको निर्मम समीक्षा गर्न थालेका छन्, तर सत्तापक्ष बचाउमा उत्रिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद राजीव खत्रीले विपक्षीले सरकारले गरेका काम सोधेपछि विगतको जस्तो नभएको बताउनु भएको छ। आज संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उहाँले आलोचकहरूले भन्दै आएको काम नभएको भन्ने आरोपलाई खण्डन गर्दै सरकार सही दिशामा रहेको जिकिर गर्नुभयो।
1: विगतमा के हुन्थ्यो भने कुनै पनि पार्टीले काम गर्दाखेर आफ्नो सरकार र आफ्नो मान्छेलाई केन्द्रमा राखेर काम हुन्थ्यो। यसपटक हेर्नु भने प्रधानमन्त्री सरकारले गरेको काम मेरो पार्टी बनाउनका लागि, रासपा जोगाउनका लागि, रासपा बनाउनका लागि भनेर सरकारले काम गरेको छ भन्ने मलाई लाग्दैन। कहिले पनि प्रधानमन्त्रीले रासपा सरकारले यसो गर्छ, रासपा सरकार यो हो भनेर पनि मैले भनेको सुनेको छैन। पार्टी भन्ने कुरा एउटा चीज हो, पार्टी भन्ने कुरा चल्दै जान्छन्। भोलि रासपाले गर्न सके गर्न सक्छ, गर्न नसके रासपा ठाउँमा अर्को कुनै पार्टी आउन सक्छ। तर नियतको, तपाईँले सरकारकै नियतको कुरा गर्नुभएको छ भने यति बेला सरकारले नियत बिगारेर काम गरेको छैन, पार्टी आफन्त बिगारेर संरक्षण गर्ने कुरा गरेको छैन।
0: नेकपा एमालेका सांसद क्षितिज थेबेले भने सरकार विकास निर्माणमा पूर्णत असफल देखिएको दावी गर्नुभयो।
2: 19 वटा 18 वटा राष्ट्रिय मतदाताको आयोजना अझै बाँकी छन्। त्यसमा कति राज्यले सरकारले बजेट छुट्याएर प्राथमिकतामा राख्यो? विकास निर्माणलाई समीक्षा गर्ने भने 6 महिनामा कुनै पनि तात्विक फरक देखिएन र कुनै पनि उपलब्धि देखिएन। र विकास निर्माण र राष्ट्रिय महत्वको आयोजना, ठूल्ठूलो आयोजना र निर्माणको निम्ति सरकारले कुनै पनि यो आयोजना चाहिँ प्रमुख बनाएर लिएर गयो, बजेट छुट्याएर दिएर देश बन्ने भयो भने कहीँ पनि नदेखिएको स्थिति छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्नुभएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री शाहले मुलुकको पूर्वाधार विकासको सम्भावना र चुनौती लगायतका विषयमा सबै दलका इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग करिब 2 घण्टा छलफल गर्नुभएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभयो। उहाँले सांसदहरूलाई राजनैतिक विषयभन्दा बढ़ी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ। प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति सांसद सागर ढकालले विभिन्न 6 वटा विषयमा सुझाव दिएको बताउनुभयो। तीमध्ये हालै भोटेको श्री बाढ़ीबाट सिक्दै विकास निर्माणमा 3 शिफ्टमा काम गर्न सकिने सुझाव दिएको उहाँले जानकारी दिनुभयो।
4: पहिलो सुरु चाहिँ हामीलाई यो पूर्वाधारको लागि चाहिँ हामीले 3 शिफ्टमै काम गर्नुपर्छ। कुनै एउटा मोडल ठाउँ चाहिँ बरु त्यसलाई निर्माण गरौँ, होइन, कुनै एउटा जिल्ला हुन सक्ला, त्यसमा चाहिँ 3 शिफ्टमै काम गर्नु पर्यो। जसरी चाहिँ हामीले डिजास्टरमा काम गरेर नि त भर्खर काम गरेर चाहिँ एउटा फर्किँदैछौँ, अनि अहिले भर्खरै भोटेको सिबारीमा जसरी काम गर्यो 3 शिफ्टमै, त्यसरी नै पनि प्रत्येक कामहरू चाहिँ हुनु पर्यो। त्यसको लागि बरु अहिले भर्खर ह्युमन रिसोर्सेस केही छैन भने कुनै एउटा जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ, र त्यो सफल भयो भने देशभरिमै 3 शिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा।
3: छलफलमा 17 जना सांसद उपस्थित थिए। नेपाली कंग्रेसबाट रसुवाका सांसद मोहन आचार्य हुनुहुन्थ्यो भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू रहेका थिए। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसद नभएकोले नबोलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: मनाङको नारपभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा गएको हिम पहिरोमा हराइरहेका मध्ये आज थप 3 जनाको शव भेटिएको छ। 3 जनाको शव भेटिएसँगै हिम पहिरोमा परि ज्यान गुमाउने आरोहीको संख्या 7 पुगेको सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार गोर्खाको धारसे गाउँपालिका 2, करौंजाका 58 वर्षीय आसगुरूङ, खोटराङको ऐसेलु खड्का गाउँपालिका 3 का सूरज राई र रूकुमको हुकामका 57 वर्षीय कमल बुढ़ाको शव भेटिएको हो। घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड आईएफएनजीका पासङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा 5 जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्लाधिकारी पौडेलले जानकारी दिनुभयो। सोही टोलीले हिउँ पन्छाएर उनीहरूको शव निकालेको बताइएको छ। यसअघि आइतबार र सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरूङ, घनश्याम राई, छेबी भोटे र पासङ भोटेको शव भेटिएको थियो।
3: अविरल हिमपातका कारण उत्तरी गोर्खा र मनाङको सिमानामा रहेको प्रसिद्ध लाखे पास पदमार्ग पूर्ण रूपमा अवरूद्ध बनेपछि सामा गाउँ र सामदो क्षेत्रमा खाद्यान्न संकटको जोखिम बढ़ेको छ। गत बिहिबारदेखि शनिबारसम्म परेको भारी हिमपातले 5106 मिटर उचाइमा रहेको लार्के पासमा बाक्लो हिउँ

0: कमेरा बाटो पूर्ण रूपमा थुनिएको हो। तल्लो भेगबाट मनास्लो पदमार्गका पुल बाढ़ी पहिरोले बगाएपछि स्थानीय वासी दैनिक उपभोग्य सामग्री ढुवानीका लागि बनाङको भीमथाङ बजारमा आश्रित रहँदै आएका थिए। लार्के पास नै बन्द भएपछि सामान लिन गएका खच्चड मनाङतर्फ र सर्वसाधारण सीमा क्षेत्रमै अड्किएका छन्। बाटो नखुल्ले केही दिनमै गाउँमा खाद्यान्न अभाव हुने चुमनुम्रे गाउँपालिका एका वडा अध्यक्ष कर्मा छेवाङ लामाले बताउनु भएको छ। यसै गरी पर्यटक सृजनकै बेला लार्केपास अवरूद्ध हुँदा श्यामा गाउँ र साम्दो क्षेत्रमा सयौं स्वदेशी तथा विदेशी पर्यटक रोकिएका छन्। बाटोमा अत्यधिक हिउँ जमेकाले स्थानीय स्तरबाट मात्र हिउँ पन्छाउन असम्भव रहेको भन्दै सुरक्षित रूपमा पदमार्ग खुलाउन पर्यटन सम्बन्ध निकायसँग आग्रह गरिएको छ।
1: कञ्चनपुर स्थित महाकाली नदीमा रहेको एसियाकै लामो दोधरा चाँदनी चोलुङ्गे पुलको पिल्लर भत्किएर आवत जावत ठप्प भएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको छ। भीमदत्त नगरपालिका र दोधरा चाँदनी नगरपालिका जोड्ने उक्त पुलको एउटा पिल्लर भत्किनुका साथै 6 मिटर भाग मरमत गर्नुपर्ने भएपछि सुरक्षाका लागि आवागमन पूर्ण रूपमा रोकिएको हो। पुलको अवस्था अनुगमन तथा मरमतको खाका तयार पार्न सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालय र झुलुङ्गे पुल विज्ञ सहितको प्राविधिक टोली दोधारा चाँदनी पुगेर अध्ययनमा जुटेको छ। यसै गरी मुख्यमन्त्री खगराज भट्ट र भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले पनि भत्किएको पुलको निरीक्षण गर्ने भएको छ।
0: दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा छिमेकी मुलुक चीनसँग जोड़िएका तीनवटै मुख्य व्यापारिक नाका बन्द हुँदा करिब 5 अर्ब रूपियाँ बराबरका सामान सीमा पारिने रोकिएका छन्। बाढ़ी पहिरोका कारण रसुवा तातोपानी र मुस्ताङको कोराला नाका पूर्ण रूपमा अवरूद्ध भएपछि चीनसँग वैदेशिक व्यापार चौपट बनेको छ। गएको भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीले रसुवा गरी नाका भन्सार तथा सड़क पूर्वाधार ध्वस्त बनाएको थियो। तातोपानी नाका पनि केही समयदेखि अवरूद्ध रहँदै आएकोमा पछिल्लो समय असोज 8 देखि 11 गतेसम्मको अविरल वर्षा र बाढ़ी पहिरोले वैकल्पिक रूपमा प्रयोग भइरहेको मुस्ताङको कोराला नाका समेत ठप्प पारेको छ। सड़क तथा पुल क्षति भएपछि चाडपर्वलाई लक्षित गरी भित्र्यान लागिएका 700 भन्दा बढ़ी व्यापारिक कन्टेनर चिनिया भूमि क्षेत्रमै रोकिएका छन्।
1: आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दोधारा चाँदनी र भीमदत्त नगर जोड़ने पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह मेहताले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगर जोड़ने महाकाली नदीको जोलुङ्गे पुल महाकाली नदीमा आएको बाढ़ीले क्षतिग्रस्त भएको बताउनु भएको छ। क्षतिग्रस्त पुलका कारण स्थानीय प्रभावित भएको र आवत जावत बन्द भएको भन्दै पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न सांसद मेहताले सरकारको ध्यान आकर्षण गर्नुभयो।
2: दोधरा चाँदनीवासीको जीवनरेखासँग जोड़िएको यो पुल सञ्चालनमा ल्याउन तत्काल प्राविधिक टोली घटनास्थलमा खटाई पुलको क्षतिको विस्तृत विवरण प्राविधिक अध्ययन गरी र क्षतिग्रस्त पुलको पुनर्निर्माणसँगै सम्पूर्ण पुलको संरचनागत सुरक्षाको समेत अध्ययन गरी यथाशीघ्र पुल सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढ़ाउन तथा महाकाली नदीमा आउने बाढ़ी र कटानबाट भविष्यमा पुल तथा आसपासका महत्वपूर्ण संरचनामा क्षति नपुगोस् भन्नका लागि आवश्यक तटबन्ध नदी नियन्त्रण तथा दीर्घकालीन संरचनाका लागि कार्यक्रम तत्काल सञ्चालन गर्न र आवश्यक बजेट र प्रक्रिया सुनिश्चित गर्न म नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयसँग जोरदार माग गर्न चाहन्छु।
1: यस्तै रासपा सांसद राजन गौतमले बाढ़ीका कारण नवलपुरको बोलिङटारमा झोलुङ्गे पुलमा क्षति पुर्याएकाले आवत जावत ठप्प भएको भन्दै तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गर्नुभयो।
3: विशेष गरी नवलपुरको बोलिङटार 1, 2 र 4 रहेका 3 झोलुङ्गे पुलमा क्षति पुग्दा आवत जावत समेत बन्द भएको छ। त्यस्तै गैंडाकोटको नारायणी नदीमा राखिएको राइनो क्रुज बाढ़ीले बगाएर नारायणी पुलमा अड्किँदा केही समय पुलबाट आवत जावत नै ठप्प भयो। सभामुख महोदय, कथम कदाचित उक्त पुलमा गम्भीर क्षति भए आवत जावत पूर्ण रूपमा बन्द भयो भने त्यसको छोटो वैकल्पिक मार्ग आवश्यक छ। त्यसका लागि चितवनको गोलाघाट र भोसारघाटबाट नवलपुर जोड्ने पुल अत्यन्त आवश्यक छ। उक्त पुलको डिजाइन अनुसार लागत तयार गर्न नेपाल सरकारले 2,79,00,000 रूपियाँ बजेट पनि विनियोजन भइसकेको अवस्थामा त्यसको कामलाई अब कुनै बाहना नगराई ढिला नगरी तीव्र गतिमा अघि बढ़ाउन नेपाल सरकार भौतिक मन्त्रालयसँग म गम्भीर ध्यान आकर्षण गर्छु।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिंग को पर्पज नाम
5: मार्बल मार्बल का सीपी विशी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथ ही मार्बल का यूपीवीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्पैक्ट स्ट्रेंथ भएको
4: सुरक्षा घर को साथ जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सड़क खण्ड अझै पूर्ण रूपमा ठप्प छन् नदी कटान र लेदो सहितको पहिरोका कारण रसुवाको पासाङ लामो राजमार्ग मनाङको खाङसार बेसी शहर गुल्मी र पूर्व नवलपरासीको काली गण्डकी करिडोर म्याग्दीको बेनी जोमसम तथा मुस्ताङको जोमसम कोरला सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका हुन् यसैगरी हुम्लाको कर्णाली करिडोर र सिमकोट हिल्सा सड़क खण्डका विभिन्न स्थानमा पहिरो जाँदा आवत जावत पूर्ण रूपमा बन्द भएको छ मुख्य राजमार्ग ठप्प भएपछि काठमाडौँबाट र सोगडी नाकासम्म जानका लागि टोखा छोहरे विदुर नुवाकोट दरबार हुँदै स्याफ्रू बेसी जोड्ने वैकल्पिक कच्चु मार्ग प्रयोग गर्न आग्रह गरिएको छ
4: भोटेकुसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले हब स्टेशनले बगाएपछि सिलुमे र त्रिशुली 3B केन्द्रबाट उत्पादित 176 मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्लान्टमा क्षति नपुगे पनि हब स्टेशनले बगेका कारण उत्पादित विद्युत स्थानान्तरणमा समस्या भएको हो बाढ़ीका कारण कुल जडित क्षमताको करिब 10% अर्थात 430 मेगावट विद्युत उत्पादन सेवाबाट बाहिरिएको छ निर्माणाधीन 769 मेगावटका आयोजना समेत प्रभावित भएका छन् मन्त्रालयले बाढ़ीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाहरूको पुननिर्माण तथा संरचनागत सुधारका लागि करिब 3.90 खर्ब रूपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ
3: सरकारी स्वामित्वको जड़ीबेटी उत्पादन तथा प्रशोधन कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित भएपछि विगत 10 दिनदेखि कम्पनीको उत्पादन पूर्ण रूपमा बन्द भएको छ सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने चाड़पर्व भत्ता पाउनुपर्ने र श्रम अदालतको फैसला कार्यान्वयन हुनुपर्ने माग राख्दै कर्मचारी 20 दिनदेखि आन्दोलनमा उत्रिएका हुन् उत्पादन शाखामा कार्यरत करिब 30 जना कर्मचारीले माग पूरा गर्न व्यवस्थापनले आनाकानी गरेपछि काम छाडेर कार्यालय परिसरमै धरना दिइरहेका छन्
4: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवाधिकारको अवस्थाबारे तयार पारिएको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ समितिको आज बसेको बैठकले सांसदहरूबाट प्राप्त राय सुझावलाई समेट्दै उक्त प्रतिवेदन बहुमतले पारित गरी संसदमा पेश गर्ने निर्णय गरेको हो यसैगरी समितिले देशका बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनलाई पनि संसदमा पेश गर्ने निर्णय गरेको गएको जेठ 8 गते बसेको समितिको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दी र बाल सुधार गृहका बाल बालिकाको अवस्था अध्ययन गर्न छुट्टा छुट्टै 2 उपसमिति गठन गरेको थियो समितिमा भएको छलफलपछि 2 प्रतिवेदनलाई संसदमा प्रस्तुत गर्ने बाटो खुलेको छ यस्तै प्रतिनिधि सभाले विभिन्न 4 विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाएको छ आज बसेको प्रतिनिधि सभाको बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीद्वारा प्रस्तुत प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गर्दै विधेयकलाई समितिमा पठाएको हो सम्बन्धित समितिमा पठाइएका विधेयकमा कानून मन्त्री सविता गौतमद्वारा प्रस्तुत मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक नेपाल कानून आयोग पहिलो संशोधन विधेयक र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक रहेका छन् यसै गरी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी राख्नु भएको प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ
3: आगामी दशैंमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन गर्न 65,000 भन्दा बढ़ी सार्वजनिक सवारी साधन आवश्यक पर्ने भएको छ पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको अध्ययन समितिले आज पूर्वाधार विकास मन्त्री सुनिल लम्सारलाई बुझाएको प्रतिवेदनमा यस वर्षको दशैंमा करिब 6,50,000 देखि 9,75,000 यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ विशेष गरी घटस्थापनादेखि नवमीसम्म र त्यसमा पनि फूलपातीको आसपासका दिनमा सड़क तथा यातायातमा अत्यधिक दबाव पर्ने प्रतिवेदनमा उल्लेख छ दशैंमा हुन सक्ने कालोबजारी ओभरलोड र सड़क दुर्घटना रोक्न उपत्यका ट्राफिक प्रहरीले 1300 भन्दा बढ़ी जनशक्ति परिचालन गर्ने भएको छ। यस्तै सड़क विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै 18 स्थानमा आपतकालीन उद्धारका लागि ठूला उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने जनाएको छ। प्रतिवेदन बुझ्दै पूर्वाधार विकास मन्त्री लम्सालले यात्रालाई सहज र सुरक्षित बनाउन प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ।
4: हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भौतिकोशी त्रिशुली विपद सम्बन्धी संसद विशेष समितिको सभापतिमा प्रतिनिधि सभा सदस्य गणेश पराजुले चयन हुनुभएको छ। सभापति चयन भए लगत्तै आज बसेको समितिको पहिलो बैठकमा बोल्दै उहाँले निष्पक्ष अध्ययन वैज्ञानिक प्रमाण र साझा सहकारीका आधारमा परिणाममुखी प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्ययनलाई तथ्यपरक बनाउन स्वदेश तथा विदेशमा रहेका भूगर्भविद जलवायु विज्ञ र अनुसन्धानकर्तालाई आफ्नो अध्ययन र सुझाव उपलब्ध गराउन समितिले आह्वान गरेको छ।
3: नेपालको पूँजी बजारले पारदर्शी र लगानी मैत्री बनाउन धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न प्रतिनिधि सभाको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ। सरोकारवाला संघको छलफलपछि समितिले नेपाल धितोपत्र बोर्ड सेवन र अर्थ मन्त्रालयले नयाँ विधेयकको प्रक्रिया अघि बढ़ाउन भनेको हो। समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीका अनुसार धितोपत्र निष्कासन बजार सञ्चालन तथा लगानीकर्ताको हित संरक्षणमा सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देशन दिएको छ। यसैगरी समितिले शेयर बजारमा हुने मेलेमतो कृत्रिम मूल्य वृद्धि कर्निङ तथा पम्प एण्ड डम्प जस्ता गैर कानूनी चलखेलमाथि कड़ा निगरानी राख्न र दोषीलाई तत्काल कार्यवाही गर्न सेवन र नेप्सेलाई निर्देशन दिएको छ। त्यस्तै कम्पनीहरूले प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि तिनको वित्तीय अवस्था र नेटवर्थका आधारमा स्तरीकरण गर्न नेप्सेको अनलाइन प्रणालीको स्तरोन्नति गर्न र लामो समयदेखि रिक्त रहेका नेप्से तथा सीडीएससीका प्रमुख कार्यकारी अधिकृतको पद तत्काल पूर्ति गर्न समेत अर्थ समितिले मन्त्रालयलाई ताकेता गरेको छ।
4: नेपालमा संचालित छाला प्रशोधन ट्यानिङ उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्रारम्भिक सुनवाई गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वन तथा वातावरण मन्त्रालय लगायतका विपक्षीलाई लिखित जवाब पेश गर्न आदेश दिएको हो। जनस्वास्थ्य एवं वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै अदालतले प्रस्तुत निवेदनलाई अग्राधिकारमा राख्ने निर्णय समेत गरेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
6: मेडम दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दंगालीबाट किनेर हेर न।
5: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825567775।
6: सम्पर्क नम्बर 98478-26873।
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा।
10: यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5635-509 र मोबाइल 98453-0653।
3: प्रसाईको गैर कानूनी हिरासत दावी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी र साइबर ब्यूरोलाई कारण देखाउ आदेश जारी गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद रचना खड्कालाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। सर्वोच्चको यस आदेशपछि अब प्रहरीले प्रसाईलाई पक्राउ गर्नुको कारण र हिरासतमा राख्नुको कानूनी आधार समेटेर अदालतमा लिखित जवाब पेश गर्नुपर्नेछ। प्रहरीको जवाब आएपछि प्रसाईको हिरासतको कानूनी वैधानिकतामाथि थप सुनवाई अघि बढ़नेछ।
4: नेप्से परिसूचक घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। हिजो 9 अंक घटेको नेप्से आज 5 अंकले घटेको हो। शेयर बजार सुधार्न अर्थ मन्त्रालयले जारी गरेको 21 बुधे शेयर बजार सुधार कार्य योजनाले पनि लगानीकर्ताको मनोबल बढ़ाउन सकेन। सरकारले ल्याएका कार्य योजनालाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायले संशोधन समेत गरेको अवस्थामा समेत बजार सकारात्मक हुन नसकेको हो। त्यसपछि प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आज सरकारवालासँग छलफल गरेको छ। समितिले धितोपत्र ऐन संशोधन गर्न नयाँ विधेयक सदनमा प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत दिएको भए पनि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएन। आज बजार सूचक सँगै कारोबार रकममा पनि कमी आएको छ। हिजो 5 अर्ब 38 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको बजारमा आज 4 अर्ब 76 करोड़मा सीमित भएको छ। आज 109 कम्पनीको शेयर मूल्य बढ़दा 157 कम्पनीको शेयर मूल्य घट्यो भने 13 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इराकबाट अमेरिकी सेना पूर्णरूपमा फिर्ता भएको छ। इराकबाट अमेरिकी सैनिकको पुनः बहिर्गमन सदाम हुसैनलाई सत्ताच्युत गरेको अमेरिकी नेतृत्वको सैन्य हस्तक्षेपको 23 वर्षपछि भएको हो। अमेरिकाले आफ्ना बाँकी सैनिक फिर्ता बोलाएपछि इरान र उसका सहयोगी समूहले यसलाई ऐतिहासिक जीत भन्दै उत्सव मनाएका छन्। लामो समयदेखि अमेरिका र इरानबीच शक्ति संघर्षको थलो बन्दै आएको इराकमा अब पश्चिमी सैन्य उपस्थिति नरहँदा इरान समर्थक समूहले सत्ताका नीति निर्माण र मुख्य निकायहरूमा आफ्नो प्रभाव बढ़ाउने चिन्ता व्यक्त गरिएको छ। इराक सरकारले इरान सम्बद्ध पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफ अन्तर्गतका सशस्त्र समूहलाई हतियार बिसाउन भनेको छ। इराकमा सुरक्षाको पूर्ण जिम्मेवारी सरकारी सेनालाई दिने तयारी भइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले भने इराकमा इरानी प्रभाव कम गर्न कड़ा रणनीति अपनाउन खोजेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
4: होर्मुज जलमार्ग पुनः खोल्न इरानले राखेको शर्तमा अमेरिकाले आफ्नो आधिकारिक जवाब पठाएको छ। इरानका सरकारी प्रवक्ता फाते मेह मुहाजेरानीका अनुसार कतारी मध्यस्थ थताकर्ता मार्फत प्राप्त अमेरिकी प्रस्ताव मन्त्री परिषद बैठकमा पेश गरिएको छ। अमेरिकी प्रस्तावको विस्तृत विवरण भने अझै गोप्य राखिएको छ। इरानमा निर्णय प्रक्रिया जटिल भएकाले सर्वोच्च नेता मन्त्री परिषद सेना र इस्लामिक रिभोल्युसनरी गार्ड कप्स बीच विभिन्न तहमा समीक्षा र छलफलपछि मात्र औपचारिक निर्णय लिने इरानले बताएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। बीसौं एसियाली खेलकुदमा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली आज स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारी तथा समर्थकले टोलीको सम्मानमा भव्य स्वागत गरेका थिए। प्रतियोगिताको सेमी फाइनलमा भारतसँग 48-24 पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको थियो। स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै टोलीकी कप्तान मानमती विष्टले नेपालको मुख्य लक्ष्य फाइनल पुग्ने भए पनि सेमी फाइनलमा बलियो प्रतिद्वन्दी भारतसँगको प्रतिस्पर्धा निकै चुनौतीपूर्ण रहेको बताइन्। भौतिक पूर्वाधारको अभावका बीच पनि छ महिना अघिदेखि निरन्तर मेहनत गरेर देशका लागि पदक जित्न पाउँदा टोली उत्साहित र सन्तुष्ट रहेको उनको भनाइ छ।
4: र नेपाली क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललित राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20I बलिङ वरियतामा 38 स्थानको छलाङ मारेका छन्। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियता अनुसार ललित 468 रेटिङ अंकसहित 80 स्थानमा पुग्न सफल भएका हुन्। जापानमा भएको एसियन गेम्स अन्तर्गत अफगानिस्तान विरूद्धको खेलमा 4 ओभरमा 13 रन दिएर 3 विकेट लिएका ललितको सोही उत्कृष्ट प्रदर्शनका आधारमा वरियतामा सुधार आएको हो। यस्तै बलिङ वरियतातर्फ सन्दीप लामिछाने 2 स्थान सुधार गर्दै 47 र दिपेन्द्र सिंहरी 1 स्थान माथि उक्लदै 59 स्थानमा पुगेका छन्। अलराउण्डर वरियता तर्फ भने दिपेन्द्र सिंह ऐरी विश्वकै चौथो स्थानमा यथावत छन्।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सरकारको 6 महिने समीक्षा चल्दै विपक्षी भन्छन् विकासमा असफल, सत्तापक्षका सांसद बचाउमा।
3: जेएनयू आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सिफारिश, दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग।
4: हिमलुङ हिमालमा हराइरहेका मध्ये आज थप 300 भेटिए। सामागाउँ र साम्दो क्षेत्रमा खाद्यान्न संकटको जोखिम।
3: इराकमा अमेरिकी सैन्य उपस्थिति अन्त्य, इरानी प्रभाव बढ़ने चिन्ता। फर्मुज खोल्ने इरानी शर्तमा अमेरिकाले पठायो आधिकारिक जवाब।
4: र काश्य पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता, ललित राजवंशीको आईसीसी वरियतामा 38 स्थानको छलाङ।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

0: दरदरमा रेडियो मध्य पश्चिम
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियो

0: कम्पस गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: घुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घुराही दाङ फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
4: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
3: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
4: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572।
7: दाङ गोराही भानुचोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा दैनिक रूपमा विशेषज्ञ एमबीबीएस एमडी इन्टरनल मेडिसिन रोग विशेषज्ञ डाक्टर बसन्त डाङ्गीद्वारा दैनिक बिरामी चेक जाँच तथा परामर्श सेवा दिँदै आइरहेको जानकारी गराउँदछौ विशेषज्ञबाट दिइने सेवाहरू छाती खोकी र दम तथा श्वास प्रश्वास सम्बन्धी रोगहरू
8: उच्च रक्तचाप प्रेसर मुटु सम्बन्धी समस्या उपचार
7: पेट गाना गोला पाचनमा गडबडी अल्सर मुखमा अमिलो पानी आउने डकार आउने कब्जियतको उपचार
8: थाइराइड तथा हर्मोन सम्बन्धी जाँच तथा परामर्श
7: ज्वरो सरुवा रोग सम्बन्धी उपचार सेवा
8: बात तथा जोड्ने दुख्ने समस्याको उपचार
7: र सामान्य तथा जटिल आन्तरिक रोगहरूको परीक्षण तथा उपचार सेवा
8: सम्पर्क स्थान पल्लवी स्वास्थ्य क्लिनिक भानुचोक घोराही दाङ सम्पर्क फोन नम्बर 082-561-683 र मोबाइल नम्बर 98479-25700।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: साथै इसिजी टिएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
14: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराहीको दिव्य फार्मेसीमा
15: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
18: बिना टाका प्रभावकारी उपचार
15: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
18: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
15: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
18: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
19: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार
14: दिव्य फार्मेसी कुहाई 15 सडक विभाग रोड
7: सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
13: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: अन्य सेवाहरू,
21: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
25: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
27: खुशीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
31: डाक्टर राजीव ढकाल एमबीबीएस एमएस एफएमएएस डीएमएएस अब शंकर मेडिकल हल खोराई दाङमा। डाक्टर द्वारा दिइने सेवाहरू
32: पित्त थैलीको पत्थरीको शल्यक्रिया तथा उपचार,
31: एपेन्डिसाइटिस, हाइड्रोसिल हर्नियाको चिरफार,
32: पुरुषको लिंग सम्बन्धी समस्या,
31: पिसाब पोल्ने समस्या,
32: स्त्रीको स्तनको समस्याको चिरफार तथा उपचार,
31: पाइल्स, फिस्टुला, होमोराइड, साइनसको समस्याको चिरफार उपचार,
32: शरीरको कुनै पनि भागमा पलाएको गाँठा गुठीको चिरफार तथा उपचार,
31: मृगौलाको समस्या सम्बन्धी रोगका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
32: डाक्टर भेट्ने समय
31: बिहान 7 बजेदेखि 8:30 बजेसम्म,
32: दिउँसो 1 बजेदेखि 2 बजेसम्म,
31: साँझ 5 बजेदेखि 8 बजेसम्म।
33: सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5562-23, 98-478-1817 र 98-478-1845।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। दुबईको एसीका पार्ट पुर्जा बनाउने कम्पनीमा डिमाण्ड आएको छ, साथमा तीन पटक खाना तथा बस्न फ्री, 45 वर्षसम्मका मानिस जान मिल्ने, 40,000 भन्दा माथि तलब भएकाले इच्छुक अनुभवले तुरन्त सम्पर्क गर्नुहोला। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
4: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
5: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
6: विस्तृत आँखा परीक्षण उपचार,
8: बाल दृष्टि रोग निदान उपचार,
9: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
10: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
11: कन्ट्याक्ट लेन्स सेवा,
12: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
16: कृत्रिम आँखा फिटिङ गरिन्छ,
17: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
34: दाङ जिल्लाकै पहिलो र एकमात्र
35: भिजन थेरापी सेवाहरू,
36: अल्छी आँखा उपचार,
37: डेढो आँखा उपचार,
38: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
39: डबल भिजन उपचार,
40: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
41: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
42: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
43: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
44: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
45: फोन नम्बर 98699846602 र 98643874।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजीए आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने हो भोलि।
0: बाढी पछिको चुनौती बीच विश्व मञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोप हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छु।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिश नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले। एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रुजर एएचएम पाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जेएनजीए आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मीका अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसुरमा 445 मुद्दा दायर छन् जसमा 1887 जना प्रतिवादी छन्। दुई महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
1: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानी भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही केही खानखाना दिएको भाकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने हो भोलि।
0: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त?
1: त्यहीको हकमा जान्छ त्यो।
0: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
4: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाई भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
0: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्रै लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
1: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्यायको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गरेपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानूनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
0: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढ़ीबाट सृजित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
2: बाढ़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने समग्रता पनि नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
0: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
2: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्नु पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनुन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
0: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
2: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
0: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौ नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नुपर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
6: 7 हप्ता थेरापी सेकाइ गर्यो, 7 हप्ता किमोथियो, यता आयो, टाइम टाइममा जानुपर्ने, बाढी आफै टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थुक निल्न अलिक गाह्रो छ, पानी निल्न पोल्छ घाँटी चाहिँ, मिक्सचर गरेर जाउनु भयो, टाइम टाइममा चेक गर्न जानुपर्छ।
5: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घर सँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्,
7: किमो चढाउनु पर्ने, अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानालाई, बिरामी कुरालाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ। बुढा पनि बिरामी, म पनि बिरामी।
5: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
8: 3 औषधि खान्छु, त्यो मध्ये प्रेसर भयो, थाइरोइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्यो नि, केही निकाल्नै पाएन नि, कागज पत्र यता त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाट लिएँ, शिविर खाना चाहिँ औषधि ल्याएको छु, त्यही शिविरबाट लिएर आउँदा खाएँ।
5: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढ़ीले घर खोस्यो, अर्कोतिर रोगसँग लड़िरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लड़िरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना

0: भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याई छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लडिरहनु पर्ने बताए।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरेयर मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
2: मध्यपश्चिम ट्राङ च्याक यति बेला रात्रिको 9 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नु यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98477779
8: र 98578309।
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: ब्लड प्रेसर हाई लो भएका,
9: कोलेस्ट्रोल बढी भएको,
10: मुटुको गति एकनास नभएको,
9: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
10: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
9: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
10: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
12: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128371।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453506523।

0: गाउँदै मेरो एभरेस्ट
1: गजब को अफर आयो कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50,000 कार्टुन पुरस्कार जित्नुहोस् लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
2: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: आत्मसँग गाँसिएको जन्मथलो बहानेको खितका मारी हाँसिएको जन्मथलो बहानेको तोते बोली अस्तित्वको चौकोमा नै भजन गाउँदै फन्का मारी नाचिएको जन्मथलो बहानेको फन्का मारी नाचिएको जन्मथलो बहानेको लुङखोलाले सुसाउँदै संगीत भरे जस्तो लाग्छ वन पाखा नबोलेनी कुरा गरे जस्तो लाग्छ नौबोनेको स्याउली बाङ कोठी भिर पहरामा अमृत जस्तै छङछङ गर्दै पानी झरे जस्तो लाग्छ अमृत जस्तै छङछङ गर्दै पानी झरे जस्तो लाग्छ।
1: साहित्यकार दामोदर पौडेलका ईश्वरसँगै हार्दिक अभिवादन कार्यक्रम साहित्यिक डबलीको तर्फबाट म शारदा शर्मा। राप्ती साहित्य परिषदद्वारा संचालित एवं रेडियो मध्यपश्चिम 91.4 प्रसारित यो कार्यक्रम साताको एक पटक हरेक बुधबार बेलुकी बीबीसी नेपाली सेवापछि तपाईहरूले सुन्न सक्नुहुनेछ। हामी झण्डै 10 बजेसम्म विविध साहित्यिक सामग्रीका साथ तपाईँको रेडियोमा आउनेछौं। कार्यक्रम साहित्यिक डबली एकैसाथ राप्तीका अन्य एफएमहरूबाट पनि प्रसारण हुने गर्दछ भने इन्टरनेटमा पनि हामीलाई सुन्न सकिन्छ। साहित्यिक डबलीको आजको श्रृंखलामा साहित्यकार दामोदर पौडेलको दोस्रो कृति समय बिम्ब र उहाँसँग गरिएको कुराकानीलाई विशेष प्रस्तुति बनाएका छौं। जीवनका अनुभूतिहरू जब शब्दमा पोखिन्छन् तब साहित्यको जन्म हुन्छ। कहिले सुखका पलहरू, कहिले संघर्षका कथा त कहिले समयका प्रतिबिम्बहरू साहित्यका पानामा जीवन्त भएर उभिन्छन्। यस्तै अनुभूति, विचार र सृजनालाई समेट्दै आजको साहित्यिक डबली हामीले तयार गरेका छौं। कहिले काहीँ जीवनका अप्ठ्यारा क्षणहरू नै नयाँ यात्राका शुरूआत बन्छन्। मृत्युलाई नजिकबाट अनुभूत गर्नुभएका स्रष्टा दामोदर पौडेलले जीवनका ती अनुभूतिहरूलाई साहित्य अभिव्यक्तिमा रूपान्तरण गर्दै आफ्नो सृजना यात्रा अगाडि बढाउनु भएको अनुभव रहेको छ। जीवनका भोगाई, समयका अनुभूति र समाजका विविध बिम्बहरूलाई समेट्दै यसले दोस्रो कृति समय बिम्ब मुक्तक संग्रह भर्खरै प्रकाशित गर्नुभएको छ। आजको हाम्रो विशेष संवाद उहाँकै जीवन यात्रा, साहित्य प्रतिको आकर्षण, सृजनाका प्रेरणा र समय बिम्बका विविध आयामहरूमा केन्द्रित रहनेछन्। दामोदर पौडेल जीवनका चुनौतीपूर्ण अनुभूतिहरूलाई शब्दमा उतार्दै साहित्यको संसारमा आफ्नो पहिचान स्थापित गर्ने व्यक्तित्व हुनुहुन्छ। प्रस्तुत गर्दैछौ उहाँको दोस्रो कृति समय बिम्ब मुक्तक संग्रहबाट मुक्तक सँगसँगै उहाँसँग गरिएको कुराकानी। रेडियो मध्यपश्चिम दाङद्वारा संचालित कार्यक्रम साहित्यिक डबलीमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। ताजै छ समय बिम्ब मुक्त संग्रह लिएर पाठकमा आउनु भएको छ। सबैभन्दा पहिले समय बिम्ब नै नाम राख्नुको अर्थ र यसको पछाडिको भाव के हो सर?
2: यो मुख्य कुरो के भनेदेखि यो समाज पढ्ने, समाजलाई बुझ्ने, समाजलाई पढ्नको लागि मैले समय सापेक्षमा यो चाहिँ समय बिम्ब मुक्तक संग्रह लेख्न सुरु गरे। यसको मुख्य कुरा के भनेदेखि यो शास्त्रीय नीति नियम अनुसार पनि चल्न नपर्ने र सानो सानो टुक्कामा यसलाई चाहिँ मनको भाव व्यक्त गर्न सकिने भाव हुनाले यसलाई चाहिँ मैले यसो रोजे र दुःख सुख समाजमा भएका विकृतिहरूलाई यसलाई उजागर गर्नको लागि यो राजनीतिले चाहिँ समाजलाई कतातिर लैजान्छ त्यसको बारेमा केही कुरो बुझ्न र लेख्नलाई मलाई मन लाग्यो र चाहिँ त्यसको बारेमा मैले लेख्ने कोसिस गरेको हुँ। यो समय बिम्ब, समय सापेक्ष रूपले बिम्बको रूपमा चाहिँ समाज यो भएको अहिले भनौँ न सत्तामा जो बस्छ, हामी सरकार सधैँभरि साहित्यकार के हुनुपर्छ भनेदेखि सत्ता विरोधी भन्नुको मतलब राम्रो कुराकोलाई विरोध गर्ने होइन, नराम्रो कुरालाई झकझकाउने र साहित्यले सही बाटोमा चाहिँ दिशा निर्देश गर्नुपर्छ भन्ने हिसाबले मैले बिम्बको रूपमा यसलाई चाहिँ रोजेको हुँ।
1: अनि यही समय बिम्ब मुक्तक संग्रहको एउटा मुक्तक सुनौ न त।
2: आमालाई सम्झेर यसमा चाहिँ मुक्तकमा शीर्षकहरू हरेक मुक्तकमा राखिँदैन, तर चाहिँ यो मैले 2-3 क्याटेगोरीमा भागमा चाहिँ विभक्त छ। एउटा जन्मभूमि र आमा बुवा, अर्को कुरो चाहिँ समाजका विकृतिहरूलाई लिएर, अर्को यो प्राकृतिक दृश्यहरू हाम्रो सौन्दर्य त्यसलाई चाहिँ लिएर मैले अलिकति 2-3 भागमा चाहिँ विवरण त गरेको छु। तर मुख्य कुरो अहिले जन्मभूमि र आमाको बारेमा मलाई केही धेरै मन खायो भनौँ न, त्यो भावनाले मैले चाहिँ यो आमाको बारेमा एउटा मुक्तक चाहिँ त्यही पहिले चाहिँ के छ भने जन्मभूमि स्वर्ग दपी गरिएस, जन्म दिने आमा बुवा र जन्मभूमि प्राणभन्दा प्यारो हुन्छ। त्यस कारणले मैले जन्म दिने आमा मातृभूमिलाई अति माया गर्ने भएर भने त सबैलाई त्यो लाग्छ नै, तर मलाई चाहिँ के भनेदेखि म त आमासँग सँगै जादु गरेको मान्छे होइन, पहाड़मा त्यस्तो चाहिँ आमासँग सँगै काम गर्ने, बुहार बुहारीले गर्ने सँगै गर्ने एउटा काम मैले आमासँग नै हो। दाजुहरू पढ्न जानुभयो, म पछि पढ्न सुरु गरे हौ, त्यस कारणले आमाप्रति मलाई अत्यन्त चाहिँ स्नेह, आमा चाहिँ 42 सालमा जानु हो अहिले, त्यही त्यसको बारेमा भनौँ न। अब धेरै विविध कुराहरू छन्, ढिकी चाँदो मेला पाता गर्दा थकाई लाग्थ्यो आमा, ममता र स्नेहले भोक प्यास भाग्थ्यो आमा, सन्ततिकै खातिर तिमीले अमृत पान गराउँदा धोती फेरो समाय रुँदा आनन्द नै लाग्थ्यो आमा। भोक लाग्दा आमाको धोतीको फेरो समाएर रुँदा पनि आनन्द त्यस्तो हुन्थ्यो है, भोक आमालाई देख्दा बित्तिकै भोक त्यसै चाहिँ आमा भन्ने चिज त्यस्तो चाहिँ। स्वास्थ्यको नै ख्याल राखी जाँची राखे है त आमा, स्वास्थ्यको नै ख्याल राखी जाँची राखे है त आमा, पक्का आउँछु धुरी खाँबो साँची राखे है त आमा, धुरी खाँबो साँची राखेको छु आमा, कहीँ केही नहोस् आमालाई भनेर यो मूल धुरी खाँबोमा हामीले त्यसैमा ध्वजा चढाउने भन्ने पनि गर्थ्यौं है। आउन लता आयो छोरो रातो बाकाई सैमा हेर, भनेको थियो म आउन्जेल बाँचिराखे है त आमा, बाहिर गएर छोरो चाहिँ बाहिर जान्छ र आमा बाँचिराखे है त म आउन्जेल भन्छ, तर छोरो नै के गर्छ विदेशबाट रातो बाकसमा आउँछ, त्यो विडम्बना नेपालमा धेरै छ हो आमाको बारेमा। अरू पनि छ आमाको बारेमा,
1: भनेको के हो छोटकरीमा हाम्रा श्रोतालाई बताइदिनु।
2: मुक्तक भनेको के हो भने मुक्तक कण्ठले तपाईँको गीत एउटा चाहिँ कविताको लघुतम रूप हो यो मुक्तक भनेको है। यसमा के भनेदेखि केही बिम्बहरू त हुने भइहाल्यो, तर यसका लयहरू लयबद्ध हुनु चाहिँ आवश्यक छ, र यसमा चाहिँ मुक्तक कण्ठले व्यक्तिलाई तुरन्त प्रभाव पार्न सक्छ मुक्तकले, र एउटा चाहिँ फ्री हुन्छ बीचको लाइन र अगाडिको दुईटा लाइन र लास्टमा त्यो अनुप्रासहरू मिलेकै हुनुपर्छ मुक्तकमा, मुक्तको एउटा विशेषता चाहिँ त्यो। त्यो भएर यसमा चाहिँ समाजलाई पढ्न, समाजको लागि चाहिँ केही न केही गरौँ भन्ने मान्छेले तुरुन्तै चाहिँ त्यसलाई व्यक्त गर्न सक्छ। म त के भने लुङमै गाउँमै चाहिँ हुर्केको मान्छे होइन, त्यहाँ चाहिँ त्यहाँको वनपाखा त्यहाँको भजन चुड्काहरूमा नाचेको सोरेटीमा नाचेको मान्छे मलाई त त्यसमा त्यो त मलाई त पहिले सानैदेखि मेरो अभ्यास त मुक्त होइन, मेरो योभन्दा पहिले चाहिँ के भयो भनेदेखि सम्बोधन कविता संग्रह हो। सम्बोधन यो मलाई चाहिँ सम्बोधन कविता संग्रह कसरी चाहिँ लेख्न पुग्यो भनेदेखि त्यो पनि एउटा घटनाक्रमले चाहिँ त्यो सिर्जना गर्दो रहेछ। म 78 सालको आषाढ 28 गते मलाई एउटा घटना घट्यो है, त्यो एउटा निराधाम विदेशी मान्छेले होइन हिँड्दै यो पार्क यो सरद्वारी आश्रमको उतापट्टि पार्कमा मणिमाको हिँड्दाखेरि मलाई चाहिँ छुरी प्रहार गर्यो, र चाहिँ यो समाजमा मलाई चाहिँ के मुस्किलले म चाहिँ बौरिन पाएँ, र त्यसैको चाहिँ परिणाम मलाई के लाग्यो भने बाँचेपछि त केही न केही गर्नुपर्छ भनेर मलाई त्यो एकदम यस्तो लाग्यो कि भित्रदेखि आत्मा एकदम बलियो भएर आयो। त्यो 78 सालको घटना हो, 78 सालको घटना हो, र त्यो 78 सालमा त्यो घटना घटिसकेपछि मलाई चाहिँ के छ भने यो कस्तो नियम कानून पनि नभएको देश हो कि के हो कस्तो हो, समाज कतातिर गइरहेको छ, समाजलाई हामीले के बनाउँदैछौँ होइन, त्यो व्यक्तिलाई पनि दोष दिइनँ मैले, समाजले त्यस्तो निर्माण गरिदियो कि अपराधीकरण चाहिँ फैलिएर गयो, जहाँ तै मान्छे सुरक्षित हुने अवस्था रहेन, त्यसले मलाई पोल्यो अलिकति है। एउटा व्यक्ति विशेषको लागि त्यो घटनाक्रम भयो भनेर त्यसलाई ठुनेर मात्र केही हुँदैन, त्यसको लागि त बरु राम्रो होस् समाज राम्रो होस् भनेर हामीले सोच्ने हो सबैको लागि भन्ने लाग्यो, र मैले मुक्त संग्रह पछि आयो यो सम्बोधन कविता
1: संग्रह
2: मैले 79 त्यो घटनाले छोयो मलाई, त्यसपछि मैले चाहिँ के पछि बाँचेपछि त्यो त एउटा के भने नराम्रो कुराले राम्रो कुरो सँगसँगै लिएर आएको हुन्छ, हामीले नराम्रो मात्रै भयो भनेर सोच्छौँ त्यो कुरो होइन, जीवनमा राम्रो र नराम्रो दुईटा पाठा हुन्छन्, बत्ती पनि नेगेटिभ र पोजिटिभ भएर बोल्छ, त्यस कारणले हाम्रो जीवन पनि त्यस्तै हो है। त्यो भएर हामीहरू जीवनमा सङ्घर्ष बाँच्दासम्म गर्नुपर्छ, र चाहिँ मरेपछि सिद्धि मरेपछि बाँच्ने भनेको त्यो कीर्ति नै हो हाम्रो।
1: अब जब त्यो आफ्नो जीवनमा त्यो घटना एउटा अप्रत्याशित ठुलै घटना
2: घटनाबाट बच्नु बच्यो
1: उपचार गरिसकेर सन्चो लागिसक्यो भने त्यसपछि
2: मैले केही गर्नुपर्छ मैले बाँचेको यो उपचार जीवन हो मेरो होइन बाँकी जीवन मैले अहिलेसम्म त्यस्तै चाहिँ बिताएर मलाई यस्तो आत्मग्लानी हो जीवन चाहिँ के त खानेर लाउनको लागि मात्र त होइन केही चिज गर्नुपर्छ समाजको लागि मलाई त एउटा सानैदेखि समाजप्रति उत्तरदायित्व मलाई चाहिँ थियो नभए होइन पहिलेदेखि नै थियो किनभने हामी त्यस्तै ठाउँमा दुःखका संघर्षका चाहिँ कथाहरू भोगेर आएका मान्छे हौ तर यो बेलामा यस्तो चाहिँ पर्यो यस्ता दुःखहरू त हरेक व्यक्तिको व्यक्ति उसमा चाहिँ परेकै हुन्छन् होइन कसैलाई के परेको हुन्छ कसैलाई के परेको हुन्छ मलाई त्यस्तो किसिमको पर्यो त्यसले एउटा प्रेरणा दियो मलाई।
1: अनि 78 सालदेखि लेख्न सुरु गर्नुभयो?
2: मैले 78 सालदेखि लेख्न सुरु गरेँ र 79 सालमा मैले चाहिँ सम्बोधन कविता सङ्ग्रह मेरो निस्किन पुग्यो त्यसैको कारण हो। त्यस कारणले कसैले भन्छ नि यो नराम्रो भएछ होइन राम्रो यहाँ केही कुराको राम्रो भएर
1: पोजिटिभ सृजनशील
2: बनायो सृजनशील बनायो मान्छे अब कस्तो कस्तो घटनाहरूबाट त्यसैबाट चाहिँ पार सिकेर मान्छे गरेका छन्। धमा कुमारीले हेर्नुहोस् न खुट्टाले लेखेर आज त्यो नेपालमा त्यो कस्तो चाहिँ उहाँको त्यो पढ्ने भने कस्तो छ कस्तो दर्दनाक छ गर्छु भनेपछि त्यसरी गर्छु त्यसैबाट हामीले के हो भने ती कुराहरूबाट हामीले सिक्ने हो केही कुरो है म बुढो भएँ अथवा मैले गर्न सक्दिनँ केही हुन्न भन्ने कुरो केही पनि हुँदैन भन्नेतिर जान हुँदैन गर्न लागेपछि मैले त यी लेख्न पनि कहाँ लेख्छु भनेर लेखेँ कोर्सन ब्याग भन्ने थियो छुट्टै आन्द्राको दुईतिर आन्द्राहरू काटेर बीचबाट चाहिँ एउटा आन्द्राको दिशा चाहिँ बाहिर निस्किने गराएको थियो थैलो है त्यो फेरि चाहिँ अर्कोचोटि अपरेसन वीर हस्पिटलमा गएर गर्नुपर्ने पछि मैले त्यहाँ वीर हस्पिटललाई त्यो पनि जटिल थियो मेरा दुई तिनवटा त्यो घटनाले दुई तिनवटा चाहिँ उहरू मलाई बहुतै संयोग त्यस्तो पर्यो कि संयोगले म त्यो दुर्घटना पनि परेँ बाँच्न पनि मलाई लेख्यो है अब त्यो त्यो कस्तो चाहिँ दुर्घटना हो अचम्मको लाग्यो म चाहिँ दौडेर उहीँ पल्टिने मान्छे त्यो होइन संयोगले मान्छे आइहाले दुई तिनजना बचाउन त्यसले गर्दाखेरि मलाई समयमा अस्पताल पुऱ्याए मणिवाग थियो मणिवाग म कहिले नगएको ठाउँमा त्यो पार्कमा के भयो भने मणिवाग राम्रै छ भनेर केही साथीहरूले भन्नुभयो र ठिकै छ त जाउँ कस्तो रहेछ त एकछिन चाहिँ आफ्नै गाउँठाउँ यो पार्क बनाउनु लागेको ठाउँ होइन राम्रै त होला भनी सोचे आफूले उसै कोरोनाको टाइम थियो मान्छे धेरै ग्रुपमा हिँड्ने कुरो पनि थिएन त्यसले गर्दाखेरि ल त हुन्छ त एकपल्ट हेरौँ त कस्तो रहेछ भनेर म पहिलोचोटि गएको पहिलोचोटि त्यो घटना घट्यो
1: एक्लै गएको थिएँ
2: तर के समय के भने म जस्तै मान्छे अरूलाई कसैलाई चाहिँ त्यहाँ घटना घट्या रहेछ दोस्रो व्यक्तिको लागि भनेर नि त्यो प्रहार गरेको हो विदेशी हो मान्छे त्यो कुरा पनि भयो एक वर्षसम्म त्यो मान्छे जेलमा पनि पर्यो तर चाहिँ केही बिचौलिया भनौँ न अब यस्ता मान्छेहरू समाजमा छन् के हाम्रा होइन ती व्यक्तिहरूले उसलाई उम्काउने कामहरू गरे अब हाम्रा नियम कानुनका त नौसिङ हुन्छन् के हामीलाई थाहै छ होइन त्यस कारणले गर्दाखेरि अब यहाँ व्यक्ति विशेषलाई एउटालाई यस्तै भनेर चाहिँ दोष लगाउनु त किन पर्यो र तर परिस्थिति त्यो भयो त्यो सबैले जगजाहिर छ प्रमाण छ है अब नेपालमा अब यस्तै हुन्छ भन्ने लाग्यो ठिकै छ आफू माग्ने कुरो ठुलो कुरो भने मैले पनि अब त्यति होस् कि उसको बुद्धि फिरोस् भन्ने मलाई यस्तै व्यक्तिहरूको बुद्धि फिरोस् र केही राम्रो समाज पढ्ने कामहरू बेला बखतमा हुन्छ सामाजिक क्रियाकलापमा आफू संलग्न भएर हिँड्नुपर्ने हुन्छ कतिपय ठाउँहरूमा समाजदेखि हामी बेग्लै छैनौँ समाजमै बस्ने हो होइन त्यस कारणले गर्दाखेरि लामो भयो मलाई चाहिँ प्रेरणाको स्रोतहरू चाहिँ के छ मेरो परिवार हो मेरो दाजुहरू घर परिवार सबै हो दाजुमा पनि मेरो जेठो दाजु मधुसूदन पौडेल पहिले यहाँ एलयू हेर्न जानु हो उहाँले गर्दाखेरि हामीहरूले अक्षर चिन्न पाएका हौ र त्यसमा थप माइल दाजु पनि हुनुहुन्छ पढाउनुपर्छ भन्ने यसमा मलाई यो साहित्य सिर्जनामा एकदमै प्रेरणाको स्रोत चाहिँ मेरो त साइन दाजु हुनुहुन्छ गोपिन्द्र पौडेल उहाँ त के छ भने साथी हो मेरो त अब त्यो के त दाई भनेर त अब मर्यादाको हिसाबले दाई भन्छु तर उहाँ नभइकन म एक पाइला डिक चढ्दैन उहाँ पनि त्यही नै हो जहाँ जाँदा हामी घाँस दाउरा गुवाला जहाँ सुकै चाहिँ हाम्रो त अब त्यही त हो जान्थ्यौं तर हामी एउटै क्लासमा बाउदुलामा पढ्न गएको मान्छे दाजुले पढ्नुपर्छ मैले छोडे पनि हुन्छ पढ्न बरु भनेर हामी म कख पढ्दा पढ्दै हजुरको म 11 वर्षको थिएँ दाजुले अलिअलि पढ्नु भएको थियो गाउँको माथि चाहिँ एक घण्टा प्राइमेरी स्कूलमा पढ्न जानुपर्ने, तर मैले त्यो पनि गरेको थिइनँ, घरको गृहस्थी सबै गर्नुपर्ने, आमालाई एक्लै दुःख, बुवा बितिसक्नु भएको थियो 28 सालमा सानो हुँदै। त्यसपछि चाहिँ मैले अब यिनी दुईभाइलाई पढाउनु पर्छ, गाई भैँसीको पुच्छर समाएर हिँड्न हुँदैन भनेर ठुलो दाजुले बाउदुला प्युठान बाउदुलामा जनता माध्यमिक विद्यालय बाउदुलामा पढाउन लैजानु हो साथी राखेर, त्यो म उही कखरा चिनाउँछु, उही पढाउँछु, एबिसिडी सिकाउँछु, ल हिँड दुई भाइसँग हिँड भन्नुभयो र हामीहरू हामी भाइ त 6 भाइ छौँ, एउटी बहिनी हो, तर हामीलाई चाहिँ त्यो भने जेठो दाजु हो होइन। त्यसरी चाहिँ भयो 28 सालमा आमा के अरे बुवा बित्नुभयो र मैले चाहिँ पढ्न छोडेँ, साई दाजुले पढ्न सुरु गर्नुभयो र पछि म फेरि एक डेढ वर्ष म चाहिँ झिला भएँ। त्यसले गर्दाखेरि पनि बुवाको अस्तु बोक्नुपर्ने भयो, त्यो कारणले गर्दाखेरि त्यो यी हो जीवनका चाहिँ।
1: साइला दाई त तपाईँले सँगै पढ्नुभयो?
2: सँगै पढ्यो पछि दाजुले अब धेरै मिहिनेत अत्यन्त मेहनत गर्नुभयो, गर्दा गर्दै अहिले राम्रो प्रगति गर्दै जानुभयो होइन, शैक्षिक उसमा सबै कुराहरू दाजुको अहिलेसम्मको हेर्दाखेरि धेरै नै राम्रो छ।
1: दाईहरू सबैजना साहित्य सिर्जनामा
2: छ। हाम्रो चाहिँ के छ भने कान्छो भाइ हुतराज पौडेल पनि त्यस्तै छ, उसले कथाहरू लेख्ने गर्छ, ब्याङ्कमा काम गर्थे। अर्को चाहिँ माइल दाजु पनि हुनुहुन्थ्यो, मतलब यो सांस्कृतिक कार्यक्रममा भाग लिने गर्ने केशवराज शर्मा मधुसूदन, त उहाँ त प्युठान जिल्लामा 5 हाई स्कुलको टपर हो उहाँ संस्कृत कार्यक्रममा है फर्स्ट हुने। त्यस्तो त्यो उहाँको चाहिँ उसले गर्दाखेरि म पनि माझ साझ बजाउन सिक्ने, गीतहरू अब दुःख सुख गाउँका गीतहरू चाहिँ यसो सुनेर गाउने, अब त्यो स्कुलमा त्यस्तो चाहिँ
1: साङ्गीतिक क्षेत्रमा पनि असाध्य राम्रो
2: असाध्य। मेरो त त्यो के छ भने त्यो त असाध्य, हामी त के भने प्युठानमा म मणि थापासँग मेरो साथी हुनुहुन्थ्यो, सँगसँगै हामी नाच्ने गाउने पनि गर्थ्यौँ प्युठान बागदुला हुँदा। पछि दाङ आइसकेपछि हामी संस्कृति कार्यक्रम यहाँ गऱ्यौँ बसेसर आइसकेपछि, र हामी राप्ती अञ्चलको हाम्रो टिम चाहिँ प्रथम भयो 38 सालतिर कुरा हो पञ्चायती व्यवस्था थियो त्यतिखेर, हामीले सिधै त्यो दर्ता गर्न दिँदैनथ्यो, एउटा चाहिँ के भने संस्कृत विश्वविद्यालयको एउटा चाहिँ क्लब मार्फत बनाएर चाहिँ हामीले त्यो गर्यौँ, र समाजमा हामीले निकै परिवर्तन गरेको
1: सडक नाटक पनि देखाउनु
2: देखाइयो। त्यहाँ प्युठानमा त हजुरको स्कुल बनाउने काम, हजुरको ढुङ्गा बोक्ने काम, काठ बोक्ने काम सबै गरेर मैले त कति गरेँ है, त्यो गरेन आफूले आफूलाई त्यहीँ सरौनेर आत्मसलाह भन्छ त्यो गर्नु भएन। यहीँ आएर पनि अब खाली खुट्टा भैलो खेलेर सारा दाङ चालेर है, त्यो त अब साक्षीहरू छन् नि, एक कप चिया पनि नखाएर एउटा चप्पल पनि नलाएर
1: स्कुलको लागि
2: स्कुलको लागि समाजको लागि हामीले पुस्तकालय गरायौँ बगोसीमा, पुस्तक खोलियो
1: पुस्तकालय खोलियो
2: सबै मान्छेले एक एक भयो, मान्छे तितर भित्र भयो, अहिले त्यो छैन है, त्यो स्कुलमा एउटा कोठा पनि चाहिँ निर्माण भयो, अनि काठ बोक्ने मतलब चाहिँ प्युठान हजुरको लुङदेखि बानेदेखि यहाँसम्म चाहिँ सामाजिक उसमा नै लाग्यो, त्यो चाहिँ त्यसैमा आनन्द आयो, फेरि दुःखमा नै रमाइयो कि मान्छे सुखमा रमाउँछन्, हामी चाहिँ के भयो भने दुःखमा आनन्दले रमाउने।
1: हामी रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा छौं। आज हाम्रा अतिथि हुनुहुन्छ साहित्यकार दामोदर पौडेल, म यहाँलाई फेरि पनि यहाँकै कृतिको सेरफेरमा लैजान। कृति यहाँले कविता संग्रह निकाल्नुभयो, तर दोस्रो कृतिमा आएर फेरि मुक्तक नै को कारण के थियो?
2: रोज्नुको कारण के भनेदेखि यसमा समाज पढ्न सजिलो हुन्छ, सत् साहित्य समाजको लागि हुनुपर्छ, त्यस कारणले समाज पढ्न सजिलो हुन्छ, समाजमा भएका विकृति विसङ्गतिको बारेमा लेख्न सजिलो भयो, मलाई लेख्न त्यसलाई व्यक्त गर्न सजिलो भयो, त्यस कारणले मैले चाहिँ मुक्त रोजेँ। लिङ्क त अब कवितामा पनि मैले सम्बोधनमा पनि केही कुराहरू लेखेको छु, तर यसमा ठ्याक्का ठ्याक्का छोटो छोटोमा मनको भाव सबै कुराहरू व्यक्त गर्न पाइने।
1: तर मुक्तक रोज्ने प्रेरणा कतैबाट आछ?
2: प्रेरणा त यस्तो छ, अब तैँले चाहिँ ऊ गरिस्, अब एउटा मुक्तक सङ्ग्रह चाहिँ जस्तो केही निकाल्न त भनेर साइन दाजुले भन्नुभयो है, एउटा केही न केही गर्ने त हुन्छ, त त्यो भएपछि भने मैले चाहिँ अलिअलि तिनी मुक्तक सुन्दै आएको थिएँ र त्यो टुक्का बनाउनलाई मलाई आउँथ्यो लगभग चाहिँ है, पहिलेदेखि नै अब त्यो हाम्रो त प्युठानमा यी दुःख सुखका कुराहरू गीतहरू गाउने हामी अब यो साइन लाजुले र मैले त के गरेका थियौँ भन्नुहुन्छ भनेदेखि एउटा गरिब बदलियो भने नाटक उहाँले लेख्नु हो त्यसमा भाग लिने दाजुले साइन आफै लेख्नु हो नाटक लेखेर त्यसमा भाग लिने म हुँ मुख्य पात्र म दाजु पनि हुनुहुन्छ अरू चाहिँ एक दुईजना हुन्थ्यो उहाँहरू साथीहरू त्यो त्यसमा चाहिँ अभिनय पर्छु गरियो त्यो त मान्छेहरू त्यहाँ रुनी नै भयो है त्यस्तो किसिमको नाटक थियो उहाँको असाध्यै राम्रो चाहिँ त्यो त्यो बेलामा लेखे नाटक दाजुले त्यसमा चाहिँ अब एउटा उसले लेखेको गीतहरू हामीले सबै आफूले लेखेका थिएन गोरुवार सिंहले लेख्नु भएको थियो यति ढिँडो साइली परे थियो पेटमा हिजो होइन साइली झनस्ती बिहान भन्ने चाहिँ उहाँले गोरुवार सिंहले चाहिँ लेखेको गीत हो हामी त्यसले चाहिँ त्यो जनभावनालाई ठ्याक्कै छुने क्या दुःख सुख त्यहाँको परिवेश नै त्यस्तै थियो त्यही हिसाबले हामीले त्यो नाटक पनि लेख्ने र चाहिँ भाग लिने गर्यौं
1: नाटकमा भाग लिने साना साना टुक्काहरू गाउने एउटा सांगीतिक क्षेत्रलाई अगाडि सार्ने क्रम त यहाँको सानैदेखि चलिरह्यो
2: बच्चैदेखि
1: यहाँले लिपिबद्ध गरेर कृति प्रकाशन गर्ने काम पो 78 सालबाट भयो
2: हो 78 सालमा भयो त्योभन्दा अरू सबै लाहुर जान्थे लाहुरी हुन्थे तर चाहिँ बुवाले के भन्नुहुन्थ्यो भने लाहुर हेर छेडीको लागि मात्रै हो पढाइभन्दा ठूलो यो संसारमा केही पनि छैन तिमीहरूले पढ्नुपर्छ हेर मधु तैँले चाहिँ भाइ बहिनीलाई राम्रोसँग पढाएस म चाहिँ पछि केही भइहाल्यो भने पनि पढाउनुपर्छ भनेर बुवाले चाहिँ दाजुलाई त्यो भनेको मेरै कानमा चाहिँ मैले अहिलेसम्म गुन्जिरहन्छु बुवाको समस्या थियो होइन वर्षभरिको जम्मा गरेर मैले 2 रुपियाँ जम्मा गरेको छु एक वर्षको 2 रुपियाँ जम्मा गर्नेलाई धमिराले खाइदियो त्यो राखेको ठाउँबाट पैसा मेलामा त्यो चाहिँ खाइदियो र म रना परेको छु नाच्दै आए उता माथि चाहिँ तपाईँको सेउलीबाङदेखि खबाङ सेउलीबाङ बुढी बखरा गाभे त्यहाँका मान्छे नाच्दै आए ए कहिले आन्नौ टो भन भन्छन् है पैसा लिएर जानु पर्छ त्यहाँबाट माथिबाट झमझम चाहिँ तपाईँको माजर बनाउँदै झम्क्यो साले पाडेर बेमानीलाई आनै छ डाडेर नर मोयाले बिरामी भएकोमा घरको जहाँ बिरामी भयो भनेदेखि तिमी नरौ तर डाक्टर आउँछ तिमीलाई चाहिँ उपचार हुन्छ भनेर त्यो गीत त्यति मार्मिक थियो हेर्नुहोस् है त्यस्तो त्यस्तो होइन साले पाडेर बिमानीलाई आनै छ डाक्टर नरौ मोयाले साले पाडेर भन्ने गीत चाहिँ झमझम पार्दै आइहाले आएपछि मैले अब त्यो नोट खोल्न दौड्ने हेर्नुहोस् है भेटिन्छ कि भने त्यो त आएर धमिरहेका तिनी चाहिँ आउँछन् गोला है त्यस्तो त्यो घटनाहरू दुःख त्यहाँको चाहिँ दुःख दर्द त्यो भएर ती कुराहरूलाई अहिले अतीतको रूपमा म सम्झिन्छु क्या साह्रै मजा लाग्छ अति यही दुःखले मलाई चाहिँ जीवन भनेकै यही दुःख रहेछ हेर्नुहोस् दुःख र सुखको उसमा मान्छे सुख मात्रै उसले न कविता लेख्छ न केही गर्छ न केही आउँछ न समाज बुझेको छ
1: केही
2: पनि छैन केही छैन सुखमा आनन्दले खाएछ मिठो खायो भने चाहिँ खाएको छ राम्रो लाग्यो भने चाहिँ हिँडिया छ त्यति छ
1: सृजना पनि त यही दुःख र सुखको
2: सुख छ यही दुःख र सुख यसै भित्र छ त्यही त यो राजनीतिले के भने राजनीतिले यो समाजले कहाँ लैजान्छ कतातिर लैजान्छ कतातिर डोर्याउँछ त्यसलाई चाहिँ समाज पढ्नको लागि र त्यसलाई झकझकाउने चाहिँ साहित्यकारले नै हो कुकर्मले दुष्ट आफू सकिएको थाहा छैन कुकर्मले दुष्ट आफू सकिएको थाहा छैन मानवीय सम्बन्ध नै भत्किएको थाहा छैन उसको कुकर्मले मानवीय सम्बन्धहरू कहाँ कहाँ भत्कियो भनेको थाहै छैन पाइलै पछि बैगुनीले मेरै गल्ती देख्दो रहेछ अरूको मात्रै गल्ती देख्ने कुखाट थियो भित्रभित्रै मक्किएको थाहै छैन भित्रभित्रै मक्किएको छ तर उसलाई थाहा छैन म बिल्कुल ठिक छु भनेर हिँड्दा हिँड्दै पैतालाले काँडा भाँच्न लागेको छु लड्दै भिड्दै संघर्षले स्वयं बाँच्न पाएको छु बिना संघर्ष त मानिस चम्कदैन होला पनि दियो जस्तै जली स्वयं बल्ल हाँस्न पाएको छु आफू नजलिकन अरूलाई उज्यालो दिन सकिँदैन त्यसकारणले आफू जलेर उज्यालो अरूलाई दिने हो उज्यालो पनि कहाँबाट आयो भनेर एकैचोटि तपाईँ लाइट चाहिँ पारिदिनुहोस् ठ्याक्कै उज्यालो हुन्छ त कताबाट आयो भने देखिनुहुन्न देखिँदैन उज्यालो स्विच अन गर्दा बित्तिकै तर दिन र रात नभइकन त
1: मुक्तक संग्रह प्रकाशित भयो, विमोचन भयो, बाहिर आयो, पाठकका हातमा आइसकेपछि प्रतिक्रिया कस्तो पाउनुभयो?
2: प्रतिक्रिया अब यो के छ भने पाठकहरूले भन्ने कुरा हो, यो कुराहरू मैले मेरो मुक्तक संग्रह राम्रो छ भनेर मैले स्वयं भन्ने कुरो होइन,
1: भन्नुभन्दा पनि पाठक प्रतिक्रिया आयो होला नि त,
2: पाठक प्रतिक्रिया आयो आयो, यो चाहिँ राम्रो आयो, मैले सोचेको भन्दा राम्रो आयो। मैले यो मुक्तक संग्रहमा यो सबैले लेख्ने कुरा लेखेको छ, मैले पनि त्यतिकै अब लेखिआएका छु भन्ने कुरो मात्रले चाहिँ गरेँ, तर यसमा चाहिँ मैले सोचेको भन्दा राम्रो चाहिँ प्रतिक्रियाहरू आए मैले पाएँ। कुन चाहिँ घटना ट्याक्कै तात्काल घटिया छ त्यसले मलाई मनमा छोइहाल्छ।
1: अनि कस्तो बेला लेख्नुहुन्छ
2: त्यो? त्यो मैले पछि लेखौँला र अहिले यति थाकि राख्दै भन्दा हुन्न, कहीँ कतै कुर्ने घटना चाहिँ सुने हुन्छ, त्यो घटनाले ठ्याक्कै मनमा चाहिँ लाग्छ, लागिसकेपछि अनि त्यही कुराहरू चाहिँ लिपिबद्ध तरिकाले उतार्ने हो, उन्ने हो। भन्नुहोस् न अब अहिले यदि उसको घटनाहरू छ, अब भोटे घोसीको भन्नुहोस् अनि प्लेन दुर्घटनाको भन्नुहोस्, त्यसको मलाई उत्थेरी चाहिँ मैले त्यो उसमा लेखिहाले थिएँ कि केही न केही।
1: कति लेख्नुभयो अहिले यो भोटे घोसीको?
2: भोटेको घोसीकोमा एउटा चाहिँ हजुर गीति कविता मतलब लोकलयमा लेखे,
1: त्यो अहिले सुन्न सक्दैन,
2: अहिले त म नल्याएर आएछु नि त सबै।
1: यही मुक्तक संग्रहकै बाट सुनौ न त एउटा, फेरि एउटा मुक्तक।
2: यो विकृति र विसङ्गतिकै बारेमा हो गएर, अब भ्रष्टाचार त यो त मौल हो नि त, असाध्य 46 सालदेखि मौल आयो, अब सबैले चाहिँ अब गर्दिन यस्तो उस्तो गर्दिन भन्ने, यो के रहेछ भनेदेखि मूलको पानी जब फोहोरो हुन्छ नि, मूल नै फोहोरो भइसकेपछि तल हामीले खोदलिएर सङ्लो पानी खोज्छौँ क्या, त्यो चाहिँ त्यो त्यो मूल नै फोहोर भइसकेको छ कि त्यो भएर हामी जनताहरूले तल ओहो भनेर भन्छ, त्यो होइन, जुनसुकै सरकार आओस् यो भन्नुहोस् त्यो भन्नुहोस् त्यो परिवर्तन भएकै छ, तर के छ भने त्यो एकछिन जनताहरू त अब त्यही त गणेश मानले एकचोटि भनेका थिए कि जनताहरू भेडा रहेछन् भनेर भने, त्यत्रो नेताले चाहिँ अब के बुझेर भने कसरी भने होइन, अब यो त अहिलेको त अल्गोरिदम भन्छ के भन्छ, त्यो एउटा चिजमा चाहिँ तपाईँको डिजाइन गर्छ एक ठाउँ एउटाले, त्यो सबै ठाउँ त्यसैबाट चाहिँ मिडिया जान्छ, त्यही हो भन्छ, साँच्चै हो छ भन्छ, तर वास्तविक कुरो अन्त्य लुकेको हुन्छ, त्यो कुरो चाहिँ अह मान्छेले बुझ्दैन, गर्दै गर्दै गर्दै गर्दैन, त्यो गर्दै गर्दैन, केही मान्छेले चाहिँ हो यस्तो गर्न यो छ, अब केही मान्छेहरू सीमित मान्छे होलान् बुझेका, तर तिनी अल्पमात्रमा छन्, थोरै छन् होइन बुझेकै मान्छेहरू, अरू चाहिँ हार होहोइमा चाहिँ दौड्ने जमात धेरै छ हाम्रो समाज, अब यस्तै छ। भ्रष्टाचार गर्नुहुन्न भन्दा रहेछन् घरिघरि, भित्रभित्रै भ्रष्टाचार हुँदो रहेछ थरी थरी, ओसारेर भकारिएको धान सक्ने निरन्तर गणेशका वाहनहरू हुँदा रहेछन् वरिपरि, गणेशका वाहनहरू हुँदा रहेछन् वरिपरि। दुःख छैन कर्णालीमा लग्यो विकास भन्न सक्छ, कर्णालीमा हामीले विकास त चारैतिर गरेको, र विकास चाहिँ तपाईँको एक ठाउँको उदाहरणको लागि एक ठाउँ भनौँ न, झापाको चाहिँ तपाईँको, हामी अस्ति चाहिँ माथि उसमा घुम्न गयौँ छिल्लीकोटतिर, त्यहाँ छिल्लीकोटको माथि चाहिँ सबभन्दा चुचुरोमा टावर, त्यो पैसो त्यस्तो दुरुपयोग गरेर त्यहाँबाट कति कमिसन आउँछ, कति खानी हो, कहाँ के किन चाहियो, हाम्रो त सबै पहाड़हरू चाहिँ होइन र, यस्तो सुन्दर राष्ट्र यस्तो छ, दुरुपयोग अत्यन्त दुरुपयोग, त्यस कारणले त्यो अब कर्णालीमा पनि विकास छैन, म त हामी त्यहाँ राडा गएर आइयो नि, त्यहाँ देख्यो ओहो त्यहाँ त चाहिँ कति विकास कस्तो छ कस्तो, अहिले त बाटो बनेर केही छ, मान्छेहरू अब त्यसमा खर्च गर्नु नि, त्यो बाटोघाटोमा खर्च गर्नु भन्ने लायो, अनि मैले त्यतिखेर त्यहाँ गइसकेपछि एउटा मुक्तक चाहिँ लेखेको थिएँ कि, दुःख छैन कर्णालीमा लग्यो विकास भन्न सक्छ, सबै ठाउँमा बराबरी भयो विकास भन्न सक्छ, सिंहदरबार गाउँ गाउँमा पुगेकै छ के चाहियो र, पक्षपात नभई गाउँमा गयो विकास भन्न सक्छ, त विचार छ त्यसले त्यही जानिराख्छ, जस्तो सोच विचार छ त्यसले त्यही जानिराख्छ, कोही त भने तिर्खाएको पन्छीलाई पानी राख्छ, मिल्नलाई त मिल्छ मिल्नलाई त मिल्छ, जसलाई जे चाहियो त्यही मिल्छ, बन्दुक तेसाएर मान्नलाई, जल्दा मूर्ख बनी चुपचाप मैले सहेको छु, जल्दा मूर्ख बनी चुपचाप मैले सहेको छु, सहनशील उनकै लागि अति राम्रो भएको छु, साँचो कुरा भनौँ भने नराम्रो म हुन्छु पक्का, साँचो कुरा भनौँ भने नराम्रो म हुन्छु पक्का, त्यसैले त राम्रो पार्टी भन्दै उसमा गएको छु, त्यसैले त राम्रो पार्टी भन्दै। यो लास्ट यो लास्ट मुक्त क्या मेरो आफ्नै नाम, लुङ बहाने जन्म थलो दाङ्गो राईमा घर पनि, जीवनारायणको सन्तति हुँ पौडेल मेरो थर पनि,
0: सबैको नै फलोस फुलोस उन्नति होस् भन्दै हार्दिक नमन गर्दै विदा माग्छु दामो दर पनि, हार्दिक नमन गर्दै विदा माग्छु दामो दर पनि।
3: अन्त्यमा यही समय बिम्ब मुक्तक संग्रहबाट पाठकले कस्तो अनुभूति र सन्देश लिएर जाउन् भन्ने यहाँको आशा छ।
0: समाज चाहिँ राम्रो दिशामा जाओ, समाजलाई रूपान्तरण गर्न सकियोस् होइन, जे जस्तो भए पनि समाज रूपान्तरण गर्नै पर्छ, हुनै पर्छ। हामीले छेकेर केही कुरा छेक्न सकिँदैन, समयलाई छेक्न सकिँदैन। त्यस कारणले हामीहरूले समाज चाहिँ को लागि साहित्य लेख्नुपर्छ।
3: साहित्यिक डबलीको निम्तलाई स्वीकार गरेर रेडियो मध्यपश्चिममा आएर यहाँले समय दिनुभयो, समय र संवादको लागि यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
0: धन्यवाद छ, यो मध्यपश्चिम रेडियोमा आएर मलाई चाहिँ केही कुरा राख्न दिनुभयो, मनको कुराहरू व्यक्त गर्न दिनुभयो, यसमा म धेरै खुसी छु। मध्यपश्चिम रेडियो परिवारप्रति, शारदा म्याडमप्रति धेरै आभारी छु, कृतज्ञ छु भन्दै म अहिलेलाई बिदा माग्छु।
3: आजको संवाद मार्फत हामीले स्रष्टा दामोदर पौडेलको जीवनको अनुभूति, साहित्य प्रतिको समर्पण र मुक्तक संग्रह समय बिम्बका विविध पक्षलाई बुझ्ने अवसर पायौं। जीवनका कठिन मोडहरूलाई अनुभूति गर्दै साहित्यको माध्यमबाट आफ्ना विचार र संवेदनाहरू अभिव्यक्त गर्नु आफैमा एउटा सुन्दर सृजनात्मक यात्रा हो। दामोदर पौडेल आफ्ना अनुभव र सृजनात्मक यात्रालाई हामीसँग साट्नु भएकोमा हार्दिक धन्यवाद। यहाँको साहित्यिक यात्रा आज समृद्ध र सृजनशील बनोस्, यही शुभकामना छ। प्रिय श्रोताहरू, समय बितेर जान्छ तर शब्दमा बाँधेका अनुभूतिहरूले समयलाई सधैँ जीवन्त राख्छ। सायद यही नै होला साहित्यको वास्तविक सुन्दरता। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईहरूलाई यो कार्यक्रम कस्तो लाग्छ हामीलाई सल्लाह सुझाव दिएर सधैँ सहयोग गरिदिन आग्रह गर्दै हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने हार्दिक रामलाई धन्यवाद। त्यसै गरी यति बेर कार्यक्रम सुनेर साथ दिने हाम्रा सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म कार्यक्रम सञ्चालिका शारदा बिदा चाहन्छु। तपाईँको साता सृजनशील बनोस्। नमस्कार।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
1: मध्यपश्चिम जाङ च्याक। यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आत्मा शोभा फेरीको प्रसङ्ग आज उनी बुद्धको सान्निध्यमा बसेर ध्यान साधनामा ध्यान भावनामा डुब्दै गइन् र ध्यान गर्दै नै उनी मुक्त भए। यहाँ अधिकांश मान्छे छुकिने ठाउँ ध्यानै गरेर मुक्त हुने हो कि त्यसो भए

0: 하나님 원대 보시고
1: बुद्धकालीन अर्का

अघि थिएन यो समस्या बस्नासा थिएन एकछिन पछि सुरु हुन्छ अनि त्यही बेला मान्छेले खुट्टा फेर्छ या चल्न थाल्छ ध्यान भन्नु भयो ध्यान किनकि तपाईँले खुट्टा फेर्नुभयो हात चलाउनु भयो भने अनित्यताको बोध हुँदैन त्यही टिकिरह्यो भने दुख्छ दुखाइको शिखरमा पुग्छ र शिखरमा पुगेपछि चरम दुःखको अनुभूति भएपछि त्यो आफै मिलेर हुन्छ द्याट इज अनित्य अनित्यताको बोध अघि ठिकै थियो अहिले दुख्न थाल्यो दुःखको शिखरमा पुग्यो अनि त्यो दुःख शिखरमा चरममा आफै फेरि सुखमा सुखानुभूतिमा रूपान्तर यो अनित्य हरेक अनुभूति पीडा हुँदा हामीलाई मन पर्दैन यसलाई दुःख वेदना भनिन्छ दुःख वेदना मन पर्दैन त्यसकारण हामी हात गोडा चलाउन खोज्छौँ अनि ध्यानमा आनन्द आइरहेको बेला त्यो छोड्न चाहन्न यसलाई सुख वेदना भनिन्छ दुःखबाट हामी भाग्न खोज्छौँ सुखतिर लहसिन खोज्छौँ यसलाई बुद्धको भाषामा राग र द्वेष भन्छ यानि सुखमा राग दुःखमा द्वेष राग जहाँ हुन्छ त्यहाँबाट एट्याचमेन्ट सुरु हुन्छ अर्थात् मोह सुरु हुन्छ अनि मोह भएपछि यो मोहले तपाईँलाई प्रकारान्तरमा अज्ञानी बनाइदिन्छ दुःखको कारण बनिदिन्छ मोह बहुत आनन्द आइरहेछ ध्यान गर्दा छोराले डिस्टर्ब गर्न आयो रिसोर्स त छोरा श्रीमानले डिस्टर्ब गरे भिडिन्छ श्रीमान सर दाई भाइले डिस्टर्ब गरे लडिन्छ उनीहरूसँग मलाई डिस्टर्ब नगर्नु भने होइन यार तपाईँ ज्ञानको खोजीमा निस्कनु भएको मान्छे अहिले त झगडा पो भयो अहिले त अरूसम्म त दुश्मन पो भयो तपाईँ ध्यानबाट ज्ञानी भयो कि हो हरामी भयो ध्यानको आनन्दले तपाईँलाई ज्ञानी बनायो कि हरामी बनायो हो यसलाई भनिन्छ राग एट्याचमेन्ट त्यो रागमा टिक्न साथ द्वेष जन्मिन्छ द्वेषले पनि दुःख दिन्छ रागले पनि दुःख दिन्छ त्यसकारण ध्यानमा दुःख पनि आउन सक्छ सुख पनि आउन सक्छ तर न दुःखमा द्वेष गर्ने हो दुःखबाट न भाग्ने खोज्ने हो न राग अर्थात् सुखलाई खोज्ने हो तासिने न दुःख मेरो न सुख मेरो म त साक्षी मात्र दुःखलाई हेर्दै जान्छु ध्यानमा सुख बन्दै जान्छ बस तपाईँले ध्यानमा पत्ता लगाउनु पर्ने कुरा दुःख नै कसरी सुख हुन्छ बुझ्यो नि तपाईँले ध्यानमा पत्ता लगाउनु पर्ने कुरा दुःख स्वयं कसरी सुख हुन्छ पीडा स्वयं आनन्द कसरी हुन्छ बोरिङ हुन्छ बेला बखत त्यो बोरिङ नै उल्लासमा कसरी परिवर्तित हुन्छ त्यसलाई जान्ने बोरिङ दुःख कष्ट आनन्दमा उल्लासमा परिवर्तित भएको ठम्याउनु र फेरि आनन्द उल्लास बिस्तार बिस्तारै फेरि दुःखमै रूपान्तरित भएको ठम्याउनु अर्को शब्दमा राग पाक्दा पाक्दा पाक्दा द्वेष बनिन्छ द्वेष पाक्दा पाक्दा राग राग घट्दै घट्दै घट्दै जान्छ द्वेष बन्छ अनि द्वेष पनि घट्दै घट्दै घट्दै जान्छ फेरि राग बनिन्छ अर्को शब्दमा सुख घट्दै घट्दै घट्दै घट्दै जिरोमा पुग्यो भने दुःख हुन्छ के रे सुख घट्दै घट्दै घट्दै जिरोमा पुग्यो भने अब दुःख सुरु हुन्छ अब दुःखमा जान्छ दुःख पनि फेरि घट्दै घट्दै घट्दै जिरोमा पुग्यो भने सुख पनि दुःख र सुख त एउटै चिज फेरि यसरी बुझौँ यसलाई दोहोऱ्याएँ दुःख घट्दै घट्दै घट्दै के भन्छ अरे अनि सुख घट्दै घट्दै के भन्छ अरे त्यस कारण राग र द्वेष यसरी घुमिरहन्छ हाम्रो काम दुःखबाट मुक्त हुनु होइन साधकको काम दुःखबाट मुक्त हुनु होइन साधकको काम दुःख कसरी सुख बन्छ पत्ता लगाउनु र सुख कसरी दुःख

0: हुन्छ, त्यो पनि पत्ता लगाउनु यही यही अनित्यताको बोध सुख खोज्नु पर्दैन, रात खोज्नु पर्दैन, हेर्दा हेर्दै दिन रातमा परिवर्तित हुन्छ, दिन खोज्नु पर्दैन, हेर्दा हेर्दै रात दिनमा परिवर्तित हुन्छ। जाडो महिना अब सुरु हुन्छ, खोजेको उसैले खोज्छ मलाई, मैले जाडो महिना खोज्नु पर्दैन, खोजेको होइन आइसक्यो। अब यो जाडो महिना हेर्दा हेर्दा हेर्दा फेरि गर्मी महिनामा रूपान्तरित भइन्छ। सो मैले खोज्ने चिज धरतीमा केही पनि छैन, द्याट इज ज्ञान, आफै परिवर्तन। खोज्नु पर्ने मान्छेले यो धरतीमा केही पनि छैन। हामी त जिन्दगीभर खोज्दा खोज्दा पीडित भएर कहिले माया खोज्छौँ, कहिले पैसा खोज्छौँ, कहिले सम्मान खोज्छौँ, अरे मगन्ते खालि मागेर हिँड्छौँ हामी। त्यसकारण बोध भनेको, होस भनेको, इन्लाइटेनमेन्ट भनेको के हो भने खोज, बन्द गर होइन, हुन्छ बोध भएपछि खोज बन्द हुन्छ। जुन बेला तपाईँको सम्पूर्ण खोज बन्द हुन्छ त्यो बेला मनको रोल, मन भन्ने चिजको रोल समाप्त हुन्छ। किनकि मन किन चाहिन्छ तपाईँलाई, मन किन सक्रिय हुन्छ, मन किन चञ्चल हुन्छ भने खोज्दाखेरि चञ्चल हुन्छ। यो मलाई मन पर्दैन, यसलाई हटाउनु पर्यो, मन चञ्चल भयो। मलाई त्यही चाहिन्छ, त्यही त्यति चाहिन्छ, त्यही पैसा चाहिन्छ, त्यही पद चाहिन्छ, त्यही स्वास्थ्य चाहिन्छ, त्यही जीवन चाहिन्छ भनिरहँदा मन चञ्चल भयो।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466, 98291850।
9: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
12: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
0: मलाई यो चाहिँदैन, यो चाहिँदैन भन्नलाई पनि मन सक्रिय हुनु पर्यो। मलाई यही चाहिन्छ भन्नलाई पनि मन सक्रिय हुनु पर्यो। र जहाँ मन हुन्छ त्यहाँ नित्य शान्ति। त्यसकारण इन्लाइटेनमेन्ट मुक्तिको सिम्पल अर्थ हो मन विदा भयो। किनभने खोजै छैन, खोजै छैन भने मनको अर्थ। अहिले त हामी भिख मङ्गा माग्ने जस्तै माग्या 24 घन्टा मागिरहन्छ। यो भएन, आफ्नो मात्र भएन, होइन उसको यो भएन, उसले लाएको यो लुगा भएन, उसले लाएको जुत्ता भएन, उसले लाएको टोपी भएन, यस्तो पनि भन्छौँ परिवारमा। यो त माग्नु नै सो इन्लाइटेनमेन्ट मतलब माग्नु पर्दैन भनेर बोध हुनु, के अरे खोज्नु पर्दैन भन्ने बोध हुनु। किनकि मैले जाडो महिना खोज्नु पर्दैन, जाडो महिनाले मलाई खोज्छ भाइ, किन खोज्दिनँ। मैले गर्मी महिना खोज्नु पर्दैन, गर्मीले मलाई खोज्छ। मैले रात खोज्नु पर्दैन, रातले मलाई खोज्छ। मैले दिन खोज्नु पर्दैन, दिनले मलाई खोज्छ। त्यस्तै मैले सुख सुखले मलाई खोज्छ। म सुख खोज्न हिँडे भने मलाई खोज्न आएको सुख मलाई नभेटाएर फर्किन्छ। मैले सुख शान्ति खोज्न हिँडे भने मलाई खोज्न आएको सुख शान्ति मलाई घरमा नभेटेर फर्किन्छ। मलाई जसरी दुःखले खोजिरहेको हुन्छ सुखले पनि खोजिरहेको। मैले खोज्नु केही पनि पर्दैन। जसलाई मैले जिन्दगीभर खोज्छु ती सबै कुराहरूले पनि मलाई खोजिरहेकै हुन्छ भन्ने बोध हुनु ज्ञान। खोज बन्द भएपछि मनको काम छैन, मन बेरोजगार। अहिले त मनले जागिर पाइरहेको छ, खोज्ने जागिर। त्यसकारण मन व्यस्त छ, मन चञ्चल छ, र यो चञ्चल मनले हामीलाई चयनसँग बस्ने अज्ञानी बनाइरहेछ, नमरेछ। ध्यानको मतलब आनन्द पत्ता लगाउनु होइन, यही अनित्यता पत्ता। दुःख कसरी अटोमेटिकली सुख हुन्छ, सुख कसरी अटोमेटिकली दुःख हुन्छ। अनि म दुःख पनि होइन, मलाई दुःख पनि चाहिँदैन। यो त सबैलाई थाहा छ कसलाई चाहिन्छ, तर तपाईँलाई एउटा कुरा के थाहा छैन भन्नाले त्यो थाहा छैन। त्यस कारण तपाईँ जिन्दगीभर पैसा कमाएर सुख किन्न हिँड्नु भएको छ, पैसा पोको पारेर फिल्ममा, हलमा, क्याटवाकमा, या ट्राभलिङमा, या फुटबलमा पैसा कहाँ खर्च गरिरहेका छौँ सुख किन्न, सुख खोज्न। जबकि सुखले तपाईँलाई सित्तैमा खोजिरहेको छ फर फ्री, बस पत्ता लगाउनु। यति मलाई दुःख चाहिँदैन सबैलाई थाहा छ, मलाई सुख पनि चाहिँदैन कसैलाई। So when you understand, I don't need sukha as well. मैले सुख खोज्नु पर्दैन। जसरी मैले दुःख खोजेको थिएन नि, आफै आयो होइन दुःख खोजेको। हामीले दुःख कसले खोज्छ, कसै पनि खोज्दैन। तर जो चिज खोजेको छैन खोजी आउँछ, नछाड गरी दुःख आउँछ जीवनमा। खोजेको हामीले दुःख त कसैले खोज्दैन, तर दुःख भए केही भेटिँदैन। किनकि तपाईँले नखोजे पनि दुःख चाहिँ तपाईँले खोजिरहेको हुन्छ। जसरी दुःखलाई तपाईँले नखोज्दा पनि भेट्नुहुन्छ, त्यस्तै त हो नि सुख पनि नखोज्दा पनि भेटिन्छ। के दुई भए छ किनकि तपाईँसँग आधा अनुभव त छ नि, तपाईँ त अर्ध ज्ञानी त हो नि, अर्ध इन्लाइटेनमेन्ट। किनकि नखोज्दा पनि आउँदो रहेछ दुःख, थाहा छ नि। अनि हे पागल, नखोज्दा फेरि दुःख आउँछ भने, नखोज्दा पनि सुख आउँछ भने कसरी थाहा नभयो? त्यस कारण त पागल भयो। चुपचाप ध्यान भनेको चुपचाप त्यही शक्तिको बोध गर। मलाई जसरी दुःख चाहिँदैन सुख पनि चाहिँदैन। किन चाहिँदैन? किनकि उसले मलाई खोजिरहेको, अनि म सुख पनि होइन दुःख पनि होइन, म साक्षी। बस दुःख हटाउनलाई पनि मन चाहिन्छ, मन चञ्चल हुन्छ, दुःख हटाउने कोसिस नै मनको चञ्चलता हो, सुख ल्याउने कोसिस पनि मनको चञ्चलता। जहाँ मन हुन्छ त्यहाँ चेतना मन्द हुन्छ, सुखको स्रोत, स्थायी सुखको स्रोत बन्द हुन्छ। त्यसकारण दुःख हटाउने होइन, सुख मगाउने होइन। के रे दुःख हटाउने होइन, सुख मगाउने होइन। तिनीहरूको नाटक हेर्ने हो क्या, कसरी मलाई झुक्याउँदा रहेछ यिनी दुई दाजुभाइ मिलेर, दिदी बहिनी मिलेर, दुःख र सुख दुई दाजुभाइ दुई दिदी बहिनी झुक्याइरहन्छ। कहिले काहीँ खुब खोज्छु पाइँदैन, कहिले काहीँ नखोज्दा पनि आइदिन्छ टुप लुप्पै। यस्तो अनुभव पनि त जीवनभर कतै न कतै भोग्नु भएको होला नि। मैले केही खोजेको थिएन, केही पाएको थिएन, तर मन कसरी कसरी बा आनन्द भइरहेछ, अझ उडु उडु जस्तो फ्रिङ फ्रिङ जस्तो खेल्नु भयो होला यो। पैसा पाएको पनि होइन, चिठा परेको पनि होइन, जातमा पास भएको पनि होइन, गर्लफ्रेन्ड भेटेको पनि होइन, बोयफ्रेन्ड आएको पनि होइन, के आज पनि मेरो टङ्गा। कहिले काहीँ त्यस्तो हुन्छ हुँदैन, हुन्छ हुँदैन, किम्बा खोजेको होइन। अनि कहिले काहीँ फेरि दुःख खोजेको होइन आइ टाउको समाधि हेर्नुहोस्, सबै त ठिक छ, केही बिग्रेको छैन, मेरो पनि धारी धारी किन माछ। त्यस कारण दुःख आउँछ तपाईँलाई खोज्दै खोज्दै, सुखद समाचार सुख पनि तपाईँलाई खोज्दै खोज्दै आइरहेको हुन्छ। खालि तपाईँले सुख किन भेटाउनु भएन भन्दा पनि तपाईँ सुख खोज्न हिँड्नु भयो क्या, तपाईँ घरैमा छैन, कहाँ त अङ्कल आन्टी कहाँ त भन्नाले सुख खोज्न हिँडे। सुखले सोध्छन् कहाँ अङ्कल आन्टी, मैले खोज्न आएको तर छैन घर, सुख खोज्न हिँडेछ। खोज्नु पर्दैन, अनित्यको अर्थ त्यही हो। नखोजिकन यदि दुःख आउँछ भने नखोजिकन सुख पनि आउँछ, यसको बोध ध्यान। त्यस कारण ध्यानैमा मान्छे मुक्त, ध्यान गरेर होइन, अनित्यताको बोध भन्छ। When you discover the nitya, कथामा छिर्नु, कथा आज शोभा फेरी फेरी भनेको दस वर्ष नागिसकेपछि चुनी भएको, दस वर्ष नागेपछि केटो भए ठेरो, केटी भए ठेरी, बिस वर्ष नागे भने महाथेरो, महाथेरी ठेरो होइन थिए। उनी ध्यानमै अनित्यता बोध गरी ध्यान गर्दै मुक्त भए। यस्तो घटना कम सुन्नमा आउँछ, बुद्ध पनि ध्यानैमा मुक्त भएका थिए पद्मासनमा बस्दै, तर अधिकांश मान्छे ध्यानमा मुक्त किन हुँदैनन् त भन्नाले ध्यानको आनन्दमा राग आउँछ, ध्यानको खुसीमा राग आउँछ, अनि त्यसले खुसी खोजी हुन्छ। भोलि पनि मैले हिजो कस्तो आनन्द आएको थिएँ थाहा छ तिमीलाई, तिमीलाई थाहा छ, तिमीलाई थाहा छ त्यति आनन्द आएको थिएँ मलाई, कस्तो आनन्द थियो ध्यानमा। आज पनि म ध्यानमा त्यही आनन्द खोज्छु भनेर बस्ने त त्यही हो नि, टक्क बसिन्छ यी आउँछ, किनकि खोजेपछि आउँछ, खोजेपछि मन सक्रिय हुन्छ, मनको सक्रियता जहाँ छ त्यहाँ ध्यान हुँदैन, आनन्द हुँदैन। त्यस कारण खोजेकी हराउने चिजको नाम सुख। त्यसरी ध्यानको अनुभव त गजब गजबको हुन्छ नि, हामीलाई गजबको आनन्दको अनुभव हुन्छ नि, भोलि त्यही आनन्द खोज्दा आउँदैन। त्यसको मतलब हाम्रो कोही मान्छे जडिया हुन्छ नि, जाँड खानेहरू, हामी ध्यान भयौँ कि ध्यान खानेहरू, कसैलाई जाँड नभइनुहुने, हामीलाई ध्यान नभइनुहुने, अनि ध्यानमा डिस्टर्ब गर्ने सबैसँग हामी दुश्मनी मोलेर बस्छौँ, गाली गरेर बस्छौँ, यिनीहरू मूर्ख भन्छौँ, यिनीहरूलाई थाहा नै छैन, म जति ज्ञान छ म त ध्यानै गर्छु ल, द्वेषको पलाए यही ध्यानको गर्छु। त्यस कारण ध्यानमा आनन्द पत्ता लगाउने भयो, आनन्द त सित्तैमा आउने चिज, ध्यानमा परिवर्तन पत्ता लगाउने, अनित्य पत्ता। शोभा फेरीको कहानी दिए, उनले अनित्य पत्ता लगाए, उनी अधान्त भए, ध्यानको इन्लाइटनमेन्टको अन्तिम चरण पार गरे। अब इन्लाइटन भएपछि के हुन्छ, इन्लाइटन मान्छे, मुक्त मान्छे र हामी जस्तो सामान्य मान्छेको जीवनको अन्तर के हुन्छ, चरित्रमा के फरक आउँछ, यो सबैले बुझ्नुपर्छ, यो उत्सुकता हुनैपर्छ यो बुझ्नुको लागि, किनकि अनि मात्रै हामी मोटिभेटेड हुन्छौँ सही ध्यानको लागि। शोभा फेरी यो कहानी उनको बेण वनको कहानी, राजगृह, राजगृह भनेको मगधको राजधानी, मगध भनेको अहिलेको बिहार, अनि त्यहाँ जीवक भन्ने बुद्धको निजी फिजिसियन वैद्य थिए जसको नाम जीवक।
13: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज एन्ड ओजनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
14: स्वर्गद्वारी ड्रिंकिंग वाटर
13: हाम्रा सेवाहरू
14: 1 लिटर र 20 लिटर जारको व्यवस्था
13: अर्डर अनुसार खाली बोतलको उत्पादन
14: 20 लिटर जारमा होम डेलिभरी सेवा
13: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
14: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
15: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ असिस्टेन्ट प्रोफेसर डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
16: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू
17: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
18: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
17: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
19: बिरामी जाँच हुने मिति यही कार्तिक 13 गते शुक्रबार
20: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7
21: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
22: विशेषज्ञ डाक्टरी सेवाहरू
21: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचा तथा उपचार सेवा
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचा तथा उपचार सेवा
23: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
22: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
22: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
21: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
24: हिन्दू धर्मावलम्बीहरूको महान चाड विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा यस पशुपति आई केयर कपासी दाङको तर्फबाट सम्पूर्ण नेपाली जनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
25: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
26: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
27: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
26: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
27: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684
28: डाक्टर आउने बारे सूचना
29: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
28: डाक्टरद्वारा दिइने सेवाहरू
29: पुरानो भन्दा पुरानो दम आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
28: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
1: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
19: बिरामी जाँच निमिति यही असोज 17 गते शनिबार
2: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ।
4: सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
0: असल फिल त्यो बेलाको सम्पूर्ण टप डाक्टर आजको हिसाब उनी असाध्य धनी, उनकै नाममा आम्रवन थियो। आम्र भनेको आँपको वन, जंगल नै सयौं बिघा जमिनमा आँपको बारी थियो, जीवकको आम्रवन। त्यो बेला धनाढ्यहरूले निजी आम्रवन बनाउँथे प्रश्न, अनि यिनी बुद्धको निजी चिकित्सक भएको कारण, वैद्य भएको कारण उनी पनि बौद्ध धर्मप्रति समर्पित, बुद्धप्रति समर्पित मान्छे, त्यसकारण फेरि शोभा यही आम्रवन, जीवकको आम्रवनभित्र विचरण गरिरहन्थे। उनले ध्यानै पनि प्राय त्यही गरेथे, अनि संक्रमण गर्दा त्यही आम्रवनको सेरोफेरोमा नै त्यही जंगलमा, यानि आँपको जंगलमा गर्थे। फेरिको एउटा विशेषता, उनी तरुणी र उनको आँखा कमल नयन भनिन्छ नि, ठुल्ठुलो आँखा, त्यो आँखाको कारण केटाहरू लक्थ हुन्थे। त्यसमध्ये एउटा केटा आम्रवनभित्र छिर्छन् फेरि, यानि शोभा एकै जंगलमा, अनि त्यसपछि यो केटाले शोभाको आँखा हेरेर प्रशंसा गर्छन्, तपाईँ जवान हुनुहुन्छ, तरुणी हुनुहुन्छ, यस्तो सुन्दर आँखा मैले जीवनमा देखेकै छैन। अब यो जवानमा, यो वयसमा प्रेमको आनन्द लिनुपर्छ, यौनको स्वाद चाख्नुपर्छ, यो ध्यान ज्ञानका कुरा भनेको त बुढेसकालमा गर्ने कुरा हो। तपाईँ अहिले चाहिँ तरुणी अवस्था गरिरहनु भएको छ, तपाईँले बेकारमा जिन्दगीको दुरुपयोग गरिरहनु भएको छ। उनले सिधा बलात्कार गर्ने कोसिस गरेनन्, उनले त्यसलाई सेडक्सन भनिन्छ इङ्ग्लिसमा, सेड्युस गरिरहेका छन्। अब झन्झन त्यो केटा अगाडि अगाडि आउँदैछ तारिफ गर्दै, एकलासको जंगल, कोही छैन मान्छे, अब यो केटाले त करेक्ट कुरो पार्न सक्छ, गरेको छैन तर पार्न त सक्छ। तर शोभा गुरुमा कति पनि डराएन। सबभन्दा ठुलो कुरा यहाँमा पोइन्ट टु बी नोटेड के छ भने, विषम परिस्थितिमा मान्छे आत्तिन्छ, सामान्य मान्छे पीडित हुन्छन्, चेच्याउँछन्, रुन्छन्, कराउँछन्, रिसाउँछन्, प्रतिक्रिया गर्छन्। तर वन्स यु आर ट्रान्सफर्मड, इनलाइटन्ड, तपाईँले रेस्पोन्स गर्नुहुन्छ, रियाक्ट गर्नुहुन्छ, यही फरक हुन्छ। त्यसकारण डराएन, किनकि डराउनलाई मन चाहिन्छ। जसले मनमाथि विजय प्राप्त गरिसक्यो त्यो मान्छे डराउनुको आवश्यकता पर्दैन। त्यसकारण शोभा डराएन। शोभाले उनलाई कन्भिन्स गर्नको लागि धार्मिक आध्यात्मिक कुरा गर्दै त थिइन्, तर त्यो काम वासनाले कामातुर भएको केटा त्यो कुरा बुझ्न तयार थिएन। जब त्यो केटाले मलाई सबभन्दा तपाईँको राम्रो लागेको यही आँखा हो, एकदमै म लक्षिएको तपाईँको यही आँखा हो भन्दै अगाडि बढिरहँदा, अब थेरीले के गर्यो, मुसुको हाँसेर, ए हो र यस्तो राम्रो छ मेरो आँखा है, ठिक छ, म तपाईँलाई यो आँखा चाहिने होइन। उनले आँखा निकालेर चक्कुले खोपिएर एउटा आँखा निकालेर, यही खोज्न आउनुभयो भने तपाईँ राम्रो आँखा। अब आँखा निकाल्दा अब क्यान यु इमेजिन, तपाईँ कल्पना गर्नुहोस् त, यसरी आँखा चक्कुले या के जे भेटायो अगाडि त्यसैले खोजेर निकाल्दा र ताउनिने गर त्यो आँखा उनको हातमा ला भनेर फेरिले निकालेर दिँदा त्यो केटाको अब मुड कस्तो भयो रोमान्टिक मुडमा आएको थियो केटा अब यता पनि रगत उता पनि रगत है यो अवस्थामा अब आँखा पनि हातमा आउँदा कस्तो भयो होला केटा भागा होला सो द्याट इज द डिफरेन्स इन बिट्विन कमन पिपल एन्ड एनलाइटनमेन्ट किनकि एनलाइटनमेन्ट भनेको जहाँ तपाईँ कसैले केही गर्न खोज्दा पनि कति पनि आत्तिनुहुन्न त्यही अनुरूप उनलाई जुन जवाफ दिनुपर्ने हो अब त्यहाँ एक्लै जङ्गलमा जवाफले त उसले बुझ्दैन त्यो कामाटो केटा त्यस कारण उनले आँखा निकाले आँखा के गर्दन काट्दा पनि फरक हुँदैन कि एनलाइटेन्ड मान्छेलाई त्यस कारण सोक्रेटिसले बिस पिए जिजस सुलीमा चढे मन्सुर मस्ताना सुलीमा चढे खुसी खुसी छ यो जिन्दगीको मोह त कसलाई हुन्छ हामी जस्तो सामान्य ग्वाचहरूलाई यसले अनित्य बुझेको छैन यही सत्य लागेको हुन्छ यसलाई मात्रै मोह हुन्छ वन्स यु नो लाइफ यो हुनु नहुनु दुवै बराबर किनकि यो जन्म अगाडि थिएन मरेपछि हुँदैन हुनु नहुनु दुवै बराबर बोध हुन्छ यो कुरा त तपाईँले बुझ्नु भएको हो तर कुराले चाहिँ पार लाउँदैन त्यो अनित्यै बोध हुनुपर्छ र त्यसपछि उनी शोभा बुद्ध कहाँ आत्मा आँखा लिएर पुग्छ किनकि त्यो केटाले त आँखा लिन आँट गरेन भागे किन के चाहियो र उनलाई त्यसको आँखा आँखा प्यारो ला अनि आँखा लिएर त्यही बेला बुद्ध कहाँ पुग्यो प्रभु जङ्गलमा यस्तो यस्तो बेहोरा भयो र त्यो केटालाई मैले आँखा दिँदा ऊ भागिदिए भनेर बुद्धलाई सुनाइन् बुद्धसँग चाहिँ फेरि जीवक वैद्य पनि थियो त्यो आँखा हुन त बुद्धको सिद्धिले भनेको छ कथामा त त्यहाँ वैद्य पनि भएको कारणले वैद्यले फेरि त्यो जोडिदिनुभयो या चाहिँ बुद्धको सिद्धिले जे होस् उनले आँखा फेरि सो यो कहानीमा दुई कुरा हामीले मनन गर्नुपर्छ ज्ञानको बोधबाट पनि एकै एउटै वचनबाट पनि मुक्त भएको कहानी हामीले धेरै सुन्यौँ हिजोको कहानी जसमा एउटा योगी महिला भद्रा कुण्डल केश बुद्धको एउटा वचन ध्यानै गर्नु परेन साधना नै गर्नु परेन साधना ध्यान त कति गर्दै त आएको हो ब्याकग्राउन्ड त छ नै तर त्यो साधना ध्यानले उनी मुक्त भए फेर अक्षर मान्छे हुँदैनन् अनि बुद्धको एउटा वचन त्यो बुझ्न साथ उनी अर्थ भद्र एउटा केस थियो एउटा तरिका थियो बुझेर हुनु ज्ञानबाट अर्को तरिका साधनाबाट तर साधना पनि अनित्य पत्ता लाग्दै गएको छ
29: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
6: मम्मी दाँत दुख्यो मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
7: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
8: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
6: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
8: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
29: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
9: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल
10: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
11: सम्पर्क फोन नम्बर 0825902222
6: जु रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
12: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
12: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
12: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि